शेखरणबाट दक्ष नाम गरेको प्रजापति त्यो महान अपराधी थियो, अपराधीलाई मैले काटे, मैले के बिराए भन्नुभएको थियो। प्रभु हजुरसँग सक्षमता छ, मेरो दयाको सागर जहाँबाट हुन्छ यसलाई बचाइदिनु पर्यो भनिसकेपछि हेर तिम्रो पतिलाई मैले पशु भनेर सम्बोधन गरेको छु, यदि पशु बनाएर राख्ने हो भने बोकाको शिर पछाडिपट्टि मुन्टो फर्काएर राखिदिन्छु मिल्छ भन्नुहोस्। सर्वनाशभन्दा अर्धनाश जाति हुन्छ, सबै कुराको नाशभन्दा आधा नाश जाति हुन्छ। पति छँदै छैनन् भन्दा छन् त छन् घरमा छन् भन्न त मिल्यो नि। फेरि श्रीमान जब बोकाको शिर भएपछि मिठो कुरा खानदिन नि परेन, व्यञ्जन बनाउनु परेन, तितेपाती हाल्ने भइगाल्यो,

त्यसको बारेमा प्रकाश पारिबक्छु। आखिरमा दक्ष प्रजापतिलाई बोकाको शिरे, दक्ष प्रजापतिलाई कहाँ अगाडि भृगु ऋषिले मलाई पनि दारी पाम भने बोका दारी पण्डितजीलाई, भगकोलाई बाख्राको आँखा, पुसालाई बाख्राको दाँत, अङ्गभङ्ग प्रत्यङ्ग भाँचिएकालाई यथार्थमा आपूर्ति, ऋषि महर्षि देवर्षि सारा सम्पूर्णले त्यति बिन्ती गरेर यज्ञ सम्पन्न गराउनु भयो भगवानको, सार गर्वित प्रभुको प्रार्थना भयो। सौनकादिगिरीको 88,000 शेषरहरूलाई पौराणिक सूत्रले यस कारणबाट कथाको वाचन रूपी प्रोग्राम सारा बताउनु भयो। तन्त्र मन्त्र यन्त्र मान शक्तिको उपाख्यान प्रस्तुत भएको छ महाराज। दक्ष प्रजापतिको यज्ञ पूर्ण भयो, ब्रह्माले प्रार्थना, विष्णुले प्रार्थना, इन्द्रले, यमले, वरुणले, कुबेरले, सनक, सनन्दन, सनातन, रिभु, हंसहरूले, यति ऋषि महर्षि साराबाट प्रार्थना भइसकेपछि ल ठिकै छ म विदा हुन्छु भनेर साम्ब सदाशिवजीले भृगुलाई यज्ञ समापन गर्ने अधिकार दिएर साम्ब सदाशिवजी त्यस ठाउँबाट सवारी होइ बक्छु र पार्वती मैया बनाएर सतीदेवीलाई पुनः हिमाञ्चलकी छोरी बनाएर विवाह गरिबक्छु। लौ त महाराज परीक्षित, दक्ष प्रजापतिको विध्वंसकारी कार्यक्रम, भगवान साम्ब सदाशिवजीको वैभवताको उपाख्यान, यस कथा सुनिसकेपछि शत्रु दमन हुन्छ यसमा शंका नै, यो मैले यहाँहरू समक्ष प्रस्तुत गरे। अब वाकी अंशको लागि तपाईँ के सुन्न चाहनुहुन्छ भनेर सौनकादीलाई पौराणिक सूत्र नै मिसानन्दे तीर्थमा श्रीमद् भागवतको महत्वबारे

म फेरि तिमीलाई गइसकेपछि मैले के हेरेर बस्ने? मेरो बाबु नजाऊ नजाऊ नजाऊ जानु हुँदैन। जंगलमा बाघ भालु हात्ती घेडाको मरि मसानको डर हुन्छ मेरो राजा। तिमी एउटा त्यो पनि गइसकेपछि मैले के हेरेर बस्ने हो? जानु हुँदैन राजा। यति कुरो वचन मान, यति कुरो मर्यादालाई कायम राख। मेरो राजालाई बारम्बार मेरो निवेदन छ। मेरो बाबा भनेर आमा डाको छोडेर रुन लाग्नुभयो। यता छोरो रुने, यता आमा रुने। साँझको प्रहर भयो, आगोसम्म फुली फुकिएन। अनि त्यसपछिबाट आमा आ बत्तीसम्म बाल्नु भएन। आमालाई हेरेर छोरो रुने, छोरोलाई हेरेर आमा रुने। रुँदा रुँदै रुँदा रुँदै रुँदा रुँदै आमा करिब पनि निदाउने कक्षमा पुग्नु भएछ। आमा निद्रामा परेको कारणबाट ध्रुव राजकुमारका आमालाई ढोगेर जंगलपट्टिको प्रस्थान गर्नुभयो। जंगलमा गइसकेपछि आफ्नो छोरो देखिन आमाले, आफ्नो अगाडि छोरो नभएको कारणबाट रुँदै रुँदै आमा भन्नुहुन्छ, अरे मेरो बाबु कहाँ गयो? भनिकन छाती पेटेर आमा रुँदै भन्नुहुन्छ, अरे हुर्काय बढाय आर्जन खान लाए, यो होइन रहेछ बुढेस कालमा शोक दिन लाए।

उत्तनपाद राजा का छोरा ध्रुव राजकुमार असौता ने आमा का कोप्र विवचन को बाण ले उद्योग करना का लागि जंगल को सवारी हुनु भएको छ। वहां हरिभजन द्वारा परमात्मा प्रसन्न पार्ना का लागि तैयारी हुनुभयो। प्रभु को प्रार्थना करे, चिंतन करे, मनन करे, ध्यान करे, मनन करे, लो मेरो प्रभु यदि ममाथि हजुरको दयाभाव हुन्छ भने, श्रद्धा भाव सद्भाव हुन्छ भनेदेखि भनेर प्रार्थना गरी बक्छु। उत्तनपाद राजा का छोरा ध्रुव राजकुमार भगवान को भजन मनन कीर्तनमा जान्छु भनेर निस्कनु भएको थियो। आमा रुनु सिवाय केही नै। बीच बाटोमा नारद ऋषि भेटाउनु भयो। नारद ऋषिले भन्नुभयो, बाबु तिमी को हौ भन्दा म उत्तनपाद राजा का छोरा ध्रुव प्रभु। हजुर को हुनुहुन्छ भन्दा म देवर्षि नारद हुँ। गुरुवार म हजुर का चरण में पर्छु, मलाई उपदेश गर्नुस्, मलाई सौतानी आमा का कोपरूपी वचन को बाणबाट कलेजो र मुटु चिया चिया भएको छ, म त्यसैको उपचार गर्नका लागि जंगलपट्टीको प्रस्थान गर्दैछु, मलाई आज्ञा होस् त भनेर सोद्धाखेरिमा, बाबा तिमी ज्यादै सानो कलिलो उमेर छ, सौतानी आमा को वचनबाट तिमी प्रेरित भए तापनि तिम्रा बाबालाई आमालाई सम्झाइदिन्छु, तिम्री आमा त मरी पनि जालिन सायद, यस्तो नचाहिँदो काम नगर बाबा, तिमी सानो उमेर छ क्या, जंगलमा बाघ भालु हात्ती गैंडाको मरी मसानको प्रेतात्माहरूको भय हुन्छ, तिमीलाई तर्साउला, तिमीहरूलाई बाघ भालुले जब कोपरला नजाऊ, हेण म राज्यमा गएर तिम्रो सारा बन्दोबस्त मिलाइदिन्छु। नारदका वचन सुनेर म मर्न तयारी फर्कन तयारी छैन नि देवर्षि नारद, आज्ञा होस् म बालकलाई उपदेश भन्नुभएपछि हो यो कड़ा निगरानीको साथ यसलाई जब विचार पुगिसकेको रहेछ भनेर बाबु त्यसो भएदेखि तिमी यमुनाजी बगेकी छिन् यहाँ माथि, यमुनाजीको उत्तरदेखि पट्टि भागमा एउटा मधु नामको एउटा घोर जंगल छ, त्यो घोर जंगलमा गएर तिमी उत्तरपट्टि फर्क, अनि त्यसपछिबाट देखिने र सुनिने नारायणका प्रतिमा अर्पण गर र आँखा चिम्लेर भगवानको भजन गर भन्दा मैले कुन चाहिँ भजन गरे भन्दा तिमीलाई सानो बालक, अरू ठूला शक्तिका मन्त्रहरू प्रयोग हुन सक्दैन, भगवान साह्रै प्रसन्न हुने एउटा मन्त्र छ जसलाई द्वादशाक्षरी मन्त्र हुन्छ, द्वादशाक्षरी मन्त्र भनेको बाह्र अक्षरको, त्यो बाह्र अक्षरको मन्त्र भनेको ओम नमो भगवते वासुदेवाय, यही मन्त्र लौ त पढ्ने भनेर त्यही प्रकारबाट प्रार्थना

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: विद्यालयलाई अब स्रोत साधन र विद्यार्थी संख्याको आधारमा बजेट दिइने 15 दिन विदा कटौती, तीर्थयात्री चढ़ेको बस दुर्घटनामा पर्दा अर्घाखाँचीमा 4 जनाको मृत्यु, 27 घाइते,
3: चीनसँगको पारस्परिक कानूनी सहायता 6.5 वर्षपछि कार्यान्वयन हुँदै श्रमिकको मेडिकल जाँच प्रतिवेदन मन्त्रालयबाटै गायब, बैंकको ब्याज दर भन्दा महँगी धेरै,
2: सुदूरपश्चिम मधेस र कर्णाली एसई नतिजामा कमजोर, वर्गीकरण गरिसकेका पालिकालाई एकपटक भू उपयोग परिवर्तनको सुविधा, स्थानीय तहको निर्वाचन टर्दै,
3: इरानले सैन्य उद्देश्यका लागि आफ्नो भूमिमा विमान नराखेको पाकिस्तानको दावी, अमेरिका इजरायलले फेरि आक्रमण गरे, युरेनियम प्रशोधनलाई अघि बढ़ाउने इरान चेतावनी, अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा क्युबासँग वार्ताको घोषणा,
2: र एनपीएलको पहिलो संस्करणमा अनियमितता भएको विषयमा क्यानमाथि पुनः छानबिन गर्न मन्त्रालयको निर्देशन, आईसीसी विश्वकप लीग 2 नेपालको शीर्ष 4 सम्भावना कठिन, राष्ट्रिय महिला फुटबलमा कपिल वस्तुला हराउँदै संकटा सेमी फाइनलमा।
4: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: साझा खबरको सबैभन्दा शुरूमा अर्घाखाँचीमा भएको दुर्घटनाको प्रसंग।
3: अर्घाखाँचीको पारनी गाउँपालिकाको दुर्गा फाट कुरेलीमा भएको बस दुर्घटनामा 4 जनाको मृत्यु भएको छ, 27 जना घाइते भएका छन्। सन्धि खड्क घुम्ती तानसेन सड़क खण्ड अन्तर्गत पानिनी 8 कुरेले फाँट नजिक दुर्घटना हुँदा 2 जनाको घटनास्थलमा मृत्यु भएको थियो भने जिल्ला प्रहरी कार्यालयले अर्घाखाँचीका प्रमुख डीएसपी दीपस बहादुर जीसीका अनुसार 1 जनाको उपचारको क्रममा अर्घाखाँची अस्पतालमा र चालकको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा मृत्यु भएको जनाइएको छ। घटनामा मृत्यु हुनेमा कास्की पोखरा महानगरपालिका 19 बस्नी 78 वर्षीय राममाया बस्नेत, 78 वर्षीय कै बिन्दु कुंवर पर्वत जिल्लाको मोदी गाउँपालिका 5 कि 50 वर्षीय कौशिला रेग्मी र सोही ठाउँका बस चालक 45 वर्षीय रमेश जीसी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी झलक शर्माले जानकारी दिनुभएको छ। त्यस्तै घाइते मध्ये 4 जनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरूको लुम्बिनी मेडिकल कलेज प्रवास, पाल्पा र भैरवा मेडिकल कलेजमा उपचार भइरहेको छ। अर्घाखाँची अस्पतालमा रहेका घाइतेहरूलाई पनि थप उपचारका लागि भैरवा मेडिकल पठाइएको छ। घटना अधिकांश मोदी गाउँपालिका पर्वतका बासिन्दा रहेको प्रहरीको भनाई छ। सुपा देउराली दर्शन गरी पर्वत फर्किँदै गरेको ध1 ख 504 नम्बरको बस दुर्घटना भएको थियो। दुर्घटनामा घाइते सबैको उपचार भइरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी श्याम हरि भट्टराईले सीआईएनसँग बताउनुभयो।
5: घुम्ती पाल्पा सड़क खण्डमा सुपा देउरालीबाट पर्वत जिल्लातर्फ यो अर्घाखाँची जिल्लाको चाहिँ पवित्र धार्मिक स्थल सुपर देउरालीमा चाहिँ दर्शन गरेर फर्किने क्रममा यो पर्वतका यात्रुहरू हुनुहुँदो रहेछ होइन। त्यसमा चाहिँ ध1 ख 504 नम्बरको बस अनियन्त्रित भइक सड़कबाट करिब 180 फिट तल खस्दाखेरि बसमा सवार चालक सहित 31 जना रहेको निम्न मानिसहरू घाइते भएको भनेको छ, जसमध्ये चाहिँ 4 जनाको निधन भइसकेको छ अनि केहीलाई पाल्पा अस्पताल, केहीलाई चाहिँ यही हाम्रो जिल्ला अर्घा हाजिर, केहीलाई चाहिँ रिफर गरेर फर्दर फरवर्ड गरिएको स्थिति छ।
2: सर्लाहीको चन्द्रनगर गाउँपालिकाले दाइजो नलिई आफ्ना छोराछोरीको विवाह गरिदिने अभिभावकहरूलाई सम्मान गर्ने योजना सार्वजनिक गरेको छ। गाउँपालिकाले बाल विवाह र दाइजो प्रथा उन्मूलनका लागि विशेष अभियान अन्तर्गत खुला आवेदन समेत आह्वान गरेको छ। गाउँ कार्यपालिकाको हिजो जारी गरिएको सूचना अनुसार समाजमा सकारात्मक सन्देश प्रवाह गर्न र दाइजो मुक्त तथा बाल विवाह मुक्त समाज निर्माण गर्ने उद्देश्यले वृहत सभा कार्यक्रम आयोजना गर्न लागि छ। दाइजो नलिई आफ्ना छोराछोरीको विवाह सम्पन्न गर्ने अभिभावकहरूलाई सम्मान गर्न गाउँपालिकाले यही जेठ 10 गते सार्वजनिक कार्यक्रमको आयोजना समेत गरेको गाउँपालिकाका राजकुमार महतोले सीआईएनसँग बताउनुभयो।
1: हाम्रो गाउँपालिकाभित्र दाइजो बिना दाइजो नलिकन विवाह गर्ने छोराछोरीको विवाह गर्ने अभिभावकलाई सम्मान गर्ने कार्यक्रम राखेका छौँ होइन र त्यसको लागि सूचना आज जारी गरिएको छ। गाउँपालिकाभित्र दाइजो नलिकन विवाह गर्नुभएको छोराछोरीको विवाह गर्नुभएको अभिभावकजीहरूले त्यहाँ तोकिएको कागजातहरू प्रमाणहरू सहित गाउँपालिकामा महिला विकास शाखामा पेश गर्नुहुने अनि त्यसलाई रुजु गरेर भेरिफाई गरेर किनभने भोलि गलत मान्छेले सम्मान नपाओस् त्यो हिसाबले रुजु गरेर त्यो दिन सामान्य सभा उपसभामुखजीको हातबाटै उहाँहरूलाई सम्मान गर्ने कार्यक्रम हामीले तय गरेका छौँ।
2: गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले यसले दाइजो मुक्त समाज निर्माण गर्नको लागि केही न केही सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। तराईका जिल्लाहरूमा अझै पनि बाल विवाह र दाइजो प्रथा उन्मूलन हुन नसकेको भन्दै विभिन्न समयमा सचेतनामूलक अभियान सञ्चालन हुँदै आए पनि अझै अन्त्य हुन सकिसकेको छैन।
3: मुद्रास्फीति भन्दा निक्षेपको ब्याजदर सस्तो भएपछि बचतकर्ता सिधै मारमा परेका छन्। यसले गर्दा बचतकर्ताले समय अगावै मुद्दती निक्षेपबाट बचत र चालू खातामा रकम सार्ने क्रम बढ़ेको छ। 2082 चैत मसान्तमा वाणिज्य ब्याङ्करको निक्षेपको भारतीय औषध ब्याजदर 3.40% पुगेको छ भने मुद्रास्फीति 4.47% रहेको छ। मुद्रास्फीति भन्दा कम ब्याज दरमा बैंकमा पैसा राख्नु भनेको निक्षेपकर्ताले घाटा बेहोर्नु हो। विज्ञहरूले निक्षेपको ब्याज दर बढ़ाउने उपाय खोज्नुपर्नेमा जोड़ दिइरहेका छन् तर बैंकिङ प्रणालीमा अधिक तरलताका कारण ब्याज दर बढ़नुको साटो झन घट्दै गइरहेको छ। पूर्व गवर्नर दिपेन्द्र कुमार छेत्रीले ब्याज दर कम हुँदा अहिले मुद्दती निक्षेपको हिस्सा पनि घट्दै गइरहेको बताउनुभयो। यस्तो अवस्थामा डिससेभिनको चरित्र देखा पर्न सक्ने भन्दै उहाँले चिन्ता व्यक्त समेत गर्नुभएको छ। लगानी गर्न सुरक्षित वातावरण नभएका कारण निजी क्षेत्रले हिम्मत नगर्दा सबैतिर समस्या सृजना भएको समेत बताउनुभयो। अहिले बचतकर्ता निरह भएको उहाँको टिप्पणी छ। छेत्री भन्नुहुन्छ घरमा पैसा राख्यो भने चोरेर लान्छन् कि भन्ने डर हुन्छ तर बैंकमा राखेपछि दुई चार पैसा उनीहरूको खाए खाउन् भन्ने हुन्छ। विस्तारै शुल्क तिरेर राख्ने अवस्था आउन सक्ने उहाँले बताउनुभयो। घट्दो ब्याज दर बढ़ाउनका लागि सरकारले साना व्यवसायीहरूको मनोबल बढ़ाउनु पर्ने समेत उहाँले बताउनु भएको छ।
2: नेपाली कांग्रेस सहितका विपक्षी दलहरूले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गरिरहनु भएको समयमा प्रधानमन्त्री बालेन्द्र शाह बैठकबाट बाहिरिएको विषयमा आलोचना गरेका छन्। प्रतिनिधि सभाको हिजोको बैठकको शुरूमै कांग्रेस प्रमुख सचेतक वासना थापाले प्रधानमन्त्री शोभनीय नदेखिएको भन्दै आपत्ति जनाउनुभयो। लोकतान्त्रिक संसदीय अभ्यासको इतिहासमा सायद विरलै देखिने दृश्य हिज हामीले देख्यौं। राष्ट्रपतिज्यूबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्रीज्यू सदनबाट बाहिरिनु सामान्य दृश्य होइन उहाँले भन्नुभयो। थापाले संवैधानिक पदको सम्मान गर्न र संसदीय परम्परालाई कमजोर नबनाउन पनि आग्रह गर्नुभयो। राष्ट्रपति पौडेलले सोमबार सदनमा आर्थिक वर्ष 2083-84 सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री संसदबाट बाहिरिनु भएको थियो। थापाले यस विषयमा सरकारको जवाब समेत माग गर्नुभएको छ। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले पनि आफ्नै सरकारको नीति कार्यक्रम संसदमा पेश भइरहँदा प्रधानमन्त्री बाहिर निस्किएकोमा आपत्ति जनाउनुभयो। आङदेम्बेले प्रधानमन्त्री अस्वस्थ भएर बाहिरिएको भए परीक्षण गर्न जरूरी रहेको पनि उल्लेख गर्नुभयो। अरू राजनैतिक दलका नेता र सांसदहरूले पनि त्यस विषयमा धारणा राखेका थिए।
3: सरकारले भू उपयोग ऐन संशोधन गरेसँगै वर्गीकरण गरिसकेका पालिकाले एकपटक भू उपयोग परिवर्तन गर्न पाउने भएका छन्। केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश मार्फत सरकारले भू उपयोग ऐन 2076 दफा 4 उपदफा 2 क थपसँगै भू उपयोग परिवर्तन गर्न पाउने भएको हो। ऐनको दफा 8 भू उपयोग परिवर्तन गर्न नहुने उल्लेख छ। दफा 8 उपदफा 1 एउटा प्रयोजनका लागि वर्गीकृत जग्गा अर्को प्रयोजनमा प्रयोग गर्ने गरी भू उपयोग परिवर्तन गर्न नपाइने पनि बताइएको छ। दफा 8 उपदफा 2 उपदफा 1 जेसुकै भएको लेखिएको भए पनि कुनै व्यक्तिले निजको हक भोगमा रहेको जग्गा निर्धारित प्रयोजनमा भन्दा फरक प्रयोजनमा प्रयोग गर्नुपर्ने भए त्यसको आधार र कारण खुलाई सम्बन्धित स्थानीय भू उपयोग परिषदमा निवेदन दिनुपर्ने पनि उल्लेख गरिएको छ। लगतै सरकारले ऐन संशोधन गरी उपदफा 2 क थपिएको छ। थपिएको उपदफा 2 कमा उपदफा 2 बमोजिम प्राप्त निवेदन मनासिपदेखि एकपटकका लागि स्थानीय भू उपयोग परिषदले भू उपयोग परिवर्तन गर्न सक्ने उल्लेख गरिएको छ।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा स्थानीय स्तरमा स्रोत साधनको अभावमा खेलाड़ीहरूलाई समस्या।
6: सोचेको थिएँ अब फर्स्ट नै हान्छु भनेर, अब त्यो अनुसार मेहनत नै गरेको थिएँ। यदि म अब उता हाम्रोतिर कोच नै छैन, अब कोचिङ गर्ने कोच हुनुपर्छ, त्यो भन्दा म भेट लिएछु, टाइम पनि इम्प्रुभ गर्छु।
3: चीनसँगको पारस्परिक कानूनी सहायता सन्धि 6.5 वर्षपछि कार्यान्वयन हुँदै श्रमिकको मेडिकल जाँच प्रतिवेदन मन्त्रालयबाट गायब लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवाँ वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
8: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
3: आजको कान्तिपुरको पहिलो पृष्ठमा सुदूरपश्चिम मधेस र कर्णाली एसी नतिजामा कमजोर शीर्षकमा सुदीप कैनीले खबर लेख्नु भएको छ। आर्थिक सूचाङ्कमा पछाडि परेका प्रदेशहरू सुदूरपश्चिम मधेस र कर्णाली एसी नतिजामा पनि कमजोर देखिएका छन्। यसपालि सुदूरपश्चिम सबैभन्दा कमजोर देखिएको छ भने गत वर्ष मधेस सबैभन्दा कमजोर थियो। कक्षा 10 र 11-12 को नतिजा कर्णाली, मधेस र सुदूरपश्चिम राष्ट्रिय औसत भन्दा पछाडि पर्दै आएका छन्। देशभरबाट यसपटक 66% विद्यार्थी उत्तीर्ण हुँदा सुदूरपश्चिमबाट 51% मात्रै उत्तीर्ण भए भने मधेसबाट 58% र कर्णालीमा 59% विद्यार्थीहरू कक्षा 11 भर्नाका लागि योग्य भएका छन्। लुम्बिनीमा पनि नतिजामा राष्ट्रिय औसत भन्दा पछाडि देखिएको छ। त्यस्तै चौरी चरणको राजस्व 750 ग्राम घिउ शीर्षकमा केदार शिवाकोटीले दोलखाबाट खबर लेख्नु भएको छ। दोलखाको सीमावर्ती गाउँ लप्चीबाट चीनका खर्कहरूमा करिब 400 याक चौरी र 40-50 घोड़ा चरणका लागि लगिने गरिएको छ। त्यस्तै रेमिटान्स आप्रवाह वैशाखमा पनि उच्च, चैतकै हाराहारी भित्रिनी शीर्षकमा यज्ञ बन्जारेले खबर लेख्नु भएको छ भने रेमिटान्स आप्रवासन वैशाखमा पनि उच्च वृद्धि हुने देखिएको छ। खाड़ी मुलुकमा युद्धको असर परेकाले नेपाल भित्रिने रेमिटान्स प्रभावित हुने आकलनका बीचमा वैशाखमा पनि चैत्य हाराहारीमा रेमिटान्स भित्रिएको छ। यद्यपि राष्ट्र बैंकले सोमबार चैतसम्म नेपाल भित्रिएको रेमिटान्सको तथ्याङ्क मात्र सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार गत चैतमा मात्रै करिब 2.9 खर्ब रूपियाँ रेमिटान्स मुलुक भित्रिएको हो।
2: भित्री पन्नामा स्थानीय तह उपनिर्वाचन टर्दै शीर्षकमा राजेश मिश्रले लेख्नु भएको खबर छ। एक वर्षभन्दा बढ़ी पदावधि बाँकी रहे मात्र उपनिर्वाचन गर्नुपर्ने कानूनी व्यवस्था छ। 31 वैशाखपछि रिक्त पदमा उपनिर्वाचन गर्न नमिल्ने भएको छ। मनोनयनले मत्थर भएन कांग्रेसको विवाद शीर्षकमा कुलचन्द्र न्यौपानेले लेख्नुभएको अर्को खबर पनि छापिएको छ। परामर्श बिनै सभापतिले केन्द्रीय सदस्य मनोनयन गरेको भन्दै पूर्णबहादुर खड्का र शेखर कोइरालाको असन्तुष्टि छ। देउबा पक्षले कोशी प्रदेश स्तरीय भेला गरेको छ। बागमतीमा पनि भेलाको तयारी भइरहेको छ। देउबा पक्षीय नेता मीनबहादुर विश्वकर्माले व्यक्ति व्यक्तिलाई मनोनयन गर्नुभन्दा नेतृत्वसँग समन्वय गरेर समग्र पार्टी एकताको प्रयास गर्नु राम्रो हुन्छ भनेर टिप्पणी गर्नुभएको छ। प्रदीप अधिकारी विरूद्ध अख्तियार प्रमुखमाथि धम्कीको पनि मुद्दा शीर्षकमा गौरव पोखरेलले लेख्नुभएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईसहित उच्च पदस्थ अधिकारीलाई धम्क्याएको प्रकरणमा नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक प्रदीप अधिकारीलाई समेत प्रतिवादी बनाएर मुद्दा दर्ता भएको हो। अर्को खबर आर्थिक कारोबार दैनिकमा महाकाली सिंचाई आयोजनाको जग्गा अधिग्रहण आधा घट्ने शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको छ। राष्ट्रिय गौरवको महाकाली सिंचाई आयोजना निर्माणका लागि अधिग्रहण गर्ने भनिएको कुल जग्गा मध्ये आधा आवश्यक नपर्ने भएको छ। आयोजनाको नयाँ संशोधित गुरू योजना अनुसार कुल 600 देखि 650 हेक्टर जमीन अधिग्रहण गरे पुग्ने भएको हो। स्मार्ट लाइसेन्स 12.5 लाख छापिए असारसम्ममा 17 लाख पुग्ने शीर्षकमा दिपेन्द्र थापाले लेख्नु भएको खबर छ। अन्नपूर्ण पोस्ट दैनिकमा श्रमिकको मेडिकल जाँच प्रतिवेदन मन्त्रालयबाटै गायब भएको बारेमा अजबी पौडेलले लेख्नु भएको छ। वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि मेडिकल जाँचका नाममा भइरहेको ठगी रोक्न तयार पारिएको प्रतिवेदन श्रम मन्त्रालयबाटै रहस्यमय रूपमा गायब भएको हो। व्यवसायीहरूको सिन्डिकेट र अनियमितताको फेहरिस्त समेटिएको फाइल मन्त्रालयबाटै हराउनुलाई कर्मचारी र मेडिकल माफिया बीचको मिलिमतको रूपमा पनि कतिपयले शंका गर्न थालेका छन्। नयाँ पत्रिका दैनिकमा सामुदायिक विद्यालयलाई अब स्रोत साधन र विद्यार्थी संख्याका आधारमा बजेट शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको छ। सरकारले आगामी आर्थिक वर्षदेखि विद्यालयको स्रोत साधन आवश्यकता विद्यार्थी संख्या हेरफेर बजेट वितरण गर्ने भएको छ। संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको हिजोको बैठकमा शिक्षा मन्त्री सस्मित पोखरेलले आगामी आर्थिक वर्षमा शिक्षामा गरिने कार्यक्रमको रूपरेखा प्रस्तुत गर्दै बजेट वितरणको योजना सुनाउनुभयो। शिक्षा र उच्च शिक्षा सहित 4 वटा ऐन जारी गर्ने तयारी छ। शिक्षकलाई राजनीतिबाट मुक्त गरिने शीर्षकमा अर्को खबर पनि छापिएको छ। चीनसँगको पारस्परिक कानूनी सहायता सन्धि 6.5 वर्षपछि कार्यान्वयन हुँदै गरेको बारेमा नवराज मैनाली लेख्नुहुन्छ। हस्ताक्षर भएको 6.5 वर्षपछि चीनसँगको पारस्परिक कानूनी सहायता सन्धि कार्यान्वयनतर्फ गएको हो। सरकारले आन्तरिक प्रक्रिया पूरा गरी बिहिबारदेखि सन्धि औपचारिक रूपमा लागू गर्ने तयारी गरेको छ। फौजदारी कार्यवाहीको कागजात तामेल गर्ने, व्यक्तिहरूको बयान तथा बकपत्र गराउने, प्रमाणको कागजात प्रमाण तथा अभिलेख उपलब्ध गराउने, व्यक्ति रहेको स्थान पत्ता लगाउने, शनाखत गर्ने, निरीक्षण वा परीक्षण गर्नेदेखि अनुसन्धानका लागि व्यक्तिलाई हिरासतमा राख्नेसम्मका प्रावधान सन्धिमा समावेश गरिएको छ। अर्को खबर गोर्खापत्र दैनिकमा पर्यटनमा जोडियो महशिकार शीर्षकमा नवीन राज कुइकेलले लेख्नु भएको यो खबर छापिएको छ। लमजुङबाट लेखिएको खबर हो। कहाली लाग्दो भीर, माथि हेर्दा टोपी खस्ने छाङ्गा छुर ठाडो भीर अनि भीरका कापमा लहरैरहेका भीर मौरीका गोला। लमजुङको मर्स्याङदी गाउँपालिका 4 मिप्रा गाउँको छिप्ली भीरको पहरा लगायत जिल्लाका विभिन्न स्थानमा भीर बौरीको गोलाबाट मह काट्न स्थानीय मह शिकारीको होडबाजी नै चल्ने गर्छ। कहाली लाग्दो भीरमा डोरीको सहारामा झुण्डिएर गरिने यस्तो मह शिकारको दृश्य देख्ने जो कोहीले साँच्चीकै चाखका साथ हेर्ने गरेका छन्। महशिकार गर्नुपूर्व भीरमौरी रहेको पहराको सिरानमा वन देवताको पूजा गर्ने परम्परा पनि छ। विश्वमा नै विरलै हुने यस प्रकारको मह शिकार लमजुङको भीर पहरामा देख्न सकिन्छ। विद्यालयमा 15 दिन विदा कटौती शीर्षकमा अर्को खबर छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयको हिउँदे तथा बर्खे विदाको समय 15 दिन कटौती गरेको छ। हालसम्म एक शैक्षिक सत्रमा 45 दिन दिइँदै आएको यस्तो विदा यस शैक्षिक सत्रका लागि भने 30 दिनको मात्रै हुनेछ। सरकारले सातामा 2 दिन सार्वजनिक विदा अर्थात शनिबार र आइतबार दिने निर्णय गर्दा पठन पाठनमा पुग्ने क्षति न्यूनीकरण गर्न मन्त्रालयले यस्तो व्यवस्था गर्नु परेको बताएको छ। नागरिक दैनिकमा उल्झनमै भारतसँगको सुपुरदगी सन्धि शीर्षकमा टपेन्द्र कार्कीले लेख्नु भएको खबर छापिएको छ भने राष्ट्रिय परिचय पत्र सर्भर 9 दिनदेखि डाउन भएको छ। सेवाग्राही प्रभावित भएको बारेमा टपेन्द्र कार्कीले लेख्नु भएको छ। द्रुत मार्ग 8 वर्षमा आधा काम शीर्षकमा भुवन शर्माले लेख्नु भएको खबर पनि छापिएको छ।
3: साझा खबरमा अब विदेशका खबर। पाकिस्तानले आफ्नो भूमिमा इरानले कुनै सैन्य उद्देश्यका लागि विमान नराखेको बताएको छ। इरानी विमान पाकिस्तान एयरपोर्टमा रहेको समाचार बाहिरिएपछि पाकिस्तानले खण्डन गरेको हो। इरान र अमेरिकी विमान युद्ध विरामपछि र इस्लामाबाद वार्ताको प्रारम्भिक चरणका क्रममा कूटनीतिक कर्मचारी, सुरक्षा टोली र वार्ता प्रक्रियासँग सम्बन्धित प्रशासनिक कर्मचारीलाई ओसार पसार गर्न पाकिस्तान पुगेको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। इरानले आफ्नो देशमा फेरि आक्रमण भएमा युरेनियमलाई 90% शुद्धतामा प्रशोधन गर्नेतर्फ कदम चाल्नुको विकल्प नभएको दावी गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिङटन र तेहरान बीचको युद्धविरामलाई व्यापक जीवनको क्षति हुनबाट जोगाउने कदम बताएपछि इरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीतिका समितिका प्रवक्ताले उक्त टिप्पणी गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबासँग वार्ताको घोषणा गर्नुभएको छ। अमेरिकी इन्धन नाकाबन्दीले क्युबाले संकटको सामना गरिरहेको समेत उल्लेख गरिएको छ। क्यारेबियाली क्षेत्र र ल्याटिन अमेरिकामा वाशिङटनको प्रभुत्व बढ़ाउने अभियान अन्तर्गत राष्ट्रपति ट्रम्पले क्युबाली सरकारलाई अपदस्थ गर्न खोजेको पनि अटकलबाजी गरिएको अन्तर्राष्ट्रिय संचार माध्यममा उल्लेख छ।
10: साझा खबरमा अब खेल खबर। पहिलो संस्करणको नेपाल प्रिमियर लीग 2081 एनपीएलमा अनियमितता भएको विषयमा नेपाल क्रिकेट संघ क्यान विरूद्ध परेको जुरीमा पुनः छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद राखेपालाई युवा तथा खेलकुद मन्त्रालयले निर्देशन दिएको छ। अनुसन्धानका क्रममा क्यानले असहयोग गरे कार्यवाही प्रक्रिया अघि बढ़ाइने मन्त्रालयले भनेको छ। पहिलो संस्करणको एनपीएलमा अनियमितता भएको विषयमा क्यान विरूद्ध परेको जुरीमा पुनः छानबिन गर्न निर्देशन दिएको हो। असहयोग गरे कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने उल्लेख छ। खेलकुद मन्त्रालयका उपसचिव जगदीश पोखरेलले मन्त्रीको निर्देशन अनुसार नै प्रक्रिया अगाडि बढ़ेको बताउनुभयो। नेपाल आईसीसी क्रिकेट विश्वकप लीग दुईको सिरिजमा स्कटल्याण्डसँग डकोर्थ लेविस नियम अनुसार दुई रनले पराजित भएको छ। त्रिवी क्रिकेट मैदानमा हिजो पहिले ब्याटिङ गरी स्कटल्याण्डले 8 विकेट गुमाएर 243 रन बनाएको थियो। प्रतिउत्तरमा नेपालको ब्याटिङमा वर्षाले प्रभावित गरेको थियो। फिल्च अम्पायर बुद्धि प्रधान र फैसल अफ्रिदीले डकोर्थ लेविस अनुसार 39 ओभरमा 221 रनको नयाँ लक्ष्य नेपाललाई दिनुभएको थियो। नेपालले 221 रनको लक्ष्य पछ्याउँदा उपकप्तान दिपेन्द्र सिंह गैरी र गुलशन झाले जीतको भरपूर प्रयास पनि गर्नुभएको थियो। पहिले ब्याटिङ गरेको स्कटल्याण्ड विरूद्ध नेपालका लेग स्पिनर सन्दीप लामिछानेले सर्वाधिक 4 विकेट लिनुभएको थियो। संकटा क्लबले बुटवलमा चलिरहेको दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमी फाइनल स्थान पक्का गरेको छ। संकटाले हिजो कपिलवस्तु 11-1 को फराकिलो गोल अन्तरले जीत निकाली अन्तिम 4 स्थान पक्का गरेको हो। र फिफाले विश्वकप फुटबल प्रतियोगिताको अर्को संस्करण भव्य हुने जनाएको छ। सन् 2030 विश्वकप 3 महादेशमा 6 राष्ट्रले आयोजना गर्दैछन्। डिसेम्बर 11-2024 फिफाले 2030 विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा आयोजना हुने घोषणा गरेको थियो।
3: स्थानीय स्तरमा स्रोत साधनको अभावमा खेलाड़ीहरूलाई समस्या रिपोर्ट लगायतका खेल क्षेत्रको विकासका लागि संरचना सुधारको आवश्यकता रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: वन जंगलमा बालिएको सानो आगो क्षणभरमै विशाल डढेलो बन्न सक्छ। झाड़ी सफा गर्ने, च्याउ खोज्ने तथा चरण सुधार गर्ने नाममा हामीले वन जंगलमा आगो बाल्नु हुँदैन। त्यसैले आजै संकल्प गरौं, डढेलो रोकौं, वन जंगल जोगाऊ, जिम्मेवार, सतर्क तथा सचेत नागरिक बनौं। डढेलो लागिहालेमा हटलाइन 1149 खबर गरौं। डढेलो मुक्त हरियो नेपालको निर्माण गरौं। डढेलोबाट वन जंगलको सुरक्षा गरौं र आफू पनि सुरक्षित रहौं। वन तथा भू संरक्षण विभागद्वारा जनहितमा जारी।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: साझा खबरमा अब खेल क्षेत्रमा सुधारको कुरा। पछिल्ला वर्षहरूमा देशका विभिन्न स्थानमा खेलकुद गतिविधिहरू बढ़िरहेका छन्। खेलसँग सरोकार राख्ने राष्ट्रिय अभियानले केही सुधार र सजिलो बनाए पनि स्थानीय वा क्षेत्रीय स्तरमा संरचना र प्रणाली नबन्दा खेलाड़ीलाई समस्या छ, तर पनि उनीहरूले सफलता पाइरहेका छन्।
12: बर्दियाको गोलाकी अप्सराबम ठकुरीले यस वर्षको 5 किलोमिटर रात्रिकालीन दौड़मा दोस्रो स्थान हासिल गर्नुभयो। राष्ट्रिय स्तरमा खेल्ने सपना बोक्नुभएकी वहाँलाई उचित प्रशिक्षण नपाउँदा पछि परिरहेको अनुभव हुन्छ।
6: सोचेको थिएन अब फर्स्ट नै हान्छु भनेर, अब त्यसलाई मेहनत नै गरेको थिएँ। यदि म अब उता हाम्रोतिर कोच नै छैन, अब कोचिङ गर्ने कोच हुनुपर्छ, त्यो बनाउँछ, म वेट लेख्छु, टाइम पनि इम्प्रुभ गर्छु।
12: सल्यानका नवीन कंवर पनि कुनै औपचारिक प्रशिक्षण बिना आफ्नै गाउँघरको बाटोमा अभ्यास गरेर प्रतियोगितामा सहभागी हुनुभएको हो। उहाँले 5 किलोमिटर दौड़मा तेस्रो स्थान प्राप्त गर्नुभयो, तर प्रशिक्षण पाएको भए अझै राम्रो गर्न सक्ने उहाँको भनाइ छ।
13: योभन्दा अगाडि भरेमा 10 किलोमिटर खेल्यो, त्यो पछाडि ट्रेनिङ नै भएन। सल्यानतिर चाहिँ त्यस्तो गराउनु छैन, हामीले अपिल त्यो लेखहरूमा नै गर्ने हो।
12: अप्सरा र नवीन एक उदाहरण हुन् कि नेपालगंज वरपर प्रतिभाको कमी छैन, तर दक्ष प्रशिक्षणको अभावले खेलाड़ीको क्षमता पूर्ण रूपमा विकास हुन सकेको छैन। बाँकेको कोहलपुर आठका समीर बस्नेतले घर आँगनमै अभ्यास गरेर प्रतियोगितामा जित हासिल गर्नुभयो। बाल्यकालदेखि दौड़प्रति रुचि राख्ने उहाँ अहिले नेपाली सेनाको तयारीमा हुनुहुन्छ।
13: यस्तो बाटोहरूमा ट्रेक आफूले ट्रेक नाचेर त्यसमा गर्छ, म यसमा त्यही भएर अगाडि पनि हुन्थे, आर्मीतिरै फिल्ममा भए गरी दौड़ तयारी गर्दैछु।
12: नेपालगंजकी स्वस्तिका साई भने नियमित प्रशिक्षण लिइरहनु भएको छ। प्रशिक्षक राजेन्द्र कुमार साईको मार्गदर्शनमा दैनिक 2 घण्टा अभ्यास गर्ने उहाँ स्वास्थ्य समस्या हुँदाहुँदै पनि 5 किलोमिटर दौड़मा प्रथम हुन सफल हुनुभयो।
6: एकदमै खुसी लागिरहेको छ। रंगशालाको रंगशालामा ट्रेनिङ गर्छु, पर डे 2 आवर हो। मेरो चाहिँ इन्जर थियो कम्मरको, त्यही पनि यसो इन्जरमा पनि यो फर्स्ट पोजिसन एचिभमेन्ट गर्दा चाहिँ खुसी लागेछ।
12: आयोजक नेपालगंज म्याराथन अन्तर्गत रात्रिकालीन दौड़का रेस निर्देशक चन्द्रबहादुर गुरूङका अनुसार अपेक्षा भन्दा निकै कम खेलाड़ीको सहभागिता रहेको छ। यस वर्षको रात्रिकालीन दौड़मा 150 जना खेलाड़ीको लक्ष्य राखिएकोमा वास्तविक सहभागिता भने 50 मात्र रह्यो।
14: स्कूलहरू बन्द भएको र भर्खरै हालसालै खुलेको हुनाले सहभागिता अहिले न्यून रहेको छ, त्यति खासै भएन भन्ने अनुसारको चाहिँ त्यो सहभागिता देखिएन। किन आज फेरि जानेहरूले गर्दाखेरि कुनै अलिकति डिस्टर्बेन्स छ। टोटल गरेर लगभग हाम्रो 50 जना 5 किलो र 10 किलोमिटरमा 50 जना खेलाडीहरू सहभागी।
12: खेलप्रति आकर्षण बढे पनि सहभागिता अझै सीमित छ। प्रचार पहुँच र प्रोत्साहन पर्याप्त नभएको खेलाड़ीको गुनासो छ। ओलम्पियन गोल्ड मेडलिस्ट सन्तोषी श्रेष्ठका अनुसार प्रतियोगिताको स्तरसँगै खेलाड़ी सहभागिता पनि बढ़ाउन आवश्यक छ।
15: तर अझै म पार्टिसिपेन्टहरू चाहिँ गराउन सकियोस् भन्ने हो। मैले त्यस्तो पार्टिसिपेन्टहरू देखेन, अन्त त्यो पार्टिसिपेन्टहरूलाई त्यही अनुसारको फेसिलिटी, त्यही अनुसारको मोटिभेसन, प्राइज डिस्ट्रिब्युसनमा पनि अन टाइम हुनुभयो भने अझै नेपालगंज चाहिँ खेलकुदमय र रनिङमय हुन्छ। सुधार्नुपर्ने कुराहरू मैले नेपालगंजमा धेरै देखेको छु।
12: नेपालगंजलाई साँच्चीकै दौड़मय शहर बनाउने हो भने प्रतियोगिता आयोजना मात्रै पर्याप्त नहुने कतिपय खेलाड़ीहरूको बुझाइ छ। खेलाड़ीका लागि पर्याप्त सुविधा अभाव, प्रोत्साहन अभाव र पुरस्कार वितरणमा हुने ढिलाइका कारण खेलाड़ीको मनोबल घट्ने गरेको उनीहरू बताउँछन्। निशु जोशी, सीआईएन रेडियो कृष्णसार एफएम नेपालगंज बाँके।
2: यो रिपोर्टसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
3: सामुदायिक विद्यालयलाई अब स्रोत साधन र विद्यार्थीको संख्याका आधारमा बजेट दिइने, 15 दिन विदा कटौती, तीर्थयात्री चढ़ेको बस दुर्घटनामा पर्दा अर्घखाँचीमा 4 जनाको मृत्यु, 27 घाइते,
2: चीनसंघको पारस्परिक कानूनी सहायता सन्धि 6.5 वर्षपछि कार्यान्वयन हुँदै श्रमिकको मेडिकल जाँच प्रतिवेदन मन्त्रालयबाट गायब, बैंकको ब्याजदर भन्दा महँगी धेरै,
3: सुदूरपश्चिम मधेस र कर्णाली एसी नतिजामा कमजोर, वर्गीकरण गरिसकेका पालिकालाई एकपटक भू उपयोग परिवर्तनको सुविधा, स्थानीय तहको निर्वाचन टर्दै,
2: इरानले सैन्य उद्देश्यका लागि आफ्नो भूमिमा विमान नराखेको पाकिस्तानको दावी, अमेरिका इजरायलले फेरि आक्रमण गरे, युरेनियम प्रशोधनलाई अघि बढ़ाउने इरानको चेतावनी, अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा क्यूबासँग वार्ताको घोषणा,
3: र एनपीएलको पहिलो संस्करणमा अनियमितता भएको विषयमा क्यानमाथि पुनः छानबिन गर्न मन्त्रालयको निर्देशन, आईसीसी विश्वकप लीग 2 नेपालको शीर्ष 4 सम्भावना कठिन, राष्ट्रिय महिला फुटबलमा कपिल वस्तुलाई हराउँदै संकटा सेमी फाइनलमा।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धर राजमानले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ पछिल्लो समयमा राजनैतिक नियुक्ति खारेज गर्ने सरकारको निर्णय र त्यस अनुसार ल्याइएको अध्यादेशको प्रसंग, त्यसपछि अब सरकारले कसरी नियुक्ति प्रक्रिया अगाडि बढ़ाउँछ भन्ने विषयमा धेरैले चासो व्यक्त गरिरहेको देख्न सकिन्छ। यहाँ एउटा मैदान जस्तो देखाइएको छ, 2 व्यक्ति छन्, 1 महिला 1 पुरूष, र त्यहाँ पुरूष जो छन् जसले उनले केही हाँस्दै गरेको अथवा उनको खिसिटिउरी गरेको जस्तो भाव पनि देखिन्छ। त्यहाँ नजिकै रहेको महिलाले भनेको केही प्रश्नमा जवाब दिए जस्तो देखिन्छ। माथि यस्तो लेखिएको छ, पुराना दलबाट राजनैतिक नियुक्ति पाएकाहरूको जागिर चट, अब नयाँहरूको लाइनमा उभिनुपर्छ कि क्या हो।
3: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्पटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
0: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
0: 9860248543।
1: स्थान धादिङ बेसी सुगमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि। पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
2: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
2: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
1: प्रोपाइटर बिट्टु विश्वकर्मा, सम्पर्क नम्बर 9843062616 र 9810323754।
2: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
3: नमस्ते डाक्टर साहब।
4: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: कति राम्रो मङ्गलसूत्र कहाँबाट ल्याएको?
1: कहाँबाट हुनु नि, मैले दिदीबहिनी सुनसारी गरगहना उद्योगबाट ल्याएको नि।
0: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
1: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ। प्रोप्राइटर मेनुका बराइली। सम्पर्क नम्बर 9818-3274-73, 9861-7549-88, 9861-7549-88।
2: भ्रष्टाचार गम्भीर सामाजिक र आर्थिक अपराध हो। भ्रष्टाचार जन्य क्रियाकलाप रोक्न हामी सबै जिम्मेवार बनौ। कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति, संस्था वा निकायले सार्वजनिक खरिद, सार्वजनिक निर्माण, सेवा प्रवाह जस्ता सार्वजनिक कार्यहरू गर्दा शक्ति स्रोत र साधनको दुरूपयोग गरी अनियमितता वा भ्रष्टाचार जन्य क्रियाकलाप गरेको पाइएमा सेवा लिँदा नियमअनुसार लाग्ने दस्तुर बाहेक थप रकम, घुस, रिश्वत माग गरेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा लिखित जानकारी दिनुहुन वा इमेल आईडी ciaamro@gmail.com जानकारी दिनुहुन अनुरोध छ। साथै सम्पर्क गरी जानकारी गराउनको लागि 9855-72555 र 057-5216-55 टोल फ्री नम्बर 16-60-57-52-107 वा हटलाइन नम्बर 107 खबर गरिदिनुहुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडा, मकनपुर, नेपाल।
3: तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
4: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
3: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
3: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
5: कृष्ण सप्लायर्स, धादिङ डिस्ट्रिक्ट, पुछार बजार। प्रोप्राइटर कृष्ण सिबल सिन्हा।
6: सम्पर्क मोबाइल 9741-031-429।
7: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल, कलेज, संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार। फोन नम्बर 9841-68-67-64, 9841-68-67-64।
8: मरेँ के हो?
4: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
8: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
4: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
8: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
4: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
9: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
10: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
13: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिनिदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यताउतिको कुरै छैन।

0: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
0: 9860248543।
1: स्थान धादिङ बेसी सुगम टोल, मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
2: गर्मी मौसममा आगोको सानो झिल्कुले पनि ठूलो वन डडेलोको रूप लिन सक्छ। तपाईँ हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले भुरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौं। आगोको काम सकिएपछि राम्ररी आगो निभाऊ। सलाई, लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौं। पेट्रोल, डिजेल, खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारी पूर्वक प्रयोग गरौं। चुरोट, बिँडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं। पानीका मुहान, पोखरी आदिको संरक्षण गरौं। आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं। आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं। नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन, नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो, त्यसैले वन डडेलो लाग्ने काम कसैले पनि नगरौं। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश।
3: ओहो, हैन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
4: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
3: ए हो र, त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
4: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, एस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मरमत गरिन्छ।
3: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
1: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813151519।
5: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
6: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ़, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को 19 भएन।
3: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
2: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
3: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमा नै फर्केछ। हेर्नुहोस्, जमा नै फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले पनि। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: बिनिसरा मसरङ्गी गाइडबाट भन्नुभयो 10 पिताजी, हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हात खुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो न आत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। के अब त्यो भाँडामा पानी पुनी दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्न सक्ने भएछु।
6: त्यही बाबु म बेस्तरी खुसी, म त अहिले
5: अब त म त बचेँ भनेको छ नि। म
6: सुमाया सुधा रामराजीपुर कलिम्पुर भन्छ न तितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको कि। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतत्तै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतत्तै पोल्ने, दुख्ने बेसरी पटौनी, सुतेको सुते हुने, सुती सुती खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान्त पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको।
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ़ मोबाइल 98550509334 ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334
1: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
7: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु पञ्चाङ्ग राशिफल भूत वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाचाहिँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845725223 र 9805625223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँहरूले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर दुई टाढीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 99.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुदुली एफएम 97.2 MHz दुदुली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz दिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz हेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मुलङ्गमा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठी धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँहरूले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845725223 र 9805625223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउनेछौँ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल वैशाख महिनाको आज 30 गते र धनुसार ऋषि सन् 2026 मई 13 तारिक, सगसम्वत्सर 1948 नेपाल सम्वत 1146 बचलागा रोद्र नामक सम्वत्सर उत्तरायण वसन्त ऋतु आज बुधबार रहेको छ। ज्येष्ठ कृष्ण पक्ष तिथि रहेको छ। आज एकादशी तिथि रहेको छ। आज एकादशी तिथि रहेको छ। विशेष गरी 10 घडी 2 पल्ला रहेको छ। नक्षत्रमा रहेको छ उत्तर भाद्रपद नक्षत्र रहेको छ 39 घडी 19 पल्ला। योगमा रहेको छ विष्कुम्भ योग रहेको छ 31 घडी 47 पल्ला रहेको छ। यस्तै गरेर करणमा रहेको छ बालवाह करण रहेको छ बिहानको 9 बजेर 19 मिनटसम्म। तदुपरान्त कौलवाह करण रहनेछ, कौलवाह करण रहनेछ 38 घडी 31 पल्ला रहनेछ। यस्तै गरी आज बिहान सूर्योदय बिहानको ठिक 5 बजेर 18 मिनटमा भयो भने सन् सूर्यास्त साँझको 6 बजेर 44 मिनटमा हुनेछ र आजको दिनमा घडी 13 घडी 26 पल्ला रहनेछ। आज दिन विशेष रहेको छ। आज पञ्चक पनि रहेको छ। आज अपरा एकादशी व्रत पनि रहेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा जानकारी म तपाईँलाई गराउँछु। त्योभन्दा पहिला आजको समय, यानि कि आजको शुभ समय, आजको अशुभ समय, आजको लाभ समय के कतिखेर रहन्छ भन्ने विषयमा विशेष रूपमा चर्चा भने हामी तपाईँसँग गर्नेछौं। आजको अशुभ समय यानि कि आजको कालो समय रहेको छ। विशेष गरी बिहानको 8 बजेर 38 मिनट 14 सेकेन्डदेखि बिहानको 10 बजेर 19 मिनट 15 सेकेन्डसम्म आज काल बेला रहेको छ। आजको लाभ समय रहेको छ बिहानको 5 बजेर 16 मिनट 11 सेकेन्डदेखि बिहानको 6 बजेर 57 मिनट 12 सेकेन्डसम्म लाभ बेला रहेको थियो भने अहिले यतिखेर चाहिँ अमृत बेला चाहिँ चलिराखेको छ। यस्तै गरेर आजको लाभ बेलाको समय रहेको छ एकैचोटि बेलुका साँझमा रहेको छ।
साँझको 5:03:21 साँझको 6:44 23 सेकेन्डसम्म आज लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोत्रको विषयमा जानकारी पनि म तपाईँलाई गराउनेछु र यस्तै गरी म तपाईँलाई एउटा विशेष जानकारी गराइहालौँ। भोलि हाम्रो गृह प्रवेश गर्ने दिन छ, यानि कि घर सर्ने दिन भोलि छ 31 गते। असाध्यै राम्रो छ, भोलि चाहिँ नै एकदमै राम्रो द्वादशी तिथि पनि परेको छ, बिहिबार पनि परेको छ, एकदम असाध्यै राम्रो रहेको छ। अब भोलि कति बजे र कति मिनटमा गृह प्रवेश गर्दा उत्तम हुन्छ, सायद कतिखेर रहेको छ भनेर पनि म तपाईँलाई जानकारी भने गराउनेछु। कार्यक्रममा तपाईँहरू रहनुहोला। कति बजेदेखि कति बजीसम्म कुन बेला रहेको छ, भोलि कति बजे र कति मिनटमा गृह प्रवेश गर्दा उत्तम र गृह प्रवेशको विधि विधान के रहेको छ भन्ने विषय पनि म राशिफल पछि तपाईँलाई जानकारी भने गराउनेछु। कार्यक्रममै रहनुहोला। पालो रहेको छ ग्रह गोचर। ग्रह गोचरमा आज सूर्य मेष राशिमा, चन्द्रमा मीन राशिमा, यस्तै गरेर मंगल मीन राशिमा, बुध विशेष गरी वृष राशिमा, यस्तै गरेर शुक्र वृष राशिमा, यस्तै गरेर शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि मीन राशि आउँछ। उत्तर भारतको दोस्रो चरण, नाम आउनेछ थबाट, थम बहादुर, थम माया, थब कुमार, नाम आउँछ मध्यनडी नरगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अवरले पारिरहेको छ। आजका दिन तपाईँको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि बारा राशिफल।

0: राशि।
1: मेष राशि उनीहरुका लागि आजको दिन आकस्मिक खर्चले अर्थाभाव देखा पर्न सक्छ। बेलामा होस नपुग्नाले केही चुनौती झेल्नु पर्ला। समय दिन नसक्दा नियमित काम बिग्रिन सक्छ। लगानी बढाउनु पर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। अपेक्षा लगाउनेहरू सक्रिय रहनेछन् भने सहयोग गर्नेहरू कमै मात्रा भेटिनेछन्। शुभ चिन्तकहरू समेत टाढा रहनेछन्। विशेष गरी धेरै लगानी पछि कम मात्र फाइदा हुने खालको योग भने राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन नयाँ अवसरका साथै आमदानीको स्रोत फेला पर्दै जानेछन्। श्रमको उचित मूल्याङ्कन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। प्रत्यक्ष नतिजाले उत्साह जगाउनेछन्। व्यापारमा राम्रो नाफा कमाउन सकिन्छ। प्रयत्न गर्दा छोटो समयमै काम बढाउन सकिन्छ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आमदानी बढ्नाले जीवनशैलीमा पनि परिवर्तन आउन सक्ने योग राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन तारिफको काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय रहेको छ। समाजले पदीय जिम्मेवारी दिलाउनेछ। नसोचेको अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढेका साथीभाइ नजिकले हर्ष बन्नेछ। भाग्यले विभिन्न अवसर दिलाउनेछन्। काम देखाएर फाइदा लिने समय रहेको छ। शुभ चिन्तकहरूको साथले उत्साह जगाउनेछ। मेहनतले नामदाम इनाम हात पार्न सफल हुने खालको योग भने राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन समयमा होस नपुग्नाले विवाह र पछि परेला। परिस्थितिवश चिता काममा बाधा पुग्नेछ। अरूका लागि रकम र बुद्धि खर्च गर्नु पर्ला। आंशिक फाइदा भए पनि चिताको काम पूरा गर्न समय लाग्नेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। समय अनुसार चलाउन सक्दा दुःख पाइन्छ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। खानपान र आहार विहारमा ध्यान पुर्याउनु होला। खर्च र चुनौतीको समय रहेको हुँदा अलि सतर्क रहनु पर्ला। सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। प्रतिष्ठित नतिजा कमजोर देख्नाले काम देखाउनु पर्ला। सम्भावना देखे पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। व्यस्तता बढ्दै जानेछन् भने शरीरमा कमजोर भएको अनुभूति हुने खालको योग भने राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन रमाइलो भेटघाट हुनुका साथै दिगो काम प्रारम्भ हुनेछ। प्रयत्न गर्दा राम्रो उपलब्धि हात लागि हुनेछ। रोकियो काम बन्दै जानेछन् भने जिम्मेवारी सुन्न बढ्न सक्छ। आमदानी बढ्नाले उत्साह जग्नेछन्। व्यापारमा राम्रो फाड़को मार्न सकिन्छ। श्रमको उचित मूल्याङ्कन पाइन्छ। संचित धनको उपयोग गर्दा फाइदा हुनेछ। मेहनतले छिटो र छोटो समयमै उपलब्धि हात लागि हुने खालको योग भने राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
1: तुला राशि उनीहरूका लागि आजको दिन प्रतिस्पर्धामा उत्तीर्ण परे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। रोकिया काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पुरुषार्थले प्रतिस्पर्धीहरूको मनोबल कमजोर पार्न सकिन्छ। पहिलेका दुश्मनले समेत मित्रताका हात अघि बढाउनेछन्। स्रोत साधन जुटाउनले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुने खालको योग भए राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन अवसर व्यवधानको उताव चढ़ावबाट न्यून प्रतिफल हात पार्न सफल भइनेछ। धैर्य एवं लगनशीलताले मात्र उपलब्धि प्राप्त हुनेछ। कामको मेसो नमिल्दा व्यवहारमा पछि परेला। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्य चिन्ताले पनि सताउनेछन्। अध्ययनमा बाधा हुँदै जानेछन्। लक्ष्य प्राप्त गर्न समय लाग्नेछ। विश्वमा वचन दिने बानीले समस्या पर्न सक्ने योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल बन्न सक्छ। छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ। हतारको निर्णयले अवसर पार्ने हुँदा अलि सजग रहनु पर्ला। समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ। विश्वमा दिएको वचन अवसर पार्न सक्छ। आवेशको व्यवहार र असमझदारले आफन्तजन टाढिन सक्ने योग राशि धनुलाई आजको दिन विशेष लेखिएको छ। मकर राशि उनीहरूको लागि आजको दिन दिगो फाइदा हुने काममा जग बसाउने मौका मिल्दछ। पराकामद्वारा अधिकार स्थापित गर्न सकिन्छ। व्यापार लगातार आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। मेहनतले प्रतिस्पर्धाको दौड़सम्म जिताउन सक्छ। स्रोत साधन जुट्नाले नयाँ कामतर्फ आकर्षित भइनेछ। मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। रोग र शत्रुमाथि विजय प्राप्त हुने खालको योग भने राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिन्छ। भोलि व्यवहारमा अलि सजग रहनु पर्ला। हातबाट लक्ष्मी बाहिरिने सम्भावना रहेको छ। कर्जा र उधार व्यापारमा चनाख रहनु पर्ला। नियमित काम समेत साविक जस्तै फाइदा नहुन सक्छ। अरूका विषयमा चाकरीदार झमेला आइलान सक्छ। विवादास्पद काम जिम्मेवारी आउँदै जानेछन्। सावधान रहेर अगाडि बढ्दा राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन आफन्तजनसँग भेटघाट हुनाले परिवेश उल्लासमा रहनेछ। नयाँ कामको प्रस्ताव आउँदै जानेछन् भने साथ दिनेहरू पनि बढ्दै जानेछन्। रोकियो काम बन्दै जानेछन् भने जिम्मेवारी सन् बढ्न सक्छ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय रहेको छ। रचनात्मक काम प्रारम्भ हुँदै जानेछन्। मेहनतले नामदाम इनाम दिलाउन सक्छ। साथीभाइहरूसँग भेटघाट हुँदै जानेछन् भने खानपानको आनन्द समेत मिल्ने खालको योग भई राशि मिनलाई आजको दिन विशेष देखिएको छ।
0: अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग राशिफल भूत वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: पितृ उद्धार
0: ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845275223 र 9806575223 पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

श्रोता विश्रामपछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गराइसकेका छौँ। आजका तिथि मिति पञ्चाङ्ग मेषादी बाह्र राशिफलका विषयमा जानकारी भने मैले तपाईँलाई गराइसकेका छु र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि हामी तपाईँलाई सम्पर्क गर्न अनुरोध गर्न चाहन्छौ। तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ 9845175223 र 9905575223 नम्बरमा। तपाईँले आफ्नो आफन्तको विषयमा ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउँदैछु। विशेष गरी आज विशेष दिन पनि रहेको छ, आज एकादशी रहेको छ, भोलि द्वादशी रहेका छन्। आजका एकादशीको नाम भनिरहेको छ अपरा एकादशी व्रत रहेको छ। अपरा एकादशीको व्रतको छुट्टै महिमा रहेको छ, तपाईँलाई थाहा छँदैछ। विशेष गरी म तपाईँलाई जानकारी गराउन खोजिराखेको छु, भोलि चाहिँ नै विशेष गरी गृह प्रवेशको दिन रहेको छ, भोलि व्यापारिक प्रतिष्ठान आरम्भको दिन पनि रहेको छ, विवाहको मुहूर्त पनि रहेको छ, रुद्री जुर्ने दिनहरू पनि रहेका छन्। विशेष गरी चाहिँ तपाईँलाई कुनै पनि आवश्यक परेका छन्, तपाईँलाई कुनै पनि साहित्यहरूको विषयमा जानकारीहरू लिन मन लागेको छ भने सम्पर्क भने गर्नुहोला। भोलि गृह प्रवेश कति बजेर कति मिनटमा गर्ने होला, शुभ बेला कतिखेर छ होला भन्ने विषयमा पनि मनमा लागिराखेको हुन सक्छ तपाईँहरूको लागि। चाहिँ विशेष गरी भोलिको शुभ बेला असाध्य बिहानै रहेको छ, एकदमै बिहानको समयमा शुभ बेला रहेको छ, यानि कि बिहानको ठिक्क तपाईँले 6 बजे चाहिँ नै गृह प्रवेश गर्न असाध्य राम्रो शुभ बेला रहेको छ। बिहानको 6 बजेदेखि 6:30 पनि तपाईँले गर्न सक्नुहुन्छ है। विशेष गरी चाहिँ शुभ बेला त्यो समयमा रहेको छ। अब बिहान तपाईँले समय छैन, फुर्सद छैन, तपाईँ बिहानको समय अलिक छिटो भयो, दिउँसोतिरको हेर्न पा हुन्थ्यो गुरुबा भन्ने मनमा लाग्यो होला क्या तपाईँको कसै कसैको, फेरि है ओहो बिहानै रहेछ बिहानदिनु होला भन्ने पनि मनमा लाग्यो होला। उहाँको लागि चाहिँ विशेष गरी दिउँसोको ठिक्क 1 बजेदेखि 1:30 भित्र चाहिँ नि लाभ बेलाको समय पनि गृह प्रवेश गर्न सकिन्छ। राम्रो त शुभ बेलाको बेलामा हो है। अब 2 नम्बरमा लाभ बेलामा पनि तपाईँहरू गर्न गृह प्रवेश गर्न सक्नुहुन्छ। ओहो बर्बाद हुने भयो, दिउँसो मध्याहमा के गर्ने होला त, घाम पनि हुन्छ मध्याहमा त्यति राम्रो पनि लागेन मलाई भन्ने लाग्छ भने तपाईँको लागि म साँझ पख पनि भनिदिन्छु। साँझमा लक्ष्मी भित्याउने पनि भनिन्छ है। अनि त्यसपछि साँझमा चाहिँ नै विशेष गरी घरमा भएका कन्याहरू छोरीहरू नाची नाति नातिनाहरू अथवा भान्जा भान्जीहरू कसैलाई तपाईँले अगाडि राखेर ब्राह्मणलाई अगाडि राखेर पनि गृह प्रवेश गर्न सक्नुहुन्छ। साँझमा लक्ष्मी साक्षात लक्ष्मी भित्र्याउन पनि सक्नुहुन्छ। अनि साँझमा लक्ष्मी भित्र्याउने घरभित्र लगेर चाहिँ नि आफ्नो इष्ट कुलपितीलाई स्थापना गर्ने, त्यहाँ दियो पनि बालिदिने एउटा होइन ल भगवान् आजदेखि म सधैँभरि यो घरमा बिहान र बेलुका झिलिक्क दियो चाहिँ बाल्छु, म बत्ती काटेर झिलिक्क दियो म बाल्छु म भनेर मनमा वचन पनि गर्ने होइन। अनि त्यो समय रहेको छ विशेष गरी साँझको ठिक्क 6:30 भित्रमा तपाईँले गर्न सक्नुहुन्छ। 6:30 भित्र पनि तपाईँको त्यो समय फेरि के रहेको छ भन्दा शुभ बेला रहेको छ, फेरि है शुभ बेला रहेको छ। साँझको 6:00 चाहिँ 30 मिनट भित्र शुभ बेला असाध्य राम्रो रहेको छ, त्यो बेलामा पनि तपाईँले गर्न सक्नुहुन्छ। साँझमा लक्ष्मी भित्र्याउने अनि घरमा दियो अनि दियो बाल्ने चाहिँ अब कसै कसैले के भन्नुहुँदो रहेछ भन्दा जुठो पर्यो भने सुतक पर्यो भने दियो बाल्नु हुँदो रहेछ, हो बर्बाद भयो भन्नेको पनि गर्नुहुँदो रहेछ है। अब यसमा के छ भन्नुहुन्छ भने जुठो पर्दाखेरि सुतक पर्दाखेरि जुन ठाउँमा गएर तपाईँले पूजा गर्नुहुन्छ, मन्दिर जहाँ बनाउनु भएको छ घरको कुनामा कतैपट्टि होइन, अब मन्दिर बनाउने नियममा त विशेष गरी तपाईँको ईशान कोणमा बनाउनु पर्छ मन्दिर चाहिँ होइन। अब तपाईँलाई चाहिँ मन्दिर बनाउनु भएको छ, दियो बाल्नुपर्ने, सुतक परेछ, सुत्केर परेको छ अथवा जुठो परेको छ भन्ने मनमा लाग्छ भने तपाईँले चाहिँ त्यस्तो मनमा लाउनु पर्दैन, किनकि साँझ बिहान बत्ती बाल्नुपर्छ हामीले विशेष गरी है। के गर्नुहोस् भन्दा एउटा माटोको दियो अथवा पित्तलको दियो, माटोको दियो त दिनदिनै चेन्ज गर्नुपर्छ जुठो सुत्केर परेको बेलामा चाहिँ होइन, एउटा तामाको दियो किनेर लिएर आउनुहोस् एक्स्ट्रा छुट्टै, अनि त्यसपछि एउटा सानो सानो तपाईँको चाहिँ बोतलमा तेल राख्नुहोस्, बत्ती
राख्नुहोस् एउटा बट्टामा हालेर राख्नुहोस् त्यो चाहिँ छुट्टै राख्नुहोस् त्यो चाहिँ जहिले पनि तपाईँको ठिक्क त्यही जुठो परेको बेलामा अथवा सुत्केर परेको बेलामा मात्र प्रयोग गर्न मिल्ने जति थोत्थोरै राख्नुहोस् अनि त्यसपछि तपाईँले जुठो परोस् चाहे सुतक परोस् तपाईँले घरमा बत्ती बाल्नुपर्छ भनेर शास्त्रमा भनेको छ कहाँ भनेको छ भन्दा तपाईँको चाहिँ गरुड पुराणमा पनि भनेको छ है यो चाहिँ तपाईँको आफ्नो घरका गुरु पुरोहित अब आजभोलि चलन छैन त्यस्तो नभए तपाईँको चाहिँ तपाईँले विशेष ख्याल गर्नुहोला यदि जुन घरमा साँझ बत्ती बल्दैन त्यो घर मसान घाट हुन्छ भनेर लेखेको छ तीनचोटि जस्तै आज बिहान साँझ बत्ती आज बिहान बत्ती बाल्नु भएन अनि भोलिपल्ट तपाईँको चाहिँ बेलुका पनि बत्ती बाल्नु भएन भोलिपल्ट बिहान पनि तपाईँले बत्ती बाल्नु भएन घरमा भने तपाईँको घर त्यसपछि मसान घाट सोसर हुन्छ भनेर लेखेको छ गरुड पुराणमा हेर्नु होला तपाईँले होइन गरुड पुराण भेटाउनु भयो भने अरू अरू पुराण पनि तपाईँको चाहिँ यो विशेष छ साँझ बत्ती बाल्न हुन्छ निर्णय सिन्धुमा पनि लेखेको छ साँझ बत्ती बाल्न हुन्छ भनेर लेखेको छ है अब जसरी व्रतबन्ध गरिन्छ हाम्रो बाबुहरूको व्रतबन्ध गरिसकेपछि तीनचोटि तपाईँको चाहिँ त्रिसन्ध्या चाहिँ व्रतबन्ध यदि गरेको व्यक्तिले त्रिसन्ध्या जप गरेन गायत्री मन्त्र जप गरेन भने त्यो व्यक्तिले फेरि पनि व्रतबन्ध गर्नुपर्छ गुरुबाट फेरि मन्त्र सुन्नुपर्छ त्यो व्रतबन्ध गरेको डेट स्वीकार हुन्छ होइन उनी बुझ्ने भाषामा है त्यो हुन्छ भनेर लेखेको छ क्या जस्तै ओहो जुठो परे बेला पनि गुरुले बत्ती बाल्नु हुन्छ भन्नुभयो भन्नु लाग्छ भने फेरि तपाईँले के गर्नुहोस् भन्दा जुन घरमा जसको मृत्यु भएको छ त्यो घरका छोराहरूले बेलुका साँझमा बत्ती बाल्छन् बाल्छन् कि बाल्दैन नि ल भन्नुहोस् अनि जुन घरमा मृत्यु हुन्छ त्यो घरमा जब दासंसार गरेर आइसकेपछि घैँटाभित्र होइन घैँटाभित्र तपाईँको चाहिँ बत्ती चौबिसै घन्टा चाहिँ बत्ती बालिराखे हुनुहुन्छ दियो क्या बत्ती भनेर लाइट हेर्नु दियो होइन अनि भित्र दियो बलिराखे तापनि बाहिर पनि घरको चाहिँ तपाईँको चाहिँ ढोका अगाडि पनि गाईको गोबर लिपपोत गरेर त्रिकाष्टिकामा खोचाहरूमा बनाएर फुल जल र बत्ती दान गर्छन् हो कि होइन हो त्यो बत्ती भनेको साँझ बत्ती त्यहाँ पनि बाल्छन् है त्यो भएर साँझ बत्ती बाल्नुपर्छ साँझ बत्तीलाई जुठो सुत्केर रोक्दैन क्या जस्तै कि तपाईँले देवी देवताको पूजा गर्नु चाहिँ हुँदैन फेरि कुरा बुझ्नुभयो भने देवी देवतालाई पखाल पार पखाल फुल पारेर धोइपारी गरेर पूजा गर्न हुँदैन फेरि है जुठो परे पनि सुत्केर परे पनि त्यो गर्नु चाहिँ हुँदैन पूजापाठ गर्नु हुँदैन जस्तै गायत्री मन्त्र जप गर्न हुन्छ फेरि बुझ्नु फुक्को जप गर्ने फुक्को फुक्को भनेको आचमन नगरिकन जप गर्ने होइन सूर्य र अर्घहरू नदिने खाए गायत्री आफ्नो आसनमा बसेर तपाईँहरू चाहिँ गायत्री मन्त्र 108 गायत्री मन्त्र जप गरेर मालालाई ढोगेर धार्नुहोस् होइन अनि भोलि फेरि तपाईँ त्यो प्रक्रिया तपाईँले गर्न सक्नुहुन्छ यो कुराहरू होइन अब भोलि गृह प्रवेश छ तपाईँले साँझ बत्ती म सधैँभरि बाल्छु भने मनमा अठोट राख्नुहोस् साँझ बत्तीहरू राख्नुहोस् बाल्नुहोस् है राम्रो पनि हुनेछ समस्याहरू आउँदैन तपाईँलाई यसमा मनमा चाहिँ सङ्कोच भयो बुझ्नु भएन भने तपाईँले मलाई दिउँसो पनि फोन गर्न सक्नुहुन्छ यो बत्तीको विषयमा साँझ बत्तीको विषयमा चाहिँ तपाईँले पनि विशेष गरी सम्पर्क गर्न सक्नुहुन्छ है अब कसैले तपाईँले कहाँ हुन्छ यस्तो बाल्नलाई हुँदै हुँदैन भनेर उहाँले सोध्नु भन्नुभयो भने यो हुँदै हुँदैन भने लेखा कहाँ छ देखाइदिनुहोस् त भनेर भन्नु होला बुझ्नु भयो नि जुन ठाउँमा तपाईँले पूजा गर्नुहुन्छ मन्दिरमा त्यहाँ गएर बत्ती बाल्नु हुँदैन है तपाईँले मन्दिरकै अगाडिपट्टि एउटा दियोमा तपाईँको थोरै तेल राखेर बत्ती बाल्नु साँझ बत्ती बिहान बेलुका साँझ बत्ती बाल्नुपर्छ होइन अनि आजभोलि तपाईँको बाटेको धुप आउँछ दुईवटा धुप सर्लक्क बालेर त्यहाँ टक्क राखिदिनु टेबलमा राखिदिनुहोस् एउटा थाली सालीमा तामाको थालीहरूमा केहीमा राखिदिनुहोस् राम्रो भइहाल्छ है त्यो भएर यसमा विशेष तपाईँले ख्याल गर्नुहोला हुँदै हुँदैन कहाँ हुन्छ भन्ने मान्छेहरूलाई चाहिँ अनि त्यसपछि ल यो फलानु नम्बर छ यो फलानु नम्बरमा चाहिँ गुरुलाई फोन गर्नुहोस् भनेर मेरो नम्बर तपाईँलाई थाहा छँदैछ अनि मेरो नम्बर दिनुहोस् उहाँलाई म बुझाइदिन्छु उहाँले नबुझ्नु नभएको पनि हुनसक्छ नि त हो कि होइन त्यो यसमा तपाईँले विशेष ख्याल गर्नुहोस् है जस्तै गरी घरमा विवाह गर्नुभएको छ दुलै भित्याउनु भयो दुलै भनेको बुहारी भित्याउनु भयो पहिला पहिला दुलै भन्थे हो कि होइन बुहारी भित्याउनु भएको छ अब बुहारीलाई मन्त्र पनि दिनु पर्यो फेरि बुहारीले पनि जप गर्नुपर्छ छोराले पनि जप गर्नुपर्छ हो त्यस्तो घरमा हो लक्ष्मी नआउने बुझ्नुभयो त्यो घरमा हो अनिष्ट नहुने त्यो घरमा हो श्रीमान श्रीमतीको सम्बन्ध नबिग्रने गायत्री मन्त्र यदि तपाईँले दैनिक रूपमा बिहान 108 बेलुका 108 पटक गायत्री जप गर्नुहुन्छ भने तपाईँले ग्रह शान्ति गर्न आवश्यक पनि छैन फेरि
पूजै लाउनु पर्दैन भन्न खोजे होइन मैले फेरि है पूजाजी लाउने सत्यनारायणको पूजा लाउने रुद्राभिषेकहरू गर्ने ओहो मेरो गरादशा बिग्रे मैले दुःख पाएँ भनेर रुनु पर्दैन गायत्री मन्त्र तपाईँले बिहान 108 बेलुका 108 गर्नुभयो थोरीमा भने बुझ्नुभयो नि जस्तै गरी छोरी मान्छेको लागि पनि लक्ष्मी गायत्री हुन्छ बुहारीहरूको लागि पनि लक्ष्मी गायत्री हुन्छ उहाँहरूले पनि गायत्री लिन मिल्छ होइन गायत्री मन्त्र कोबाट लिने भन्दा आफूभन्दा ज्येष्ठ व्यक्तिबाट लिनु पर्यो कस्तो व्यक्तिबाट लिने भन्दा जो व्यक्तिबाट तपाईँले गायत्री मन्त्र सुन्न खोज्नु भएको छ सुन्न आँट्नु भएको छ त्यो व्यक्तिले पनि गायत्री मन्त्र दैनिक रूपमा जप गरेको हुनुपर्छ बुझ्नुभयो नि त्यो व्यक्तिले पनि गायत्री मन्त्र दैनिक रूपमा जप गर्ने गरेको हुनुपर्छ त्यो व्यक्तिलाई गायत्री मन्त्र कण्ठस्थ आएको हुनुपर्छ किनकि दैनिक जप गर्ने व्यक्तिलाई त गायत्री त कण्ठ हुन्छ हेर्नु छोरी मान्छे हो कि होइन चाहे छोरी मान्छे होस् चाहे छोरा मान्छे होस् तपाईँको बाबुको छोराको व्रतबन्ध गर्न खोज्नु भएको छ नातिको व्रतबन्ध गर्न खोज्नु भएको छ भने जोबाट तपाईँले मन्त्र लिन खोज्दै हुनुहुन्छ मन्त्र दिलाउन खोज्दै हुनुहुन्छ नातिलाई छोरालाई त्यो व्यक्तिले जनै लागेको हुनुपर्छ होइन अनि त्यो व्यक्तिले गायत्री मन्त्र बिहान बेलुका जप गरेको हुनुपर्छ यदि त्यो व्यक्तिले जपै गर्दैन जनै लगाउँदैन भने त्यस्तो व्यक्तिबाट तपाईँले गायत्री मन्त्र लिन आवश्यक हुँदैन उचित हुँदैन गुरु छान्दाखेरि योग्य गुरु छान्नुपर्ने हुन्छ हामीहरूले चाहिँ आजभोलि मैले व्रतबन्धमा गएको देख्छु अथवा अरू अरू सप्ताह पुराणमा पनि म चाहिँ जाँदाखेरि मैले के कुरा देख्छु भन्दा म जाँदाखेरि चाहिँ गायत्री मन्त्र सुनाउन जसले खोजिराख्नु भएको छ उहाँले मलाई आएर के भन्नुहुन्छ भन्दा लौ न गुरुबा यो गायत्री मन्त्र लेखेर दिनुहोस् न मलाई त आउँदैन भन्नुहुन्छ अनि मैले लेखेर दिनुपर्ने ल हेर्नुहोस् गायत्री मन्त्र चाहिँ क्या जसले गायत्री सुनाउन खोजिरहेको छ उसलाई गायत्री मन्त्रै थाहा छैन के सुनाउने उसले बिचरा उसले जपै गर्दैन उसले के संस्कार दिने आफ्नो चेलालाई हो कि होइन अनि गायत्री मन्त्र सुनाउन खोजिराख्नु भएको छ अनि त्यसपछि सासू आउनुहुन्छ लौ न यो बुहारीले गायत्री मन्त्र सुन्ने अरे मलाई लेखिदिनुहोस् न मन्त्र गुरु बुहारीलाई आज मन्त्र सुनाइदिनु पर्यो भन्नुहुन्छ फेरि ल हेर्नुहोस् उहाँलाई गायत्री मन्त्रै थाहा छैन होइन सबै त्यस्तो हुनु न है फेरि सबैले मैले भन्न खोजेको होइन कोही कोही व्यक्ति त्यस्तो पनि हुनुहुन्छ त्यो भएर गायत्री मन्त्र लिँदाखेरि तपाईँले विशेष रूपमा जसले दैनिक रूपमा गायत्री जप गर्दछ जसले आचरण रहने गरेको छ हो त्यस्तो व्यक्तिबाट हामीले गायत्री मन्त्र लिनुपर्ने हुन्छ है मन बल्ल राम्रो हुन्छ नभए राम्रो हुँदैन होइन अब अलि पहाडतिर त मैले धेरै कुराहरू सुनेको छु ब्राह्मणहरूबाट पनि होइन अब अरू अरूबाट पनि धेरै कुरा सुनेको छु अब आफ्नो आफ्नो कुरा हो होइन अब विशेष गरी माछा मासु सेवन गर्नु हुँदैन लसुन प्याजहरू सेवन गर्नु हुँदैन अब लसुन प्याज खाएर पापै लाग्ने चाहिँ होइन होइन तर पनि ती भनेका तामसिक चिज हुन् होइन तामसिक चिज खायो भने मनमा रिस आउँछ क्रोध आउँछ हो कि होइन अनि मन बुद्धि भ्रष्ट हुन्छ भगवान्प्रति भाव जाँदैन देवी देवताप्रति भाव जाँदैन विश्वास जाँदैन त्यही भएर लसुन प्याजहरू नखानु मुसुरुको दाल नखानु भान्ताको तरकारी नखानु भनेको त्यो खाएर पापै लाग्ने भन्ने चाहिँ होइन फेरि कहीँ लेखा छैन पापै लाग्छ भनेर तर माछा मासु खायो भने पाप लाग्छ क्या अर्काको जीव हो नि त जीव चाहिँ खानु भएन भन्नु खोजेको है माछा मासु खायो भने पापै लाग्छ त्यो चाहिँ सत्य हो शास्त्रमै लेखेका कुरा हुन् तर लसुन प्याज होइन जस्तै गरी मुसुरुको दाल भान्ताको तरकारी गोल भेडाहरू यी खाँदाखेरि पाप लाग्छ तँलाई भनेर शास्त्रमा पनि लेखेको छैन यी कुराहरू त्याज्य हुनु भनेको यी कुरा निषेधित हुने कुराहरू चाहिँ निषेधित हो कुरा बुझ्नुभयो नि यी कुराहरू निषेधित हो किन निषेधित हो भन्दा तपाईँको आफ्नो इन्द्रियलाई कन्ट्रोलमा राख्न सकिन्न रिस धेरै हुन्छ यस्तो व्यक्तिमा क्रोध धेरै आउँछ भनेर चाहिँ यो चिजहरू नखानुहोस् भन्न खोजेको होइन यी कुरामा पनि तपाईँले विशेष ख्याल गर्नुहोला सक भएर तपाईँले के गर्नुहोस् भन्दा माछा मासु चाहिँ छोड्ने कोसिस गर्नुहोस् बुझ्नुभयो नि अब एकैचोटि छोड्न त तपाईँलाई पनि गाह्रो होला खाइराखेको चिज होइन यो मात्र एउटा जिब्रोको स्वाद हो अरू केही पनि होइन त्यही भएर माछा मासु तपाईँले छोड्ने कोसिस कसरी गर्नुहोस् भन्नुहुन्छ भने महिनामा तपाईँले पाँचचोटि छचोटि सातचोटि खानुहुन्छ होइन भने त्यसलाई तपाईँले आधी घटाउनुहोस् सुरुमा चाहिँ आधी नै घटाउनुहोस् जस्तै मानिलिउँ महिनामा तपाईँले 10 पटक खानुहुन्छ होइन भने
बजारतिर गएर 10 चोटि खान्छन् होला, तर गाउँ घरकातिर 10 चोटि खानुहुन्न, किनकि गाउँ घरतिर माछा मासु पाउँदैन होइन, यता चाडपर्व परेको बेलामा अनि काठमाडौँ गएर खानुहुन्छ है। अनि बजारतिर त फेरि बजारमा किन्न पाउँछ होइन, अनि उहाँले धेरै खान सक्नुहुन्छ। त्यो भएर तपाईँले 10 चोटि खानुहुन्छ माछा मासु महिनामा भने 5 चोटि गर्नुहोस् माछा मासु खानको लागि चाहिँ है। तपाईँले 3 महिनासम्म 5 चोटि खानुहोस् होइन, अनि 5 चोटि गर्नुहोस्। त्यसपछि तपाईँले 2 पटक खानुहोस् महिनामा, 15 दिनमा 1 पटक, 15 दिनमा 1 पटक खानुहोस् है। त्यसरी पनि तपाईँले 3 महिनासम्म त्यो गर्नुहोस् बुझ्नुभयो। अनि त्यसपछि 3 महिनापछि फेरि तपाईँले 2 पटक खाइरहनु भएको थियो नि, अब 1 पटकमा राख्नुहोस्, महिनामा 1 चोटि मात्रै खाने, त्योभन्दा अगाडि नखाँदै नखाने होइन। अनि 3 महिना त्यसै गर्नुहोस् है। अनि त्यसपछि तपाईँले के गर्नुहोस् भन्दा 2 महिनामा 1 पटक खाने, त्यसपछि बुझ्नुभयो। 2 महिनामा तपाईँले 1 पटक माछा मासु खानुभयो भने त्यसपछि तपाईँलाई खान मन लाग्दैन, बुझ्नुभयो नि। त्यो भएर माछा मासुको सट्टामा अरू फलफुलहरू खान पाइन्छ। माछा मासु जस्तै प्रोटिन अथवा माछा मासु जस्तै भिटामिन केही पाउँछ, ती चिजहरूको अरू चिजबाट पाइन्छ, जस्तै सोयाबिनबाट पाइन्छ, मसौरा भन्छन् नि हो, मसौराबाट पाइन्छ, त्यो सोयाबिन खानुहोस्, त्यसबाट पाइन्छ। जस्तै भटमासबाट पाइन्छ होइन, जस्तै एभोगाडो भन्ने फल पाउँछ हो, त्यो फलबाट पाइन्छ होइन। जस्तै माछा मासुको सट्टामा तपाईँले ड्राई फ्रुट किन्नुहोस्, जस्तै बदम, हारे बदमलाई भिजाएर खाने गर्नुहोस्, काजु खाने गर्नुहोस्, पेस्ता खाने गर्नुहोस्, हाम्रो बच्चाहरूलाई ओखरा खान दिने गर्नुहोस् है। ओखराबाट धेरै वृद्धि, दिमागहरू धेरै वृद्धि विकास हुन्छ भनेर पनि वैज्ञानिकले, विज्ञानले पनि भनेको छ है। यी कुराहरू खाने गर्छ। जस्तै माछा मासु तपाईँले 2000 माछा मासु खानुहुन्छ, ल्याएर तपाईँले 1 साकमा सक्नुहुन्छ भने 2000 ड्राई फ्रुट ल्याउनु भयो भने, काजु बदाम पेस्ता ल्याउनु भयो भने तपाईँले 1 हप्ता पुग्छ। काजु बदाम पेस्ता भनेको एक मुठी खाने पनि होइन फेरि, जस्तै काजु 5 पिस, बदम 3-5 पिस, पेस्ता 5 पिस, यो दैनिक 1 चोटि खानुहोस्। तपाईँले छोराछोरा कन्ट्रोल गरेर दिनुहोस्, धेरै खायो भने मल हुन्छ, थोरै खायो भने बल हुन्छ, हो कि होइन। त्यो भएर यसरी कन्ट्रोल गरेर खानु, पैसाको पनि बचत हुन्छ, शरीरलाई राम्रो पनि हुन्छ, हाम्रो छोराछोरीको वृद्धि विकास पनि राम्रो हुन्छ, दिमाग तेजिलो हुन्छ, विशेष राम्रा हुन्छन् छोराछोरी पनि। यो तपाईँले विशेष ख्याल गर्नुहोला, मैले भनेको कुरालाई मनन गर्नुहोस्, चिन्तन गर्नुहोस्। तपाईँलाई दुःख कहिले पनि आउँदैन, कहिले पनि दुःख आउँदैन। माछा मासु तपाईँले छोड्नुहोस्, लसुन प्याज विशेष गरी मुसुरोको दाल, यी चिज भनेका अब तपाईँहरू कहिले जागिरमा जानुपर्ने हुन्छ, कहिले विदेश जानुपर्ने हुन्छ, कहिले यात्रा गर्दा गर्ने सिलसिलामा हुन्छ, यी चिजलाई तपाईँले छोड्नुहोस् भनेर म भन्दिनँ, आफ्नो मर्जीले छोड्नुहोस्। किनकि यी चिज खाएर पाप लाग्ने चाहिँ होइन, तर हाम्रो मन यसले स्थिर चाहिँ गराउँदैन, मन बिगार्छ यसले चाहिँ। तपाईँले यसो सोच्नुहोस्, तपाईँको घरमा माछा मासु खाएको दिन अथवा ल्याएको दिन अथवा माछा मासु चाहिँ खसीहरू काटेको, कुखुराहरू काटेको होइन, अब केही चिजहरू काटेको दिन त्यो घरमा झै झगडा, अलि रिसहरू, क्रोधहरू होइन, चाहिँ तपाईँको घरभित्र केही प्रेतहरू आएर बसे जस्तो महसुस तपाईँलाई त्यो कुरा हुन्छ हुन्छ। हेर्नुहोस्, मनन गर्नुहोस् तपाईँले पनि ती कुराहरूलाई चाहिँ विशेष गरी, त्यो भएर विशेष ख्याल गर्नुपर्छ तपाईँले यी कुरामा, ख्याल गर्नुभयो भने राम्रो हुन्छ भन्ने है। अरू केही पनि होइन, मैले भन्न खोजेको तपाईँलाई एउटा सही मार्गमा सही दिशातिर लिएर जाउँ भन्न खोजेको हो। गायत्री मन्त्र बाबुहरूले छोराहरूले व्रतबन्ध गराइदिनु भएको छ भने गायत्री मन्त्र दैनिक रूपमा 108 पटक, बेलुका 108 पटक जप गरेर सिकाउनुहोस्। यो सिकाउने कसरी सिकाउने भन्दा पहिला बाबुले जप गर्नु पर्यो, त्यसपछि छोराले जप गर्छ। बाबुले चाहिँ जपै नगर्ने होइन, अनि छोराले जप गर जप गर जप गर भन्न हुँदैन, पहिला बुवाले जप गर्नु पर्यो, त्यसपछि छोराले पनि बसेर जप गर्न सिक्छ छोराले पनि। यसमा विशेष तपाईँले ख्याल गर्नुपर्ने कुराहरू हुन्छ। र कार्यक्रम ज्योतिष वास्तुको वर्षमा छौँ हामी यतिखेर चाहिँ। आज अपरा एकादशी व्रत रहेको छ, यसको महिमा के छ भन्ने विषयमा पनि थोरै जानकारी गराइहालौँ है। आज प्रसङ्ग चलिराखेको छ, तपाईँसँग म कुराकानी गर्न मन लाग्छ होइन। मैले जानेका कुराहरू तपाईँलाई सुनाउन पाउँदा, तपाईँलाई सिकाउन पाउँदा असाध्यै खुसी लाग्छ मलाई चाहिँ। हेर्नुहोस् है, मनदेखि भनेको कुरा हो यो, मैले तपाईँहरूलाई बाहिरबाट मुखबाट मात्रै भनेको होइन। तपाईँहरू मेरा जति पनि श्रोताहरू हुनुहुन्छ, उहाँहरूलाई मेरो घरकै सदस्य हो, उहाँहरू चाहिँ
उहाँ दुःख नहोस् उहाँको काममा कार्यमा बाधाहरू नआओस् होइन उहाँहरू चाहिँ ज्योतिषी भाटो पनि जानुपर्ने आवश्यक नपरोस् डाक्टर भाटो पनि जानुपर्ने आवश्यक नपरोस् वकिल भाटो पनि जानुपर्ने आवश्यक नपरोस् भन्छु मैले चाहिँ बुझ्नुभयो अब डाक्टर भाटोमा जाने भनेको स्वास्थ्य बिग्रिएर हो स्वास्थ्य कहिले पनि तपाईँको नबिग्रियोस् स्वास्थ्य जीवन तपाईँको होस् त्यसको लागि पानी धेरै पिउनु पर्यो तपाईँले होइन अनि त्यसपछि ज्योतिषी भाटोमा जानको लागि चाहिँ ग्रह दशाहरू भाग्यहरूमा खराब नहोस् काममा रोकावटहरू नहोस् ज्योतिषी भाटोमा जानै परेन त्यसका लागि मैले तपाईँलाई उपाय भनेको छु गायत्री मन्त्र जप गर्नु पर्यो ज्योतिषीलाई भेट्नै पर्दैन तपाईँले कुनै दिन पनि दुःखको कारणले गर्दा होइन अब शुभ मुहूर्त हेराउनको लागि शुभ कार्यको लागि त भेट्नुपर्छ ज्योतिषीको लागि अब वकिलको लागि चाहिँ झैझडा गर्नु भएन मनमुटाप गर्नु भएन होइन यसको लागि चाहिँ तपाईँले के गर्नु पर्यो भन्दा शाकाहारी तपाईँ हुनु पर्यो मांसाहारी हुनुभयो भने रिस हुन्छ क्रोध हुन्छ रिस क्रोध भई झैझडा पर्छ मनमुटाप हुन्छ मनमा इगो हुन्छ त्यसपछि तपाईँले के हुन्छ भन्दा झैझडा परेपछि पुलिस केस हुन्छ पुलिस केस भएपछि अनि फेरि मुद्दा चल्छ मुद्दा चलेपछि वकिल चाहियो फेरि तपाईँलाई हो कि होइन त्यो भएर यी तीन कुराहरू चाहिँ तपाईँले विशेष कन्ट्रोल गर्नुभयो भने राम्रो हुन्छ समस्याहरू आउँदैन विशेष गरी अपरा एकादशीको वर्णन विशेष गरी ब्रह्माण्ड पुराणमा पाइन्छ जहाँ भगवान श्री कृष्णले युधिष्ठिरलाई यसको महिमा सुनाउनु भएको छ विशेष गरी चाहिँ यस दिन श्रद्धापूर्वक व्रत गर्दा अनेक जन्महरूबाट चाहिँ पाप जुन गरे हुन्छ त्यो नष्ट हुने विश्वास रहेको छ विशेष गरी झुट निन्दा अन्याय क्रोध दुष्कर्मबाट मुक्ति मिल्ने मान्यता पनि रहेको छ विशेष गरी व्रत जप दान र भगवान विष्णुको पूजा गर्दा अक्षय पुण्य प्राप्त हुन्छ आजको दिनमा विशेष गरी विशेष गरी आर्थिक समस्या मानसिक अशान्ति तथा ग्रहदोष कम गर्न पनि यो व्रत असाध्य लाभदायक रहेको छ आजको दिनमा यस दिनको पुण्य फल तीर्थ स्नान दान यज्ञ आदि बराबरको पनि बताइन्छ भनेर चाहिँ भनेको छ विशेष गरी चाहिँ विशेष गरी झुट निन्दा अन्याय क्रोध दुष्कर्मबाट मुक्ति मिल्ने मान्यता पनि रहेको छ विशेष गरी व्रत जप दान र भगवान विष्णुको पूजा गर्दा अक्षय पुण्य प्राप्त

पूजा गर्ने, तुलसी पत्र धूपदीप फल फूल अर्पण गर्ने भगवान विष्णुलाई ओम नमो भगवते वासुदेवाय यो मन्त्र जप गर्नु अस अत्यन्त शुभ पनि मानिन्छ। दिनभर विशेष गरी सात्विक भोजन निराहार व्रत बस्ने है, बेलुका भजन कीर्तन विष्णु सहस्र नाम गीताहरू पाठ गर्ने उत्तम मानिन्छ आजको दिनमा। विशेष गरी चाहिँ यसमा के सन्देश दिन खोजेको छ, धार्मिक सन्देश भनेको चाहिँ अपरा एकादशीले मानिसलाई आत्मसंयम सत्य भक्ति र सदाचारको मार्गमा चल्न प्रेरणा दिन्छ। केवल उपवास मात्र नभई, उपवास भनेको व्रत होइन, नभई मन वचन र कर्मलाई पनि शुद्ध राख्नु यसको मुख्य उद्देश्य रूपमा मानिन्छ। आजको दिन तपाईँले विशेष गरी जप तप भगवान भक्तिको श्रद्धाले विशेष पुण्य फल प्राप्त होस् पनि भन्न म चाहन्छु। अब हाम्रा ऋषि महर्षिहरूले एकादशीको दिन व्रत बस्नुपर्छ, हाम्रा धर्मशास्त्रहरूले एकादशीको दिन चाहिँ व्रत बस्नुपर्छ भनेर अहिले होइन, जमानादेखिकै भन्नुभएको, लाखौं करोडौं साल अगाडिदेखि जब जब सृष्टि शुरूआत भयो तबदेखि भन्नुभएको भगवानहरूले चाहिँ एकादशीको व्रत बस्नु। एकादशी भनेको चाहिँ महिनामा दुईटा आउँछ, एउटा कृष्ण पक्षको एकादशी, एउटा शुक्ल पक्षको एकादशी हो कि होइन। अब एकादशीको व्रत अरूको वर्ष नबस्छ, तर एकादशीको व्रत बस्नु, एकादशीको दिन अन्न नखानु, अन्नमा पाप आएर बसेका हुन्छन् होइन। एकादशीको दिन विशेष गरी सक्नुहुन्छ भने केही पनि नखाइकन बस्नु, सक्नुहुन्न भने फलफुल मात्रै खाएर बस्नु होइन, अथवा फलफुल पनि नखाइकन बस्न सक्नुहुन्छ, दुध मात्रै खाएर बस्नुहोस् है। यसरी चाहिँ शास्त्रले उल्लेख गरेको छ। व्रतको पनि क्वालिटी क्वालिटीका व्रत हुन्छन्, सक्ने नसक्ने र उसमा चाहिँ होइन। सक्ने हुनुहुन्छ, युवा अवस्थाको हुनुहुन्छ भने केही पनि नखानुहोस् होइन। 50 कट्नु भएको छ भने दुध खाएर बस्नुहोस् तपाईँ, अलि वृद्ध हुनुहुन्छ भने फलफुल दुधहरू खानुहोस् तपाईँहरूले होइन। यसरी एकादशीको व्रत बस्नु, अशक्त हुनुहुन्छ, बिरामी हुनुहुन्छ भने तपाईँले चाहिँ मकैहरू खान सकिन्छ। जस्तै मकै उसिनेर खाने हो, फेरि मकै भुटेर खानु हुँदैन, उसिनेर खानुहोस्, मकैको च्याख्राको भात बनाएर खानुहोस्, नुन नखानुहोस्, साग भात खानुहोस्, मही दही हालेर खानुहोस्, त्यो पनि मान्य हुन्छ। तर विशेष रूपमा है, अब अशक्त हुनुहुन्छ, बिरामी हुन्छ, औषधि खानुपर्ने अवस्थाका हाम्रा श्रोताहरूले मात्रै। अनि अहिलेको विज्ञानले के भन्दो रहेछ भन्दा चाहिँ तपाईँको चाहिँ महिनामा एक दुई फेर चाहिँ तपाईँको चाहिँ फास्टिङ गरेर भन्दो रहेछ। फास्टिङ भनेको व्रत रहेछ, फेरि हेर्नुहोस् है, अङ्ग्रेजीमा फास्टिङ भन्दो रहेछ के, अनि व्रत बस भन्दो रहेछ। अनि यो व्रत बस्यो भने के हुन्छ त, विज्ञानले के भन्दो रहेछ त भन्दा, हाम्रो पेटमा चाहिँ तपाईँको चाहिँ आराम मिल्ने रहेछ। पेटमा भएका चिज, नकारात्मक चिजहरू चाहिँ सबै सकिएर जाने रहेछ होइन। हाम्रो पेटमा भित्र तपाईँको चाहिँ जुन अग्नि हुन्छ, ती अग्निले आराम पाउने, भित्र जुन इन्जिन हुन्छ, इन्जिनले आराम पाउने। अनि के भन्दो रहेछ भन्दा, 24 घण्टासम्म केही पनि नखा भन्न चाहिँ तपाईँको चाहिँ भन्दो रहेछ शास्त्रकै, विज्ञानले पनि त्यस्तो भन्दो रहेछ क्या। त्यो भएर विज्ञानले जुन जुन कुरा अहिले भनेको छ नि, त्यो त्यो कुराहरू चाहिँ हाम्रो शास्त्रले पहिला नै भनेको क्या। फेरि जस्तै सूर्य छन्, चन्द्रमा छन्, यी ग्रह हुन् होइन, भनेका चाहिँ तपाईँको पहिले हो। मंगल छन् होइन, सूर्यको, सूर्य र पृथ्वीको किलोमिटर कति टाढा छन् सूर्य भन्दाखेरि, ती कुराहरू चाहिँ तपाईँको चाहिँ विशेष गरी उसमा भनेको छ, हनुमान चालिसामा भनेका छन् होइन। सूर्य तातो हुन्छ, चन्द्रमा चिसो हुन्छ, मंगल तातो हुन्छ, यी सबै कुराहरू चाहिँ शास्त्रमा पुराणहरूमा यो कुराहरू चाहिँ भनेको छ, पहिला नै भनेको छ क्या। हो त्यो भएर तपाईँले विशेष ख्याल गर्नुपर्छ है, यस्तै यस्तै कुरामा चाहिँ विशेष ख्याल गर्नुभयो भने राम्रो हुन्छ। त्यो भएर एकादशीको व्रत चाहिँ बस्नुपर्छ हेर्नु। हो म सक्दिनँ व्रत बस्न, कहाँ सक्छु भन्नुहुन्छ भने त्यो तपाईँको आफ्नो कुरा हो, तर मैले भनेको मान्नुहुन्छ, शास्त्रले भनेको मान्नुहुन्छ भने एकादशीको व्रत बस्नुपर्छ। ए मेरो त बुढीले बसिहाल्छ नि भन्नु, बुढीले त उहाँको लागि बस्नुहुन्छ नि आफ्नो लागि, तपाईँको लागि खोइ त हो कि होइन। उहाँले खाएर तपाईँले हुन्छ त, हुँदैन। उहाँ भोकै बस्दाखेरि तपाईँले हुने हो भने, उहाँले भात खाए तपाईँले हुन्छ, हुनु पर्ने, अगाउनु पर्ने, तपाईँ त अगाउनुहुन्न फेरि हेर्नु होइन। मेरो बुढीले गर्छे, अनि बिहान पूजाहरू यसो भगवान्लाई एउटा फुल टिपेर चढाउन पनि मेरो बुढीले पूजा गर्छ, म त गर्दिनँ। त्यस्तो होइन, श्रीमान श्रीमती दुवैजनाले गएर पूजा गर्ने हो, मन्दिरमा गएर फुल टिप्नुहोस्, दुबो टिप्नुहोस्, तुलसी टिप्नुहोस्, बेलपत्ता टिप्नुहोस्, लगाएर भगवान्लाई स्वच्छ भावले चढाउनुहोस्। केही गर्न नसके पनि, ल ढिलो उठ्ने बानी छन् भने केही गर्न नसके पनि घरको सदस्यलाई भन्नुहोस् माताजी।

माताजीलाई भन्नुहोस्, विवाह गर्नुभएको छ भने श्रीमतीजी हुनुहुन्छ भने श्रीमतीजीलाई भन्नुहोस्, उहाँलाई के भन्नुहोस् तपाईँले भन्दा एउटा फुल राखिदिनु है, मलाई भगवान् म पछि आएर चढाउँछु भन्नुहोस्। अनि त्यसपछि तपाईँ जति बजी उठे पनि नुहाइधुवाइ गर्नुहोस्, नुहाइधुवाइ गरेर भगवान्लाई आएर चाहिँ एउटा फुल चढाउनुहोस्। त्यहाँ थालीमा टिका रहेको हुन्छ, त्यो टिका टक्क रातो टिका चाहिँ तपाईँको निधारमा रातो टिका लगाएर भगवान्लाई दुई ढोक गर्नु, दुईवटा धुप बालिदिनुहोस् होइन। यति मात्रै भयो भने तपाईँले गर्नुहोस्। गायत्री मन्त्र अनिवार्य जप्नु होला, मैले भने भने चाहिँ तपाईँहरूलाई चाहिँ गायत्री मन्त्र जप गर्नुभयो भने ज्योतिषीलाई पनि भेट्नु पर्दैन, डाक्टरलाई पनि भेट्नु पर्दैन, वकिललाई पनि भेट्नु पर्दैन, सुखै सुख हुन्छ तपाईँहरूलाई चाहिँ। त्यही भएर विशेष तपाईँले ख्याल गर्नुहोला। छोराको प्रतिबन्ध गर्ने सोचमा हुनुहुन्छ भने गायत्री मन्त्र तपाईँले पनि जप गर्न सुरुवात गर्नुहोस् होइन, राम्रो हुनेछ, सुख हुनेछ, तपाईँहरूलाई चाहिँ समृद्धि आउनेछ घरमा। अब भोलिको लागि मैले तपाईँलाई भनिसकेको छु, गृह प्रवेश कति बजेर कति मिनटमा गर्ने, गृह प्रवेश गर्दा गर्ने विधि विधान हुन्छन्, ब्राह्मणलाई अघि लाउने, एउटा गाईको बाछीलाई घरभित्र छिराउनु पर्छ होइन, घरभित्र छिरा हरेक कोठा कोठामा गाईको बाछीलाई छिराउने, भित्र भित्र लगाएर गाईको बाछीलाई खुवाउने, भित्र गाईको बाछीले दिसा पिसाब गरेर पनि झन् शुभ मानिन्छ है, त्यसको लागि पनि शुभ मानिन्छ। विशेष गरी चाहिँ गाईको एउटा मुख अशुद्ध हो, अरू सबै शुद्ध हो क्या गाईको चाहिँ। गाईको जुठो खानु हुँदैन, तर दिसा पिसाब खानुहुन्छ, गौत गौत गोबर हामीले ग्रहण गर्नुहुन्छ भनेर शास्त्रले भनेको छ। किन गाईले झुटो बोलेको भएर त्यो भएको, त्यही भएर झुट बोल्नु हुँदैन, सत्य कुरा मात्रै बोल्नुपर्छ भन्न खोजेँ मैले पनि है। हामी कार्यक्रम ज्योतिष वास्तुको बसेमा छौँ, आज हामी तपाईँसँग फोनमा कुराकानी गरेनौँ क्या, किनकि आज गन्थन मन्थन गर्न मन लाग्यो मलाई, तपाईँहरूसँग चाहिँ कुराहरू गर्न मन लाग्यो, के कुराहरू आफूले जानेका कुराहरू सिकाउन मन लाग्छ। तपाईँले राम्रो मार्गमा हिँड्नुभयो भने तपाईँलाई सुख भयो भने मलाई पनि खुसी लाग्छ होइन। त्यो भएर कुनै जिज्ञासाहरू रहेका छन्, कुनै मनमा सङ्कोच रहेको छ भने 10 बजेपछि तपाईँले फोन गर्नुहोला भन्दै आजकोलाई चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकेको जानकारी मलाई प्राविधिक पनि तपाईँलाई इसारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पनि प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यका बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुन्छ।

0: जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाई तमाम आदरणीय श्रोताहरूमा सदाथै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। प्रिय श्रोता, यो कार्यक्रम तपाई गाउँठाउँमा रहनुभएका सम्पूर्ण क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रस्तान गरेका छौं। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: आजको प्रवचन सेवामा उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा प्रभु यीशु ख्रीष्ट मुक्तिदाताको उच्च र पवित्र नाउँमा ख्रिस्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। यसरी मैले तपाईँहरूको बीचमा परमेश्वरको वचनको सेवा गर्न पाउनु मेरो लागि सौभाग्यको कुरा भएको छ र यहाँहरूले जति पनि प्रवचन सुनिराख्नु भएको छ त्यो प्रवचनलाई राम्ररी ध्यान दिएर सुन्नुहुनेछ भन्ने मैले आशा गरेको छु र यो प्रवचनको लागि आज मैले मर्कुस 4 एकदेखि 20 पदहरूलाई पाठ गर्ने विचार गरेको छु अथवा योजना गरेको छु र आशा छ यहाँहरूले ध्यान लाएर सुन्नुहुनेछ भनेर। आउनुहोस् हामी यसरी पाठ गरौं। पछिबाट फेरि समुद्रको किनारमा उहाँले शिक्षा दिन लाग्नुभयो। उहाँका चारैपट्टि भीड यति ठूलो भयो कि उहाँ समुद्रमा भएको एउटा डुङ्गामा चढ्नुभयो र त्यसैमा बस्नुभयो। मानिसहरू चाहिँ समुद्रको किनारका पाखाहरूमा बसेका थिए अनि उहाँले तिनीहरूलाई दृष्टान्तहरूमा धेरै कुरा सिकाउनुभयो। उहाँले आफ्ना शिक्षामा तिनीहरूलाई यसो भन्नुभयो, सुन हेर, एकजना बिउ छर्ने मानिस बिउ छर्नलाई निस्क्यो अनि छर्दाखेरि केही बिउ बाटोतिर परे र ती बिउ चराचुरुङ्गीले आएर खाइहाले। केही बिउ ढुङ्गेनी ठाउँमा परे जहाँ धेरै माटो थिएन र माटोको गहिराई नहुनाले ती छिट्टै उम्रे। घाम निकै चर्केपछि टुसाहरू डढिहाले, जरा नलागेकोले ती ओइलिहाले। केही बिउ चाहिँ काँडाहरूका बीचमा परे, काँडाहरू बढे र बोट निसासिए अनि तिनमा फल लागेनन्। तर केही बिउ असल जमिनमा परे र उम्रँदै र बढ्दै गएर 30 गुणा 60 गुणा र 100 गुणा फल दिए। अनि उहाँले भन्नुभयो, जसको सुन्ने कान छ त्यसले सुनोस्। जब उहाँ एक्लै हुनुभयो तब 12 चेलाहरू उहाँका वरिपरि भएकाहरूले उहाँलाई दृष्टान्तको विषयमा सोधे। उहाँले तिनीहरूलाई भन्नुभयो, परमेश्वरका राज्यको रहस्य तिमीहरूलाई दिइएको छ तर बाहिरकाहरूलाई भने सबै कुरा दृष्टान्तमा भनिन्छ कि तिनीहरू हेर्न त हेर्छन् तर देख्दैनन्, सुन्न त सुन्छन् तर बुझ्दैनन्, नत्र त तिनीहरूले पश्चाताप गर्ने थिए र तिनीहरूको पाप क्षमा हुने थियो। उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरू यस दृष्टान्तको अर्थ बुझ्दैनौ, त्यसो भए अरू सब दृष्टान्तहरूको अर्थ कसरी बुझ्नेछौ? बिउ छर्नेले वचन छर्दछ, कोही मानिसहरू बाटोतिर छरिएको बिउ जस्तै छन्। जब तिनीहरूले वचन सुन्छन् तब तुरुन्तै शैतान आउँछ र तिनीहरूमा छरिएका वचन लगिहाल्छ। त्यसै गरी ढुङ्गेनी ठाउँमा छरिएकाहरू यिनै हुन्, जब वचन सुन्छन् तब खुसी साथ तुरुन्तै त्यो ग्रहण गर्छन् तर तिनीहरूको आफ्नो जरा नलागेकोले ती थोरै बेर मात्र टिक्छन्। तर जब वचनको कारण संकष्ट वा सतर आउँछ तिनीहरू तुरुन्त लडी हाल्छन्। काँडाहरूको बीचमा छरिएका ती नै हुन् जसले वचन सुन्छन्, तर यस संसारका फिक्री र धनको मोह र अरू थोकको लालच आएर वचनलाई निसासिदिन्छन्। ती फलन्त हुँदैनन्, तर असल जमिनमा छरिएकाहरू ती हुन् जसले वचन सुन्छन् र ग्रहण गर्छन् र फल दिन्छन् 30 गुणा, 60 गुणा र 100 गुणा। वचन पढाइमा परमेश्वरले आशीर्वाद दिनु भएको होस्। र मानिसहरूलाई सिकाउनका लागि येशू प्रभुले धेरै तरिकाहरू प्रयोग गर्नुभएको हामी यहाँ देख्छौ। उहाँले धेरै तरिकाहरू प्रयोग गर्नुभएको देखिन्छ, र यी तरिकाहरू मध्ये एउटा एकदमै प्रचलित तरिका चाहिँ उहाँले दृष्टान्तहरूबाट सिकाउनु भयो र दृष्टान्तलाई प्रयोग गर्नुभयो। यहाँ यीशुले समुद्रको किनारमा रहेर शिक्षा दिनुभएको कुरा एक पदमा हामी देख्छौ। र समुद्रको किनारमा ठूलो भीड बसेका थिए भनेर यो पदमा हामी देख्दछौ। र भीड चाहिँ यीशु प्रभुको वरिपरि पछि पछि लागेको कुरालाई यो पुस्तकमा बारम्बार यहाँ प्रस्तुत गरिएको छ। यीशुको पछि मानिसहरू भीडहरू लागेको कुरा हामी देख्छौ, किनभने यीशु प्रभुले आश्चर्य कर्महरू गर्नुभयो, उहाँले रोगीहरूलाई निको पार्नुभयो र उहाँप्रति मानिसहरू आकर्षित भए, र यसमा यीशु प्रभुले पनि उनीहरूलाई सही शिक्षा दिनुभयो, उनीहरूको खाँचोहरूलाई बुझिदिनुभयो, उनीहरूको शारीरिक खाँचोहरू, मानसिक खाँचोहरू, आत्मिक खाँचोहरू, सामाजिक खाँचोहरू, एउटा सर्वाङ्गीन खाँचोहरूलाई सम्बोधन गर्नुभयो। र यीशु प्रभुले उनीहरूको खाँचोहरूलाई सम्बोधन गर्नुभयो, उनीहरूको आवश्यकताहरूलाई सम्बोधन गर्नुभयो र उनीहरूको पीड़ाहरूलाई यीशुले समाधान गरिदिनुभयो। त्यसैले पनि भीड लागेको कुरा हामी देख्छौ। र यीशु प्रभुले भीड़लाई देखिसकेपछि शिक्षा दिने कुरामा उहाँ एकदमै चासो लिएर, किनभने उहाँ जुन उद्देश्यले आउनुभएको थियो मानिसहरूलाई नदेखिएको स्वर्गको बारेमा, नदेखिएको परमेश्वरको बारेमा बुझाउनका लागि, देखाउनका लागि उहाँ चाहिँ यसमा नै लगनशील भएर उहाँले शिक्षा दिइराख्नु भएको थियो र उहाँले प्रचार गर्नुभयो र त्यसपछि उहाँले शिक्षा पनि दिनुभयो र धेरैचोटि उहाँले प्रचार गरेर धेरै मानिसहरूलाई परमेश्वरको राज्यको बारेमा, उहाँले राज्यमा डोर्याउने काम गर्नुभयो, तर अब परमेश्वरको राज्यको बारेमा मानिसहरूलाई बताउनका निम्ति येशु प्रभुले अपनाउनु भएको शिक्षाको तरिकालाई यहाँ विशेष रूपमा प्रस्तुत गरिएको छ र दृष्टान्तहरूबाट दिएको शिक्षालाई मानिसहरूले राम्ररी बुझ्न सक्छ भन्ने कुरा हामी यो दृष्टान्त अथवा बिउ छर्ने उखान अथवा दृष्टान्तबाट हामी सिक्न सक्छौ। र दृष्टान्तहरू प्रयोग गरेर दिएका शिक्षालाई मानिसहरूले राम्ररी बुझ्न सक्छन् भन्ने उद्देश्य राखेर येशु प्रभुले यहाँ बिउ छर्ने दृष्टान्तलाई उहाँले प्रयोग गर्नुभएको देखिन्छ, किनभने भीड़हरू थरी थरीका थिए। भीड़हरू कोही शिक्षित, कोही अशिक्षित, कोही बाल बालिकाहरू, कोही स्त्रीहरू, जवानहरू, विभिन्न किसिमका व्यक्तिहरू जो चाहिँ येशु प्रभुको पछि पछि लागेका थिए र उनीहरूलाई शिक्षा दिँदाखेरि बुझ्ने तरिकाले शिक्षा दिँदाखेरि दृष्टान्तलाई प्रयोग गर्नुभयो र उहाँले धेरै शिक्षाहरू दिँदाखेरि दृष्टान्तबाट नै सिकाउनु भएको थियो भन्ने कुरा हामी दुई पदमा देख्न सक्छौ। उहाँले बिउ छर्नेको दृष्टान्त भन्नुभयो, हामीले 3 देखि 9 सम्म हेर्यौं भनेदेखि यहाँनिर दृष्टान्तबाट उहाँले बताउनु भयो। यो दृष्टान्तमा उहाँले बताउनु भएको कुरा चाहिँ यही हो कि एकजना बिउ छर्ने मानिस बिउ छर्नलाई निस्क्यो। एउटा बिउ छर्ने दृष्टान्तलाई उहाँले ल्याउनु भयो। त्यो बेलाको भीड़ले बुझ्ने गरेर, त्यो बेलाको भीड़हरूले बुझ्ने शिक्षा भनेको, तरिका भनेको यो दृष्टान्तबाट नै थियो र धेरै दृष्टान्तहरूलाई उहाँले प्रयोग गर्नुभयो। र यहाँ बिउ छर्ने उखानमा पनि यही बिउ छर्दाखेरि, बिउ छर्नेले बिउ छर्दाखेरि एउटा बिउ चाहिँ यहाँ लेखिएको अनुसार बाटोमा परेको छ र यहाँ बाटोमा परेको अत बिउ चाहिँ चरा चुरुङ्गेले आएर खाइहाले भनेर यहाँ प्रस्तुत गरेको छ। अनि यसको अर्थ चाहिँ जब मानिसहरूलाई सुसमाचार सुनाइन्छ, जब मानिसहरूलाई परमेश्वरको वचन सुनाइन्छ र त्यो वचन चाहिँ बाटोतिर परेको बिउ जस्तै हुन्छ, जुन वचन चाहिँ उनीहरूले सुन्न त सुन्छन् तर त्यसलाई उनीहरूले एक कानले सुन्छन् अर्को कानले उडाइदिन्छन्। त्यसको मतलब चाहिँ वचन सुनेको त हो तर त्यसलाई केही परवाह गर्दैन, उसले त्यसको वास्तव गर्दैन अनि उसले त्यसलाई त्यतिकै छोडिदिन्छ। र अर्को बिउ यहाँ परेको छ, केही बिउ ढुङ्गेनी ठाउँमा परे भनेको छ। यो ढुङ्गेनी ठाउँमा परे भने चाहिँ जहाँनिर धेरै माटो हुँदैन, जब त्यो बिउ ढुङ्गेनीमा पर्छ थोरै माटो हुन्छ र त्यसमा जब पानी पर्छ तुरुन्तै उम्रिन्छ। उम्रिँदाखेरि चाहिँ बडो राम्रै लाग्छ तर उम्रेर जब घाम लाग्छ त्यसको त्यो जरा राम्रोसँग नगढिएको कारणले गर्दा त्यो जरा चाहिँ घामले गर्दाखेरि ओइलिन्छ र मर्छ। त्यसकारणले परमेश्वरको वचन जसरी ढुङ्गेनीमा पर्यो भने त्यो पनि काम नलाग्ने हुन्छ र त्यसरी नै परमेश्वरको वचन जब कतिजनाले सुन्छन्, सुनिसकेपछि उनीहरूले स्वीकार त गर्छन्, विश्वास त गर्छन्, एकदमै छिटो विश्वास गर्छन्, तर छिटो विश्वास गरेपछि जब सतावट आउँछ, जब कठिनै परिस्थिति आउँछ त्यतिखेर तिनीहरूले विश्वासलाई छोडिदिन्छ किनभने उनीहरू डराउँछन्। उनीहरूको जरा नभएको कारणले गर्दा उनीहरूमा जब सतावट आउँछ, जब हुरी बतास अथवा परिस्थितिहरू आउँछ उसले आफ्नो विश्वासलाई त्यागिदिन्छ। र आज धेरै मानिसहरूले यीशु प्रभुको वचन सुनेर विश्वास पनि गरेको छ अनि तर धेरैजना पछि हटेका छन्। त्यसको कारण पनि हामी यहाँ देख्छौ उसको जरा बलियो नभएको कारणले हो। र यहाँ अर्को चाहिँ केही बिउ चाहिँ काँडाहरूको बीचमा परे र काँडाहरूको बीचमा परेको कुरा चाहिँ हामीलाई थाहा छ। काँडाभित्र परेको बिउको अवस्था चाहिँ बढ्न त रुखै बढ्छन् र ऊ बढेर एकदमै झ्याङ हुन्छ तर एउटा कुरा चाहिँ उसले फल फलाउन सक्दैन र फल फलाउन नसक्नुको कारण चाहिँ ऊ निस्सासिन्छ। त्यो काँडा भएको कारण, त्यहाँ अर्को रुखहरू भएको कारणले उसले फल भनेको जस्तो फलाउन सक्दैन र धेरै विश्वासीहरू धेरै परमेश्वरको वचन सुनेर पनि उनीहरूको जीवनमा किन फल लाग्दैन, किन त्यो व्यक्तिले अर्को मान्छेलाई प्रभुमा ल्याउन सक्दैन, किन उसले अरूलाई सुसमाचार प्रचार गर्न सक्दैन? ऊ आफ्नो विश्वासमा त ऊ डरो भएर बसेको हुन्छ। उसले आफ्नो विश्वासलाई डरो गरेरै अथवा विश्वासमा स्थिर भएर बसेकै हुन्छ तर ऊबाट मानिसहरू प्रभुमा आउन सक्दैन किनभने त्यो फल देख्दैन। फल नदेखेपछि उसको जिन्दगी त रहन्छ, उसले आफ्नो विश्वासमा त स्थिर रहन्छ तर ऊबाट मानिसहरू धेरै मानिसहरू आउन सक्दैन, यो चाहिँ निस्सासिएर रहन्छ। त्यसले गर्दाखेरि यो पनि फल नलागेको कारणले गर्दा यस्तो जीवनबाट पनि आशिषमय जीवन हुँदैन भन्ने कुरा यहाँ स्पष्ट देखिन्छ किनभने यहाँ लेखेको छ यस संसारको फिक्री र धनको मोह र अरू थोकको लालसा आएर वचनलाई निसासी दिन्छन्। विश्वास त गरेकै छ, तर विश्वासको साथमा उसलाई के समस्या आउँछ भन्दा संसारको फिक्रीले उसलाई सताउँछ र धनको मोहले उसलाई पक्रिन्छ र अरू थोकको लालच पनि उसको जीवनमा आउँछ, जसले गर्दाखेरि ऊ फलवन्त हुँदैन, ऊबाट मानिसहरू प्रभुमा आउन सक्दैन भन्ने कुरा चाहिँ हामीले यहाँ देख्छौ। र अन्तिममा चाहिँ के हुन्छ भन्दाखेरि, जब बिउ असल जमिनमा परे र उम्रन्दै र बढ्दै गएर 30 गुणा 60 गुणा र 100 गुणा फल दिए। र यसरी यो कुरा चाहिँ के हो भने, असल जमिनमा छरिएकाहरू ती हुन्, यसले वचन सुन्छ र ग्रहण गर्छ र फल दिन्छ, 30 गुणा 60 गुणा र 100 गुणा फल दिन्छ। यसरी बिउ छर्दाखेरि 4 किसिमको जमिनमा जब पर्छ, 4 किसिमको ठाउँहरूमा जब पर्छ, यो 4 किसिमको ठाउँ पर्दाखेरि जुन असल जमिनमा बिउ पर्छ त्यसले चाहिँ फल फलाउँछ र त्यसको अर्थ चाहिँ उसले वचन पनि सुन्छ, ग्रहण पनि गर्छ, त्यसपछि वचन पालन गर्छ र उसबाट धेरै फलहरू फल्न सक्छ। यसरी फलेको फलमा एकदमै आशिष नै हुन्छ। त्यसैले आदरणीय श्रोता, आज तपाईँ र मेरो जीवनमा कुन चाहिँ बिउ कस्तो खालको जमिनमा परेको जस्तो लाग्छ, ढुङ्गेनी जमिनमा हो कि अथवा काँडाको झ्याङमा परेको जस्तो हो कि या त एकदमै असल जमिनमा परेको जस्तो लाग्छ, आफैलाई जाँचो। र हरेकले यस्तो बेलामा आफ्नो जीवनमा परमेश्वरले दिनुभएको जुन जीवन छ, वचन सुनेर पालन गरेर त्यसमा अगाडि बढ्नका लागि हामी कतिको आफूले आफैलाई जाँचेका छौं र प्रभु यीशु ख्रीष्टले सिकाउँदै गर्नुभएको, बुझाउनका लागि प्रयोग गर्नुभएको यो दृष्टान्तलाई अध्ययन गरिसकेपछि तपाईँको जीवन र मेरो जीवनमा परमेश्वरको फल अथवा हाम्रो जीवनमा परमेश्वर प्रतिको विश्वास, समर्पणता र उहाँले दिनुभएको वचन पालन गरेर हाम्रो जीवनमा पनि 30 गुणा 60 गुणा 100 गुणा फल फलाउन सक्ने हामी बन्न सकौ भनेर आजको यो प्रवचन तपाईँहरूको बीचमा यहाँ आएको छ। र हरेकले आफ्नो जीवनमा परमेश्वरलाई ग्रहण गर्नुहोस्, परमेश्वरलाई ग्रहण गरेर उहाँको वचन पालन गर्नुहोस् अनि त्यसपछि फलहरू प्रशस्त फलाउनुहोस्। र यीशुले दिनुभएको यो दृष्टान्तमा हामीले सिक्ने कुरा यही नै हो कि हरेकले आफ्नो जीवनमा प्रभु यीशु ख्रीष्टले सिकाउनु भएकै तरिकाहरूलाई पनि हामीले अप्नाउनु पर्छ र अरूहरूलाई सिकाउँदाखेरि पनि हामीले पनि दृष्टान्तहरूलाई प्रयोग गरेर यसरी नै सिकाउन सक्छौ र हरेकले आफ्नो जीवनमा परमेश्वरले दिनुभएको जुन बिउ छ हाम्रो जीवनमा असल जमिनमा परेको जस्तै हामीले उहाँ प्रति धेरै फल फलाउने व्यक्तिहरू बनौ र फल फलाएर धेरैलाई आशिष पुर्याउने जीवन बनाऊ भनेर यही यहाँहरूको बीचमा प्रस्तुत गर्न चाहन्छु। प्रवचन सेवालाई यही अन्त गर्न चाहन्छु र समय मिल्यो भने, परमेश्वरले अर्को समय दिनुभयो भने फेरि अर्को प्रवचनको सेवा लिएर आउने नै छु र त्यस बेलासम्मको लागि परमेश्वरले तपाईँहरू सबैलाई प्रशस्त आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
0: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ, तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
2: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553339 9868553339।
0: साथै कार्यक्रम सुनेर तपाईहरूलाई बाइबल अध्ययन गर्न मन लागेको छ भने हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईहरूलाई बाइबल उपलब्ध गराउनेछौँ। हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ बिदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
3: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
4: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैं तपाईँको सेवामा रहन्छ।
5: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
4: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
5: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
4: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
6: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
7: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
6: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
7: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंक्चर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी। ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि? ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुनिने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गरिनुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस,
6: फिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स फिस्टा र फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेशन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
8: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
9: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
10: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
8: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
10: ल भाइ गो, हल्ला नगर। छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
9: किन नि बाबा?
10: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
9: हस् बाबा।
11: कृष्ण सप्लायर्स, धादिङ बिस्ती पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
12: सम्पर्क मोबाइल 97140131429।
13: नमस्कार सेन्सेविका दिदी।
14: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
15: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
14: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
13: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
14: हो त,
15: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
14: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
16: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 98141667064, 98141667064।
18: मोबाइल, पंखा, हिटर, राइस कुकर, कुलर, चार्जर, इयरबड्स, इयरफोन, स्पिकर, सीसीटीभी क्यामेरा, राउटर, ब्याकअप अनि विभिन्न बिजुलीका सामानहरू सबै एकै ठाउँमा।
19: तपाईँको रोजाइको केन्द्र श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
18: हामी कहाँ मोबाइल, इलेक्ट्रोनिक्स सामान, मोबाइल एसेसरीज र ग्यारेन्टी सहितका सामानहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
19: सीमित समयका लागि सबै सामानहरू विशेष छुटमा उपलब्ध छन्।
18: गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बस काउन्टर भन्दा दुई घर तल। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। सम्पर्क नम्बर 98510-63802, 98510-63802।
6: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
20: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
6: होइन, के भन्छ, कसरी नि?
20: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
19: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स। हामी कहाँ स्कुल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 98491580810, 98491580810।
3: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: गर्मी मौसममा आगोको सानो झिल्कोले पनि ठूलो वन डडेलोको रूप लिन सक्छ। तपाईँ हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले भोरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौ। आगोको काम सकिएपछि राम्ररी आगो निभाउ। सलाई लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौ। पेट्रोल डिजेल खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारी पूर्वक प्रयोग गरौं। चुरोट बिँडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं। पानीका मुहान पोखरी आदिको संरक्षण गरौं। आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं। आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं। नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन, नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो, त्यसैले वन डडेलो लाग्ने काम कसैले पनि नगरौं नगराउ। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश।
1: ओ मेज्यू नमस्कार है।
2: नमस्कार नमस्कार मेज्यू नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
1: है मेज्यू। म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
1: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
3: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
3: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन सेवा,
3: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
3: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
3: ल्याब टेस्ट,
0: भिटामिन डी,
3: भिटामिन बी12,
0: आइरन प्रोफाइल
3: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
3: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
4: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस् त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
5: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 9855509034, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249034।
7: अफिसको डेकोरेशन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने। कहाँ गएर किन्ने होला?
8: छैन सर, के सोचिरहनु भएको छ?
7: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
8: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
9: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
7: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नेलकण्ठ नगरपालिका तीन बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108878 र 9808887778।
0: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
10: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
0: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 को कुरा सुन्दिन म।
10: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843007437 र 010590093 आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान

0: तपाईँ सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98 43 057 437।
1: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
2: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
1: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
2: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
2: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
2: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
3: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ़, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334।
3: आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग विषको भएन।
4: शरीर फुलेर भ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
3: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
4: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
5: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
6: बिनिसरा मसरङ्गी गाडीजी, हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हातखुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। के हो त्यो भाँडामा पानी पुनी दबाई दुबै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यति
7: रामराजीपुर कलिम्पुर भन्छ न तितनमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतते पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतते पोल्ने, दुख्नी बेसरी पटौनी, सुतेको सुते हुने, सुतै सुते खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहाँ बहने, त्यहाँबाट त्यहाँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ। त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सकिनु भएको।
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ़ मोबाइल 98550590934 ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409034
8: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ
9: खरो विषयमा सरो बहस नेपाली बहस

0: आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खेम्बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यसै गरी डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com सुन्दै हुनुहुन्छ र काठमाडौँ पत्रिकामा 99.1 मेगाहर्जबाट रेडियो नारायणबाट सुनिराख्नु भएको छ। र नेपाली बहसमा विभिन्न क्षेत्रका विषयमा चर्चा परिचर्चा गर्ने गर्दछौं। सामाजिक आर्थिक सांस्कृतिक क्षेत्रका विषयमा कूटनीतिक क्षेत्रका विषयमा छलफल र चर्चा परिचर्चा गर्ने गर्दछौ। नेपाली बहसमा यतिखेर नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदाखेरि संसद छाडेकोमा प्रधानमन्त्रीको व्यापक रूपमा आलोचना भइरहेको छ। संसदको गरिमा कायम हुने व्यवहार प्रदर्शन गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई विपक्षी दलहरूले पनि आग्रह गरेका छन्। आफ्नै सरकारको नीति तथा कार्यक्रम संसदमा पेश भइरहँदा प्रधानमन्त्री विषयमा हेर्नुभयो भनेर गिनिज बुकमा हाम्रो देशको प्रधानमन्त्रीको नाम लेखिने भएको भन्दै उहाँले बधाई दिउ कि दुःख मनाऊ भनेका छन्। प्रधानमन्त्रीले केही निश्चित मर्यादा पालना नगर्ने हो भने संसदको मर्यादा रहन सक्दैन। यसमा हामी सबैको ध्यान जाओस्। प्रधानमन्त्रीको कार्यशैलीमा हामी सबैको भविष्य जोड़िएको छ भन्दै पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्। र यतिखेर प्रधानमन्त्रीको बारेमा टिप्पणी शुरू भएको छ र अहिलेको अवस्थामा प्रधानमन्त्री बालेन्द्र शाहले जुन किसिमले त्यहाँ त्यो असंसदीय व्यवहार देखाएका छन् त्यसको आलोचना हुनु स्वाभाविक पनि छ र यसलाई सुधारेर लैजानुपर्छ भन्ने खालका सुझावहरू पनि यतिखेर आएका छन्। उल्झनमै भारतसँगको सुपर्दकी सन्धि, नेपाल भारत गृह सचिव स्तरीय बैठकमा फौजदारी कानूनी सहायता सम्झौता अघि बढ़ाउने सहमति भए पनि तेस्रो देशका नागरिक सुपर्दकी बारे मतभेदका कारण 72 वर्ष पुरानो सुपर्दकी सन्धि पुनरावलोकन अझै अन्योलमा परेको छ र यस कारणले गर्दाखेरि नेपालबाट अपराध गरेर भागेकाहरू भारतमा सजिलै लुक्न सक्ने र भारतबाट नेपालमा आएकाहरू पनि लुक्न सक्ने एउटा स्थितिको जुन विकास हुँदै गएको छ यसमा चाँडोभन्दा चाँडो सरकारले ध्यान दिन जरूरी छ। यतिखेर हामी नेपाली बहसमा चर्चा गर्न चाहन्छौ। नेपाली कंग्रेसको विवादले अझै सतह पार गर्दै गएको छ। केन्द्रीय समिति विस्तारले कांग्रेसको आन्तरिक विवाद झन पेचिलो बनेको छ। एकताको उद्देश्यमा ठेस पुगेको बताइएको छ। शेखर कोइराला असन्तुष्ट छन् र कोशीमा असन्तुष्ट पक्षको भेला जारी छ। 21 बुधे कर्णाली संकल्प समेत जारी गरिएको छ। गगन विश्वलाई अब धेरै दिन पर्खिन नसकिने विमलेन्द्र निधिले बताइरहँदाखेरि कसैलाई पक्षपात नहुने कंग्रेस महामन्त्री गुरूराज घिमिरेले बताउनु भएको छ। र यतिखेर हामी चर्चा गर्न चाहन्छौ आजको दिनमा जुन ढंगले छलफल र बहस नेपालमा हुनुपर्ने हो विकास र समृद्धिको विषयमा नीति तथा कार्यक्रमका विषयमा त्यो बहस र त्यो चर्चा शुरू भएको छ। 7% अर्थतन्त्र आर्थिक वृद्धि दरमा पुर्याउने देशलाई र मध्यम वर्गीय देश बनाउने जुन सपना र संकल्प राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले लिएको छ त्यसमा सरकारले काम गर्न सक्छ कि सक्दैन भन्ने विषयमा पनि आजको नेपाली बहसमा हामी चर्चा र परिचर्चा गर्न चाहन्छौं। र अहिलेको अवस्थामा देशमा अर्थतन्त्र थिलथिलो छ, अर्थतन्त्र विस्तार र विकास हुन समस्या छ किनभने हामीले धेरै सामनाहरू गर्नु परिरहेको छ। तपाईँलाई थाहा छ कोरोनाको सामना गरियो, 2072 सालको भूकम्पको सामना गरियो र विभिन्न अप्ठ्यारा परिस्थितिहरू सिर्जना भइरहँदाखेरि अहिलेको अवस्थामा अब मुलुकलाई कसरी सही दिशामा अगाडि बढ़ाउने, मुलुकका विषयमा कसरी देशलाई शान्त सुव्यवस्थित पार्ने, कसरी देशको अर्थतन्त्रलाई वृद्धि गर्ने, कसरी देशको आर्थिक वृद्धि दरलाई जुन ढंगले अगाडि बढ़ाउन सकिन्छ त्यसका विषयमा पनि आजको नेपाली बहसमा हामी चर्चा र परिचर्चा पनि गर्न चाहन्छौ। श्रमिकको मेडिकल जाँच प्रतिवेदन मन्त्रालयबाटै गायब गरिएको भन्ने विषय पनि यतिखेर आएको छ। नेपाली बहसमा हामीले चर्चा गरेका छौं। मन्त्रालयबाटै प्रतिवेदन गायब भएपछि केही प्रश्नहरू अन्तरित छन्। यो प्रतिवेदन आधिकारिक रूपमा दर्ता किन गरिएन, प्रमाणहरू कहाँ राखिए, कसको संरक्षणमा फाइल गायब बनाइयो, यस विषयमा पनि छलफल र बहस आज हामी गर्न चाहन्छौ। वैशाख जेठको चर्को घामले भन्दा देशभरका सुकुम्बासीको मन भदभते पोलेको छ डोजर आतंकले, किनभने कुन बेला आफ्नो छाप्रोमा डोजर चल्ने हो र कति बेला सड़कमा पुगिने हो ठेगान छैन। सरकारी तथा ऐलानी जग्गा खाली गराउने सरकारी निर्णयले देशभरका लाखौं भूमिहीन परिवारहरू त्रसित छन्। तर यतिखेर सर्वोच्च अदालतले अल्पकालीन आदेश जारी गरेको छ, अन्तरिम आदेश जारी गरेको छ। तत्काल घरटहराहरू नभत्काऊ, उचित व्यवस्थापन गर। उचित व्यवस्थापन नगरेर घरटहराहरू भत्काएर बहादुरी देखाउने होइन, जनतामाथि अधिनायकवादी चरित्र देखाउने होइन भनेर अदालतले व्याख्या गरेको छ। त्यसैले गर्दाखेरि केही समयका लागि सुकुम्बासी बस्ती अथवा सुकुम्बासी घरटहरा भत्काउने काम बन्द भएको छ। आज संसदमा हिजो पनि बालिनको खोजी भएको थियो, निजीलाई टक्कर दिँदै सामुदायिक विद्यालयहरू अलिकति विस्तारै गुणस्तर सुधार भइरहेको छ सामुदायिक विद्यालयहरूमा र नेतृत्वविहीन गृह मन्त्रालय यति सांसदहरू छन्, 182 जना सांसदहरू छन् राष्ट्रिय स्वतन्त्र पार्टीमा, तर आज नेतृत्वविहीन गृह मन्त्रालय किन भइरहेको छ? प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो मातहतमा गृह मन्त्रालयलाई किन राखेका छन्? भोलि देशमा अप्ठ्यारो परिस्थिति सिर्जना भयो, देशमा गोली चल्ने स्थिति आयो, हतहती हुने स्थिति आयो, वा देशमा आन्दोलनको स्थिति आयो भने गृह मन्त्रालय प्रधानमन्त्रीको मातहतमा छ। अनि प्रधानमन्त्रीले भोलि आज राजीनामै दिने हो त, प्रधानमन्त्रीमाथि नै कारवाही हुने हो त, अहिले प्रधानमन्त्रीलाई किन विवादमा ल्याउन खोजिँदैछ? एउटा गृह मन्त्रालयमा एउटा सक्षम व्यक्तिलाई ल्याएर गृहमन्त्री पदपूर्ति गर्नु पर्दैन भन्ने खालका पनि विषयहरू यतिखेर आएका छन्। र राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि 101 जना गृहमन्त्री हुन लायकका व्यक्तिहरू छन्, पूर्व प्रहरी प्रशासकहरू छन्, पूर्व ईआईजीहरू विश्वराज पोखरेलहरू छन्, तर गृहमन्त्रीको पद यतिखेर खाली छ। आधुनिक श्रोता, हामी नेपाली बहसमा चर्चा गर्न चाहन्छौ, नेपाली बहसमा हामी अब देशलाई समुन्नतिको दिशामा लैजाने, देशलाई एउटा विकासको गोरेटोमा अगाडि बढ़ाउने द्रुत मार्गलाई चाहिँ विस्तार गर्ने र देशको विकासलाई थप प्रभावकारी बनाएर जनतालाई सेवा दिने काम अबको सरकारले गरोस् भन्ने चाहन्छौ। तपाईलाई थाहा छ, यतिखेर एससीको नतिजामा केही सुधार भए पनि केही प्रदेशमा नतिजा कमजोर पनि आएको छ। आर्थिक र सामाजिक सूचकांकमा कमजोर रहेका प्रदेशहरू शैक्षिक नतिजामा पनि यतिखेर पछाडि परेका छन् र त्यो कारणले गर्दाखेरि एससी परीक्षाको सुधार र यसको प्रतिफल सुधारका निम्ति, यसको रिजल्ट सुधारका निम्ति पनि सरकारले काम गर्नुपर्नेछ, शिक्षा मन्त्रालयले काम गर्नुपर्नेछ। आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ, छोटो विश्राम लिन्छौ, विश्रामपछि उपस्थित हुनेछौ।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
2: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
0: यति राम्रो बेसमा नेकपा एमालेका प्रमुख सचेतक ऐन महर हुनुहुन्छ। महरजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
3: नमस्ते खेनजी, गुड मर्निङ।
0: गुड मर्निङ, गुड मर्निङ। सरकारले ल्याएको नीति तथा कार्यक्रम धेरै महत्वाकांक्षी भयो, हिजोकै धर्रा पल्टाइयो भन्ने खालको जुन किसिमले यहाँहरूले आलोचना गरिरहनु भएको छ, तर विगतका तुलनामा त नीति तथा कार्यक्रम निकै फरक आयो नि त, होइन? डिजिटलाइजेसन गर्ने, प्रविधि मैत्री गर्ने, होइन सबैतिर?
3: मलाई त्यस्तो लाग्दैन धेरै फरक आएको कुरा, फरक ल्याउनु जुन कोसिस गर्नुभयो त्यो धेरै फरक पनि छैन। पहिलो कुरा त जे कुरामा फरक पनि देखाउन खोजिएको छ त्यो वास्तविक यथार्थ अथवा कार्यान्वयन गर्न सकिने जनताको चाहिँ जुन अहिले जनजीवन छ त्यसलाई छुन सक्ने, जनताको जीवनस्तरमा परिवर्तन गर्न सकिने खालको छैन केन्द्री।
0: होइन, आर्थिक वृद्धि दर हेर्नुहोस् त, 7% आर्थिक वृद्धि दरको लक्ष्य लिएको छ, लगानी मैत्री वातावरण बनाउने भनिएको छ, सहकारी पीड़ितलाई रकम धमाधम फिर्ता गर्ने भनिएको छ, यो राम्रो होइन?
3: कार्यक्रम नीति तथा कार्यक्रम हिजो कागजमा ल्याइएको हो, त्यो शब्दहरूको संग्रह जस्तो छ कि, होइन? कागजमा त जे पनि लेख्न सक्यो नि, 7% ठाउँमा 10% पनि लेख्न सकिएला नि एकछिन मान्छेलाई, होइन, प्रभावित पार्नका लागि। त्यसैले त हामीले भनेका छौँ नि यो सरकार वास्तविक यथार्थता भन्दा पनि पपुलिजमलाई, लोकप्रियतावादलाई आत्मसात गरेर हिँडिरहेको छ। के भन्दा, के बोल्दाखेरि लोकप्रिय भइन्छ, के गर्दाखेरि मान्छेले चाहिँ एकछिन रुचाउँछन्, एकछिन ताली पिट्छन्, वा वा भन्छन् भन्ने कुरालाई बढी मध्यनजर गरेर आफ्नो गतिविधि, आफ्ना कार्यक्रमहरू, आफ्ना चाहिँ अभिव्यक्तिहरू अगाडि बढिराखेको छ। यो कुराले चाहिँ देश चल्दैन, शासन चल्दैन, सरकार चल्दैन, जनताका वास्तविक पीडमर्काहरूलाई चाहिँ समाधान गर्न सकिँदैन। स्रोत र साधनको चाहिँ पहिचान गर्न सकेका छैन, यसले स्रोत खुलाउन सकेको छैन, र कसरी गर्ने भन्ने कुरा कुनै पनि योसँग योजना छैन, कुनै पनि योसँग त्यस्तो खालको नीति छैन, यसो गर्ने उसो गर्ने भन्ने कुराको केही पनि अर्थ छैन। अर्को कुरा तपाईँले हेर्नुभयो भने अधिकांश जस्तो चाहे लेखन हेर्नुहोस्, त्यहाँ सबै कुरा हेर्नुहोस्, पुराना कुराहरू नै छ, नयाँको एक प्रकारको कर्मकाण्डी जस्तो देखिन्छ, होइन? त्यसैले मलाई के छ, मलाई के लाग्छ भने, मलाई पनि विश्वास थियो, मलाई पनि के अपेक्षा थियो, के विश्वास थियो भने, यत्रो धेरै ठूलो जनमत प्राप्त गरेको छ यो सरकारले, करिब करिब 2/3 भर्खरको त नै अब युवा साथीहरू पनि हुनुहुन्छ, त्यसकारण पक्कै पनि एक त नीति कार्यक्रममा आउनुभन्दा पहिला सबै पक्षसँग छलफल हुन्छ होला, जस्तो सरकारवाला पक्षहरू हुन्छन् विभिन्न विभिन्न क्षेत्रका सरकारवाला पक्षहरू हुन्छन् जस्तो अब चाहिँ अब शिक्षा स्वास्थ्य होइन खेलकुद पर्यटनदेखि लिएर अरू अरू खालका त्यहाँका सरकारवालाहरू त्यहाँका स्टेक होल्डरहरू त्यहाँका विद्वानहरू होइन यी सबै पक्षसँग छलफल पनि हुन्छ होला एकातिर अर्कातिर हामी विपक्षीहरूसँग पनि अलिकति भए पनि एक दुई दिन भए पनि छलफल गर्छन् होला सल्लाह गर्छन् होला एउटा दुईटा मिति आयोजना गर्छन् होला भन्ने लागेको थियो र अलिक फरक ढङ्गले जान्छन् होला र पक्कै पनि अलि एउटा प्याराडाइम सिफ्ट हुने गरी एउटा ड्रास्टिक चेन्ज ल्याउने गरिकन कोसिस गर्छन् कि भन्ने मलाई पनि त्यो अपेक्षा थियो हेर्नु है त्यो खालको अपेक्षा थियो तर जब पढेको सुन्दै गयो राष्ट्रपतिले नेतृत्व कार्यक्रम पढिराख्नु भएको थियो सुनिराखेको थियो म त एकदम ध्यानपूर्वक पनि सुनियो है
0: तपाईँलाई निन्द्रा लाग्यो संसदमा
3: निन्द्रा लागेन
0: स्वयं अर्थमन्त्रीज्यू पनि निराउनु भएको विषय आएको थियो प्रधानमन्त्रीज्यू त त्यहाँबाट हेरिसक्नु भएको थियो होइन
3: त्यही सुन्दैछु म त ध्यानपूर्वक सुने किन भन्दा मलाई क्युरियोसिटी थियो चासो थियो नि त के ल्याउँछ के आउँछ कि भन्ने कुरा म त अर्थमन्त्री र अब प्रधानमन्त्रीलाई त्यो थाहा पनि थियो होला अब उहाँलाई नै अब बोर लाग्ने खालको केही आएछ क्या होइन अर्थमन्त्री पनि निदाउनु भयो प्रधानमन्त्री पनि उठेर हिँड्नुभयो भन्दा उहाँहरू आफैलाई पनि बोर लाग्ने आफैलाई पनि नपचाउने आफैलाई पनि त्यो झ्याउ लाग्ने पट्याएर लाग्ने यो बेकार हो जस्तो लाग्ने गरिकन को नेतृत्व कार्यक्रम आयो अब दुर्भाग्यवश भनौँ न अर्थमन्त्री निदाउने प्रधानमन्त्री चाहिँ त्यो छोडेर हिँड्ने है यो त इतिहासमा दुर्लभ कुरा हो नि यस्तो होइन यस्तो दुर्लभ कुरा हो यस्तो उहाँले त्यो दुर्लभ अवसर हो भन्नुभएको छ त्यो नेतृत्व कार्यक्रममा यो जनमतलाई म भन्छु प्रधानमन्त्री र अर्थमन्त्रीले सदनमा देखाउनु भएको व्यवहार दुर्लभ हो संसदीय इतिहासमा यस्तो पाइँदैन हेर्नुहोस् यस्तो अराजकता यस्तो अराजकता यस्तो गैरजिम्मेवार यस्तो चाहिँ अपमान संसदको अपमान होइन सम्मान्य राष्ट्रपतिको अपमान जनताको संसदको अपमान गर्नु भनेको त जनताको अपमान हो नि
0: अनि एकछिन त बिरामी पर्नु भएछ नि त प्रधानमन्त्रीज्यू बिरामी पर्नु भयो भनेर हालिरहेको थियो नि त होइन सामाजिक सञ्जालतिर आइरहेको थियो
3: हिजो प्रतिपक्षी दलको नेताले पनि यो कुरा गर्नुभएको छ उहाँको स्वास्थ्य परीक्षण पनि त जनताले थाहा पाउनु पर्यो नि त के बिरामी यस्तो चाहिँ महत्वपूर्ण अवसरमा बिरामी परेर उहाँ जानुभएको हो भने के भएको भन्ने कुरा चाहिँ मेडिकल रिपोर्ट चाहिँ त्यो जानकारी गराउनु पर्यो ठिक छ बिरामी हो भने बिरामी पर्न पाइन्छ तर एकछिनपछि त फेरि अर्को बैठकमा त आउनुभयो नि त फेरि त्यो बैठक सकेपछिको दोस्रो बैठकमा उहाँ सहभागी हुनुभयो सहभागी भइसकेपछि हामीले त्यहाँ एमालेको तर्फबाट हाम्रो माननीय गुरु बरालले त्यहाँ धानाको सङ्घ आउनुभयो निमापति गर्नुभयो होइन निमापति गरिसकेपछि निमापति गरिसकेपछि उहाँले अझ फेरि जुन व्यवहार देखाउनुभयो त्यो यति चाहिँ लज्जास्पद यति अपरिपक्व यति केटौलेपन यति गैरजिम्मेवार थियो नि त्यो कसैले इमेजिनै गर्न सकेन त्यो कुरा चाहिँ मलाई लाग्छ संसद सचिवालयले पनि त्यो रेकर्ड बाहिर के त्यो क्लिप बाहिर ल्याएको छैन तपाईँहरूलाई म सुनाउँछु हाम्रो माननीय गुरु बरालले त्यसमा निमापति गरिसकेपछि र त्यो कुरा बताइसकेपछि म प्रधानमन्त्री त्यही हुनुहुन्थ्यो दोस्रो बैठक त्यसो अन्तिम बैठकमा धन्यवाद प्रस्ताव पेश गर्ने बैठकमा त्यसपछि अनि उहाँले नियमापति गर्नुभयो त्यसै सभामुखले प्रधानमन्त्रीलाई धन्यवाद प्रस्ताव पेश गर्न टेबल प्रस्ताव टेबल गर्न भन्नुभयो उहाँले प्रधानमन्त्री त्यो धन्यवाद प्रस्ताव टेबल गरिसकेपछि फर्किने बेलामा उहाँले जुन व्यवहार देखाउनु भयो नि त्यो एकदम हेर्न लायकको र त्यो सुन्न लायकको छ हेर्नुहोस् त्यो एकदम त्यो मान्छेले यति लाज लाग्ने स्थिति छ नि म सरासर धन्यवाद प्रस्ताव टेबल गरेर त्यहाँ महासचिवलाई त्यो टेबल गरेर आइसकेपछि सरासर उहाँ जसरी हिँड्नुभयो र जसरी उहाँले आफ्नो बसेको सिटबाट नबसिकन त्यो सिटमा रहेको मोबाइल चाहिँ यस्तो पर टाढैबाट समातेर जुन एकदम फसनक सन्केर फन्केर त्यहाँबाट हिँड्नुभयो नि संसद छोडेर त्यसरी एकछिन गलल हाँसो छोड्यो त्यहाँ संसदमा हेर्नुहोस् राष्ट्रसभाका सबै सांसदहरू निलो कालो हुनुभयो सभापतिको त्यहाँ अनुहार हेर्न लागेको थियो राष्ट्रसभाका सभामुख निलो कालो हुनुभयो है विपक्षीमा रहेका र राष्ट्रसभाका पनि पछिल्लो बेन्चमा रहेका सबै सांसदहरू गलल हाँसोको त्यहाँ पुरा छोड्यो त्यसकारणले त्योभन्दा एकदम
0: प्रधानमन्त्रीको चाहिँ अस्वाभाविक व्यवहार चाहिँ संसदमा देखियो भनेर आलोचना भइ नै रहेको छ होइन यसको बारेमा चाहिँ उहाँको सचिवालयले स्पष्टीकरण दिएला राज्यसभाका सांसदहरूलाई पनि कुरा गराउन त यो के भएको भन्दाखेरि होइन अब संसदीय व्यवहारमा चाहिँ हामीले धेरै किन बोलिराख्नु भन्नुहुन्छ उहाँहरू पनि भनेपछि अब यो व्यवहार चाहिँ जनताले अपेक्षा गरेका थिएनन् जुन किसिमको व्यवहार भएको छ फेरि अब यसबाट तर्केर भागेर आलोचना मात्रै गरेर अब यसबाट पनि सरकार फेल भएर नेपाली जनताले फेरि दुःख नै पाउने हो हेर्नुहोस् होइन ऐनजी तर अब सरकारलाई चाहिँ तपाईँहरूको चाहिँ साथ समर्थन
3: पहिलो कुरा त सरकार जिम्मेवार बन्न पर्यो जनताप्रति उत्तरदायी बन्न पर्यो संसदप्रति उत्तरदायी बन्न पर्यो होइन र जनताले अपेक्षा गरेका जनताले चाहिँ आवश्यकता महसुस गरेका देशका लागि आवश्यक पर्ने विषय वस्तुमा सरकार केन्द्रित हुनु पर्यो है हाम्रो कुरा यो यसका लागि हामीले सरकारलाई खबरदारी गर्ने कुरा सरकारलाई सचेत गराउने कुरा हो संसदमा होस् या सड़कमा होस् या बाहिर होस् जताततै होस् हामी मैले सुरुमै देखि भन्दै आएको छु हामी परम्परागत शैलीको रचना के अरे प्रतिपक्ष हामी बन्न चाहँदैनौँ हामी सशक्त रचनात्मक प्रतिपक्ष बन्न चाहन्छौँ त्यसले गर्दा कहिलेकाहीँ हामी आवश्यकता अनुसारको भूमिका खेल्छौँ देशलाई के आवश्यक परेको छ लोकतन्त्रको रक्षाका लागि के आवश्यकता परेको छ संसदकोलाई चाहिँ संसदलाई चाहिँ एउटा चाहिँ जनताको भावनाहरू जनताका चाहिँ अधिकारहरूलाई बुलन्दित गर्ने एउटा थलो बनाउन निर्माण गर्नका लागि हामीले खेल्ने पर्ने भूमिका के हो त्यसलाई के आवश्यकता पर्छ त्यो हामी पहिचान गरेर त्यस अनुसारको भूमिका खेल्छौँ हामी कुनै पनि विगतमा जस्तो यो हामी प्रतिपक्ष हौ यो सरकार हो त्यसकारण हामीले विरोधका लागि विरोध गर्नै पर्छ जे कुरामा पनि हामीले फरक देखिनुपर्छ अपोजिसन भने जे कुरा पनि फरक देखाउने भन्ने खालको हाम्रो त्यो मान्यता होइन हामी त्यसरी अगाडि बढ्न चाहँदैनौँ हामीलाई पनि विकास चाहिएको छ हामीलाई पनि परिवर्तन चाहिएको छ हामीलाई पनि यो देशको तपाईँले हेर्नु होला यो देशको विकास निर्माणको ढोका खोल्ने नै हिमालय हो त्यसकारण छिटो एउटा चाहिँ सस्टेनेबल गोल के अरे डेभलपमेन्ट गोल चाहिँ एचिभ गर्नका निम्ति चाहिँ छिटोभन्दा छिटो एउटा चाहिँ त्यो भिमा गैली भएर अलिक छिटो गतिमा देशको विकासलाई अगाडि बढाउनु छ र एउटा विकसित देश धनी देशका रूपमा छिटोभन्दा छिटो अन्तर्राष्ट्रिय उसमा हामीलाई उभ्याउनु छ यसमा हामी जिम्मेवार छौँ त्यसकारण सरकारको नेतृत्व अस्थायी कुरा हो नि होइन आज को सरकारमा रह्यो आज कुन पार्टी रह्यो को नेतृत्व रह्यो भन्ने कुरा क्षणिक कुरा अस्थायी कुरा हो आज एउटा रहन्छ भोलि अर्को हुन्छ हिजो हामी थियौँ आज उहाँहरू हुन्छ फेरि भोलि अर्को आउँछ मैले अस्ति पनि भने यो त परिवर्तित कुरा हो अस्थायी कुरा हो गतिशील कुरा हो यसलाई हेरेर हामीले देशको परिवर्तनलाई देशका जनताका आकांक्षालाई लोकतन्त्रलाई चाहिँ कम्प्रोमाइज गर्न मिल्दैन यस्ता हामी बडो सिरियस छौँ त्यसैले जुन प्रकारको यो नीति यी सबै कुराहरूलाई एड्रेस गर्नका निमित्त जुन अहिले सरकारले नीति तथा कार्यक्रम ल्याएको छ यो नीति तथा कार्यक्रमले यी आकांक्षाहरूलाई जनताका यी आवश्यकताहरूलाई जनताका यी चाहनालाई भावनालाई अप्ठ्याराहरूलाई चाहिँ यसले पूरा गर्न सक्दैन एउटा अर्को कुरा हाम्रो संविधानले परिकल्पना गरेको जुन समाजवाद उन्मुख अर्थतन्त्र समाजवाद उन्मुख चाहिँ अर्थतन्त्रको परिकल्पना गरेको छ त्यसलाई पनि यसले चाहिँ गर्न सक्दैन हेर्नुहोस् त्यो नीति तथा कार्यक्रममा संविधानले भनेको छ समाजवाद उन्मुख होइन समाजवाद उन्मुख अर्थतन्त्र हुने त हामी समाजवाद उन्मुख भनेका छौँ समाजवादको एक शब्द कहीँ देख्नुभयो यो उसमा त्यसै यो लिङ्गिकता कार्यक्रम चाहिँ के केलाई हेरेर यसको मार्गदर्शक सिद्धान्त
0: समाजवाद त यो देशमा कहाँ नै रहेर भने क्या समाजवाद त अब यो देशमा छैन अहिले होइन यो दलाल पुँजीवाद नै हाबी भइसकेको छ समाजवाद त खालि नारा मात्रै कम्युनिस्टहरूको अब समाजवाद आउन सक्दैन यो देशमा होइन ऐनजी त्यो कारणले गर्दाखेरि अब देश बनाउने कुरामा अगाडि बढ्नु पर्ने क्या समाजवाद बजाउनु भएन क्या अब चाहिँ
3: तपाईँहरूले यस्तो कुरा नगर्नु समाजवाद भनेको कम्युनिस्टहरूको मात्रै यो नारा होइन क्या यो जनताको नारा हो संविधानमा किन लेखेको छ त्यसो के सरकारले संविधानलाई मान्दिन भन्नु पर्यो नि छैन नि छैन संविधानलाई कुनै पनि वाचन नगरिकन संविधानलाई नटेकिकन जुन किसिमले स्वेच्छाचारी मैले अघि पनि भने सुरु लोकप्रियतामा आधारित रहेर लोकप्रिय बन्न खोजेर एकदम सस्ता कुरा लोकप्रिय कुरा र एक प्रकार शब्दहरूको संग्रह मात्रै छ हेर्नुहोस् कार्यान्वयन गर्न निकै चुनौती छ यो जो उहाँले ल्याउनु भएको छ जनताको अपेक्षा पनि कुरा गरिएका छन् जे जति 5-10% जे कुरा नयाँ ल्याउनु भएको छ त्यो एकदम कार्यान्वयन त्यो हावामा उड्या छ हावामा उड्याएको कुरालाई कसरी कार्यान्वयन गर्न सकिन्छ होइन त्यस कारण यो चुनौतीपूर्ण छ जसले के देखियो भने नयाँ भन्ने कुरा खालि त्यो नारा र शब्दमा मात्र सीमित रहेछ
0: अब एउटा देशभरिका धेरै जनताले सुनिराख्नु भएको छ होइन लाखौं जनताले सुन्दै हुनुहुन्छ नेपाली बस देश विदेशमा पनि सुन्दै हुनुहुन्छ यतिखेरको अवस्थामा अब एउटा कुरा के बताउनुहोस् भने हिजो तपाईँका पार्टीका संसदीय दलका नेता रामबहादुर थापा बादल फेरि सेनाप्रति जाइ लाग्नुभयो भन्दै त्यहाँ केही सांसदहरूले चाहिँ त्यसको टिप्पणी गरे आलोचना गरे नेपालको सेनालाई सार्वभौमिकतालाई किन चलाउने नेकपा एमाले किन बारम्बार प्रहार भइरहेको छ भन्ने खालका प्रश्नहरू पनि उब्जिए के भन्नुहुन्छ
3: यदि म यसका विषयमा मेरो स्पष्ट धारणा छ हेर्नुहोस् म तपाईँलाई अलिकति समय दिनका लागि अनुरोध गर्दै के भन्छु भने लोकतन्त्रमा कुनै पनि व्यक्ति र कुनै पनि मान्छे कुनै पनि संस्था प्रश्नभन्दा माथि हुँदैन है सबैको भूमिका सबैको चाहिँ का बारेमा सबैको कामका बारेमा सबैका व्यवहारका बारेमा प्रश्न गर्न पाइन्छ आफूलाई लागेको कुरा चाहे त्यो संसदमा होस् चाहे सड़कमा होस् त्यस कारण सेना पनि लोकतन्त्रमा प्रश्नभन्दा माथि छैन र सेना नेपालको एउटा रक्षा कवच हो नेपालको एउटा चाहिँ एउटा संस्थापक एउटा संस्था पनि हो त्यस कारण त्यसप्रति हाम्रो उच्च सम्मान छ, त्यसप्रति हाम्रो उच्च एउटा आस्था पनि छ, सद्भाव पनि छ, त्यसलाई हामीले चाहिँ विवादमा ल्याउनुपर्छ, त्यसलाई कमजोर बनाउनुपर्छ भन्ने कदापि पनि नेकपा एमाले सोच्दैन गर्दैन। तर पछिल्लो समय आखाचरी भदौ 23-24 पछि केही केही चाहिँ भूमिका सेनाको देखिया छ, त्यसमा यो हाम्रो मात्र त्यो रामबहादुर थापा बादलको मात्र प्रश्न होइन, आज सड़कमा उठेको प्रश्न हो, जनताको मनमा उठेको प्रश्न हो, होइन 23-24 गते सेनाले आफ्नो नामुखे अगाडि जसरी सिंहदरबार जनता टुलुटुले हेरिराख्यो, त्यो त नेपाली जनतालाई त्यो प्रश्न त गर्ने अधिकार छ नि त, सेनाले यस बारेमा त जवाब दिनुपर्छ नि, सेना के त्यो बेला चाहिँ त्यो हुँदैन थियो। र अहिले अहिले अझै पछिल्लो समय उहाँले भनेको कुरा के हो भने उता लिपुलेखमा यत्रो चाहिँ अब हाम्रो लिपुलेख हाम्रो भूमि चाहिँ अतिक्रमण भइराखेको छ होइन, त्यहाँ त्यसका बारेमा सेना भेखबर हुने, तर सुकुम्बासीमा बस्तीमा सुकुम्बासी बस्ती अहिले अस्ति चाहिँ खाली गर्दा सेना परिचालित भयो नि त, त्यो त्यति सानो त्यो त्यो ठाउँमा चाहिँ हाम्रा चाहिँ दाजुभाइहरू नि थिए, सुकुम्बासी बस्ती हाम्रो दाजुभाइहरू होइन, होइन परेड भन्ने कुरा आफ्नो कुरा होला, तर त्यहाँ परिचालित त भयो नि त, त्यस कारणले हेर्नुहोस् यो धेरै चाहिँ पुलपुल्याउने कुरा पनि होइन, सबै मान्छे चाहे प्रधानमन्त्री होस् चाहे राष्ट्रपति होस् चाहे सेना होस् चाहे पुलिस होस् चाहे कर्मचारी होस् चाहे राजनीतिक दलका नेता कार्यकर्ता होस् चाहे अरू कुनै नागरिक होस्, सबैले संविधान संविधानको चाहिँ अधीनमा रही होइन लोकतन्त्र देश देशका नागरिक यहाँको शान्ति सुरक्षा सबैका लागि आफू कर्तव्यनिष्ठ हुनुपर्दछ, चाहे संस्था हुन् चाहे व्यक्ति हुन् है, त्यो नेपाली नागरिक र नेपालमा क्रियाशील रहेका सबै चाहिँ संस्थाहरूको त्यो अनिवार्य उत्तरदायित्व र जिम्मेवारीभित्र पर्दछ, र यदि त्यो दायित्व त्यो जिम्मेवारी त्यो कर्तव्य कसैले पूरा गर्दैन भने सबैका विषयमा प्रश्न गर्न पाइन्छ होइन। त्यसकारण हाम्रो सेनाप्रतिको आस्था र विश्वासलाई कमजोर बनाउने गरी होइन, सेनालाई अझ बलियो बनाउने, अझ लोकतान्त्रिक बनाउने, अझ राष्ट्रवादी बनाउने, अझ कसैको चाहिँ राजनीतिक चङ्गुलमा नफसोस् भनेर सतर्क बनाएको कुरा हो होइन। पछिल्लो समय सेनाको भूमिकाप्रति हामीले होइन आम जनताले प्रश्न गरिरहेका छन्, आम जनतामा एक प्रकारको संशय छ, त्यस कारण सेनालाई सतर्क बनाउनका निम्ति सेनालाई मजबुत बनाउनका निम्ति बलियो बनाउनका निम्ति हाम्रो दलको नेताले त्यहाँ केही कुराहरू उठाउनु भएको होला, यसलाई चाहिँ धेरै राजनीतिकरण गर्ने धेरै अन्यथा ढङ्गले व्याख्या गरिँदैन भन्ने लाग्छ मलाई।
0: एउटा अगाडि पनि उहाँले बोल्दाखेरि सेनाको विषयमा बोलेको कुरा फिर्ता लिएको थियो नि त होइन, नेताहरूको आपत्ति हुँदाखेरि
3: फिर्ता ल्याएको छैन, कसले फिर्ता लियो र
0: होइन, त्यहाँ त छलफल भयो पार्टीमा अनि विरोध भयो, त्यस पछाडि चाहिँ विष्णु पौडेलजी होइन शङ्कर महाशय शङ्कर पोखरेलजी लगायतको सचिवालय बैठकमै चाहिँ उहाँहरूले चाहिँ स्पष्टीकरण माग्नु भएको थियो होइन,
3: सचिवालय बैठक बसेको हो, त्यसको भोलिपल्ट छलफल त पक्कै पनि त्यहाँ भयो होला, किन भन्दा केही नेताहरूले सामाजिक सञ्जाल र बाहिर मिडियामै पनि त्यो विषयमा त्यतिखेर आपत्ति प्रकट गर्नु भएको थियो, तर यति कुरा के बुझ्नुहोस् भने ठिक छ यो विषयमा पनि हामी थप छलफल गर्दैनौँ होला अगाडि बढ्दैनौँ होला, तर अब हिजो संसदमा अब रामबहादुर थापा बादल जो नेकपा एमालेको संसद दलको नेता हुनुहुन्छ होइन, उहाँको तर्फबाट त्यहाँ चाहिँ नेकपा एमालेको तर्फबाट उहाँले संसद दलको नेताको हैसियतले संसदमा बोल्दै गर्दा त्यसको त अब त्यो नेकपा एमाले उहाँले बोल्नुभयो कि भन्ने कुरा हामीले स्वीकार्नुपर्छ, तर अब यो कुराका बारेमा थप छलफल होला, पार्टीमा पनि छलफल होला, हामी पनि छलफल गरौँला, तर सेनालाई चाहिँ प्रश्नभन्दा माथि चाहिँ राख्नु हुँदैन है, तपाईँहरू पनि यसमा क्लियर राख्नु होला, हिजो राजालाई जसरी प्रश्नभन्दा माथि राखिन्थ्यो आज सेनालाई त्यो प्रश्नभन्दा माथि राख्ने यो कुचेष्टा हामीले गर्यौँ भने लोकतन्त्रको चाहिँ आत्मा मर्छ, लोकतन्त्रको मर्म मर्छ, लोकतन्त्रमा चाहिँ सबै प्रश्न कोही पनि प्रश्नभन्दा
0: माथि हुनु हुँदैन, सेनाले पनि आफ्नो जिम्मेवारी निभाउनु पर्छ, सेनाले पनि हिजोको घटनाक्रमको
3: प्रश्न कसले गर्न पाउँदो त्यसो भए के नेकपा एमाले प्रश्न गर्न नपाउने भन्ने कहीँ लेखेको छ, प्रश्न गरे त हो कहाँ थियो भने नि त किन खेल्यो त्यहाँ अब सुकुम्बासी बस्तीमा किन परिचालित भएको सेना भने प्रश्न गरे, अब सेनाले जवाब दिनु पर्ला नि त, सरकारले जवाब दिनु पर्ला, होइन हामी त्यहाँ भन्ला अथवा लिपुलेखको बारेमा उसले बसलाई यस्तो यस्तो भइरहेको छ हामी क्लियर छौँ भन्ला सकिगयो नि होइन, अनि यसलाई किन धेरै विवादित बनाउनु पर्यो, यसको यसका बारेमा धेरै मान्छे के के नै भन्ने सेनालाई चाहिँ भन्ने चाहिँ सेनालाई त्यस्तो पुल पुलाउने सेनालाई चाहिँ त्यसरी चाहिँ प्रश्नभन्दा माथि राख्ने र अधिकारभन्दा माथि राख्ने कुरा र सेनाका बारेमा कोही बोल्दै हुन्न, सेनाले जे गरे पनि सेनाले जे भूमिका खेले पनि जस्तो चाहिँ काम गरे पनि सेना भने चाहिँ सेना हो त्यसलाई त्यसका बारेमा बोल्नु नै चैचु मैचु भन्ने कुरा चाहिँ यस्तो भाष्य निर्माण गर्न हुन्छ र हामीले हुँदैन, त्यसैले अब हामी हेर्नुहोस् फेरि पनि भन्न चाहन्छौँ चाहे नीति तथा कार्यक्रममा पनि हाम्रो चाहिँ एकदम जे जे कुरामा कमी कमजोरी छ ती कुरा हामी औल्याउँछौँ, अब हेर्नुहोस् न कस्तो भनेको छ भने नीति तथा कार्यक्रममा यो त चाहिँ संविधानले दिएको अधिकार हो होइन, इन्टरनेसनल चाहिँ आइएलओले दिएको अधिकार होला, इन्टरनेसनल चाहिँ कोर्टहरूले दिएका अन्तर्राष्ट्रिय कानूनहरूले दिएका अधिकार छ नि त कतिपय कुराहरू, त्यसलाई पनि खण्डित हुने गरिकन जुन प्रकारको ढङ्गले चाहिँ नित्य कार्यक्रम ल्याएको छ, विद्यार्थी सङ्गठनलाई प्रतिबन्धित गर्ने, कर्मचारीलाई त्यहाँ गरेको चाहिँ भाषा हेर्नुहोस् त प्रयोग गरिएका भाषाहरू शब्दहरू होइन हिजो मात्र सर्वोच्च अदालतले ट्रेड युनियन खोल्न पाउने त्यो आदेश कार्यान्वयन गर्नु निर्णय कार्यान्वयन गर्नु आदेश गरेछ नित्यता कार्यक्रम चाहिँ अब त्यो खारेज गरिन्छ के यसो गरिन्छ उसो गरिन्छ नि कर्मचारीका बारेमा कति चाहिँ कति तपाईँको चाहिँ निर्मम भएर त्यहाँ लेखेको छ एकदम अमर्याजी शब्दहरू कर्मचारी असमनीय शब्दहरू राष्ट्र सेवा कर्मचारीहरूका बारेमा त्यसरी चाहिँ त्यहाँ प्रस्तुत गर्न पाइन्छ उनीहरूको वृद्धि विकासका बारेमा उनीहरूको चाहिँ व्यावसायिकताका बारेमा उनीहरूको सेवा चाहिँ सुविधाका बारेमा यत्रो चाहिँ राष्ट्र सेवक गरेका छन् बरु त्यो विषयमा पनि काहीँ केही उल्लेख गर्नु पर्दैन त्यस कारणले यो चाहिँ यो नित्य कार्यक्रम न विद्यार्थीलाई मन परेको छ न पत्रकारलाई मन परेको छ न व्यवसायलाई मन परेको छ न चाहिँ तपाईँको युवाहरूलाई मन परेको छ युवा रोजगारका विषयमा त्यस्ता कुनै ठोस कार्यक्रम छन् यत्रा यत्रा चाहिँ पब्लिजम कुरा गर्नुभयो आकाशका तारा खसाल लिन्छु भनेर सारा मानव अहिले विदेशका गएका सबै सबै युवाहरूलाई नेपाल फर्काएर होइन सबैजना अब सबैलाई 1 लाख 2 लाख आउने खालको जागिर दिइहाल्छौँ रोजगार दिइहाल्छौँ जसरी हिजो कुरा गर्नुभयो आज त्यसै सन्दर्भ कुनै कार्यक्रम आयो नेपालमा भएका चाहिँ बेरोजगार युवाहरूका बारेमै पनि केही कुरा गरेका छैन विदेशबाट यत्रो चाहिँ हाम्रो माइग्रेटेड चाहिँ हाम्रो पपुलेसन छ यत्रो जनशक्ति छ त्यसलाई कसरी नेपाल फर्काउने भन्ने विषय कुनै चाहिँ ठोस कार्यक्रम छैन यत्रा चाहिँ हाम्रा समाजमा रहेका विभेदहरू छन् यत्रा खालका चाहिँ हामीले के अरे यहाँ असमानताहरू छन् होइन उत्पीडित दलित चाहिँ एक प्रकारको चाहिँ महिला होइन सीमान्तकृत वर्गहरूका बारेमा के केही कार्यक्रम देख्नुभयो त्यस कारणले एकदम यो चाहिँ झुटको पुलिन्दा शब्दहरूको संग्रह र एक प्रकारको चाहिँ एक प्रकारको महत्वाकांक्षी र त्यो कार्यान्वयन गर्न नसकिने खालको नीति कार्यक्रम छ हामीले भन्ने कुरालाई अनि त्यो यहाँहरूले पनि त एप्रिसिएट गर्नु पर्यो नि खेमजी
0: साइनजी हामी पनि यसको सही कार्यान्वयन होस् जनताले सुख पाउन् जनताले अब पनि निराशा हुन नपरोस् होइन विदेशमा चाहिँ रोई कराई गरेर लालाबाला छोडेर जान नपरोस् भन्ने कुरामा दृढ छौं सरकारलाई हामी खबरदारी गरिरहेका छौं यहाँको महत्वपूर्ण समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु
3: अवश्य पनि धेरै धेरै धन्यवाद छ मलाई पनि बिहानै अवसर दिनुभयो मेरा विचारहरू मेरो दलका तर्फबाट पार्टीका तर्फबाट आम नेपाली जनताका बीचमा सम्प्रेषित गर्ने अवसर दिनुभएकोमा तपाईँलाई पनि धेरै धेरै
0: थ्याङ्क यू भेरी मच नमस्कार उहाँ हुनुहुन्थ्यो नेकपा एमालेका प्रमुख सचेतक ऐन महाराजनी श्रोता नेपाली बसमा छोटो विश्राम थियो विश्रामपछि पुनः उपस्थित हुनेछ
4: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
5: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
4: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
5: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
4: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
5: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
4: सचेत बनाऊ
5: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
6: रेडियो बिहानी 97.6 MHz
0: यतिखेर हाम्रो बीचमा अधिवक्ता स्वागत नेपाल हुनुहुन्छ स्वागत नेपालजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार
3: एकदमै धेरै धन्यवाद
0: अनि यहाँलाई थाहा छ सरकारले नीति तथा कार्यक्रम ल्यायो प्रधानमन्त्री त एकछिन बिरामी पर्नुभयो बाहिर निस्कनुभयो अर्थमन्त्री निदाउनुभयो भनेर व्यापक रूपमा आइरहेको छ तपाईँको के छ यसमा टिप्पणी
3: निदाएको होइन उहाँले भनिरहनु भएको थियो प्रधानमन्त्रीज्यूले वाकआउट दिनुभएको राष्ट्रपतिज्यूको नकआउट हो यो सामान्य कुरा हो त्यो संसदमा हुनपर्ने धेरै कुराहरूका बारेमा कुरा हुँदैन कुरै गरिरहन नपर्ने विषयहरूमा कुरा हुन्छ धेरै कुरा गर्नु छ नि संसदले
0: नीति तथा कार्यक्रम त राम्रै आयो नि त होइन अहिले
3: नीति तथा कार्यक्रम ठिक छ नीति तथा कार्यक्रममा आउनै पर्ने केही कुराहरू आएका छैनन् त्यो क्रमशः अरू कार्यक्रमहरूमा आउलान् नीति तथा कार्यक्रम यो पूर्व नै सरकारले घोषणा गरेको 100 पॉइंट एक्सन प्लान जुन थियो 100 दुबे कार्ययोजना त्यसैको आधारमा आएको देखिन्छ त्यसैमा पनि केही कुराहरू चाहिँ गम्भीर आलोचना गर्नुपर्ने कुराहरू र अरू सम्पूर्ण कुराहरू चाहिँ अत्यन्त प्रशंसा गर्नुपर्ने कुराहरू छन् जस्तो कि नागरिकता फेसलेस बनाएर घर घरमै दिँदै हिँड्ने कुरा चाहिँ यो नेपालीको कार्यक्रम हुन सक्दैन अब
7: तपाईँको चाहिँ
0: पुर्याइदिने ओछ्यानमै पुर्याइदिने पासपोर्ट ओछ्यानमै पुर्याइदिने भन्ने कुरा चाहिँ राम्रो होइन सरकारले
7: हो यो कुरा सबैभन्दा गम्भीर कुरा यो चाहिँ गम्भीर कुरा हो अब यो बाहेक धेरै राम्रो कुराहरू भएको छ तपाईँको ट्रेड युनियन खारेज गर्ने कुरा यो राजनीतिक संगठन विद्यार्थीहरूका जुन छन् यसलाई खारेज गर्ने कुरा महेन्द्र राजमार्ग फेरि चाहिँ तपाईँको नामाकरणकै हिसाबले पनि एउटा इतिहासप्रति सम्मान गर्ने कुरा होइन यी कुराहरू सबै कुराहरू छन्
0: जनतालाई सेवा हुन्छ नि त झन् त सरकारले राम्रै सोचेर
7: जनतालाई सेवा भनेर त्यो हामी कता कता कहिले काहीँ सुन्थ्यौँ कि सिमाना पारी मोटरसाइकल यति सस्तोमा पाइन्छ अरे होइन यहाँ किन लफडा गरेर नै दिउन देशै अर्कोलाई भने जस्तो कुरा हो कि त्यो अनि देश परिवर्तन गर्ने देश परिवर्तन गर्ने भन्ने सुनिन्छ देश परिवर्तन भनेको तपाईँले अर्को देशको नागरिकता लिनु भने तपाईँको नागरिकतामा देशको नाम अर्कै लेखिन्छ देश परिवर्तन भइगयो नि त्यस्तै कुरा हो के यो अलिकति यसमा तह मिलेन सोचाइको
0: अनि घरमा पुर्याउने कुराले चाहिँ अनाधिकृत दुरुपयोग हुन सक्छ
7: नेपालीहरूको कार्यक्रमै हुन सक्दैन यस्तो कुनै पनि देशमा फेसलेस नागरिकता टु बी डेलिभर्ड होइन त्यो अल अफ द डोरस्टेप भन्ने स्थिति हुँदैन हेर्नुहोस् यो देश सिद्ध्याउने कुरा हो त्यो बाहेक अरू सबै कुराहरू चाहिँ ठिक छन् अब अरू नभएका कुराहरू जो गर्न राम्रा कुराहरू थिए
0: तपाईँले थाहा छ ट्रेड युनियन खारेजदेखि लिएर विद्यार्थी संगठन खारेजदेखि लिएर दलीयकरण गर्न नपाउनेदेखि लिएर धेरै कुराहरूमा सरकारले एक्सन त चालिएको छ तर अहिले त सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश त जारी गर्यो नि त होइन यो चाहिँ खारेज नगर भनेर
7: अनि अब सिधै दलको श्रेणी चढेर अदालत पुग्नेहरूले योभन्दा अरू के गर्छन् भन्ने थियो र
0: होइन सर्वोच्चले त अब यसमा व्याख्या गर्न सक्छ नि त होइन केही कारणहरू देखाउन सक्छ अहिले त तपाईँमा डोजर नचलाउ भनिदिइसकेका छ
7: कारण जेसुकै देखाउँछ पञ्चायत कालमा कस्तो राम्रो थियो तपाईँको विद्यार्थीको चुनाव हुन्थ्यो त देशैका देशभरिका कलेजमा विद्यार्थीको चुनाव हुन्थ्यो तर पार्टीसँग आबद्ध विद्यार्थी संगठन थिएनन् युवा संगठन थियो महिला संगठन थियो किसान संगठन थियो चुनाव हुन्थ्यो देशभरि स्वतन्त्र उम्मेद्वारहरू उठेर स्वतन्त्र मध्येको एउटाले जित्थ्यो होइन र कति राम्रो कुरा थियो जेएनजीले चाहेको त थियो युवा पुस्ताले चाहेको पञ्चायतकालकै जस्तो संविधान हो जहाँ यस्तो यो राजनीतिक दलका चाहिँ भ्रातृ संगठन विद्यार्थी संगठन नहुन् तर विद्यार्थीको चुनाव होस् विद्यार्थीले राजनीति बुझ्नुपर्छ भनेर राजा महेन्द्रले विद्यार्थीको चुनाव गराएको तर स्वतन्त्र रूपमा उठ जित बुझ होइन विद्यार्थीको चाहिँ सोभिमा आएर चाहिँ नेतृत्व गर भनेर भनेको थियो त त्यस्तै राम्रो काम गर्न खोजेको कुरालाई त राम्रै भन्नु पर्यो
0: तर अहिले चाहिँ यो संगठनहरू खारेज गर्नु चाहिँ सही निर्णय सही कदम लिएको छ होइन सरकारले त्यसो भए
7: अत्यन्त राम्रो छ अत्यन्त तपाईँ कहाँ विद्यार्थीले राजनीतिमा होमेर रेगुलर सड़कमा पठाएर अनि छातीमा गोली थाप्न लगाउँदै आफ्नो स्वार्थ पूरा गर्ने त्यही ब्याड तयार गरेको त्यहाँ विद्यार्थी चाहिँ संगठनहरू आफैमा तपाईँको भ्रष्टाचारको ब्याड हो धेरै ठाउँमा देखेको छ सोभिका चाहिँ तपाईँको सभापतिहरू एउटा कार्यकाल हुँदाखेरि एउटा घर बनाइसकेको तपाईँले त देख्नु भएन यो हाम्रै उपत्यकाभित्रकै विद्यार्थी संगठनहरूको विद्यार्थी नेताहरू तपाईँको रिभल्भर बोकेर कलेज पुग्ने गरेको त्यसकारण विद्यार्थीलाई राजनीतिको बारेमा एकदम जानकारी दिने विद्यार्थीहरूको चुनाव गराउने तर कस्तो गराउने पार्टी आबद्ध विद्यार्थी संगठनहरू नराख्ने सोभिको चुनाव गराउने यो नीति त राम्रो छ नि पञ्चायत कालमा यस्तै थियो युवाहरूले खोजेको त्यही हो बुझाउने मान्छे नभइदिएर पो हो त
0: अब अहिलेको अवस्थामा चाहिँ बालिन सरकार आइसके पछाडि शासकीय सुधारका सय कामहरू पनि सार्वजनिक गरेको छ जुन किसिमले एक्सन लिइरहेको छ यसमा तपाईँ एकदम सन्तुष्ट हुनुहुन्छ संसदमा देखाएको व्यवहारको पनि त आलोचना भइरहेछ नि त
7: मैले यसमा भनिहालेँ अघि नै कति राम्रा कामहरू छन् गर्नै पर्ने कुरा एमसिसीको खारेज गरिने छ भनेर लेख्नु पर्थ्यो लेखेको
0: छैन पारित गरिनेछ पनि लेखेको छैन
7: तपाईँको चाहिँ यो असमान सन्धि सम्झौताहरू चाहिँ खारेज गरिनेछ लेख्नु पर्थ्यो लेखेको छैन अब योभन्दा अगाडि स्वागत नेपालहरूले चाहिँ शुरू गरेको राइट टु रिकल राइट टु रिजेक्ट अदालतबाट आदेश भइसक्दा पनि अहिलेसम्म नगरेकोमा हामी गर्नेछौँ भन्नु पर्थ्यो गरेको छैन र यस्ता धेरै कामहरू छन् होइन बिचरा त्यो कसले भन्यो तपाईँले त्यस्तो कुरा राम्रोसँग थाहा छ र त भनेको त बिचराहरूले बुझ्नु पऱ्यो नि राइट टु रिकल भनेको पार्टी नेतृत्वको बारेमा चाहिँ कसैले अर्को कोणबाट धारणा राख्यो भने त्यसलाई चाहिँ कारवाही गरेर तल झार्ने कुरा राइट टु रिकल होइन कि राइट टु रिकल त्यस्तो हुँदैन राइट टु रिकल भनेको जनताले प्रयोग गर्ने अधिकार हो कुनै पार्टी नेताले पार्टी कमिटीले प्रयोग गर्ने होइन राइट टु रिकलको व्यवस्था राजा महेन्द्रले त्यति बेला नेपालको संविधान 2019 धारा 37 धारा 1 खण्ड 6 मा थियो भनेको जित्र गएका मान्छेले गलत कामहरू गरे भने त्यसलाई भोट हानेका जनताले नै फिर्ता बोलाउने व्यवस्था हो नाइटी नेताले भनेको मानेन भने फिर्ता बोलाउने भनेको होइन त्यसो राइट टु रिकलको बारेमा उहाँले बुझ्नु भएन अब त्यता नभए पनि यताबाट गरिहालौँ भन्ने होला त्यो पनि ठिक छ नाम त्यो दिनुहुन्छ भने पनि
0: अन्त संसदमा देखिएका दृश्यहरू चाहिँ कस्ता छन् राम्रै छन् रमाइला छन् संसदमा
7: होइन संसद भनेको पार्लियामेन्ट होइन पार्लियामेन्टलाई तपाईँले चाहिँ अंग्रेजी साहित्यमा बुझ्नुभयो भने दिनलाई रात रातलाई दिन सेतोलाई कालो कालोलाई सेतो देख्ने चराहरूको समूह लाखौं कोसेराहरूको समूहलाई अंग्रेजी साहित्यमा पार्लियामेन्ट भनिन्छ होइन परालको जाग भातको चाहिँ तपाईँको चोइली भने जस्तो धानको रास भने जस्तो त्यस्ता सेतोलाई कालो कालोलाई सेतो देख्ने चराहरू एकै ठाउँमा बस्ने चाहिँ र बन्ने समूहलाई पार्लियामेन्ट भन्छ संसदभित्र त्यस्तै तपाईँको सेतोलाई कालो कालोलाई सेतो चाहिँ गर्ने बनाउने चलन योभन्दा पहिला थियो अहिले संसदमा सेतो कालो सिधा सिधा देखिएको छ सिधा देखिएको छ यहाँ केही हामीले गर्नै नपर्ने कामहरू हुन्छन् जस्तो कि राष्ट्रपति आफूले एक शब्द पनि लेखेको हुँदैन नीति तथा कार्यक्रममा राष्ट्रपतिले आएर हाम्रो मेरो कार्यक्रम भन्दै प्रस्तुत गर्ने किन होला संसदीय व्यवस्था भएका देशमा यो हुन्छ यो मलाई राम्रोसँग थाहा छ तर यो अनेक खालका नाटकहरू त्यहाँ हुन्छ समय तपाईँको चाहिँ किल गर्ने भन्ने हुन्छ नि समय किल गर्न आफै किलिङमा परिन्छ संसदका धेरै पुराना ढर्राहरू हामीले अन्त्य गर्नुपर्ने जरुरी के छ तपाईँको चाहिँ यस्तो अवस्थामा बसेर एउटा कुरा चाहिँ बोलेको छ बोलेको छ बोलेको छ सुन्नेहरू कसैलाई मतलब छैन अनि जसले मेरो कार्यक्रम भन्दैछ त्यो उसको कार्यक्रमै होइन उसले चाहिँ हेर्न पढ्नै पाएको थिएन अब मलाई अर्को महिना मृत्युदण्ड दिइनेछ भनेर लेखेको रहेछ भने त्यही पढ्नुपर्छ राष्ट्रपतिले होइन
0: झन्डै त अब नेपालमा मृत्युदण्ड छैन
7: भन्न नेपालमा मृत्युदण्ड छैन यो भनेको के हो भने एउटा किङ क्यान डु नो रङ भन्ने प्रिन्सिपल थियो राजाले गल्ती गर्दैनन् किनकि राजाले काम पनि गर्दैनन् काम सबै सरकारले गर्छ संसदले गर्छ भन्ने हिसाबले अहिले पनि तपाईँको चाहिँ यो राष्ट्रपतिलाई संवैधानिक बनाइएको छ तर संवैधानिक होइन किनकि राष्ट्रपतिले जे मन लाग्यो त्यही गरेर नागरिकता विधेयक चाहिँ अर्कै राष्ट्रपति भएकोमा आफ्नो हातले फेरि कलमले लेखेर चाहिँ अनि पास गरेको छ होइन सभामुखीले त्यस्तै गरेको छ संविधानभित्रको गजाङ्गुसुङ जे छ त्यो चाहिँ संसदमा देखिएको छ संविधान नै अहिलेको संसदीय यो पद्धति नै गलत छ
0: हस् यहाँको महत्वपूर्ण समय र सम्वादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार
7: आभार
0: व्यक्त गर्छु धन्यवाद कानूनका जानकार अधिवक्ता स्वागत नेपाल आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम छौँ विश्रामपछि पुनः उपस्थित हुनेछौँ
1: राष्ट्रको लागि बक्सिङ
8: स्वास्थ्यको लागि बक्सिङ
1: आत्मरक्षाको लागि बक्सिङ जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ
8: स्थान द पावर फिटनेस सेन्टर शान्त बजार चोकबाट राइटातर्फ ओम शान्ति भवन नजिकै
1: समय बिहान र बेलुका
8: थप जानकारीका लागि रेगन श्रेष्ठ सम्पर्क नम्बर 9841564499 9841564499
1: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त
6: रेडियो बिहानी 97.6 MHz
0: रमेश प्रसाईजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार
7: धेरै धेरै धन्यवाद खेमजी यो अवसरका लागि
0: होइन अब नीति तथा कार्यक्रम सार्वजनिक गर्ने ठाउँमा प्रधानमन्त्री बालेन्द्र शाह केही समय नरोकिकन निस्किँदाखेरि चाहिँ अहिले निकै ठुलो आलोचना खेप्नु पर्यो नि त राज्यपालले किन
7: यसको उत्तर त सम्माननीय प्रधानमन्त्री र उहाँको सचिवालयले नै दिन उपयुक्त होला मेरो विचारमा उहाँको अलिकति स्वास्थ्यमा थोरै समस्या आएको थियो भन्ने किसिमको स्ट्याटस पनि हिजो आएकै थियो पूर्व माननीय
0: स्वास्थ्यमा खराबी आएको स्ट्याटस पनि आयो तर एकैछिनमा स्ट्याटस पनि गायब भयो नि त होइन मान्यजू
9: मेरो विचारमा तपाईँले यो प्रश्न राष्ट्रिय स्वतन्त्र पार्टीको सहप्रवक्तालाई भन्दा पनि सरकारको प्रवक्तालाई सोध्नुपर्ने हो जस्तो लाग्छ। यद्यपि मेरो प्रधानमन्त्री भएको हुनाले मैले नैतिक जिम्मेवारी त लिनै पर्छ, म बुझ्दैछु के भएको रहेछ भनेर।
0: तर एउटा कुरा चाहिँ, तर यसको आलोचना चाहिँ सिङ्गो पार्टीमाथि प्रहार हुँदाखेरि चाहिँ तपाईँहरू तपाईँका पार्टीको कुनै निर्णय त्यस्तो बैठक यो किन भएको भन्ने केही छलफल भयो?
9: होइन, अनौपचारिक रूपमा छलफलहरू भइरहेकै छन् र माननीय असीम शाहले आफ्नो स्ट्याटसमा लेख्नु भए जस्तै किसिमको अभिव्यक्ति सतहमा आइरहेको छ, हामी यसलाई अझ गहिरिएर बुझ्दैछौ।
0: तर अहिलेको पछिल्लो अवस्थामा चाहिँ नीतिश्ता कार्यक्रममा अलिकति बढी महत्वाकांक्षा देखियो भन्ने आइरहेको छ मान्छे।
9: होइन, नीति तथा कार्यक्रम सधैँ महत्वाकांक्षी नै हुनुपर्छ, सपना देख्नेहरूले मात्रै सपना पूरा गर्ने साहस जुटाउन सक्छन्। सरकारको नीति तथा कार्यक्रम समग्रतामा असाध्यै उत्कृष्ट, व्यवहारिक र सन्तोषजनक छ भन्ने मलाई लाग्छ।
0: 7% आर्थिक वृद्धि दरदेखि लिएर चाहिँ लगानीमा सीमा रहित भन्ने कुराहरू नेपालको अहिलेको अर्थतन्त्रले ठेक्न सक्छ?
9: तपाईँले के बिर्सनु हुँदैन भने नेपालको राष्ट्रिय योजना आयोगमा धेरै अतुलनीय भूमिका निर्वाह गरिसकेको र त्यति मात्र नभएर करिब 3 दर्जन देशहरूमा आर्थिक सल्लाहकारको रूपमा अन्तर्राष्ट्रिय दात्री संस्थामा समेत विज्ञको रूपमा भूमिका निभाइसकेको त्यस्तो विद्वान अर्थमन्त्री हुनुहुन्छ यति बेला। यो हाम्रो देशको र हामी सबै नेपालीहरूको सौभाग्य हो। त्यसकारण अर्थतन्त्रलाई यसरी अग्रसर गराउने, तीव्र गतिमा अग्रसर गराउने महत्वाकांक्षी योजना बनाइरहँदा पक्कै पनि अर्थमन्त्रीज्यूले यी योजनाका प्रोज एन्ड कन्सको विचार गरेर नै बनाउनु भएको हो भन्ने कुरामा म विश्वस्त छु र सबैलाई विश्वस्त हुन अनुरोध गर्छु।
0: हजुर, राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ जुन किसिमको म्यान्डेट पाएको छ, जुन गतिमा जुन लयमा चाहिँ अगाडि बढ्नुपर्ने हो, कतै यो बाटो बिराएको जस्तो लागिरहेको छैन तपाईँलाई?
9: कहाँ बाटो बिरायौं? हामीले सहकारी पीड़ितहरूलाई बचत फिर्ता गर्न सहकारी ऐनमा संशोधन गर्यौं, विकासको प्रक्रियालाई द्रुत बनाउन सार्वजनिक खरिद ऐनमा संशोधन गर्यौं, हामीले जनतासँग गरेको वाचा पूरा गर्यौं, कर्मचारी तन्त्रलाई दलतन्त्रबाट मुक्त गराउनका लागि दलगत ट्रेड युनियनहरू खारेज गर्यौं। सरकारले त असाध्यै द्रुत गतिमा आफ्ना वाचाहरू पो पूरा गरिरहेको देख्छु त म त।
0: सक्नुहुन्छ दलगत ट्रेड युनियन खारेज गर्न, विद्यार्थी संगठन खारेज गर्न, अनि सर्वोच्च अदालतले त अन्तरिम आदेश दिएर तत्कालका लागि रोक्न भनिसकेका छन् त होइन?
9: होइन, अदालत सबै कुरा, सबै पक्ष, सबै विषय हाम्रो नियन्त्रणमा हुँदैनन्। हामीले आफ्नो तर्फबाट यथाशक्य प्रयत्न गर्ने हो र न्यायिक अथवा कानुनी बाधा अडचनहरू केही छन् भने तिनलाई पनि ठोकाउँदै मार्ग प्रशस्त गर्दै जाने हो। अदालतको फैसलाको विषयमा, अदालतको आदेशको विषयमा म केही टिप्पणी गर्न चाहन्न।
0: होइन, नेपाल त आयोगको सदस्य राष्ट्र छ होइन, भोलि ट्रेड युनियन खारेज गर्दाखेरि होइन देशमा चाहिँ श्रमिकका हक अधिकारहरू चाहिँ वञ्चित गराउँदाखेरि
9: अनि हामीले संरक्षित हुने अधिकार
0: सुन्नु न,
9: होइन होइन, हामीले संगठित हुन पाउने अधिकारलाई कुण्ठित गर्ने आशय राखेकै छैनौ। हामीले नुहाउन नपाउने भनेको होइन क्या, भान्सा कोठामा नुहाउन पाइँदैन भनेको संगठित हुन पाइँदैन भनेको होइन। तर संगठित हुने ठाउँ चाहिँ कहाँ हो त? के राजनीति गर्ने ठाउँ क्याम्पस हो? के राजनीति गर्ने ठाउँ सरकारी कार्यालय हो? के जनताको करबाट तलब खाने कर्मचारी खुल्लम खुल्ला एमाले काङ्ग्रेस र माओवादी हुन पाउँछ? मेरो गुरु त गुरु हुनुपर्छ, काङ्ग्रेस गुरु, एमाले गुरु, माओवादी गुरु हुन पाइन्छ र खुल्लम खुल्ला? यदि यही नै नैतिक धरातल हो भने त मैले भन्नु के रह्यो र? तर यो जुन दलीयकरण छ, सबै क्षेत्रमा जसरी कब्जा गरिएको छ, जसरी राजनीतिक सिन्डिकेट कायम गरिएको छ, चाहे निजामती क्षेत्रमा होस् चाहे शिक्षा क्षेत्रमा होस्, यसैले हाम्रो विकासलाई यति पछाडि धकेलेको छ र यसैका कारणले सबै सार्वजनिक संस्थानहरू खाने कर्मचारी खुल्लम खुल्ला एमाले काङ्ग्रेस र माओवादी हुन पाउँछ? मेरो गुरु त गुरु हुनुपर्छ, काङ्ग्रेस गुरु, एमाले गुरु, माओवादी गुरु हुन पाइन्छ र खुल्लम खुल्ला? यदि यही नै नैतिक धरातल हो भने त मैले भन्नु के र?

0: चालीस पचपन्न छैसठी छपन्न अनि अन्ठानब्बे अठाइस शून्य उनापचास दुई सय पन्ध्रमा फोन गरेर जानुहोस् है।
1: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
1: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
2: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
1: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
2: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
1: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: धादिन बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
4: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिलर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा पाइनुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
3: कालिका ब्लक उद्योग, नीलकण्ठ नगरपालिका 3 किरण बजार, अरुण खोला।
4: प्रोपाइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 9866 26 26 73 र 9843 40 39 11।
5: राष्ट्रको लागि बक्सिङ,
6: स्वास्थ्यको लागि बक्सिङ,
5: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
6: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटा तर्फ, ओम शान्ति भवन नजिकै।
5: समय बिहान र बेलुका।
6: थप जानकारीका लागि रेगन श्रेष्ठ। सम्पर्क नम्बर 9841465649, 9841465649।
5: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरे बन्ने होइन त।
7: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तो बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: के त तनाव लिने, टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि, हाम्रै गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीडीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस,
0: धादिङ व्यक्ति सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
4: 98-511-87-882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
3: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो, आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
3: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98-44-62-86-16 र 98-10-32-37-54।
1: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
5: बाबा बाबा, म टाढो स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
0: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
4: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार, थालिङ, एमाले चोकबाट छगर तल
0: काठमाडौँ जाने बाटोपट्टि
4: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
0: 9861975447
9: ए बाबु अँध्यारो छ टर्च बालेर जाऊ
10: आ पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु के
9: बर्खाको बेला छ अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
10: है बल्ल सम्झे सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
9: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
10: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
9: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
1: सतर्कता अपनाउने गरौ सुरक्षित बनौ
11: नेपाल सरकार विज्ञापन बोर्ड
12: अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने कहाँ गएर किन्ने होला
13: छैन सर के सोचिरहनु भएको छ
12: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
13: ल सर हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
14: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ
12: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका तिन बेच बजार धादिङ सम्पर्क नम्बर 9851108778 र 9808878778
15: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 97140131429।
5: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
6: होइन के भो, किन एक्लै गनगन गरिरहे कि?
5: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
6: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
5: मंगल सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ।
6: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
5: प्रोप्राइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 98 41 71 25 42, 98 61 02 66 11 र 010 520 542।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: के त तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
0: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्द्रेश्वर इन्टरप्राइजेस
2: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
0: 98-511-87-882 गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिनिदै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यताउतिको कुरै छैन
0: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
1: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
0: 98-60-24-58-43
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
3: लगभग सबैजना आइसक्नु भयो आजको वडा स्तरको छलफल सुरु गरौँ हुन्न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
4: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाँजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाँजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
5: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
4: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
3: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
4: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
5: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
4: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
3: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
6: नेपाल सरकार विज्ञापन बोर्ड
0: घर त बल्ल बल्ल बनाइभ्याए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
7: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 को कुरा सुन्दिन म
1: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0957-433 र 010-590-093 मा सम्पर्क गर्नुहोला नि
8: हजुर विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843-0057-433
9: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ

0: त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
1: लाउन हो र अनि ठ्याक्कै कहाँ हो नि?
0: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्, फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867664, 9141867664।
3: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
4: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
3: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
4: जनरल मेडिसिन सेवा,
3: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
4: बाल रोग सम्बन्धी सेवा,
3: स्त्री रोग सम्बन्धी सेवा,
4: मुटुको इको र भिडियो एक्सरे सेवा,
3: ल्याब टेस्ट,
4: भिटामिन डी,
3: भिटामिन B12,
4: आइरन प्रोफाइल
3: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
4: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
3: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
4: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
4: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
5: बाबा, म टाढो स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
9: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
10: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
9: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार, थालिङ, एमाले चोकबाट 6 घर तल,
10: काठमाडौँ जाने बाटोपट्टि।
9: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454।
10: 9861705544।
11: ए लौ न लौ लौ, चटाइ पर्ने आटो सबैजना यता आओ त, यता यो ठुलो रुखको फेदमा बसौ।
12: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
13: हो र?
12: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
13: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
12: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
13: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
12: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदा

0: 9550504334 ट्याङ्ला चौक कीर्तिपुर काठमाडौँ 9855240934
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.9
0: नयाँ नेपालको
2: आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: संसदमा विपक्षीले गरे प्रधानमन्त्रीको खोजी, न्यायाधीशबारे संसदमा संविधान विपरीत टिप्पणी गरेको भन्दै कांग्रेसको आपत्ति।
0: रासोपाको पहिलो महाधिवेशन आगामी असार 7-9 गतेसम्म, कंग्रेसको देउवा पक्ष समानान्तर गतिविधिमा केन्द्रित।
1: नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्कका सीईओ पाण्डे पक्राउ, स्मार्ट टेलिकमको सम्पत्ति गैर कानूनी रूपमा लिलामी गरेको आरोपमा अनुसन्धान हुने।
0: तीन दिने भ्रमणका लागि अमेरिकी राष्ट्रपति ट्रम्प चीन प्रस्थान, इरानलाई कि सहमतिमा आउन कि नष्ट हुन तयार रहन चेतावनी।
1: र हैदराबादलाई पराजित गर्दै गुजरात आईपीएल अङ्क तालिकाको शीर्ष स्थानमा।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
2: अनि कर्सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन घरको।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। विपक्षी दलहरूले संसदमा प्रधानमन्त्री बालेन्द्र शाहको खोजी गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका प्रमुख सचेतक निष्कल राईले आकस्मिक समयमा बोल्दै प्रधानमन्त्रीको खोजी गर्नुभएको हो। सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाब दिने कार्यसूची देखे पनि प्रधानमन्त्रीलाई संसदमा नदेखेको भन्दै प्रधानमन्त्रीलाई जवाब दिन रूलिङ गर्न उहाँले माग गर्नुभयो। फरक प्रसंगमा राईले हिजोको बैठकमा रासोपा संसदीय दलका उपनेता गणेश पराजुलीको अभिव्यक्तिमा समेत प्रश्न उठाउनु भएको छ। पराजुलीले कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल लक्षित अभिव्यक्ति दिनुभएको थियो। कुनै व्यापारिक घरानाहरूको कार्यक्रममा गएर दुई तिहाईको सरकारलाई ललकारेको भन्दै चेतावनी दिनुभएको थियो। राईले सो अभिव्यक्ति संविधानको धारा 105 विपरीत भएको बताउनु भएको छ। सो अभिव्यक्ति अनैतिक, अराजनैतिक र असंवैधानिक रहेको भन्दै सत्तापक्षले जे पनि बोल्न पाइने हो भन्दै राईले प्रश्न गर्नुभयो।
6: महाभियोग लागेका अवस्थामा बाहेक अन्य साधारण अवस्थामा न्यायाधीशहरूबारे सदनमा बहस गर्न नपाइने विषय संविधानमा उल्लेख छ, तर सत्तारूढ दलकै एक वरिष्ठ मान्यज्यूले गरिमामय सदनको रोस्टममा उभिएर दुई तिहाईको दम्ब देखाउँदै सदनलाई लत्कारेर न्यायाधीशको बारेमा बोल्नुभयो। यो अनैतिक, अराजनैतिक मात्र होइन, असंवैधानिक पनि छ। सभामुख महोदय, उहाँले संविधानको धारा 105 पढ्नु भएन कि? मेरो प्रश्न, उहाँ संविधान भन्दा के माथि हो? के सत्तारूढ दललाई जे बोल्दा पनि संविधान बाधक नबन्ने हो? केही मान्यज्यू आउने, रोस्टममा उभिएर असंवैधानिक विषय उठाउने र सभामुख महोदय टुली टुली हेरेर बस्न मिल्दैन।
0: लगतै पराजुलीले नियमापति गर्न खोज्नु भएको थियो, तर सभामुख डीपी अर्यालले वाद प्रतिवाद आवश्यक नरहेको भन्दै बोल्न दिनुभएन। आजको बैठकमा नीति तथा कार्यक्रममा उठेका प्रश्नको प्रधानमन्त्री बालेन्द्र शाहले जवाब दिने भनिएको थियो, तर अन्तिम समयमा आएर शाहको साटो अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्रेले जवाब दिने तय भएको छ। आजै छलफल सकेर नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ।
1: सरकारले मन्त्रालयको संख्या घटाउने गरी कार्यविभाजन नियमावली स्वीकृत गरेको छ। आज बिहान बसेको मन्त्री परिषद बैठकले नेपाल सरकार कार्यविभाजन नियमावली 2083 स्वीकृत गर्ने निर्णय गरेको हो। यससँगै अब मन्त्रालयको संख्या 17 बनाउने बाटो खुलेको छ। यस्तै सरकारले विद्युतीय सुशासन आयोग गठन तथा संचालन आदेश 2079 संशोधन स्वीकृत गर्ने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल सिन्हाले जानकारी दिनुभयो। यसैगरी सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधि सभा सदस्य सुशील खड्का र योगेश गौचन थकालीलाई मनोनयन गर्ने निर्णय पनि सरकारले गरेको छ। भूमि सम्बन्धी 21 संशोधन नियमहरू 2083 स्वीकृत गर्ने निर्णय पनि मन्त्री परिषद बैठकले गरेको छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले पहिलो महाधिवेशन आगामी असारमा चितवनमा गर्ने निर्णय गरेको छ। आज बिहान बसेको केन्द्रीय समिति बैठकले असार 7-8-9 गते महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता मनिष शाहले जानकारी दिनुभयो। यसअघि सभापति रवि लामिछानेले भने असार 6-7-8 गते गर्ने प्रस्ताव गर्नुभएको थियो। आगामी महाधिवेशन र विविध एजेण्डामा छलफल गर्न पार्टी कार्यालय वनस्थलीमा केन्द्रीय समिति बैठक बोलाइएको छ। यसअघि रासोपाले चुनाव सकिएको छ महिनाभित्र महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो। 2079 साल असारमा स्थापना भएको पार्टी कहिले चुनाव त कहिले सभापतिको मुद्दाका कारण महाधिवेशन गर्न सकिरहेको थिएन। जेठ 17 गतेभित्र पालिका भेला सकेर अधिवेशन गर्ने राजसभाको कार्यतालिका छ। जेठ 23 र 24 गते जिल्ला अधिवेशन गर्ने निर्णय यसअघि नै राजसभा सचिवालयले गरिसकेको छ।
1: नेपाली कंग्रेसमा शेरबहादुर देउवा पक्षले प्रदेश स्तरीय भेलालाई तीव्रता दिएको छ। हिजो कोशीमा भेला गरेको सो पक्षले आज बागमती प्रदेश स्तरीय भेला काठमाडौँमा आयोजना गरेको छ। कार्की ब्याङ्क्वेटमा भेला आयोजना गरिएको नेता डाक्टर प्रकाश शरण महतले बताउनुभयो। नेता प्रकाशमान सिंहको चाक्सीबारी स्थित निवासमा गत बुधबार भएको छलफलले आगामी प्रदेश स्तरीय भेला बोलाउने निर्णय गरेको थियो। यो पक्षले सबै प्रदेशमा भेला गर्न नेताहरूलाई जिम्मा तोकिसकेको छ। काठमाडौँमा राष्ट्रिय भेला गरेर महाधिवेशनको नयाँ मिति घोषणा गर्नेसम्मको तयारी गरेको छ। पार्टी सभापति गगन थापाले नै एकताको उद्देश्यमा ठेस पुर्याएको भन्दै संस्थापन इतर पक्षले पनि छुट्टै भेला थालेको हो। सभापति थापाले सोमबार देउवा पक्षका 12 र शेखर कोइराला पक्षका 7 गरी 19 नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेपछि विवादको नयाँ बिउ रोपिएको बताइएको छ। आफूहरूसँग परामर्श बिना नै केन्द्रीय सदस्य मनोनयन गरेको भन्दै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डाक्टर कोइरालाले असन्तुष्टि जनाएका छन्। यो असन्तुष्टिले कंग्रेसलाई समानान्तर गतिविधितर्फ धकेलेको हो।
0: नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पाण्डेलाई गैराती सिन्धुलीबाट पक्राउ गरेको हो। उनलाई पक्राउ गरेर काठमाडौँ ल्याइएको सीआईबी प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो। सरकारको मातहत आएको स्मार्ट टेलिकमको सम्पत्ति गैर कानूनी रूपमा निलामी गरेको आरोप उनीमाथि छ। उनीमाथि मुलुकी अपराध संहिताको ठगी तथा आपराधिक विश्वासघातको कसुरमा अनुसन्धान अघि बढ़ाइएको छ। नियमानुसार नवीकरण नगरी अनुमति पत्र रद्द भएपछि सरकारको स्वामित्वमा आएको स्मार्ट टेलिकमको सम्पत्ति नेपाल दूरसंचार प्राधिकरणको हुने भए पनि ब्याङ्कले धितोमा रहेका सामग्री एनसेललाई बिक्री गरेको स्रोतको दावी छ। गत वर्षको असोजमा 4.60 अर्ब रूपियाँमा एनसेललाई लिलाम बिक्री गरिएको विषय सार्वजनिक भएका छन्। स्मार्ट सेलका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशी यसअघि नै ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा पक्राउ परिसकेका छन्। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर ट्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। अर्घाखाँचीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या 5 पुगेको छ। हिजो राति थप एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। प्रहरी निरीक्षक झलक प्रसाद शर्माका अनुसार पर्वतको मोदी गाउँपालिका 5 का देवबहादुर अखिलको उपचारका क्रममा मृत्यु भएको हो। त्यसअघि हिजै सोही ठाउँका 50 वर्षीय कौशिला रेग्मी र 45 वर्षीय चालक रमेश जीसी तथा पोखरा 19 की 78 वर्षीय राममाया बस्नेत र 78 वर्षीय बिन्दु कुंवरको मृत्यु भएको थियो। घाइते 26 जना मध्ये 4 जना डिस्चार्ज भएका छन्। 1 जना महिला बाहेक सबै यात्रु खतरामुक्त छन्। घाइतेको तानसेन र अर्घाखाँचीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। सुपा देउरालीबाट पर्वततर्फ जाँदै गरेको ध1ख504 नम्बरको बस हिजो दिउँसो पाणिनी गाउँपालिका 8 कोल डाँडा स्थित घुम्ती पाल्पा सड़क खण्डमा दुर्घटना परेको थियो।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन प्रस्थान गर्नुभएको छ। झण्डै 9 वर्षपछि अमेरिकाका राष्ट्रपति चीन भ्रमणमा निस्कनु भएको हो। चीनको विदेश मन्त्रालयका अनुसार आज मे 13 देखि 15 ट्रम्पले राजकीय भ्रमण गर्न लाग्नु भएको हो। यस क्रममा व्यापार द्विपक्षीय हित जलवायु परिवर्तन लगायत कयौं विश्वव्यापी चासोका विषयमा छलफल हुने बताइएको छ। रूस युक्रेन युद्ध यता यी दुई देशबीच व्यापार युद्ध चर्किएको छ। यद्यपि द्विपक्षीय छलफल र वार्ताहरू भने जारी छन्। चीन प्रस्थान गर्नुअघि ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्न चीनको सहयोग आवश्यक नपर्ने बताउनु भएको छ। ट्रम्पले चीन भ्रमणका क्रममा समकक्षी शी जिनपिङसँग विस्तृत छलफल गरिने बताउनुभयो। ट्रम्पले आफूहरूसँग छलफलका लागि धेरै विषय रहेको र इरान एजेण्डामै नरहेको बताउनु भएको छ। यति मात्र होइन, ट्रम्पले इरान आफूहरूको नियन्त्रणमा रहेको दावी समेत गर्नुभएको छ। ट्रम्पले इरानलाई कि सम्झौतामा पुग्न कि त नष्ट हुन तयार रहन चेतावनी समेत दिनुभएको छ।
1: अब खेल समाचार. सनराइजर्स हैदराबाद विरूद्ध 82 रनको जित निकाल्दै गुजरात टाइटन्स इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ. जितसँगै गुजरातले प्लेअफ सम्भावनालाई थप बलियो बनाएको छ. गैराती अहमदाबाद स्थित नरेन्द्र मोदी रंगशालामा घरेलु टोली गुजरातले प्रस्तुत गरेको 169 रनको लक्ष्य पछ्याएको हैदराबाद 14.5 ओभरमा 86 रनमै समेटियो. हैदराबादका कप्तान प्याट कमिन्सले सर्वाधिक 19 रन बनाए. सलिल अरोराले 16, हेनरिक क्लासेनले 14 तथा इशान किशनले 11 रन जोड़े. गुजरातका कसिगो रबाडा र जेसन होल्डरले 3-3 विकेट लिए. प्रसिद्ध कृष्णले 2 विकेट लिए. त्यसैगी टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गुजरातले 20 ओभरमा 5 विकेट गुमाएर 168 रनको योगफल खड़ा गरेको थियो. गुजरातका ओपनर साई सुदर्शनले सर्वाधिक 61 रन तथा वाशिङटन सुन्दरले 50 रन बनाए. चौथो विकेटका लागि सुदर्शन र सुन्दर बीच 60 रनको साझेदारी भएको थियो. हैदराबादका प्रफुल्ल हिंगे र साकिब हुसेनले समान 2 विकेट लिए. लगातार 5 तथा समग्रमा 8 जितसँगै गुजरातले 12 खेलमा 16 अंक जोड़ेको छ. पराजित हैदराबाद समान खेलबाट 14 अंकका साथ तेस्रो स्थानमा छ. आईपीएलमा आज रोयल च्यालेन्जर्स बेंगलुरू र कोलकाता नाइट राइडर्स बीच प्रतिस्पर्धा हुनेछ.
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो. जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक.
1: संसदमा विपक्षीले गरे प्रधानमन्त्रीको खोजी. न्यायाधीशबारे संसदमा संविधान विपरीत टिप्पणी गरेको भन्दै कंग्रेसको आपत्ति.
0: राष्ट्रपतिको पहिलो महाधिवेशन आगामी असार 7-9 गतेसम्म. कंग्रेसको देउबा पक्ष समानान्तर गतिविधिमा केन्द्रित.
1: नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्कका सीईओ पाण्डे पक्राउ. स्मार्ट टेलिकमको सम्पत्ति गैर कानूनी रूपमा लिलामी गरेको आरोपमा अनुसन्धान हुने.
0: 3 दिने भ्रमणका लागि अमेरिकी राष्ट्रपति ट्रम्प चीन प्रस्थान. इरानलाई कि सहमतिमा आउन कि नष्ट हुन तयार रहन चेतावनी.
1: र हैदराबादलाई पराजित गर्दै गुजरात आईपीएल अंक तालिकाको शीर्ष स्थानमा.
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो. धर्मराज र रविन्द्र विदा हुन्छौ. नमस्कार.
7: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ.
8: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी.
9: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त.
8: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त.
9: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न. घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि. हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि.
8: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ. धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल. सम्पर्क फोन नम्बर 0105204070, 98511782, गोल्सी बजारको लागि 0104031 16 र 920 बजारको लागि 9851209090. ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ. ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर. छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने. बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ. भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त.
9: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ. दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने. मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने. यता उतिको कुरै छैन.
8: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ.
9: प्रोभाइडर रमेश परियार. सम्पर्क मोबाइल नम्बर
8: 9860248443.
9: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि. पावर वाला चश्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चश्माहरू अब एकै ठाउँमा।
10: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चश्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
9: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चश्मा 5 मिनटमै तयार गरिन्छ।
10: विभिन्न ब्रान्डका सनग्लासेस फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ।
9: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843462616 र 9810323354।
10: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
11: राष्ट्रको लागि बक्सिङ,
9: स्वास्थ्यको लागि बक्सिङ,
11: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
9: स्थान द पावर फिटनेस सेन्टर शान्त बजार चोकबाट राइटा तर्फ ओम शान्ति भवन नजिकै।
11: समय बिहान र बेलुका।
9: थप जानकारीका लागि रेगन श्रेष्ठ सम्पर्क नम्बर 9841465649।
11: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त।
7: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्गाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, सबै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
3: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
2: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हाट जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिले आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
3: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा,
4: आधुनिक प्रविधि सहित छार सूत्र सेवा,
3: बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंक्चर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
4: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
3: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
4: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
3: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चर गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोड्ने दुखाई, सुनिने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गरिनुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
3: पाइरल फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल फिस्टुला र फिसरको उपचार गरिन्छ।
4: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
3: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511-74102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
1: होइन के भयो, किन एक्लै गनगन गरिरहे कि?
0: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
1: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
0: मंगल सुनजाति पसल, नीलकण्ठ नगरपालिका 3, 20 बजार धादिङ।
1: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
0: प्रोप्राइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841-71-25-42, 9861-02-66-11 र 0105-20-542।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 9841-68-67-64, 9841-68-67-64।
3: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरा नै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने, स्वास्थ्य मस्तोमा कहाँ गएर ल्याउने होला।
4: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
3: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 कुरा सुन्दिन म।
4: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 0105-90-93 सम्पर्क गर्नुहोला नि।
3: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर वीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
5: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँलाई दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ। भ्रष्टाचार गम्भीर सामाजिक र आर्थिक अपराध हो। भ्रष्टाचार जन्य क्रियाकलाप रोक्न हामी सबै जिम्मेवार बनौ। कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति, संस्था वा निकायले सार्वजनिक खरिद, सार्वजनिक निर्माण, सेवा प्रवाह जस्ता सार्वजनिक कार्यहरू गर्दा शक्ति स्रोत र साधनको दुरूपयोग गरी अनियमितता वा भ्रष्टाचार जन्य क्रियाकलाप गरेको पाइएमा सेवा लिँदा नियमअनुसार लाग्ने दस्तुर बाहेक थप रकम, घुस, रिश्वत माग गरेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा लिखित जानकारी दिनुहुन वा इमेल आईडी ciaamro@gmail.com जानकारी दिनुहुन अनुरोध छ। साथै सम्पर्क गरी जानकारी गराउनको लागि 98 550 72 555 र 057 5216 55 टोल फ्री नम्बर 16 60 57 52 107 वा हटलाइन नम्बर 107 खबर गरिदिनुहुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडा मकनपुर नेपाल।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन बी 12,
1: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
1: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
3: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
4: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3, मिलानटोल, धादिङ।
4: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
0: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98 510 97 838 र 98 032 40 723।
5: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्। उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
6: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
5: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
6: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
5: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
6: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: मोबाइल पंखा हिटर राइस कुकर कुलर चार्जर इयरबड्स हेयरफोन स्पीकर सीसीटीभी क्यामेरा राउटर ब्याकअप अनि विभिन्न बिजुलीका सामानहरू सबै एकै ठाउँमा।
9: तपाईँको रोजाइको केन्द्र श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
8: हामी कहाँ मोबाइल इलेक्ट्रोनिक्स सामान मोबाइल एसेसरीज र ग्यारेन्टी सहितका सामानहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
9: सीमित समयका लागि सबै सामानहरू विशेष छुटमा उपलब्ध छन्।
8: गुणस्तर सेवा र विश्वास यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स नीलकण्ठ 8 सागुटार धादिङ आरुघाट जाने बस काउन्टर भन्दा दुई घर तल। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ। सम्पर्क नम्बर 98510-63802 98510-63802।
10: घर त बल्ल बनाइ भ्याए, अब ग्रिल यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
11: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल एचएल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
10: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
11: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-097-433 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
12: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98-43-057-433।
13: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला।
3: छैन सर, के सोचिरहनु भएको छ।
13: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला।
3: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता।
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
13: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 98-51-10-88-78 र 98-088-77-78।
14: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाइतो नगरोस्।
15: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
16: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक नारायणगढ मोबाइल 98550954 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512940934।
1: गर्मी मौसममा आगोको सानो झिल्कोले पनि ठूलो वन डडेलोको रूप लिन सक्छ। तपाईँ हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले भुरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौं। आगोको काम सकिएपछि राम्ररी आगो निभाउ। सलाई लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौं। पेट्रोल डिजेल खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारीपूर्वक प्रयोग गरौं। चुरोट बिँडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं। पानीका मुहान पोखरी आदिको संरक्षण गरौं। आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं। आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं। नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन, नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो, त्यसैले वन डडेलो लाग्ने काम कसैले पनि नगरौं नगराउं। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश।
17: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गोल्छे बजारको लागि 010-4031-16 र 9200 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
5: सही

0: मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
0: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
0: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
0: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
0: ल्याब टेस्ट,
1: भिटामिन डी,
0: भिटामिन बी 12,
1: आइरन प्रोफाइल
0: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
0: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
1: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
2: बाबा बाबा, म त आज स्कुल जान्न।
3: म पनि स्कुल जान्न मम्मी।
4: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
5: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
4: किन नहुनु नि? हामीले धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
6: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
7: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
6: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार, थालिङ, एमाले चोकबाट 6 घर तल
7: काठमाडौँ जाने बाटोपट्टि।
6: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54,
7: 98-61-97-65-47।
8: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
9: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
7: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3, मिलनटोल, धादिङ।
9: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
7: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
6: प्रोपाइटर मर्नेन वाइबा। सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723।
7: भाइको बिहे पनि आइसक्यो, भान्जोको पनि पास्ने छ, घरगहना बनाउने जिम्मा पनि माफलाई दिएको छ, होइन भरपर्दो र विश्वासिलो सुनचादी पसल कहाँ होला?
9: ल, स्टुडियो हरि आर्ट सुनचादी पसल भएपछि के को चिन्ता? त्यहाँ त हामीले जस्तो भन्यो त्यस्तै डिजाइनको गरगहनाहरू बनाइन्छ नि।
7: हजुर, हामी कहाँ आधुनिक डिजाइनका आकर्षक गरगहना, रानीहार, मंगलसूत्र, तिलहरी, नौगेडी, सिक्री, मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनका गरगहनाहरू बनाइन्छ।
9: स्टुडियो हरि आर्ट सुनचादी पसल, नीलकण्ठ नगरपालिका 3, 20 बजार चोक, धादिङ। प्रोपाइटर हरि कुमार श्रेष्ठ। सम्पर्क नम्बर 010-520-314 र 98-60-57-2166।
10: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
11: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
12: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ़, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512-40934।
1: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: भ्रष्टाचार गम्भीर सामाजिक र आर्थिक अपराध हो। भ्रष्टाचार जन्य क्रियाकलाप रोक्न हामी सबै जिम्मेवार बनौ। कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति, संस्था वा निकायले सार्वजनिक खरिद, सार्वजनिक निर्माण, सेवा प्रवाह जस्ता सार्वजनिक कार्यहरू गर्दा शक्ति स्रोत र साधनको दुरूपयोग गरी अनियमितता वा भ्रष्टाचार जन्य क्रियाकलाप गरेको पाइएमा सेवा लिँदा नियमअनुसार लाग्ने दस्तुर बाहेक थप रकम, घुस, रिश्वत माग गरेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा लिखित जानकारी दिनुहुना वा इमेल आईडी ciaamro@gmail.com जानकारी दिनुहुन अनुरोध छ। साथै सम्पर्क गरी जानकारी गराउनको लागि 98550-72555 र 057-5116-55 टोल फ्री नम्बर 16-60-57-52-107 वा हटलाइन नम्बर 107 खबर गरिदिनुहुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडा मकनपुर नेपाल।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर गुप्ताबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
0: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470
2: 98-511-87-882 गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
3: पावरवाला चस्मा, जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
3: प्रोपाइटर बिट्टु विश्वकर्मा, सम्पर्क नम्बर 98-43-62-86-16 र 98-10-32-37-54।
1: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
4: अब सुन्नुहोस् पूरा समाचार।
5: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
4: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
5: सन्तुलित भोजन पर्याप्त।
4: अब सुन्नुहोस् पूरा समाचार।
5: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बा का खाना

0: बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
0: चिल्लो पदार्थ माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
1: मद्यपान र धूम्रपान सेवन नगरौं।
0: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: ओहो, हैन के हो नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
4: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
3: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
4: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
3: साथै हिस्साबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
3: प्रोप्राइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841-9797-13 र 9813-1915-1915।
5: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
6: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
7: छैन सर, के सोचिरहनु भएको छ?
6: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
7: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता।
8: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप, कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 9851-10-88-78 र 9808-88-778।
9: राष्ट्रको लागि बक्सिङ,
10: स्वास्थ्यको लागि बक्सिङ,
9: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
10: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटा तर्फ, ओम शान्ति भवन नजिकै।
9: समय बिहान र बेलुका।
10: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 9841-65-64-99, 9841-65-64-99।
9: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त? गर्मी मौसममा आगोको सानो झिल्कुले पनि ठूलो वन डडेलोको रूप लिन सक्छ। तपाईँ हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले भोरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौं। आगोको काम सकिएपछि राम्ररी आगो निभाउ। सलाई, लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौं। पेट्रोल, डिजेल, खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारी पूर्वक प्रयोग गरौं। चुरोट, बिँडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं। पानीका मुहान, पोखरी आदिको संरक्षण गरौं। आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं। आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं। नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन, नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो, त्यसैले वन डडेलो लाग्ने काम कसैले पनि नगरौं। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश।
11: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: होइन है भाउजू, कताजना लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दैन डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
3: लो किन नि, के भयो, सन्चो भएन?
2: होइन, यतिकै जानै मन लागेन।
3: यतिकै पनि हुन्छ?
2: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
3: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
4: नमस्ते, कति कामले पाल्नु भयो?
3: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
4: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
2: हस् म्याडम।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: बाबा बाबा, म त आज स्कुल जान्न।
7: म पनि स्कुल जान्न मम्मी।
1: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र, राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
1: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
9: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
10: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
9: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ एमाले चोकबाट 6 घर तल
10: काठमाडौँ जाने बाटोपट्टि।
9: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861707545।
10: 9861707545।
9: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
9: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843007437 र 010590093 सम्पर्क गर्नुहोला नि।
9: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843007437।
11: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: नेपाल का वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्या देखि जटिल रोग सम्मको सफल उपचार गजुरी अस्पतालमा।
1: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोटो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोर्ने, भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कमर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण।
0: छाला चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
2: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-3-94।
3: के तपाईँले दाँत, मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
4: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
3: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
4: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3, धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
3: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1, बैरेनी, धादिङ। हामी कहाँ विभिन्न स्कूल, कलेज, संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
5: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
6: खर्च अनुसारको घर त बना जस्तै बना छ त।
5: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
6: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
5: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
3: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
5: 98-511-87-882, गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
7: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
8: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
3: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका तीन मिलनटोल धादिङ।
1: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
3: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सतीदेवी साउन्ड सिस्टम सर्भिस।
9: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510 97838 र 98032 40723।
10: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्, फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने, टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि, हाम्रै गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मैले गहना लिएर थिएँ,
2: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिसैन, अनि कहाँबाट लिएर आउने गहना?
1: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
2: अनि अघि नै भन्नु पर्दैन त, कम बाढी छैयो।
3: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सुक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहना सँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
1: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र र शैली। सम्पर्क मोबाइल नम्बर 9841639953।
3: बाजेदेखि नातिसम्म, विश्वासाम्रो मातिसम्म, सुन चाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
4: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
5: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
4: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
5: जनरल मेडिसिन सेवा,
4: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
5: बाल रोग सम्बन्धी सेवा,
4: स्त्री रोग सम्बन्धी सेवा,
5: मुटुको इको र भिडियो एक्सरे सेवा,
4: ल्याब टेस्ट,
5: भिटामिन डी,
4: भिटामिन बी 12,
5: आइरन प्रोफाइल
4: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
5: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
4: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
5: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
5: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
6: बाबा बाबा, म त आज स्कुल जान्न।
7: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
3: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
10: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
3: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुच्छार बजार धादिङ, एमाले चोकबाट 6 घर तल,
10: काठमाडौँ जाने बाटोपट्टि।
3: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454।
10: 9861705544।
11: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
12: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
13: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 9850509034, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9850409034।
14: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: अध्ययनका लागि 5 सदस्यीय उपसमिति गठन अध्यादेश मार्फत शिक्षा ऐन संशोधन गरिएको प्रति स्थानीय तहको कड़ा आपत्ति जेएनजी आन्दोलनको प्रतिवेदन आगामी 5 दिनभित्र सार्वजनिक गर्ने मानवाधिकार आयोगको प्रतिबद्धता सगरमाथाको चुचुरोसम्म बाटो खोल्ने र डोरी टाँग्ने काम सम्पन्न वसन्त ऋतुको आरोहण सीजन औपचारिक रूपमा शुरू भारत सरकारले बढ़ायो सुन र चाँदीको आयात शुल्क 6% बढ़ेर 15% पुग्यो महाराष्ट्रमा भीषण हावाहुरी र वर्षा 3 बाल बालिका सहित 6 जनाको ज्यान गयो र आईपीएलमा आज आरसीबी र कोलकाता भिड्दै लगातार 2 खेलमा शून्यमा आउट भएका विराट कोहली दबावमा फिफा विश्वकपका लागि साविक विजेता अर्जेन्टिनाको प्रारम्भिक टोली घोषणा

यो नया वर्ष एलजी का घरायसी सामानहरुमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरु साथै 0% तुरुन्तै ईएमआई नागरिकता भए पुग्छ शर्तहरु लागू हुनेछन् एलजी लाइफ्स गुड

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

अवसरमा ईसीएलका विभिन्न होम अप्लायन्सहरुको खरिदमा क्याशब्याक तथा स्योर शर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। ग्लोबल नम्बर वन टीसीएल इस

0: वर्षको अवसरमा सिजीका स्मार्ट डोमेस्टिक अप्लायन्सेसको खरिदमा हरेक 15 दिनमा सेट अफ 5 प्रोडक्ट जित्ने अवसर र बम्पर उपहारमा मेघौली सेराईमा लग्जरी स्टे साथै हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्ने मौका पनि। क्यूआर कोड स्क्यान गरी सहभागिता जनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजीसँग।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। विपक्षी सांसदले संसदमै मागे प्रधानमन्त्रीको राजीनामा सम्बन्धी खबरबाट। प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि आज छलफल चल्दा प्रधानमन्त्री बालन शाह गैल भएको विषयले आजको बैठक गर्माइरहेको छ। प्रधानमन्त्री बालन शाहको खोजीमा सदन तातेको हो। विपक्षी सांसदहरूले संसदमा प्रधानमन्त्री बालन शाहको राजीनामा माग गरेका छन्। विपक्षीको अवरोधले 15 मिनटका लागि स्थगित संसद बैठक भर्खरै मात्रै फेरि सुचारू भएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको जवाफमा उपस्थित नभएको भन्दै विपक्षीले राजीनामा माग गरेका छन्। आजबाट नीति तथा कार्यक्रममाथि छलफल थाल्ने कार्यसूची छ, जसमा प्रधानमन्त्रीले दिनुपर्ने जवाफ अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले दिन लागेपछि विपक्षीले अवरोध गरेका हुन्। उनीहरूले प्रधानमन्त्रीको खोजी गर्दै विरोध गरिरहेका छन्। यसै गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको जवाब दिन प्रधानमन्त्री बालन शाह संसदमा उपस्थित नभएपछि श्रम संस्कृति पार्टीका सांसदले बैठक बहिष्कार गरेका छन्। सो पार्टीका अध्यक्ष हर्क साम्पाङ सहितका सांसदहरू अहिले बैठक छाडेर बाहिरिएका थिए। आगामी आर्थिक वर्षको नीति कार्यक्रमको जवाबमा उपस्थित नभएको भन्दै विपक्षीले राजीनामा माग गरिरहेका थिए।
3: माननीय सदस्यहरू, तपाईहरूलाई निर्वाचित गरेर पठाएको सम्मानित सदन हो। सभामुखले आफ्ना कुरा राख्न खोज्दै गर्दा शान्त भए। माननीय सदस्यहरू,
2: विवादकै बीचमा सभामुख अर्यालले प्रमुख प्रतिपक्षी दलका नेताले बोल्ने समय दिनुभएको थियो। सांसद अर्जुन नरसिंह केसीले बोल्दै भन्नुभयो, म 2048 यताका संसदमा छु, नियमावली परिवर्तन नहुँदासम्म अहिले छलफलमा प्रधानमन्त्रीले नबोल्दा पनि हुन्छ, उहाँले तोकेको मन्त्रीले बोल्न मिल्छ, तर जवाब दिने बेला चाहिँ प्रधानमन्त्री आउनै पर्छ, त्यस बेला उहाँ नआए हामीले छलफल बहिष्कार गर्नुपर्छ, उहाँको भनाई थियो।
4: प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले तोकेको कुनै पनि मन्त्रीले प्रधानमन्त्रीले टेबल गर्ने कुरा अर्का मन्त्रीले टेबल गर्ने हाम्रो परम्परा हो र सभामुखले भन्न खोज्दा भए पनि धारा 38 को व्याख्या त्यही हो। त्यसैले यहाँ चाहिँ मैले के विनम्रतापूर्वक सभापतिजीलाई र सम्पूर्ण माननीय सदस्यहरू जो प्रधानमन्त्रीबाट यो सदनलाई उपेक्षा भयो भन्ने धारणा राखिराख्नु भएको छ, सभामुख मार्फत चाहिँ के आग्रह गर्न चाहन्छु भने अहिले प्रस्तुत मात्रै गर्ने कुरामा माननीय मन्त्रीजीले प्रस्तुत गर्दा हामीलाई कुनै आपत्ति छैन, आपत्ति नगरौं भन्ने मेरो भनाइ हो। त्यो किनभने यो नियमावलीमा प्रश्न रूपले उल्लेख छ, जबसम्म अर्को नियमावली पारित हुँदैन त्यही पुरानो नियमावली हाम्रो चाहिँ अध्यावधिक हो।
2: अर्थमन्त्री स्वर्णिम वाग्ले प्रतिनिधि सभामै रोकेपछि यता राष्ट्रिय सभा बैठक पनि स्थगित भएको छ। यता नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले बोलेका असंसदीय शब्द संसदीय रेकर्डबाट हटेको छ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा नियमावलीको नियम 21 को खण्ड घ विपरीत बादलले बोलेका विषयहरू संसदीय रेकर्डबाट हटाउन संसद सचिवालयलाई रूलिङ गर्नुभएको थियो। जसअनुसार सभामुखको ध्यान आकर्षण गर्नका निमित्त उठ्नुपर्ने र सभामुखले निजको नाम बोलाएपछि वा इशारा गरेपछि मात्र बोल्नुपर्ने हुन्छ। थापाले राष्ट्रपाको उदय जेएनजी आन्दोलनका क्रममा देखिएका दृश्य र नेपाली सेनाबारे प्रश्न उठाउनु भएको थियो। यसअघि प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा र नेकपा एमालेका सांसदहरू आज आमने सामने भएका थिए। एक अर्काका अभिव्यक्तिलाई लिएर उनीहरू संसदमै सवाल जवाफमा उत्रिएका हुन्। संघीय सरकारले मन्त्रालयहरूको संख्या घटाएर 17 झार्ने प्रधानमन्त्री कार्यालय सहित 18 महत्वपूर्ण निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले कार्यविभाजन नियमावली 2083 स्वीकृत गर्दै यसअघि कायम 22 मन्त्रालयको संख्या कटौती गरेको हो। नयाँ व्यवस्था अनुसार युवा तथा खेलकुद, खानेपानी, शहरी विकास र संघीय मामिला जस्ता मन्त्रालयलाई अन्य मन्त्रालयमा गाभ्ने वा खारेज गर्ने तयारी गरिएको छ। संघीय सरकारले अध्यादेश मार्फत शिक्षा ऐन 2028 गरेको संशोधनप्रति स्थानीय तहका प्रतिनिधिमूलक संस्थाले विरोध जनाएका छन्। गाउँपालिकाका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघले आज विज्ञप्ति जारी गर्दै केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश 83 मार्फत विद्यालय व्यवस्थापन समिति गठन सम्बन्धी व्यवस्थामा हस्तक्षेप भएको उनीहरूले संयुक्त विज्ञप्ति मार्फत जनाएका हुन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: यो नया वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरुको खरीदमा आकर्षक उपहार तथा क्याशब्याक फ्रन्ट लोड वाशिङ मशिनमा 6 केजी एरियल सेमी अटोमेटिकमा 1 केजी एरियल एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल नागरिकता मात्र भए पुग्छ सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ
1: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक साइड बाई साइड तथा मल्टी डोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल टप लोडमा फ्री 2 केजी एरियल सेमी अटोमेटिकमा 1 केजी एरियल डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट हरेक खरिदमा सर्ट सर्ट किट र बम्परमा माइडिया 519 लिटर रेफ्रिजरेटर जित्ने मौका नागरिकता भए पुग्छ सहज ईएमआई मार्फत खरिद गर्न सकिन्छ

यो नयाँ वर्षको अवसरमा सिजीका टिभी एन्ड होम अप्लायन्सेसको खरिदमा आकर्षक क्याशब्याक तथा पक्का उपहार। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोड वासिङ मसिनमा 2 केजी एरियल, सेमी अटोमेटिक वासिङ मसिनमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एसीमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सिजी एलएक्स इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

0: राइट यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू साथै 0% तुरुन्तै ईएमआई नागरिकता भए पुग्छ शर्तहरू लागू हुनेछन् एलजी लाइफ गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
2: अब बाँकी खबर पर्वतारोहण संचालक संघ नेपाल ईओएएन अन्तर्गत खटिएको 13 सदस्यीय शेर्पा टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोसम्म बाटो खोल्ने र डोरी टाँग्ने कार्य सफलतापूर्वक सम्पन्न गरेको छ मिङमा दोर्जी शेर्पाको नेतृत्वमा रहेको टोलीले आज बिहान 10:25 चुचुरोमा पुगेर नेपाल सरकार र पर्यटन विभागको झण्डा फहराएको हो सर्वोच्च अदालतको इजलासमै हुलहुज्जत गरेको आरोपमा वादी अभियन्ता रोशन इबादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ चलचित्र लाली बजारले वादी समुदायको बदनाम गरेको भन्दै त्यसको प्रदर्शन रोक्न माग गर्दै उहाँले रिट दायर गर्नुभएको थियो सोही मुद्दाको सुनवाईका क्रममा इजलासमा अभद्र व्यवहार गरेको भन्दै पक्राउ पर्नुभएकी उहाँलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको काठमाडौँ प्रहरीले जनाएको छ कपिलवस्तुको चन्द्रौटा स्थित आधारभूत स्वास्थ्य सेवा अस्पतालको 38 लाख रूपियाँ हिनामिना गरेको आरोपमा प्रहरीले 5 जनालाई पक्राउ गरेको छ पक्राउ पर्नेमा अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर अमित पाण्डेय र नेपाल बैंक चन्द्रौटा शाखाका क्यासियर सहित 5 कर्मचारी रहेका छन् उनीहरूले बिरामीको सेवा शुल्क बापत संकलन भएको रकम नक्कली भौचर बनाई हिनामिना गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ

0: SMS sobre as batalhas de Paulus. Asik sauda pandra has, yeho upai. नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *14# डायल गर्नुहोस्।
1: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

0: TCL का विभिन्न होम अप्लायंसर को खरीद में कैशबैक तथा श्योर शॉट गिफ्ट, वॉशिंग मशीन में 6 केजी एरियल मैटिक, एसी में फ्री इंस्टॉलेशन र नागरिकता मात्र भए पुग्छ। सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ। ग्लोबल नंबर वन TCL, इंस्पायर ग्रेटनेस।
1: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: नयाँ वर्ष नयाँ भरोसा, हर दिन हुन्छ स्पेशल बेको सँग।
0: यो नयाँ वर्षको अवसरमा बेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिसवासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
3: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक, साइड बाई साइड तथा मल्टिडोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट, हरेक खरिदमा स्योर सर्ट किट र बम्परमा माइडिया 519 लिटर रेफ्रिजरेटर जित्ने मौका। नागरिकता भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
5: अब विदेशका खबर। छिमेकी मुलुक भारतले सुन र साँधीको आयातमा लाग्ने भन्सार शुल्कमा भारी वृद्धि गरेको छ। भारत सरकारले आज सूचना जारी गर्दै 6% रहेको आयात शुल्कलाई बढ़ाएर 15% पुर्याएको हो। यता भारतको महाराष्ट्रमा आएको भीषण हावाहुरी र वर्षाका कारण 6 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा 3 जना बालबालिका समेत रहेका छन्। अब खेलकुद। इण्डियन प्रिमियर लीग आईपीएल अन्तर्गत आज रोयल च्यालेन्जर्स बेंगलुरू, आरसीबी र कोलकाता नाइट राइडर्स आमने सामने हुँदैछन्। रायपुरमा नेपाली समयअनुसार राति 7:45 शुरू हुने यो खेल दुवै टोलीका लागि महत्वपूर्ण मानिएको छ। अंक तालिकाको दोस्रो स्थानमा रहेको आरसीबीका प्रमुख ब्याटर विराट कोहली पछिल्ला 2 इनिङ्समा 0 आउट भएपछि आज उनीहरूमाथि दबाव रहने देखिएको हो। यता आगामी जून 11 उत्तर अमेरिकामा आयोजना हुने फिफा विश्वकप 2026 लागि साविक विजेता अर्जेन्टिनाले 55 सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ। नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। प्रधानमन्त्री बालेन शाह गैल भएको विषयले सदन तात्यो। विपक्षी सांसदले संसदमै मागे प्रधानमन्त्रीको राजीनामा। स्थगित संसद बैठक पुनः सुचारू। संघीय सरकारमा मन्त्रालयको संख्या 18 झारियो। 4 मन्त्रालय खारेज वा गाभिने। लैंगिक असमानता अध्ययनका लागि 5 सदस्यीय उपसमिति गठन। अध्यादेश मार्फत शिक्षा ऐन संशोधन गरिएको प्रति स्थानीय तहको कड़ा आपत्ति। जेएनजी आन्दोलनको प्रतिवेदन। आगामी 5 दिनभित्र सार्वजनिक गर्ने मानवाधिकार आयोगको प्रतिबद्धता। सगरमाथाको चुचुरोसम्म बाटो खोल्ने र डोरी टाँग्ने काम सम्पन्न। वसन्त ऋतुको आरोहण सीजन औपचारिक रूपमा शुरू। भारत सरकारले बढ़ायो सुन र चाँदीको आयात शुल्क। 6%बाट बढ़ेर 15% पुग्यो। महाराष्ट्रमा भीषण हावाहुरी र वर्षा। 3 बालबालिका सहित 6 जनाको मृत्यु। र आईपीएलमा आज आरसीबी र कोलकाता भिड्दै लगातार 2 खेलमा 0 आउट भएका विराट कोहली दबावमा। फिफा विश्वकपका लागि साविक विजेता अर्जेन्टिनाको प्रारम्भिक टोलीको घोषणा। यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अपरान्ह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
1: ओ मेज्यू नमस्कार है।
2: नमस्कार नमस्कार मेज्यू नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
1: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
1: लाउन हो र? अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, निलगण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98-45-55-66-56 अनि 98-28-049-215-215 फोन गरेर जानुहोस् है।
3: बाबा बाबा, म त आज स्कुल जान्न।
4: म पनि स्कुल जान्न मम्मी।
5: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
6: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
5: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
7: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थालिन एमाले चोकबाट 6 घर तल
8: काठमाडौँ जाने बाटोपट्टि।
7: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54
8: 98-61-97-65-47।
9: पावर वाला चश्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चश्माहरू अब एकै ठाउँमा।
10: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चश्मा पसल, आरुघाट गाउँपालिका 9 आरुघाट बजार बगैंचा गोर्खा।
9: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चश्मा 5 मिनटमै तयार गरिन्छ।
10: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ।
9: प्रोपाइटर बिटु विश्वकर्मा। सम्पर्क नम्बर 98-43-62-86-16 र 98-10-32-33-54।
10: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
0: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: होइन है भाउजू, कताजना लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलार, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गोल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
4: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँलाई दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र ओडा कार्यालयमा जानकारी दियौ।
2: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
6: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
5: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
6: जनरल मेडिसिन सेवा,
5: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
6: बाल रोग सम्बन्धी सेवा,
5: स्त्री रोग सम्बन्धी सेवा,
6: मुटुको इको र भिडियो एक्सरे सेवा,
5: ल्याब टेस्ट,
6: भिटामिन डी,
5: भिटामिन बी 12,
6: आयरन प्रोफाइल
5: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
6: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
5: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
6: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
6: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
7: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
8: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3, मिलनटोल, धादिङ।
8: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
0: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723। अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
7: छैन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
7: ल सर, हाम्रै धादिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
9: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपीएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
10: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नेलकञ्च नगरपालिका तिन बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878778।
11: शरीर फुलेर झ्याकुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ। जमाली फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो। त्यसलाई कसैले पनि हेला त नगरोस्।
12: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्छ। मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
13: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ़, मोबाइल 9855509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855249934।
1: गर्मी मौसममा आगोको सानो झिल्कुले पनि ठूलो वन डढेलोको रूप लिन सक्छ। तपाईँ हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले भोरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौं। आगोको काम सकिएपछि राम्ररी आगो निभाउ। सलाई लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौं। पेट्रोल डिजेल खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारीपूर्वक प्रयोग गरौं। चुरोट बिँडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं। पानीका मुहान पोखरी आदिको संरक्षण गरौं। आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं। आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं। नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन, नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो, त्यसैले वन डढेलो लाग्ने काम कसैले पनि नगरौं नगराउ। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश। विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन, नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो, त्यसैले वन डढेलो लाग्ने काम कसैले पनि नगरौं नगराउ। डिभिजन

0: समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
1: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 0 49 215 215 मा फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरुम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्दा होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
5: सुन्न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
6: हो र, होइन होला त्यस्तो त।
7: सोहिता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
8: केही भएन मिस,
7: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यौ, कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000-1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
8: हुन्छ मिस।
9: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बाबा बाबा, म त आज स्कुल जान्न।
12: म पनि स्कुल जान्न मम्मी।
13: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
14: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाइने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
13: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
14: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
4: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका तीन पुच्छार बजार थारिङ एमाले चोकबाट छ घर तल
15: काठमाडौँ जाने बाटोपट्टि
4: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
15: 9861975447
16: कार्यक्रमको तयारी त सबै सकियो साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला
17: कहाँ हुनु नि सर हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि
15: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका तीन मिलनचोल धादिङ
17: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ
15: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस
4: प्रोपाइटर मर्नेन वाइबा सम्पर्क मोबाइल नम्बर 9855097838 र 9802340723
18: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ

0: किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स, धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 97140131429।
5: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
1: खर्च अनुसारको घर त बने जस्तै बनेको छ त।
5: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
1: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
5: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
4: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
5: 9851-87882, गोल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
6: बाबा बाबा, म त आज स्कुल जान्न।
1: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
5: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
4: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
5: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थालिन, एमाले चोकबाट 6 घर तल,
4: काठमाडौँ जाने बाटोपट्टि।
5: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861-7045-54,
4: 9861-7045-47।
9: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
10: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
9: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
10: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
9: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
10: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
11: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
12: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
5: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरा नै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, स्वास्थ्य मस्तोमा कहाँ गएर ल्याउने होला।
14: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
5: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
14: ल टिप्नुहोस्, प्रोप्राइटर गिरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-93 सम्पर्क गर्नुहोला नि।
5: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98-43-0-57-437।
15: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: विगत 15 वर्ष देखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरुमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
2: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
2: जनरल मेडिसिन सेवा,
1: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
2: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
2: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
2: भिटामिन डी,
1: भिटामिन बी 12,
2: आइरन प्रोफाइल
1: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
2: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
2: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 01052283 र 01052563।
2: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
3: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
4: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
5: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3, मिलनटोल, धादिङ।
4: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
5: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
6: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 9851097838 र 9802340723।
0: राष्ट्रको लागि बक्सिङ,
1: स्वास्थ्यको लागि बक्सिङ,
0: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
1: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटा तर्फ, ओम शान्ति भवन नजिकै।
0: समय बिहान र बेलुका।
1: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 9841465649, 9841465649।
0: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त?
7: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस् त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
8: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
9: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 9855509734, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ, 9855409734।
10: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: बुढी हेर त लाऊ
1: आहा कति राम्रो मंगलसूत्र कहाँबाट ल्याएको
0: कहाँबाट हुनु नि मैले दिदीबहिनी सुनसारी घर गहना उद्योगबाट ल्याएको नि
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ
2: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
3: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
4: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
3: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
4: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
2: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबलाभ पोलिक्लिनिक सँगै प्रोप्राइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 9849241111 9849241111
5: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोप्राइटर रामजी परियार फोन नम्बर 9141-68-67-64 9141-68-67-64
4: यता नआऊ है बुहारी तलै बस छाछुक नगर आज कति दिन रे
6: 3 दिन भयो
4: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
6: केही हुन्न मुवा छुनै नहुने होइन कि सफा गरे भइहाल्यो नि
4: आ जेसुकै भन म छुन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
6: मुवा महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा पहिलाको जस्तो छैन अहिले
7: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युनजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
4: ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं केही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र
8: महिनावारीलाई मर्यादित बनाऊ विभेद अन्त्य गर्नु
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
11: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
10: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
11: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
10: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड
12: बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गीजर, सोलर, किचन तथा टॉयलेट बाथरूम फिटिंग गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
13: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470
12: 98-511-87-882 गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्किशोर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्किशोर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
10: घर त बल्ल बल्ल बनाइभ्याए, अब ग्रिल, यूपीभीसी र आलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरा नै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
14: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड आलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी एल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र एल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
10: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
14: ल टिप्नुहोस्, प्रोप्राइटर बिरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-93 सम्पर्क गर्नुहोला नि।
12: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठा नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98-43-0-57-437।
15: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
3: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, केही सोच्नै सकिरहेको छैन खै।
5: होइन ए दिदी, के भयो, किन यसरी झुकाएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
4: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हाड जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
5: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
4: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
5: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
4: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
5: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँखस्मी समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चर गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने,
5: ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गरिनुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स फिस्टर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेशन पाइरल्स फिस्टुला र फिस्टरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
3: गर्मी मौसममा आगोको सानो झिल्कोले पनि ठूलो वन डडेलोको रूप लिन सक्छ। तपाईँ हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले भोरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौ। आगोको काम सकिएपछि राम्ररी आगो निभाउ। सलाई, लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौ। पेट्रोल, डिजेल, खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारी पूर्वक प्रयोग गरौं। चुरोट, बिँडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं। पानीका मुहान, पोखरी आदिको संरक्षण गरौं। आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं। आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं। नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन, नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो, त्यसैले वन डडेलो लाग्ने काम कसैले पनि नगरौं नगराउ। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश।
2: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
5: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी चिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यताउतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
5: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 98704548।
5: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
6: रेडियो बिहानी 97.6 MHz।
7: नानी एन्ड बाबु,

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 215 फोन गरेर जानुहोस् है।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
1: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
1: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98 49 185 810 98 49 185 810।
4: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
5: बाफ्रे,
4: अब चाहिँ के हुने हो?
2: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
4: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
2: तिमीलाई थाहा थिएन?
4: थाहा थिएन।
2: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
4: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
2: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
6: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
7: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
10: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
9: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
10: जनरल मेडिसिन सेवा,
9: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
10: बालरोग सम्बन्धी सेवा,
9: स्त्री रोग सम्बन्धी सेवा,
10: मुटुको इको र भिडियो एक्सरे सेवा,
9: ल्याब टेस्ट,
10: भिटामिन डी,
9: भिटामिन बी 12,
10: आइरन प्रोफाइल
9: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
10: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
9: अत्याधुनिक 4D रंगीन मेसिन द्वारा जिल्लामै पहिलो पटक कलर डोपलर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
10: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
9: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
10: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
11: ओ
5: अफिसको डेकोरेशन त सबै सकियो। अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सीसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने। कहाँ गएर किन्ने होला?
11: छैन सर, के सोचिरहनु भएको छ?
5: हेर न बाबु, अफिसको डेकोरेशन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने। कहाँ गएर किन्ने होला?
11: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
12: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सीसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
5: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, मेलकन्ठ नगरपालिका तीन बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108878 र 9808887878।
13: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
14: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
15: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ, मोबाइल 9855509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249934।
16: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज 97.6 मेगाहर्ज।
2: अब तपाईं सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरहरूको माझमा पूर्ण उपस्थित भइसकेका छौं एउटा नयाँ अध्ययन लिकन। र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशली हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आइसक्नु भएको छ भनेर। त्यसैले आउनुहोस् अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाउ। दाई, अघिल्लो अध्ययनहरूमा हामीले अयुबको गहिरो पीड़ा, मित्रहरूको आरोप र बिल्दतको कड़ा शब्दहरूलाई चाहिँ सुन्यौं र आज फेरि पनि अर्को मित्रले त्यस्तै बोल्दैछन् जस्तो मलाई लाग्छ, होइन त दाई?
3: हो भाई, आज सोपार बोल्छ तर आजको कुरा अझै गहिरो र अझै कड़ा छ। हामी देख्छौ सोपारका शब्दहरू बिल्दत भन्दा पनि अझ कठोर छन्। उसले अयुबको पीड़ा बुझ्नु भन्दा पनि अयुबलाई अझ बढी दोषी ठहराउने तरिकाले बोल्दछन्।
2: दाई, कहिलेकाहीँ मानिसहरू पीड़ामा भएको व्यक्तिलाई सान्त्वना दिनुभन्दा अझ दोष लाउन थाल्छन् है?
3: हो भाइ, यही कुरा आज पनि समाजमा धेरै देखिन्छ। मानिसहरू प्राय पीड़ाको कारण नबुझिकन निष्कर्ष निकाल्छन्, यो त पापको फल हो, यसले केही गल्ती गरेको होला, परमेश्वर रिसाउनु भयो होला। तर सत्य के हो भने हामीलाई परमेश्वरको सम्पूर्ण योजना थाहा हुँदैन।
2: साँच्चै नै दाई, सुपरले पनि त आफूले भनेको कुरा परमेश्वरकै पक्षबाट भनेको जस्तो गरिकन भनिरहेको थियो नि त।
3: एकदमै सही हो भाइ, आजको मुख्य ध्यान त्यही हो। सोपरले आफू परमेश्वरको तर्फबाट बोलिरहेको छ भन्ने ठान्यो। उसले अयुबलाई तिमी पापी छौ, पश्चाताप गर भन्ने शैलीमा कड़ा आरोप लगायो। तर यहाँ हामीले एउटा ठूलो आत्मिकी पाठ सिक्नुपर्छ। परमेश्वरको नाम लिएर कसैलाई न्याय गर्नु धेरै संवेदनशील कुरा हो।
2: यसको मतलब दाई, तपाईँले भन्नुभएको कुरा चाहिँ सत्य कुरा बोल्दा पनि प्रेम र समझदारी चाहिँ चाहिन्छ भन्ने कुरा तपाईँ बताउँदै हुनुहुन्छ नि, होइन?
3: अवश्य पनि भाइ, सत्य प्रेम बिनाको भयो भने त्यो उपचार होइन, चोट बन्छ। आजको अध्ययनले हामीलाई सिकाउँछ कसैको पीड़ा देखेर तुरन्तै न्याय नगरौ, बरू प्रार्थना, सहानुभूति र धैर्य राखौं।
2: साँच्चै नै दाई, तपाईँले बताउँदै गर्नुहुँदाखेरि मलाई लाग्छ आजको अध्ययनले चाहिँ हाम्रो बोली र हृदय दुवैलाई चाहिँ जाँच्नेछ।
3: ठिक भन्नुभयो भाइ। अब आउनुहोस् यही गहिरो भाव सहित आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रामा अगाडि बढौ।
4: मित्र, तपाईँ सबैलाई प्रभु येशूको मधुर नाममा यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत छ। आशा गर्दछु कि तपाईँ सबै बाइबल अध्ययनको निम्ति तयारीको साथ आइपुगिसक्नु भएको छ। आज पनि परमेश्वर आफ्नो वचनद्वारा हामी हरेकसँग बातचित गर्नुहुनेछ। मित्र, आज हामी परमेश्वरको वचन अध्ययन अयुब 11 अध्यायबाट आरम्भ गर्नेछौ। अब आउनुहोस् प्रार्थना गरौं। स्वर्गीय र पृथ्वीमा विराजमान हुनुहुने हाम्रो जीवित अनि सामर्थी परमेश्वर बुबा, हामी तपाईँको महान प्रेम, असीम अनुग्रहको लागि धन्यवाद दिन चाहन्छौ, किनकि प्रभु कारण नै आज हामी जो छौं सो छौं। हामी त प्रभुजी एउटा नालायक तुच्छ व्यक्तिहरू थियौं, पापमा गुमेका निन्दित व्यक्तिहरू थियौं, नर्कतिर लागिरहेका असह्य पापीहरू थियौं, तर तपाईले आफ्नो अनुग्रह हामी प्रत्येकमाथि दर्शाउनुभयो। आफ्नो एकलौते पुत्र प्रभु येशूलाई यस संसारमा पठाउनु भएर र उहाँ हाम्रो पापको निम्ति कलवारीको क्रुसमा मर्नुभयो र हामीलाई पापबाट उद्धार र मुक्ति दिनुभयो, किनकि प्रभु हामीले त्यस क्रुसको तपाईँको कार्यमा, येशू प्रभुको कार्यमा विश्वास गर्यौं र प्रभु आज तपाईँले हामीलाई आफ्नो सन्तान बनाउनु भएको छ, हामीलाई अनन्त जीवनको आश्वासन र निश्चयता दिनुभएको छ, धन्यवाद छ। अनि प्रभु तपाईँले हामीलाई त्यति मात्र होइन हरेक क्षेत्रमा आशिष दिनुभएको छ। तपाईँले हामीलाई यी
5: हाम्रा महान श्रोताहरू दिनुभएको छ, जसले आफ्नो समय हामीलाई यस वचन अध्ययनमा सँगै अध्ययन गर्ने काममा साथ दिइरहेका छन् र आफ्नो बहुमूल्य समय निकालेर यो वचन अध्ययनमा उनीहरू लागिरहेका छन्। तपाईँले यो हृदय तपाईँको वचन सुन्ने अनि त्यसको अध्ययन गर्ने मन दिनुभएको लागि धन्यवाद दिन चाहन्छौ। धन्यवाद दिन चाहन्छौ तपाईँले उहाँहरूलाई आफ्नो वचनद्वारा आशिष दिनुभयो र आफूले उठाएका आशिषका कुराहरू हामीलाई पत्रद्वारा अवगत गराइरहेका छन्। हामी पनि उहाँहरूसँगै धेरै धेरै खुशी छौं र तपाईँलाई धन्यवाद दिन चाहन्छौ। कति हाम्रा विश्वासी मित्रहरू, हाम्रा श्रोता मित्रहरू दुःखमा कष्टमा थिए, तर प्रभु तपाईँले उनीहरूलाई सहायता दिनुभयो, तपाईँले तिनीहरूलाई ती सबै समस्याबाट मुक्त गर्नुभयो, आफ्नो आनन्द आफ्नो शान्ति दिनुभयो, आफ्नो छुटकारा दिनुभयो, तपाईँलाई धन्यवाद दिन चाहन्छौ। र आज कतिजना समस्यामा होलान्, दुःखमा होलान्, कष्टमा होलान् मलाई थाहा छैन, तर प्रभु तपाईँलाई थाहा छ। प्रार्थना छ तपाईँ उनीहरूमाथि विशेष अनुग्रह गर्नुहोस्। यदि कोही आँसुमा छन् भने तिनीहरूको आँसु पुछिदिनुहोस्। यदि कोही दुःखमा छन् भने, कष्टमा छन् भने तिनीहरूलाई प्रभुजी आफ्नो त्यो दयालु हातको स्पर्श दिनुहोस् र प्रभु आफ्नो चङ्गाई आफ्नो शान्ति आनन्द दिनुहोस्। तिनीहरूको टुटेको हृदयमा मलमपट्टी लगाइदिनुहोस्, किनकि प्रभु तपाईँ मात्र एक त्यस्तो स्थान हो जहाँ सबैले शरण पाउँछ अनि समस्याको समाधान पाउँछ, असहायले सहारा पाउँछ। कतिजनाले सायद विभिन्न परिस्थानी परिस्थितिको कारण आफ्नो आशा छोडिसकेका होलान्, त प्रभु तपाईँमा सबै कुरा सम्भव छ। म उनीहरूको जीवनलाई तपाईँको त्यो अनुग्रही हातमा राख्न चाहन्छु। तपाईँ उनीहरूलाई सम्भाल्नुहोस् प्रभु, तपाईँ लिनुहोस् प्रभु, र प्रभु तिनीहरूलाई त्यो उमङ्ग त्यो शान्ति दिनुहोस् जुन तिनीहरूले अगाडिका दिनहरूमा आफ्नो जीवनमा अनुभव गरिरहेका थिए। प्रत्येक विद्यार्थी भाइ बहिनीहरूलाई नानीहरूलाई तपाईँको हातमा राख्छु। तपाईँ उनीहरूलाई आशिष दिनुहोस्, बुद्धि ज्ञान दिनुहोस्, ताकि प्रभु उनीहरूले आफ्नो अध्ययनमा सफलतापूर्वक पूरा गर्न सकुन्, राम्रो नतिजा राम्रो परिणाम लिएर, अनि प्रत्येक व्यवसायीहरूलाई व्यापारी श्रोताहरूलाई पनि तपाईँको हातमा राख्छु। तपाईँ उनीहरूलाई आशिष दिनुहोस्, उनीहरूको पेसामा, उनीहरूको नोकरीमा, उनीहरूको परिवारमा, तमाम क्षेत्रमा तपाईँको आशिषको हात भएको होस् प्रभु। प्रभुजी साथै म प्रार्थना गर्छु कि तपाईँ उनीहरूलाई सधैँ तपाईँको वचन अध्ययनमा लागिरहने, तपाईँसँगको प्रेममा रमिरहने र जोडिरहने हृदय र मन दिनुहोस्। धन्यवाद प्रभु तपाईँले हाम्रो प्रार्थना सुन्नुभएको लागि अनि उत्तर दिनुभएको लागि। येशु ख्रिस्टको नाममा यो प्रार्थना माग्छु, आमेन।
4: यहाँ हामी अय्युबको अन्तिम तेस्रो साथीको भेट्नेछौ, उसको नाम सोपर हो। अनि सोपर चाहिँ व्यवस्थावादी वा व्यवस्थामा आस्था राख्ने व्यक्ति हुन्। उसले मान लिन्छन् कि परमेश्वर नाप अनुसार र व्यवस्था अनुसार काम गर्नुहुन्छ। उसले यो कुरा जान्ने भएटोपल छ कि परमेश्वर दिएको परिस्थितिमा के गर्नुहुनेछ। वास्तवमा सोपर बिल्दतबाट अलग भिन्नै खालका छन्। बिल्दत परम्परावादी थिए। बिल्दतले भन्यो कि पछाडि गएर सालौं वर्ष पहिले भूतकालमा के भयो सो कुरामा हेर्न सक्छौ। उससँग वैज्ञानिक मन र दिमाग थियो। ऊ त्यो वैज्ञानिक जस्तो हो जो सोच्दछ कि चट्टानको टुक्रामा हेरेर यो पृथ्वी कति वर्ष पुरानो छ सो कुराको भन्न सक्छ। सोपरसँग पनि वैज्ञानिक दिमाग मन थियो, तर उसले व्यवस्थाहरूमा जोड दिन्छन्। हामी एक किसिमको नास्तिक पनि उसलाई भन्न सक्छौ। उसको दर्शन शास्त्र यो हो, ब्रह्माण्ड व्यवस्थाद्वारा नियमद्वारा चल्दछ। यो प्रत्यक्ष छ, व्यवस्था बनाउने कुनै मानिस बेगर हामी व्यवस्था पाउन सक्दैनौ। तर सोपर मान लिन्छन् कि यो भौतिक विश्व यो ब्रह्माण्ड व्यवस्थाको पछ्याइरहेको छ। सोपर त्यो व्यक्ति जस्तो हो जसले भन्छ मलाई अर्को सोध। ऊ त्यस किसिमको व्यक्ति हो जो भन्छ कि उसँग सबै प्रकारको उत्तर छ, जो सोच्दछ कि उसँग सबै कुराको उत्तर छ र सबै कुरा जान्दछ। ऊ व्यवस्था बापको आवाज थिए। उसले विश्वास गर्दछ कि परमेश्वर व्यवस्थाद्वारा बाँधिनु भएको छ र उहाँ आफ्नै व्यवस्थाको स्थिति भन्दा पर कहिले पनि सञ्चालन गर्नुहुन्न। सोपर सम्भवत त्यो समूहका सिनियर यानी ज्येष्ठ सदस्य थिए र ऊ हट्टी तरिकाले बोल्दछन्, जो बिल्दट भन्दा क्रूर अशिष्ट निर्दयी व्यक्ति थिए। आउनुहोस् अयुब 11 अध्याय 1 र 2 पद हेर्दै अगाडि बढौं। सोपर नमातीले भन्न शुरू गरे कि यो कुराको बढ़ाईलाई जवाब नदिने, कि झट्टै जवाब दिने मानिस सधैं नै ठिक हुन्छ। सोपर भनिरहेका छन् कि अयुबले आफ्नो पाप कुराहरूको ढाकिरहेका छन्। अयुबले यो कुरा स्पष्ट पार्न प्रयत्न गरे कि उसले पाप गरेको छैनन्, उससँग गोप्य पापहरू छैनन् जुनको कारण यो विपत्तिमा परिरहेका छन्। तर सोपरले यसलाई व्यवस्था गर्दछन् र भन्छन् कि अयुब आफ्नो पापलाई आफ्नो परिस्थितिको कुरा गरेर अन्य कुरा गरेर ढाकछोप गर्न प्रयत्न गरिरहेको छ। भन्छन् के यो कुराको बढ़ाईलाई जवाब नदिने, के झट्ट जवाब दिने मानिस सधैं नै ठिक हुन्छ। अनि तीन पदमा भन्छन् के तपाईँको नटुङ्गिने कुराले मानिसलाई चुप लगाउँछ, के तपाईँ व्यर्थका कुरा गर्नुभएर कसैले तपाईँलाई नहप्काउने। सोपर एक कदम आगे बढ्छ र वास्तवमा अयुबलाई झुट्टाको रूपमा दोष लगाउँछन्, आरोप लगाउँछन्। भन्छन् के तिमीले नटुङ्गिने कुराले मानिसलाई चुप लगाउँछौ। सोपरले उसलाई पाखण्डको रूपमा दोष लगाए र अहिले उसले अयुबलाई झुटाको रूपमा दोष लगाउँछन्। सोपर बिल्दत भन्दा क्रूर अशिष्ट व्यक्ति छन् र उसका कुरा बिल्दतको भन्दा कठोर र रुखु छ। बिल्दतले अयुबलाई पाखण्डी त भनेथे तर उसले कहिले पनि झुटा भनेनन्। सोपर अहिले परमेश्वरको अति नै निकटतामा हुने व्यक्तिको रूपमा आफैलाई विचार गर्दछन्। उसले सोच्दछ कि निश्चित परिस्थिति मुनि परमेश्वरले के गर्नुहुन्छ सो उसले जान्दछ। त्यसकारण सोपर विचार गर्दछन् कि अयुबले उसको कुरा सुन्नै पर्छ, किनभने उसको कुरा सत्य हुन् र उसका कुरा वास्तवमा परमेश्वरको वचन हो। यस्तो सोच्दछन्। मित्र आगे 4 र 5 भन्छन् तपाईँ यो दावी गर्नुहुन्छ कि तपाईँका विचार ठिकै छन्, तपाईँ परमेश्वरलाई भन्नुहुन्छ तपाईँको दृष्टिमा म चोखो छु, तर उहाँ बोल्नुभयो भने र तपाईँसँग बात गर्न मुख खोल्नुभयो भने र तपाईँलाई बुद्धिका रहस्यहरू खोलिदिनुभयो भने मात्र पनि त्यसका परिणाम अचम्मका हुन्छन्। यो कुरा जान्नुहोस् कि तपाईँको पापको कारण तपाईँले पाउनुपर्ने दण्ड भन्दा परमेश्वरले तपाईँबाट थोरै ऐच्याएर लिनुहुन्छ। जबकि परमेश्वर बोली नरहनु भएकोले गर्दा सोपर उहाँको निम्ति बोल्दछन्। कमसे कम विचार गर्दछन् कि उहाँको सट्टामा सोपर बोल्दछन्। यसरी सोपरले विचार गर्दछन्, मैले केही दिन पहिले मात्र एक अशिष्ट अभद्र पत्र पाएको थिएँ। त्यो पत्र त्यस मानिसबाट पठाइएको थियो जसले मलाई एक परमेश्वरको वचनको खण्डको बारेमा मेरो आफ्नो निश्चित विचार धारणाको निम्ति हप्काइरहेको थियो। उसको दृष्टिमा म केवल हट्टी मात्र थिइन, तर मसँग कति पनि आत्मिक अन्तर्ज्ञान छैन। त्यसपछि उसले आफ्नो अर्थ खोलाए वा व्याख्याको दिए। जब उसले आफ्नो व्याख्या यानी अर्थ खुलाउने कामको सिद्ध्याए, उसले भने म यो कुरा देख्न गइरहेको छु, तिमी पवित्र आत्माको आवाज सुन्नेछौ या छैनौ, के यो चाखलाग्दो कुरा होइन र? यदि मैले उसको कुरा नसुने यसको अर्थ यो भयो कि मैले परमेश्वरको आवाज सुनिन। अनि जब मैले उसको पत्र पढे, मलाई पूर्ण रूपमा विश्वास भयो कि उनी त्यो तथ्यको बारेमा बिल्कुल अनभिज्ञ थिए, जुन कुराको निम्ति मलाई दोष लगाइरहेका थिए। मेरो निम्ति थियो पत्र कुनै अर्थको थिएन, त्यसकारण मैले त्यस पत्रलाई फ्याँकिदिए, किनभने मसँग यसले दिने केही पनि सन्देश थिएन, यससँग मेरो निम्ति कुनै सन्देश थिएन। मलाई लाग्दैन कि सोपरसँग अयुबको निम्ति केही सन्देश थियो, त्यो व्यर्थको कुरा थियो। आगे छ पदमा भन्छन्, र तपाईंलाई बुद्धिका रहस्यहरू खोलिदिनुभयो भने मात्र पनि त्यसका परिणाम अचम्म हुन्छन्। यो कुरा जान्नुहोस् कि तपाईँको पापको कारण तपाईँले पाउनुपर्ने दण्डभन्दा परमेश्वरले तपाईँबाट थोरै अन्च्याएर लिनुहुन्छ। जुन कुरा उसले अयुबलाई भन्छन् त्यो आघात पुर्याउने मुक्का हो, कति पनि सान्त्वना होइन। उसले अयुबलाई भन्छन्, तिम्रो पापको कारण तिमीले पाउनुपर्ने दण्ड केवल आधी मात्र पाइरहेका छौ, तिमीले अझ धेरै पाउनुपर्ने थियो। अहिले त्यो कठोर र रुख वचन हो जुन यहाँ सोपरले अयुबलाई भनिरहेका छन्। सोपर अयुबको यो दयनीय स्थितिमा कति पनि सान्त्वना र सहायता दिने व्यक्ति बनेनन्, छैनन् पनि। हामीले यो कुराको याद गर्ने पर्छ कि यी पूरा समयमा अयुब सिकिस्त बिरामी छन् र ऊ अति नै दर्दनाक कष्टमा छन्। उसले आफ्ना धन सम्पत्ति चौपायाहरू अनि आफ्ना परिवार त गुमाए गुमाए, तर शारीरिक रूपमा तिनी अति नै धेरै बिमारी छन् यस बेला। त्यसकारण उसले पीरमा बार बार आफ्नो मृत्युको कामना गर्दछन्, आफ्नो जीवनको बारेमा गुनासो गर्दछन्, भन्छन् काश म नजन्मेको भए हुने थियो, काश म मरेको भए त हुने थियो भनेर। आगे सात पदमा भन्छ, के तपाईँ परमेश्वरको रहस्यको गहिराईलाई बुझ्न सक्नुहुन्छ? के तपाईँ सर्वशक्तिमानको सिद्धताको गहिराईलाई जान्न सक्नुहुन्छ? यो महान कथन हो, यो अद्भुत कथन हो, तर कसले चाहिँ त्यो जान्दैन? अयुबले उसलाई पछिबाट भन्नेछ कि त्यो हरेक मानिसले जान्दछ, कुनै मानिसले परमेश्वरलाई पत्ता लगाउन सक्दैन, आविष्कार गर्न सक्दैन। परमेश्वर प्रकट हुनु भएको छ, उहाँको बारेमा तपाईँले जान्न सक्नु हुने तरिका वा बाटो नै उहाँ स्वयं हामी कहाँ प्रकट गर्न प्रसन्न हुनुहुन्छ। म यस निष्कर्षमा आएको छु कि उहाँले हामी कहाँ आफू स्वयंको अति नै कम मात्र प्रकट गर्नुभएको छ, उहाँले आफू स्वयंको हामी कहाँ अति नै कम कुराहरू प्रकट गर्नुभएकोले गर्दा र उहाँलाई देख्न नसकिएकोले गर्दा हामी कोही कोही अति नै दुधार छौ, अन्यलमा छौ। तपाईँ परमेश्वरलाई संसारमा या संसारको कुनै पनि जग्गामा गएर खोजी गरेर पत्ता लगाउन सक्नुहुन्न, न तपाईँ अन्तरिक्षमा गएर परमेश्वरलाई पत्ता लगाउन सक्नुहुन्छ, भेट्न सक्नुहुन्छ। धेरै वर्ष पहिले रूसीहरूले अखबारमा त्यस कुराको छापे, जब तिनीहरू अन्तरिक्षमा गए पहिलोपल्ट, तिनीहरूले परमेश्वरलाई पत्ता लगाएनन्, देखेनन् त्यहाँ। त्यसकारण तिनीहरूले विचार गरे, मान लिए कि उहाँ त्यहाँ हुनुहुन्नथ्यो, अनि तिनीहरूले यसरी घोषणा गरे पत्र अखबारमा कि हामीले त्यहाँ अन्तरिक्षमा गएर चन्द्रमामा गएर परमेश्वरलाई हेर्यौं, खोज्यौं तर भेटाएनौ। मित्र, उहाँलाई तिनीहरूले पत्ता लगाउन सकेनन् भन्ने कुरा, भेट्न सकेनन् भन्ने कुरा सोच्ने काम निरर्थक मूर्खतापूर्ण कुरा हो। मानिसले माइक्रोस्कोप र टेलिस्कोप सूक्ष्मदर्शक यन्त्रले स्वर्गमा हेरेर परमेश्वरको पत्ता लगाउन सक्दैनन्। परमेश्वर आफू स्वयंलाई मानिसका प्रकट गर्ने पर्छ, यो सोपरले बनाएका गम्भीर कथा न हो, तर यो अयुबको निम्ति कति पनि नयाँ छैन। 8 र 9 पदमा आगे भन्छन् सोपर, त्यो त स्वर्गभन्दा अग्लो छ, तपाईँ के गर्न सक्नुहुन्छ? त्यो त पातालभन्दा गहिरो छ, तपाईँ के जान्नुहुन्छ? त्यसको नाप पृथ्वीभन्दा लामो छ र समुद्रभन्दा चौडा छ। उसले परमेश्वरको बारेमा महान उच्च अहंकारी भाषण दिन्छन्, तर यसले कति पनि अयुबको आवश्यकताको छुँदैन, भेट्दैन। आगे पद 10 देखि 12 भनिएको छ, उहाँ नजिकैबाट भएर जानुभयो भने उहाँले त्यो कुरो गुप्त राख्नुहुन्छ, र उहाँले त्यो कुराको घोषणा गर्नुभयो भने कसले उहाँलाई फर्काउन सक्छ? कुन कुन मानिस झुटा छन् उहाँले निश्चय जान्नुहुन्छ। औ उहाँले अधर्म देख्नुभयो भने के उहाँले त्यसको लेखा राख्नुहुन्न? के मूर्ख मानिस ज्ञानी हुन सक्छ? के जंगली गधाको बचेडा मान्छे भएर जन्मन सक्छ? निश्चय नै सोपर यहाँ अयुबको बारेमा बोलिरहेका छन्, आफै स्वयंको बारेमा होइन। उसले विचार गर्दछ कि उनै त्यो मानिस हो जससँग उत्तर छ, हरेक कुरा उत्तर छ। अनि 13-14 पदमा भन्छ, तपाईँले आफ्नो हृदय ठिक बाटोमा चलाउनु भएको भए र आफ्नो हात उहाँलाई प्रार्थना गर्न पसार्नु भएको भए त हुने थियो। तपाईँको हातमा खराब काम भए त्यो दूर गर्नुहोस्, कुनै अधर्मले तपाईँमा घर बनाउन नपाओस्। फेरि सोपर अयुबलाई भन्दछन् कि अयुबले केही कुरा छिपाइरहेका छन्, मतलब उसका जीवनमा केही गोप्य पापहरू छन्। उसका तीनैजना साथीहरूले मान लिए कि अयुबले केही कुरा ढाकिरहेको छ, छोपछाप गरिरहेको छ, उसले आफ्नो जीवनमा केही पापहरू छोपिरहेका छन्, लुकाइरहेका छन्, र उसले ती खराब कामहरू दूर गर्न सुझाव दिन्छन्, त्यसबाट दूर हुन सुझाव दिन्छन्। अनि 15-17 पदमा भन्छन्, तब कुनै कसुर बिना तपाईँले आफ्नो शिर खड़ा गर्नुहुनेछ, तपाईँ कुनै डर नभएको स्थिर मानिस जस्तै हुनुहुनेछ, तब तपाईँले आफ्नो दुःख बिर्सनुहुनेछ, भलको पानी बगेर गए जस्तै मात्र त्यो तपाईँले सम्झनुहुनेछ। जीवन मध्याह्नभन्दा उज्यालो हुनेछ र अन्धकार चाहिँ बिहानमा परिवर्तन हुनेछ। सोपर भनिरहेका छन्, यदि तिमीले आफ्नो जीवनमा भएका ती पापहरूसँग व्यवहार गरे, पश्चाताप गरिकन त्यसको त्यागे, परमेश्वरले तिम्रा प्रार्थनाहरू सुन्नुहुनेछ अनि उत्तर दिनुहुनेछ, साथै तिमीलाई पुनस्थापन गर्नुहुनेछ। यही नै सोपरको तात्पर्य हो अयुबको सम्बन्धमा। अनि 20 पदमा भन्छन्, दुष्टहरूका आँखा बन्द हुनेछन्, भाग्ने बाटाहरू तिनीहरूका निम्ति बन्द हुनेछन्, र मृत्युमा नै तिनीहरूको आशा हुनेछ। सोपरले अयुबलाई यो भन्दै आफ्नो भनाईलाई अन्त गर्दछन्, तिमी त्यस्तो समयमा आउनेछौ जबसम्म तिमी आफ्ना गोप्य पापहरूको प्रस्ताव गर्दैनौ, परमेश्वरको दण्ड तिमी माथि हुनेछ। उसले पहिले नै अयुबले कस्तो किसिमको दण्ड पाउनेछ भन्ने सम्पूर्ण दण्डको अगमबाडी यहाँ गर्दछ। अनि यसले सुपरको कुरालाई, बहसलाई अन्त गर्दछ, जुन वास्तविकतामा अयुबमाथि एक आक्रमण हो। अयुबका तीनजनै साथीहरूले अयुबको विरूद्धमा आफ्ना अलिकता कुराहरू भनिसके र अर्को दिनमा हामी देख्नेछौ अयुबले उसका तीन साथीहरूको वचनको उत्तर दिनेछन्। तबसम्म तपाई सबै प्रार्थनाको वातावरणमा रहनुहोला र मनको तयारीमा पनि प्रभु आफ्नो वचन अध्ययनद्वारा आशिष दिए।
2: तै मलाई आशा छ आजको अध्ययनले हामी धेरैको हृदय छोएको छ। सोपरले केही सत्य कुरा त बोल्यो तर उसको शैलीमा करुणा भने थिएन।
3: हो नि त भाइ, यही नै मुख्य पाठको शिक्षा हो। कहिलेकाही सही कुरा पनि गलत आत्मा र गलत समयमा बोलियो भने त्यसले चोट दिन्छ। सोपरले आफूलाई परमेश्वरको प्रतिनिधि ठानेर बोल्यो तर उसले अयुबको घाउमा मलम लगाउनुको सट्टा नुन छर्क्यो।
2: साँच्चै नै दाई, आज पनि त हामी त्यस्तै गल्ती गरिहाल्छौ नि होइन? कसैको समस्या देखेर यो त तिम्रो गल्ती हो भनेर छिट्टै बोलिदिइहाल्छौ।
3: अवश्य पनि भाइ, यही कुरा हामीले जीवनमा लागू गर्नुपर्छ। हामीलाई सबै कुरा थाहा हुँदैन। हामी मानिसहरू धेरै पटक अनुमान गर्छौ, निष्कर्ष निकाल्छौ अनि परमेश्वरको योजना नबुझिकन निर्णय सुनाउँछौ। तर अयुबको कथाले सिकाउँछ कि पीड़ामा परेका मानिसहरूलाई आरोप होइन साथ चाहिन्छ, न्याय होइन प्रार्थना चाहिन्छ, शंका होइन प्रेम चाहिन्छ।
2: साँच्चै नै दाई, आज यी सबै कुराहरूले हामीलाई स्पष्टसँग सन्देश दिएको छ कि हाम्रो बोली कति जिम्मेवार हुनुपर्छ भनेर।
3: सही भन्नुभयो भाइ। हामीले सुपरले जस्तै म परमेश्वरको तर्फबाट बोल्दैछु भन्ने घमण्ड होइन, बरु नम्रता, दया र बुझाइको आत्मा राख्नुपर्छ। त्यसैले आदरणीय श्रोताहरू, यदि तपाईँ आज कुनै पीड़ामा हुनुहुन्छ भने सम्झनुहोस्, मानिसहरूले गलत बुझ्न सक्छन् तर परमेश्वरले तपाईँको हृदय ठिकसँग बुझ्नुहुन्छ। उहाँले तपाईँको मौन आँसु पनि देख्नुहुन्छ।
2: साँच्चै नै दाई, अर्को अध्ययनमा अझ रोचक मोड चाहिँ आउँदैछ जस्तो मलाई लाग्छ।
3: अवश्य पनि भाइ, अर्को अध्ययनमा हामी अयुबले सोपारलाई कसरी जवाफ दिन्छन् भन्ने अत्यन्त गहिरो आत्मिकी संवादलाई हेर्नेछौ। त्यसरी श्रोताहरू हाम्रो साथलाई नछुटाउनुहोस्।
2: साँच्चै नै, र अन्तिममा आउँदै गर्दाखेरि आदरणीय श्रोताहरू, तपाईँहरूको विचार, प्रार्थना र यस अध्ययनबाट पाउनुभएको आशिषहरू कृपया हामीसँग बाँड्नको निम्ति नहिचकिचाउनुहोस्।
3: हजुर, तपाईँहरूको सन्देश, प्रतिक्रिया र आशिषका शब्दहरू नै हाम्रो सेवकाईको प्रोत्साहन हुन्। कृपया हामीलाई सम्पर्क गर्नुहोस्, आफ्नो आशिषहरू बाँड्नुहोस्, ताकि तपाईँहरूको गवाहीबाट हामी पनि आशिषित हुन सकौं। प्रभुले हामी सबैलाई प्रशस्त मात्रामा आशिष दिनुभएको होस्।
2: आजको दिनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट विदा लिन चाहन्छौ र हजुरलाई शुभ समयको कामना हामी गर्दछौ र आउने दिनमा अझै पनि निरन्तर रूपमा हाम्रो यो अध्ययनहरूलाई सुन्नको निम्ति र प्रतिक्रिया दिनको निम्ति हामी आग्रह गर्दछौ र तपाईँहरूले गर्नुभएको फोन कलले हामीलाई निरन्तर उत्साह दिइरहेको छ र हामी आशा गर्दछौ आउने दिनहरूमा पनि हामी तपाईँहरूसँग सम्पर्क गर्ने मौका पाउनेछौ। र अब भने हजुरहरूको माझबाट हामी विदा माग्न चाहन्छौ र हामीलाई सम्पर्क गर्नको निम्ति हाम्रो सम्पर्क नम्बर 97 0420 97 97 97 97 97

र हामीलाई सम्पर्क गर्नको निम्ति हाम्रो सम्पर्क नम्बर 97 0420 97 97 97 9704209797।

0: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
2: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्पोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
3: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
2: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
3: 9860248443।
2: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
4: मोबाइल, पंखा, हिटर, राइस कुकर, कुलर, चार्जर, इयरबड्स, इयरफोन, स्पीकर, सीसीटीवी क्यामेरा, राउटर, ब्याकअप अनि विभिन्न बिजुलीका सामानहरू सबै एकै ठाउँमा।
2: तपाईँको रोजाइको केन्द्र श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
4: हामी कहाँ मोबाइल, इलेक्ट्रोनिक्स सामान, मोबाइल एसेसरिज र ग्यारेन्टी सहितका सामानहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: सीमित समयका लागि सबै सामानहरू विशेष छुटमा उपलब्ध छन्।
4: गुणस्तर सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बस काउन्टर भन्दा दुई घर तल। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ। सम्पर्क नम्बर 9851063802, 9851063802।
5: राष्ट्रको लागि बक्सिङ,
2: स्वास्थ्यको लागि बक्सिङ,
5: आत्मरक्षाको लागि बक्सिङ।
6: जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
2: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइट तर्फ, ओम शान्ति भवन नजिकै।
6: समय बिहान र बेलुका।
2: थप जानकारीका लागि रेगन श्रेष्ठ। सम्पर्क नम्बर 9841465649, 9841465649।
6: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त।
2: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
7: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
2: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
7: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
2: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
7: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
2: प्रोपाइटर राम श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915।
8: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: तपाईँ यति बेला रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ। हाम्रो स्टुडियोको घडीमा साँझको 6:35 बजेको छ। अब सुन्न सक्नुहुन्छ समाचार सेरोफेरो।

सामुदायिक रेडियो रेडियो बिहानी 97.6 मेगाहर्जको साँझ 6:35 बजेको समाचार श्रेफेरमा विवेक सुवेदीको नमस्कार। तपाईँ प्रसारण एफएम ब्यान्डको 97.6 मेगाहर्जमा धादिङ सहित नेपालका विभिन्न जिल्लाहरूमा र संसारको जुनसुकै स्थानबाट हाम्रो अनलाइन प्रसारण www.radiobihani.org.np, फेसबुकबाट रेडियो बिहानी र हाम्रो पात्रो मोबाइल एप्लिकेशन मार्फत एकैसाथ प्रत्यक्ष रूपमा सुन्न सक्नुहुन्छ। समाचारको सिलसिला सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।

0: विपक्षीहरूको निरन्तर अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित, प्रतिनिधि सभाको सचिवमा प्रकाश अधिकारी नियुक्त। वैदेशिक रोजगारीका नाममा लाखौं ठगी गर्ने तीनजना पक्राउ, विद्युतीय कारोबारमा उल्लेख्य वृद्धि, क्यूआर भुक्तानी सबैभन्दा बढ़ी। र चीनसँग ठूलो सम्झौता खोज्दै ट्रम्प मेसी बने एमएलएसमा सर्वाधिक पारिश्रमिक पाउने खेलाड़ी। अब समाचार विस्तारमा। प्रतिनिधि सभा बैठकमा विपक्षीहरूले अवरोध गरेपछि आज तेस्रो पटक बसेको बैठक पनि स्थगित भएको छ। लगातार दुई पटककै बैठकमा अवरोध गरेका विपक्षी दलहरूले तेस्रो पटक बसेको बैठकमा पनि अवरोध कायमै राखेपछि सभामुख डोलप्रसाद अर्यालले भोलि बिहान 11 बजेसम्मका लागि बैठक स्थगित गर्नुभएको हो। सरकारको नीति तथा कार्यक्रममाथि छलफल तथा जवाफ दिने कार्यसूचीमा समेत प्रधानमन्त्री बालेन्द्र शाह अनुपस्थित भएको भन्दै विपक्षी दलहरूले विरोध गरेका हुन्। प्रतिनिधि सभाको आजको कार्यसूची सार्वजनिक भएपछि प्रधानमन्त्री शाहले संसदमा जवाफ दिन लागेको चर्चा चलेको थियो, तर संसद बैठक शुरू हुँदासम्म मन्त्री परिषद बैठक चलाइरहेका प्रधानमन्त्री संसदमा जानुभएन। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा प्रधानमन्त्री खोज्दै गर्दा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री चोडिम वाग्लेलाई छलफल प्रारम्भको प्रस्ताव प्रस्तुत गर्ने अनुमति दिनुभयो। त्यसपछि विपक्षी दलका सांसदहरूले बैठक अवरूद्ध गरे। राष्ट्रपति रामचन्द्र पौडेलले संखुवा सभाका प्रकाश अधिकारीलाई संघीय संसद प्रतिनिधि सभाको सचिव पदमा नियुक्त गर्नुभएको छ। राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति पौडेलले प्रतिनिधि सभाका सभामुखको सिफारिशमा नेपालको संविधानको धारा 106 उपधारा 1 बमोजिम अधिकारीलाई सो पदमा नियुक्त गर्नुभएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा बुधबार जारी विज्ञप्ति अनुसार अधिकारीलाई सो जिम्मेवारी दिएको हो। वैदेशिक रोजगारीमा पठाउने प्रलोभन देखाई लाखौं रूपियाँ ठगी गरेको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार फरक फरक मुलुक पठाउने भन्दै रकम असुल गरी ठगी गर्ने व्यक्ति पक्राउ परेका हुन्। पक्राउ पर्नेमा झापाको दमक नगरपालिका दुई घर भई हाल काठमाडौँको टोखा बस्ने 37 वर्षीय सागर गौतम हुनुहुन्छ। उहाँले युएई पठाउने भन्दै पीड़ितबाट 4,58,000 रूपियाँ ठगी गरेको प्रहरीको दावी छ। त्यसैगरी न्यूजील्याण्ड पठाउने भन्दै 15,90,000 रूपियाँ ठगी गर्ने दाङखोराई उपमहानगरपालिका 10 का 32 वर्षीय शम्भु गौतम र क्यानाडा पठाउने प्रलोभनमा 24 लाख रूपियाँ ठगी गर्ने उखलढुङ्गा सिद्धिचरण नगरपालिका 4 की 37 वर्षीय सुमन गुरूङ पक्राउ परेका हुन्। बेरोजगार युवा युवतीलाई आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाउने भन्दै रकम असुल गरेर उनीहरू लामो समयदेखि सम्पर्कविहीन भएका थिए। पक्राउ परेका तीनैजनालाई थप अनुसन्धान तथा आवश्यक कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग ताजहल पठाइएको प्रहरीले जनाएको छ। समाचारमा अब एकैछिन विश्राम।
1: किन आँखा मिचेको मिचे गरेको
2: हेर्न, अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
1: धेरै समय मोबाइल चलाएपछि क्या हो
2: भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
1: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
2: ए त्यसो भए जोगिन के गर्ने त?
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
2: बुझे।
1: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
3: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: रेडियो बिहानी 97.6 मेगाहर्ज।
0: विश्रामपछि पुनः स्वागत छ। अब बाँकी समाचार। नेपालमा विद्युतीय कारोबारको प्रयोग तीव्र रूपमा बढ़दै गएको देखिएको छ। 2082 सालको चैत मसान्तसम्म डेबिट कार्ड, मोबाइल बैंकिङ तथा क्यूआर कोड मार्फत हुने कारोबारमा उल्लेख्य वृद्धि भएको तथ्याङ्कले देखाएको हो। नेपाल राष्ट्र बैंकका अनुसार 2082 चैत मसान्तसम्म डेबिट कार्ड प्रयोगकर्ताहरूले 1,03,00,000 कारोबार मार्फत 80,09,00,00,000 रूपियाँ बराबरको कारोबार गरेका छन्। त्यसै गरी मोबाइल बैंकिङ मार्फत 7,44,00,000 पटक कारोबार हुँदा 6,18,71,00,000 रूपियाँ बराबरको कारोबार भएको छ। मोबाइल बैंकिङ अहिले दैनिक आर्थिक गतिविधिको प्रमुख माध्यम बन्दै गएको देखिन्छ। यस्तै क्यूआर कोड भुक्तानी प्रणाली पनि तीव्र रूपमा विस्तार भइरहेको छ। तथ्याङ्क अनुसार 5,46,00,000 कारोबार मार्फत 1,53,47,00,000 रूपियाँ बराबरको कारोबार भएको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणका लागि बेजिङतर्फ प्रस्थान गर्नुभएको छ। झण्डै एक दशकपछि अमेरिकी राष्ट्रपतिको चीन भ्रमण हुन लागेको हो। यो भ्रमण विश्वका सबैभन्दा ठूला दुई अर्थतन्त्र बीचको सम्बन्धमा निर्णायक क्षण हुने ठानिएको बीबीसीले जनाएको छ। ट्रम्पले चीनसँग व्यापार प्रविधि र भूराजनैतिक तनावलाई नयाँ ढंगले व्यवस्थापन गर्ने संकेत दिनुभएको छ। चीनिया राष्ट्रपति शी जिनपिङसँग हुने बहुप्रतीक्षित शिखर वार्ता अघि ट्रम्पले अमेरिकी कम्पनीहरूका लागि चीनलाई अझ खुला बनाउन आग्रह गर्ने सार्वजनिक घोषणा गर्नुभएको छ। यस भ्रमणलाई ट्रम्प प्रशासनले केवल कूटनीतिक भेटका रूपमा नभई आर्थिक र रणनीतिक सम्बन्ध पुनर्सन्तुलन गर्ने अवसरका रूपमा अघि सारेको देखिएको छ। यही कारण व्यापार र प्रविधि क्षेत्रका चर्चित अमेरिकी व्यवसायीहरू पनि ट्रम्पको टोलीसँग बेजिङ गएका छन्। एनभिडियाका प्रमुख जेन्सेन हु आङ, टेस्ला प्रमुख एलन मस्क, एप्पलका प्रमुख टिम कुक सहित अन्य ठूला अमेरिकी कम्पनीका कार्यकारी प्रमुखहरू चीन भ्रमणमा सहभागी भएका छन्। ट्रम्पको चीन भ्रमण व्यापारिक सम्बन्ध सुधारको प्रयासबीच ताइवान इरान युद्ध र कृत्रिम बौद्धिकता एआई प्रतिस्पर्धा जस्ता संवेदनशील विषयले वार्तालाई जटिल बनाउने सम्भावना पनि देखिएको छ। व्हाइट हाउसबाट प्रस्थान अघि ट्रम्पले पत्रकारसँग कुरा गर्दै इरानबारे शी जिनपिङसँग लामो वार्ता हुने अपेक्षा व्यक्त गर्नुभयो। चीनले अमेरिकी प्रतिबन्धका बावजुद इरानी तेल किनिरहेकोले यो विषय वार्ताको केन्द्रमा रहने अनुमान छ। चीन मध्यपूर्वमा बढ़दो तनावप्रति चिन्तित देखिएको छ। चीनिया विदेश मन्त्रालयले हिजो पाकिस्तानलाई इरान र अमेरिका बीचको सम्वाद प्रक्रियामा मध्यस्थता प्रयास बढ़ाउन आग्रह गरेको थियो। सन् 2017 ट्रम्पको पहिलो चीन भ्रमणमा भोलि र पर्सी शी जिनपिङसँग औपचारिक वार्ता हुनेछ। मेजर लीग सकर एमएलएस का सबैभन्दा ठूलो स्टार लियोनल मेसी नै लीगका सर्वाधिक पारिश्रमिक पाउने खेलाड़ी बनेका छन्। एमएलएस प्लेयर्स एसोसिएशनले मंगलबार सार्वजनिक गरेको विवरण अनुसार इन्टर मियामीका यो अर्जेन्टिनी सुपरस्टारको वार्षिक आधारभूत तलब 2,50,00,000 अमेरिकी डलर पुगेको छ। यो लीगकै दोस्रो उच्च पारिश्रमिक पाउने खेलाड़ी भन्दा दोब्बरभन्दा बढ़ी हो। सार्वजनिक गरिएको नयाँ तलब सूचीले गत अक्टोबरमा इन्टर मियामीसँग गरिएको नयाँ सम्झौतापछि मेस्सी सन् 2028 क्लबमै रहने पनि पुष्टि गरेको छ। नयाँ सम्झौतापछि उनको आधारभूत तलब झण्डै दोब्बर बनेको हो। सबै सुविधा जोड्दा उनले कुल 2,83,00,000 डलर सुनिश्चित रूपमा पाउनेछन्। दोस्रो स्थानमा दक्षिण कोरियाली स्टार सन ह्योङ मिन रहेका छन्। गत अगस्तमा लस एन्जलस एफसीमा आबद्ध भएका उनले यसअघि टोटन ह्यामाको कप्तानी सम्हालेका थिए। साँझ 6:35 बजेको समाचार सेरफेरो सक्नु अघि अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक। विपक्षीहरूको निरन्तर अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित, प्रतिनिधि सभाको सचिवमा प्रकाश अधिकारी नियुक्त। वैदेशिक रोजगारीका नाममा लाखौं ठगी गर्ने तीनजना पक्राउ, विद्युतीय कारोबारमा उल्लेख्य वृद्धि, क्यूआर भुक्तानी सबैभन्दा बढ़ी। र चीनसँग ठूलो सम्झौता खोज्दै ट्रम्प, मेसी बने एमएलएसमा सर्वाधिक पारिश्रमिक पाउने खेलाड़ी। हवस् त साँझ 6:35 बजेको समाचार सेरफेरो सकियो। प्राविधिक मित्रका साथै म विवेक पनि बिदा माग्छु। निरन्तर सूचना र समाचारको माध्यमबाट तपाईँलाई सुसूचित गराउने हाम्रो अभियान जारी नै छ। रेडियो बिहानी 97.6 मेगाहर्जसँगै रहनुहोला। नमस्कार।

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
0: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
2: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
0: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
2: जनरल मेडिसिन सेवा,
0: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
2: बाल रोग सम्बन्धी सेवा,
0: स्त्री रोग सम्बन्धी सेवा,
2: मुटुको इको र भिडियो एक्सरे सेवा,
0: ल्याब टेस्ट,
2: भिटामिन डी,
0: भिटामिन बी 12,
2: आयरन प्रोफाइल
0: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
2: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
0: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
2: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
2: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ। होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
3: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
2: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
3: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
2: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3, धादिङ बेसी, पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
4: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू:
4: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3, धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
4: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर। सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
5: घर त बल्ल बल्ल बनाइदिए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
3: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी एल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र एल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
5: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरो सुन्दिन म।
3: ल टिप्नुहोस्, प्रोप्राइटर बिरबहादुर श्रेष्ठको लागि
0: 98340 97437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
6: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडी प्रोप्राइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98440057437।
7: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले पनि। यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
8: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
9: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ, मोबाइल 98550-50934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512-40934।
10: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: सुरुमा प्रमुख समाचार। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै प्रतिपक्षी दलहरूको विरोधका कारण प्रतिनिधि सभाको बैठक स्थगित। राष्ट्रिय सभामा भने नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन आगामी असार 7-9 गतेसम्म चितवनमा गर्ने केन्द्रीय कार्य समितिको निर्णय। मन्त्री परिषदद्वारा नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत। सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्र नगरका तत्कालीन सदस्य सचिव टीकाराम ढकाल सहित 5 जना विरूद्ध अख्तियारद्वारा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प 2 दिने चीन भ्रमणका क्रममा आज बेजिङमा।
1: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब समाचार विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा प्रतिपक्षीहरूको विरोधका कारण स्थगित भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिको माग गर्दै प्रतिपक्षी दलका सांसदहरूले बैठक अवरोध गरेपछि आज तेस्रो पटक शुरू बैठकमा पनि अवरोध कायम रहेपछि सभामुख डोल प्रसाद अर्यालले भोलि 11 बजे बस्ने गरी बैठक स्थगित गर्नुभएको हो। बैठकमा सभामुख अर्यालले 2 पटक स्थगित भएर पुनः सञ्चालन भएको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले पुरानै अडान राखेर बैठकमा अवरोध जारी राखेपछि भोलि बस्ने बैठकमा प्रधानमन्त्री शाहको उपस्थिति रहने र धारणा पनि राख्नुहुने जानकारी गराउनुभयो। यसअघि बैठकमा प्रधानमन्त्री शाहका तर्फबाट अर्थमन्त्री डाक्टर सोनी मुवाक्लेले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले प्रस्ताव प्रस्तुत गरे लगत्तै प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री शाहको उपस्थितिको माग गर्दै अवरोध शुरू गर्नुभयो। अवरोधका बीच सभामुख अर्यालसँग समय माग गरी नेपाली कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री शाहको उपस्थिति आवश्यक र अनिवार्य रहेको बताउनुभयो। नेकपा एमालेका नेता सांसद पद्मा रियालले नीति तथा कार्यक्रमको प्रमुख जिम्मेवार प्रधानमन्त्री नै हुने र सांसदहरूले उठाएका विषयमा जवाब दिने जिम्मेवारी पनि प्रधानमन्त्रीको नै रहने भएकाले प्रधानमन्त्री शाहलाई उपस्थितिका लागि रूलिङ गर्न माग गर्दै रूलिङ भएको अवस्थामा बैठक चल्न दिने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री शाहको उपस्थितिको विषयमा आजको मात्रै सवाल नभएको भन्दै 5 वर्षको कार्यकालभरि नियमावलीको धारा 38 देखाएर प्रधानमन्त्रीको आवाज संसदले सुन्न नपाउने हो भनी प्रश्न गर्नुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीको दलका नेता ज्ञान बहादुर शाहीले नीति तथा कार्यक्रममाथिको छलफल सुन्ने र जवाब दिनुपर्ने भन्दै प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति अनिवार्य रहेको बताउनुभयो। प्रतिपक्षी दलका सांसदहरूले विषय राख्दै बैठकमा अवरोध जारी राखेपछि सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीले नै नीति तथा कार्यक्रमको छलफलमा भाग लिनुपर्ने कानूनी बाध्यता नरहेको बताउनुभयो। मुख्य सचेतक बुर्लाकोटीले मन्त्रीले टेबल गरिसकेपछि कुन नियमले प्रधानमन्त्री बिना छलफल अगाडि बढ़न नसक्ने हो त्यो भनिदिनु पर्यो भन्दै आफूहरू पुराना धेरै नियम तोडेर अगाडि बढ़न आएको बताउनुभयो। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कव साङपाङ प्रधानमन्त्री शाह आफूले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा उपस्थित नभएको भन्दै बैठकबाट बाहिरिनु भएको थियो। सभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापाको मंगलबार सभाको बैठकमा दिनुभएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन निर्देशन दिनुभएको थियो। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान सभा 11 बजे बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकमा आर्थिक वर्ष 2083-84 लागि सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डाक्टर सोनी मोहग्लेले राष्ट्रपतिबाट संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत आर्थिक वर्ष 2083-84 लागि सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नु भएसँगै छलफल शुरू भएको हो। बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी सांसदहरूले नीति तथा कार्यक्रमले वास्तविक किसानलाई राहत दिन नसकेको बताउनुभयो। सांसदहरूले प्रस्तुत नीति तथा कार्यक्रमले नागरिकमा आशा र भरोसा जगाउन नसकेको भन्दै प्राकृतिक ग्यास उत्पादन र यसको उचित प्रयोग, जल विद्युत आयोजनाहरूको प्राथमिकीकरणका विषयलाई समेट्न पनि सुझाव राख्नुभयो। सांसदहरूले विपन्न वर्ग, मधेस प्रदेश, सबल संघीयता, समावेशिताको सुदृढीकरण लगायतका विषयमा नीति तथा कार्यक्रम मौन रहेको भन्दै सरकारको कार्यशैली र नीतिमा एकरूपता नभएको जिकिर गर्नुभयो। यस्तै सांसदहरूले मुलुकको साधन स्रोत उचित परिचालन, कृषि, शिक्षा, रोजगारी र आर्थिक विकासका लागि स्पष्ट नीति तथा कार्यक्रम ल्याउन नसकेको बताउनुभयो। यस्तै आजको बैठकमा विधान व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर रोकायले अभौतिक असांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 सम्बन्धी विधान व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेश गर्नुभयो। यसअघि राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाह सदन र प्रश्नहरूप्रति जवाबदेही र उत्तरदायी हुनुपर्नेमा सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै सांसदहरूले सुकुम्बासीहरूको उचित व्यवस्थापन गर्ने योजना विनै सरकारले घरवास विहीन बनाएको उल्लेख गर्दै सुकुम्बासीहरूलाई उचित घाँसवास तथा रोजगारीको व्यवस्थापन गर्नुपर्नेमा सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भोलि बिहान 11:15 बस्नेछ। सरकारले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्ने निर्णय गरेको छ। मन्त्री परिषदको आज बसेको बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्ने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले जानकारी दिनुभयो। बैठकले विद्युतीय सुशासन आयोग गठन तथा संचालन आदेश 2079 संशोधन स्वीकृत गर्ने निर्णय गरेको छ। यसैगरी बैठकले सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधि सभाका सदस्य सुशील खड्का र योगेश गौचन थकालीलाई मनोनयन गर्ने निर्णय गरेको छ। यस्तै बैठकले भूमि सम्बन्धी 21 संशोधन नियमहरू 2083 स्वीकृत गर्ने पनि मन्त्री परिषद बैठकले निर्णय गरेको संचार मन्त्री डाक्टर तिमल सिन्हाले जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा केन्द्रीय कार्य समितिको बैठकले प्रथम महाधिवेशन आगामी असारमा चितवनमा गर्ने निर्णय गरेको छ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा आज बसेको राष्ट्रिय कार्य समिति बैठकले प्रथम महाधिवेशन आगामी असार 7, 8 र 9 गते गर्ने निर्णय गरेको पार्टी संसदीय दलका सचेतक प्रकाश चन्द्र परियारले जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी 2079 साल असार 7 गते स्थापना भएको थियो। संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले संस्थागत भ्रष्टाचार नियन्त्रण गरी राज्यका स्रोत साधन जनताको हितमा प्रयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। संचार मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री डाक्टर तिमल सिन्हाले सरकारका कुनै पनि निकाय कसैको उद्देश्य वा स्वार्थपूर्तिका लागि प्रयोग भएको देखिएमा राज्यका निकायहरूबाट त्यस अवस्थाबारे गम्भीर र निष्पक्ष छानबिन गरिने बताउनुभयो।
4: सरकारका कुनै पनि निकायहरू कसैको स्वार्थपूर्ति गर्नको लागि प्रयोगमा हुने स्थिति आयो भने राज्यका निकायहरूले गम्भीरतापूर्वक लिएर छानबिन हुन्छ, किनभने अब कोही व्यक्ति चाहे त्यो राजनीति क्षेत्रको होस्, प्रशासनिक क्षेत्रको होस् अथवा बिचौलिया तन्त्रको होस्, अब जनताको सम्पत्तिको दुरूपयोग गर्ने दिन गइसकेको छ।
0: मन्त्री डाक्टर तिमल सिन्हाले लोकतन्त्र बलियो बनाउन जिम्मेवार पत्रकारिताको आवश्यकता रहेको बताउँदै गैर जिम्मेवार पत्रकारिता तथा लोक कल्याणकारी विज्ञापनका नाममा भएका अनियमिततालाई रोक्नुपर्नेमा जोड़ दिनुभयो। मन्त्री डाक्टर तिमल सिन्हाले इन्टरनेट सेवा विस्तारबारे जानकारी दिँदै पहिलो चरणमा 4G सेवाको अधिकतम उपयोग सुनिश्चित गरिसकेपछि दोस्रो चरणमा मात्र 5G सेवालाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्ने तयारी भइरहेको बताउनुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्र नगरका तत्कालीन सदस्य सचिवहरू सहित 5 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। सटर कवल भाड़ा बापतको आमदानी बुझी लिई बैंक दाखिला नगरी आमदानी रकममा अनियमितता गरेको अभियोगमा तत्कालीन सदस्य सचिव टीकाराम ढकाल विरूद्ध 64,28,000 भन्दा बढ़ी बिगो माग दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभयो। यस्तै आयोगले तत्कालीन सदस्य सचिवहरू नरहरि तिवारी विरूद्ध 1,04,71,000 र गेहेन्द्र बहादुर डाङ्गी विरूद्ध 72,78,000 भन्दा बढ़ी विगो माग दावी गर्दै मुद्दा दायर गरेको छ। यस्तै आयोगले तत्कालीन लेखा अधिकृत हरिबहादुर छेत्रीको श्रीमती सीमा कुमारी चन्द छेत्री विरूद्ध 2,90,96,000 र तत्कालीन सहलेखापाल खड्ग बहादुर राणा विरूद्ध 2,94,78,000 भन्दा बढ़ी विगो माग दावी गर्दै मुद्दा दायर गरिएको प्रवक्ता नेउपानेले जानकारी दिनुभयो। केन्द्रीय अनुसन्धान ब्यूरोको प्रहरी टोलीले सरकारी सम्पत्ति क्षति गरेको अभियोगमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई सिन्धुलीबाट पक्राउ गरेको छ। निजी क्षेत्रको स्मार्ट टेलिकमको सम्पूर्ण सम्पत्ति, दूरसंचार पूर्वाधार, दूरसंचार प्रणाली र दूरसंचार सञ्जाल नेपाल दूरसंचार प्राधिकरणले नियन्त्रणमा लिएको अवस्थामा उक्त सम्पत्तिमा सरकारी हक टुटाएर लिलामी प्रक्रियामा संलग्न भएको आरोपमा पक्राउ गरिएको जनाएको छ। ब्यूरोका प्रवक्ता शिव कुमार श्रेष्ठका अनुसार प्रमुख कार्यकारी अधिकृत पाण्डे लोन रिकभरी कमिटिको अध्यक्षको हैसियतमा उक्त लिलामी प्रक्रियामा सहभागी भएको अनुसन्धानबाट खुलेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले शिक्षामा सबै वर्ग र क्षेत्रको पहुँच अभिवृद्धि गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। शिक्षा मन्त्रालयद्वारा आज जनकपुर धाममा आयोजित साक्षर मधेस प्रदेश घोषणा पूर्व तयारी अध्ययन उच्च स्तरीय विज्ञ कार्यदलको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा मन्त्री पोखरेलले स्पष्ट नीति अवलम्बन गरी शिक्षामा सबैको पहुँच पुर्याइने प्रतिबद्ध रहेको र त्यसमा वर्तमान सरकारलाई सहयोग गर्न सम्बद्ध सबैसँग अनुरोध गर्नुभयो। सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री पोखरेलले मधेस प्रदेशमा अझै पनि विद्यालय बाहिर रहेका बालबालिका, निरक्षर वयस्क तथा आर्थिक अभावका कारण शिक्षा प्राप्त गर्न नसकेका समुदायलाई लक्षित गरी विशेष अभियान सञ्चालन गरिने बताउनुभयो। कार्यक्रममा मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले मधेस प्रदेश सरकारले विद्यालय शिक्षासँगै वयस्क शिक्षा, जीवनोपयोगी र व्यावहारिक शिक्षा, सिखमूलक तालिम तथा समुदायमा आधारित शिक्षण सिकाई कार्यक्रमलाई प्राथमिकता दिँदै आएको बताउनुभयो। सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउन सक्ने चेतावनी दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सूचना जारी गर्दै निजामती कर्मचारीलाई अनुशासन र आचरण सम्बन्धी व्यवस्था पूर्ण रूपमा पालन गर्न निर्देशन दिएको हो। सूचनामा नेपालको संविधान र निजामती सेवा ऐन अनुसार निजामती सेवा राजनैतिक रूपमा तटस्थ, निष्पक्ष र उत्तरदायी हुनुपर्ने उल्लेख छ। यस्तै मन्त्रालयले निजामती सेवा ऐनमा कर्मचारीले राजनीतिमा भाग लिएमा भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउन सकिने व्यवस्था रहेको सम्झाउँदै मन्त्रालयले कर्मचारी राजनीतिक दल, भातृ संगठनमा आबद्ध हुन नपाइने जनाएको छ। सूचनामा राजनीतिक गतिविधिमा संलग्न हुने, संगठनको सदस्यता लिने वा निर्वाचनमा उम्मेद्वार बन्ने कर्मचारीलाई सेवाबाट हटाउन सकिने व्यवस्था रहेको मन्त्रालयले उल्लेख गरेको छ। सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोग विरूद्ध दायर गरेको रिट निवेदनमा कारण देखाओ आदेश जारी गरेको छ। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले आज कारण देखाओ आदेश गर्दै यही वैशाख 29 गते छलफलका लागि बोलाएको थियो। यस्तै अधिवक्ता डाक्टर प्रेमराज सिलवालले सम्पत्ति छानबिन आयोग असंवैधानिक र क्षेत्राधिकार विहीन भएको उल्लेख गर्दै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई विपक्षी बनाई रिट निवेदन दायर गर्नुभएको थियो। सरकारले अध्यागमन सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न विधेयकको मस्यौदा तयार पारेको छ। गृह मन्त्रालयले अध्यागमन सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकको मस्यौदामाथि सुझाव दिन सर्वसाधारणसँग अनुरोध गरेको छ। मन्त्रालयले आज उक्त मस्यौदा सार्वजनिक गर्दै 7 दिनभित्र सुझाव दिन अनुरोध गरेको हो। विगतमा बाल विवाहको दर निकै उच्च रहेको पाल्पाको निस्ती गाउँपालिकाले पछिल्लो समय बाल विवाह न्यूनीकरण गर्न सफल भएको छ। सामाजिक, आर्थिक तथा भौगोलिक हिसाबले पछाडि परेको निस्ती गाउँपालिकामा अहिले विद्यार्थी, विद्यालय र स्थानीय सरकारको संयुक्त प्रयासबाट सामाजिक परिवर्तनको राम्रो शुरूआत देखिन थालेको स्थानीय बताउँछन्। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
5: मिस्ती गाउँपालिका चार मिट्यालमा रहेको गौरीशंकर माध्यमिक विद्यालयका विद्यार्थीहरूले आफ्नै शब्द र लयमा बाल विवाह विरूद्ध गीत गाउँदै सन्देश दिएका छन्। मिस्ती गाउँपालिका भित्र डरलाग्दो अवस्थामा रहेको बाल विवाहको ग्राफ घटाउन गाउँपालिका समुदाय र विद्यालयहरू मिलेर पालिकामा बाल भेला आयोजना गर्यो। बाल बालिकाले सड़क नाटकबाट चेतना फैलाइरहेका छन्। नाटकमा सहभागी विद्यार्थी सृष्टि सुनारी मगर बाल विवाह न्यूनीकरणका लागि पालिकाले सचेतना मूलक कार्यक्रममा जोड़ दिएको छ। पालिकाले पटक पटक बाल मेला सड़क नाटक र पालिका स्तरमा बाल विवाह न्यूनीकरण गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्न थालेपछि पछिल्ला वर्षमा बाल विवाह हुने क्रम घट्दो अवस्थामा छ। बाल विवाह न्यूनीकरण गर्न सचेतना मूलक कार्यक्रमले सहयोग पुर्याएको बताउनुहुन्छ गौरीशंकर मावि मित्यालका प्रह केश बहादुर सुनारी।
6: अहिले सचेतनाका कुराहरू सड़क नाटकहरू प्रदर्शनी अहिले भइरहेका छ, जुन सचेतनामूलक बाल विवाह अन्तर्गत लागि भनेर बाल नृत्य प्रतियोगिता पनि भएको छ। त्यसले गर्दा हिजोको दिन र आजको दिनमा केही फरक छ।
5: निस्ती गाउँपालिकाले बाल विवाह कम गर्न बजेटमा मुख्य प्राथमिकता दिएको छ। बाल विवाह न्यूनीकरणलाई केवल एउटा नारामा मात्र सीमित नराखी यस वर्षको बजेटमा लक्षित वर्गका कार्यक्रम, किशोरीहरूको आत्मरक्षा र सचेतनाका लागि विशेष बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत पूर्ण बहादुर चितौरेले जानकारी दिनुभयो।
7: फोकल पर्सनहरू कोडामा बाल मैत्री सहजकर्ता बाल कल्याण अधिकारी राखेर जनशक्ति त्यसरी व्यवस्थापन छ भने पालिकाको 15% जति बजेट डाइरेक्ट छ, तर अप्रत्यक्ष रूपमा फेरि अन्य कार्यक्रमहरू जोडिएर फेरि त्यसमा चाहिँ सहयोग भएको अवस्था छ।
5: बाल विवाह न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रममा जोड़ दिन थालेपछि निस्तीमा 2079 सालमा 276 जोडीले बाल विवाह गरेकोमा हाल आएर यो संख्या 7 जोडीमा मात्र सीमित भएको छ। 83 साल भित्रै बाल मैत्री र बाल विवाह मुक्त गाउँपालिका घोषणा गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारूले जानकारी दिनुभयो।
8: बाल विवाहलाई मान्यता पार्ने गरी घोषणा गर्ने गरी हामी अगाडि बढिरहेका छौँ।
5: 2079 सालदेखि निरन्तर सञ्चालित विभिन्न अभियानका कारण मिस्तीमा अहिले उमेर नपुग्दै घरजम गर्नेको संख्या निकै कम भएको छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
0: कञ्चनपुरको गड्डा चौकीदेखि कैलालीको चिसापानीसम्म पूर्व पश्चिम महेन्द्र राजमार्गको अतिक्रमण क्षेत्र खाली गरिने भएको छ। सड़क डिभिजन कार्यालय महेन्द्रनगरले आज सूचना जारी गर्दै महेन्द्रनगर राजमार्ग गड्डा चौकी अतरिया चिसापानी सड़क सीमा सड़क केन्द्रबाट 25-25 मिटर दायाँ बायाँ कायम रहेको जनाउँदै सो क्षेत्रमा बनेका टहरा संरचना हटाउन 15 दिनको समय सीमा तोकेको छ। सड़क विभागको स्वीकृति बिना अस्थायी स्थायी घर टहरा निर्माण गर्ने, निर्माण सामग्री राख्ने, मालवस्तु बिक्रीमा राख्ने, ढल तथा पानी सड़क किनारको नालामा मिसाउने लगायतका कार्य नगर्न आग्रह गरेको छ। नेपाली कंग्रेसले पार्टीको केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेको छ। पार्टी सभापति गगन कुमार थापाले कंग्रेसको विधान बमोजिम गठित केन्द्रीय अनुशासन समिति आज पुनर्गठन गर्नुभएको हो। पुनर्गठित समितिको संयोजकमा केन्द्रीय सदस्य तारामान गुरूङ र सदस्यमा केन्द्रीय सदस्यहरू धना खतिउड़ा, रमेश प्रसाद धमला र बजरंग नेपाली रहनु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद प्रतिनिधि सभाको सचिवमा प्रकाश अधिकारी लाई नियुक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले प्रतिनिधि सभाका सभामुखको सिफारिशमा नेपालको संविधान बमोजिम संखुवा सभाका अधिकारीलाई आज सचिवमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। धनकुटा जिल्ला केरा खेतीका लागि उपयुक्त भए पनि व्यावसायिक रूपमा भने अगाडि बढ़न सकेको छैन। वर्षौं पहिलेदेखि केरा खेती हुने गरेको भए पनि हालसम्म जिल्लाको उत्पादनले स्थानीय माग समेत पूरा गर्न नसकेको हो। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
9: धनकुटाको पाखरीवास नगरपालिका वडा नम्बर 9 का कृषक शुक्रराज राईले करिब 40 रोपनी क्षेत्रमा केरा खेती गर्दै आउनु भएको छ। धान तथा अन्य खेतीमा कामदारको समस्या भएपछि उहाँ केरा खेतीतर्फ लाग्नु भएको हो। 3 वर्ष अघि शुरू गरेको केरा खेती अहिले उहाँको राम्रो आमदानीको स्रोत बनेको छ। अन्य खेती भन्दा केरा खेती सजिलो र कम श्रम लाग्ने भएकाले केरा खेती रोजेको उहाँको भनाइ छ।
10: यसको आमदानी गएको बर्खा साउन भदौ यहाँदेखि मात्रै शुरू भएको, अहिले त्यत्रो ठुलो भलम छैन, अब आउने फागुन दिन उता राम्रै उत्पादन देला, धेरै नै फल्ने खालकाहरू छन्।
9: धनकुटामा शुक्र राई जस्ता व्यावसायिक केरा खेतीमा संलग्न कृषक निकै कम छन्। धनकुटाको शहीद भूमि र सागुरीगढी गाउँपालिका तथा पाखरीवास नगरपालिकाको तल्लो क्षेत्रमा मात्र केरा खेती भइरहेको छ। घरायसी प्रयोजनमै सीमित रहेको केरा उत्पादन बढी भएको मात्र बिक्री गर्ने चलन छ। धनकुटामा हाल 43 हेक्टर क्षेत्रफलमा केरा खेती भई वार्षिक करिब 400 मेट्रिक टन उत्पादन हुँदै आएको छ। केरा खेती कम मेहनतमा छिटो आमदानी दिने तथा एउटा बोटबाट एक पटक मात्रै फल दिने भए पनि नयाँ टुसाबाट वर्षौंसम्म उत्पादन लिन सकिन्छ। 15-35 डिग्री तापक्रम र पानी नजम्ने ओसिलो माटोमा खेती हुने केराको उपयुक्त जात र व्यवस्थित खेती गरेमा जिल्लाभर व्यावसायिक रूपमा विस्तार गर्न सकिने कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राणा मगरले बताउनुभयो।
11: धनकुटा जिल्ला कोला खेतीको लागि एकदमै राम्रो सम्भाव्यता भएको क्षेत्र हो। यसलाई भिरालो पाखो भए पनि हुन्छ, सममा पनि हुन्छ, तर यसलाई पानी जम्न हुँदैन, चिसो ठाउँ हुनुपर्छ। यसलाई तल्लो सतहदेखि अलिकति माथिल्लो एरियासम्म खेती गर्न सकिन्छ।
9: धनकुटामा जहाजी, माल्बो, चिनिया, चम्पा, आसामे लगायतका जातको केरा खेती हुने गरेको छ। स्वास्थ्यवर्धक फल भएकाले यसको बजार र माग राम्रो भए पनि जिल्लाको उत्पादनले स्थानीय माग समेत पूरा गर्न सकेको छैन। तराईमा पनि पहाड़े रैथाने जातको माग बढ्दो भएकाले कृषकलाई केरा खेतीतर्फ आकर्षित गर्न आवश्यक देखिन्छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका लागि आज साँझ बेजिङ पुग्नु भएको छ। चीनी राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा ट्रम्पले मे 13-देखि 15 चीनको भ्रमण गर्न लाग्नु भएको हो। लामो उडानपछि अमेरिकी राष्ट्रपति ट्रम्प बेजिङको समय अनुसार साँझ 7:50 बेजिङ अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नु भएको हो। करिब 9 वर्षपछि अमेरिकी राष्ट्रपतिको यो पहिलो चीन भ्रमण हो भने सन् 2017 नोभेम्बरपछि ट्रम्पको यो दोस्रो भ्रमण हो। दुई नेताबीच द्विपक्षीय सम्बन्ध र विश्व शान्ति तथा विकासका प्रमुख विषयमा गहन छलफल हुने चीनको परराष्ट्र मन्त्रालयले जनाएको छ। दक्षिणी लेबनानमा भएको पछिल्लो इजरायली हवाई आक्रमणमा परि 13 मृत्यु हुनका साथै अन्य 14 घाइते भएका छन्। लेबनानको स्वास्थ्य मन्त्रालयले नबातिया शहरमा इजरायली हवाई आक्रमणमा परि मृत्यु हुनेको संख्या 5 पुगेको जनाएको छ, जसमा 2 घाइतेहरूको अवस्था चिन्ताजनक भएकाले नागरिक सुरक्षा एजेन्सीको सहयोगमा उच्च निगरानीको साथ औषधि उपचार भइरहेको जनाइएको छ। अब आर्थिक समाचार, भुवन आचार्यबाट।
12: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
13: पछिल्लो समय होटल तथा पर्यटन क्षेत्रका पूर्वाधारमा लगानी बढेसँगै रूपन्देही पर्यटकीय केन्द्रका रूपमा विकास हुँदै गएको छ। लुम्बिनी भ्रमणमा आउने विदेशी तथा स्वदेशी पर्यटकको प्रमुख वासस्थलका रूपमा रूपन्देही स्थापित हुँदै जाँदा स्तरीय होटल समेत थपिने क्रम बढेको छ। भैरवा लुम्बिनी कोरिडोर तथा जिल्लाका मुख्य शहर क्षेत्रमा 5-4 र 3 होटल संचालनमा आएका छन् भने नयाँ होटल निर्माण समेत जारी रहेको छ। सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले रूपन्देहीमा 5 सहित हयात प्यालेस, टाइगर प्यालेस, वाई सोल्टी, भिलासा र लुम्बिनी हेरिटेज जस्ता होटलहरू संचालनमा रहेको जानकारी दिनुभयो। भैरवा लुम्बिनी सड़क खण्डमा नयाँ 5 होटल निर्माण भइरहेको छ भने भैरवाको बुद्ध चोकमा अर्को 5 होटल निर्माणको अन्तिम चरणमा पुगेको छ। होटल तथा रेस्टुरेन्ट व्यवसायी संगठनका पूर्व अध्यक्ष अनिल गेवालीले अन्तर्राष्ट्रिय होटल व्यवस्थापन समूह रूपन्देहीमा प्रवेश गरेसँगै जिल्लाको पर्यटन छवि थप उज्यालो भएको बताउनुभयो। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि विमानस्थल केन्द्रित होटलमा लगानी समेत बढेको गेवालीले उल्लेख गर्नुभयो। तनहुँको देवघाटमा निर्माणाधीन 126 मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजनाको प्रवेश सुरुङ मार्ग निर्माण शुरू भएको छ। नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको तनहुँ हाइड्रो पावर लिमिटेडले सुरुङ निर्माणका लागि आरके हाइड्रो इन्जिनियरिङ एण्ड एसोसिएट प्रणाली काठमाडौँसँग ठेक्का सम्झौता गरेको छ। विस्फोटक पदार्थ प्रयोग सम्बन्धी स्वीकृति प्रक्रियामा भएको ढिलाइका कारण निर्माण केही समय प्रभावित भएको आयोजना प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो। रन अफ द रिभर प्रकृतिको अर्ध जलाशयुक्त सो जलविद्युत आयोजनाबाट वार्षिक 520.78 करोड़ युनिट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ। आयोजनाको अनुमानित लागत 227 मिलियन अमेरिकी डलर रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले निजी क्षेत्रमा उत्साह बढ़ाएको चितवनका उद्योगी व्यवसायहरूले बताएका छन्। आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रभावकारी देखिए पनि कार्यान्वयनको समयमा कसरी जान्छ भन्नेमा पर्खर हेरेको अवस्थामा रहेको चितवनका उद्योगी व्यवसायहरूले बताउनु भएको हो।
0: अब खेल समाचार, अझै बमबाट।
14: नेपाली ओडीआई क्रिकेट टोलीका उपकप्तान दिपेन्द्र सिंह एरी आईसीसी ओडीआई अलराउन्डर वरियतामा तीन स्थान माथि उक्लिएका छन्। आईसीसीले मंगलबारसम्मको अपडेट राखे बुधबार अध्यावधिक गरेको नयाँ वरियता अनुसार दिपेन्द्र तीन स्टार सुधार गर्दै 28 स्थानमा पुगेका हुन्। उनको रेटिङ अंक बढ़ेर 153 पुगेको छ। घरेलु मैदानमा भएको लीग टू श्रृंखलामा गरेको प्रदर्शनबाट उनको वरियता सुधार भएको हो। नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा सम्पन्न क्रिकेट युनाइटेड कप सिरिज बराबरीमा सकिएको छ। बुधबार विराटनगर 6 स्थित मेरिलेबोन ज्वाला क्रिकेट मैदानमा भारी वर्षापछि मैदान पानी जमेपछि बागमती प्रदेश र क्वालिटी कप 11 बीचको खेल रद्द भयो, जसका कारण सिरिज 1-1 बराबरीमा सकिएको हो। पहिलो खेलमा इक्वालिटीले बागमतीलाई 5 विकेटले हराएको थियो। दोस्रो खेलमा बागमती 22 रनले विजयी भयो। प्रतियोगिताको उत्कृष्ट खेलाड़ी क्वालिटीकी टीका शाह घोषित भइन्। त्यस्तै उत्कृष्ट ब्याटर क्वालिटीकी सानु राजवंशी, उत्कृष्ट बलर बागमतीकी पार्वती खत्री र उदयमान खेलाड़ी बागमतीकै लक्ष्मी माया रूपमा घोषित भइन्। नेपाल क्रिकेट प्रशिक्षक संघले क्रिकेट प्रशिक्षकहरूको सेवा सुविधा भत्ता तथा पारिश्रमिकमा सुधार गर्न नेपाल क्रिकेट संघ क्यानसँग माग गरेको छ। संघका अध्यक्ष जगत बहादुर टमटाले क्यान अध्यक्षलाई सम्बोधन गर्दै बुझाएको पत्रमा नेपाली क्रिकेटको विकासमा प्रशिक्षकहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उक्त माग गरिएको हो। पत्रमा प्रशिक्षकहरूले लामो समयदेखि बाल टोलीदेखि उमेर समूह महिला तथा पुरूष सिनियर टोलीसम्म निरन्तर योगदान दिँदै आएको जनाइएको छ। योगदानका बावजूद पनि प्रशिक्षकहरूले पाउने सुविधा भत्ता तथा पारिश्रमिक अझै न्यून र अपर्याप्त रहेको माग पत्रमा उल्लेख छ।
0: अब मौसम। आगामी 24 घण्टामा कोशी मधेश बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका हिमाली र पहाड़ी भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 28, न्यूनतम 18.4 डिग्री सेल्सियस वर्षा फाटफुट, काठमाण्डुको अधिकतम तापक्रम 26.2, न्यूनतम 18.1, वर्षा 0.2 मिलिमिटर, पोखराको अधिकतम 30.2, न्यूनतम 20.5 डिग्री सेल्सियस, वर्षा 0.2 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 33.6, न्यूनतम 19.8 डिग्री सेल्सियस र दिपायलको अधिकतम 35.8, न्यूनतम 19.6 डिग्री सेल्सियस। अन्त्यमा प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै प्रतिपक्षी दलहरूको विरोधका कारण प्रतिनिधि सभाको बैठक स्थगित। राष्ट्रिय सभामा भने नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन आगामी असार 7-9 गतेसम्म चितवनमा गर्ने केन्द्रीय कार्य समितिको निर्णय। मन्त्री परिषदद्वारा नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत। सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरका तत्कालीन सदस्य सचिव टीकाराम ढकाल सहित 5 जना विरूद्ध अख्तियारद्वारा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प 2 दिने चीन भ्रमणका क्रममा आज बेजिङमा। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
15: रेडियो बिहानी 97.6 मेगाहर्ज।
16: ओस्वाना सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
17: हो र? होइन होला त्यस्तो त।
18: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
17: के भएन मिस,
18: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
19: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
20: नेपाल सरकार विज्ञापन बोर्ड।
21: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
22: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरूघाट गाउँपालिका 9, आरूघाट बजार, बंगैचा, गोर्खा।
21: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
22: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
21: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843662616 र 9810323354।
22: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: सीआईएन को साझा खबरबाट दीपक आचार्य को नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री उपस्थित नभएको भन्दै प्रतिपक्षीको विरोध। संसद अवरोध जारी राखेपछि बैठक भोलिसम्मका लागि स्थगित। प्रधानमन्त्रीले जवाफ नदिए भोलिको बैठक पनि बहिष्कार गर्ने।
3: अहिलेसम्म नियम परिवर्तन भएको छैन, त्यो नियमलाई हामीले स्वीकार गर्नुपर्छ। अब बाँकी जवाफमा पनि प्रधानमन्त्री आउनु भएन भने त्यसमा चाहिँ हामीले गम्भीर रूपले लिनुपर्छ।
2: प्रतिनिधि सभाको सचिवमा प्रकाश अधिकारी नियुक्त। कर्मचारीहरूलाई कुनै पनि राजनैतिक दल वा संगठनमा आबद्ध नहुन सरकारको निर्देशन जारी। संलग्नलाई कार्यवाही गरिने।
4: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरूलाई स्मरण गराएको हो र त्यो विषयमा कही कतै संलग्नता देखियो भने पनि मन्त्रालयले कार्यवाही गर्छ।
2: सम्पत्ति छानबिनमा न्यायाधीश र पूर्व न्यायाधीशलाई पनि समावेश गरिएको भन्दै दायर भएको रिटमा कारण देखाओ आदेश जारी। आज राति र भोलि पनि विभिन्न ठाउँमा पानी पर्ने।
5: बाँकी भूभाग पहाड़ी भूभाग कर्णाली र सुदूरपश्चिमको पहाड़ी र हिमाली भूभागका एक दुई स्थानमा अब मेघगर्जन सहित मध्यम वर्षा हुने सम्भावना छ।
2: अमेरिकी राष्ट्रपति ट्रम्प चीनको तीन दिने राजकीय भ्रमणमा। द्विपक्षीय सम्बन्ध र विश्व शान्तिको पक्षमा सम्झौता हुने। प्रथम कोशी टप्पू खुल्ला महिला राष्ट्रिय कबड्डीको उपाधि सशस्त्र प्रहरीलाई।
6: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: आर्थिक संरचनामा देखिएका विसंगति न्यूनीकरण तथा निराकरणका लागि आर्थिक तथा मौद्रिक नीति स्पष्ट हुनुपर्दछ। आगामी बजेटले निजी क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर उत्पादन तथा उत्पादकत्व वृद्धि, स्थानीय रोजगारी सिर्जना, उत्कृष्टताको सम्मान, साधन स्रोतको मितव्ययी उपयोग जस्ता विषयमा प्राथमिकता दिन सक्नुपर्दछ। बाह्य रोजगारीबाट प्राप्त रेमिटेन्सले घर परिवारको खर्च धाने पनि ऊर्जाशील युवा श्रम शक्ति बाहिरिएर आन्तरिक उत्पादन प्रणाली कमजोर भएकाले युवाहरूलाई रोक्न सक्ने वातावरण सिर्जना हुनुपर्दछ।
7: प्रशासनिक सुधार र मितव्ययता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्य सम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्यसहित सरकारले संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 पुर्याउने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्दै मन्त्रालयहरूको संख्या घटाउने निर्णय गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दहालका अनुसार सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ। त्यसै गरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत रहेका छन्। सरकारले प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साविकको शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधि झिकेर नयाँ थप गरिएको नवप्रवर्तन सम्बन्धी कार्यहरू हेर्ने गरी छुट्टै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरेको छ। मन्त्रालयहरूको कार्य विभाजनमा व्यापक हेरफेर गर्दै समान प्रकृतिका मन्त्रालयहरूलाई एकीकृत गरिएको छ, जस अनुसार अब शिक्षा तथा खेलकुद मन्त्रालय, संचार मन्त्रालय, युवा तथा श्रम रोजगार मन्त्रालय र भूमि, सहकारी तथा मानव संसाधन मन्त्रालय रहनेछन्। त्यसै गरी महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि वन तथा पर्यावरण मन्त्रालय बनाइएको छ। साविकको संचार तथा सूचना प्रविधि मन्त्रालयले गर्दै आएको सूचना प्रविधि सम्बन्धी कार्यलाई भने अब प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा गाभिने भएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित नभएपछि विपक्षी दलहरूले असन्तुष्टि जनाएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलहरूले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम तथा समसामयिक विषयमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने माग गरेका थिए। तर प्रधानमन्त्री शाहले जवाफ नदिने भएपछि सांसदहरूले विरोध जनाएका हुन्। विपक्षी दलहरूले प्रधानमन्त्री शाहले जवाफ दिनुपर्ने गरिने माग गर्दै सरकारको ध्यान आकर्षण समेत गराएका छन्। यसअघि बैठकको कार्यसूचीमा प्रधानमन्त्री शाहले बोल्ने कार्यक्रम राखिएको थियो, तर बैठक शुरू हुनु अघि नै उहाँको बोल्ने कार्यक्रम हटाइएको जानकारी दिइयो। यसले विपक्षी दलहरूलाई थप आक्रोशित बनाएको छ। प्रधानमन्त्रीको अनुपस्थितिप्रति विरोध जनाउँदै विपक्षी दलका सांसदहरूले संसद सञ्चालनमा अवरोध सिर्जना गरेका थिए। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि प्रधानमन्त्रीले जवाफ नदिए आगामी बैठक बहिष्कार गर्ने चेतावनी दिएको छ। संसदमा बोल्दै कांग्रेस सांसद अर्जुन नरसिंह केसीले भन्नुभयो,
3: प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले तोकेको कुनै पनि मन्त्रीले प्रधानमन्त्रीले टेबल गर्ने कुरा अर्का मन्त्रीले टेबल गर्ने हाम्रो परम्परा हो र सभामुखले भन्न खोज्दा भए पनि धारा 38 को व्याख्या त्यही हो। अनि हुँदाहुँदा जवाफमा नआउने हो भने त्यो अत्यन्त गम्भीर रूपले हामी त्यसलाई लिन्छौ। त्यसकारण म सभामुखज्यू मार्फत के अनुरोध गर्न चाहन्छु भने यो संसदको परम्परा 2047 सालदेखि मैले हेर्दै आएको छु र मैले अनुभव गरेको छु। त्यसकारणले कुनै पनि प्रस्ताव प्रस्तुत गर्दा अहिलेसम्म नियम परिवर्तन भएको छैन, त्यो नियमलाई हामीले स्वीकार गर्नुपर्छ। अब बाँकी जवाफमा पनि प्रधानमन्त्री आउनु भएन भने त्यसमा चाहिँ हामीले गम्भीर रूपले लिनुपर्छ।
7: बैठकमा नेकपा एमालेका सांसद गुरू बरालले सत्तापक्षले प्रतिपक्षले उठाएको विषयलाई अनदेखा गरेको भन्दै आपत्ति जनाउनुभयो।
8: आज किन असहज अवस्थामा संसदलाई लान खोजिँदैछ? यो संसद लोकतान्त्रिक पद्धति अन्तर्गत कार्यपालिकाका सबै गतिविधिहरूलाई निगरानी गर्ने नियमन गर्ने यो संसद हो र यो संसदलाई तदनुरूप लानुपर्छ। दफा 38 पटक पटक वाचन गरेर किन सत्तापक्ष असहज बनाइरहेको छ परिस्थितिलाई? आज प्रधानमन्त्री यहाँ आउन केले रोकेको छ? उहाँ कहाँ हुनुहुन्छ? पहिला त्यो सबै कुरा त हाउसले थाहा पाउनु पर्यो नि।
7: प्रधानमन्त्रीको जवाफ माग गर्दै विपक्षी दलले उठेर विरोध गरेपछि संसद बैठक बहिष्कार गरेर बाहिरिनुभएका संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साङपाङले देशमा प्रधानमन्त्री नै नभएको टिप्पणी गर्नुभयो।
9: प्रधानमन्त्री टेबल गर्नुपर्ने कुरा अरूलाई पठाएको कारणले गर्दाखेरि अब हाम्रा केही प्रश्नहरू पनि छन् होइन, देशमा प्रधानमन्त्री नै नभएको जस्तो देखियो, त्यसले गर्दाखेरि हामी चाहिँ बहिष्कार सत्तारूढ दलले आफ्नो मुनाखुसी चलाइरहेछ। ठेलीका ठेली किताब आज दिने भोलि पढेर ले होइन भन्ने हिसाबले अब त समयहरू हुन्छ नि त। नित्यता कार्यक्रम पनि त्यस समय पनि हामीले दिएको छैन, बजेट पनि खुसीखुसी गरिरहेछ, त्यसले गर्दाखेरि यो चाहिँ भएन।
7: तर संसद सचिवालयले भने प्रतिनिधि सभा नियमावलीमा भएको व्यवस्था अनुसार नीति तथा कार्यक्रममाथिको छलफल र जवाफमा प्रधानमन्त्रीको अनिवार्य उपस्थिति अनिवार्य गरिएको छैन। सीआईएनसँग कुरा गर्दै संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भन्नुभयो,
10: नियमावलीमा चाहिँ अब कतिपय काममा प्रधानमन्त्रीले समय दिनु नभ्याउँदाखेरि जस्तो विधेयकहरूको टेबल गर्ने विधेयकमाथिको उत्तर दिनै पर्दाखेरि पनि कहिले कहिले कुनै कुनै विधेयकमा भयो कोही सार्वजनिक गर्ने महत्वका प्रस्तावहरू भए तिनीहरूमा पहिला पनि तोक्नी गरेको चाहिँ देखिन्छ होइन। नियमावलीले ठ्याक्क त्यस्तो स्पष्ट रूपमा चाहिँ प्रधानमन्त्रीले अब जस्तो अहिले नीति तथा कार्यक्रमको कुरामा त अरूमा अलिअलि अभ्यास चाहिँ छ, जस्तो विभिन्न संवैधानिक निकायका प्रतिवेदनहरू हुन्छन् ती प्रतिवेदनहरू पनि प्रधानमन्त्रीले नै पेश गर्ने भन्ने हुन्छ। यद्यपि यस्ता प्रतिवेदनहरू प्रस्तुत गर्न पेश गर्न पनि अर्को

0: बाट कार्यपालिका सँग सरकार सँग त्यसकारणले मैले यहाँबाट रुलिङ भन्दा पनि संवाद गरेर त्यहाँको अवस्था बुझेर त्यसपछि गर्ने कुरा भएको हुनाले भोलिको सदन चलाउनु पूर्व फेरि हामी संवाद गर्न सक्छौ। सरकारको तर्फबाट सरकार प्रमुखले मेरो उपस्थित हुन नसकेका कारणले मैले मेरो क्याबिनेटको अर्को मन्त्रीलाई जिम्मा लगाएर पठाएको छु भनेर नियमसंगत हाम्रो नियमावलीले स्पष्ट लेखेको आधारमा त्यसलाई टेकेर उहाँले गरेको यो अनुरोधलाई हामीले सम्मान गर्दै जनताका लागि यहाँहरूले नै सदन अवरूद्ध गर्दै गर्दा त्यो त कता मिल्यो मिल्न गएर।
1: सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रिय सभामा भने पेश गरिएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। कांग्रेस पूर्व सभापति शेरबहादुर देउवा पक्षका बागमती प्रदेश स्तरीय नेताहरूको भेलाले 15 महाधिवेशनलाई पारदर्शी निष्पक्ष स्वतन्त्र र सर्वस्वीकार्य रूपमा सम्पन्न गर्न सबै पक्षको सम्मानजनक सहभागिता सुनिश्चित हुनुपर्ने माग गरेको छ। आज सम्पन्न भेलाले अहिलेको नेतृत्वले मनोमानी ढंगले विधान संशोधन गरेको कदापि स्वीकार्य नहुने भन्दै विभिन्न 9 बुँदे निष्कर्ष निकालेको। बैठकपछि नेता प्रकाश रण महतले सीआईएमसँग कुरा गर्दै भन्नुभयो,
2: यो पार्टीमा विग्रह आओस् भन्ने पक्षमा हामी छैनौं, तर त्यसको जिम्मेवारी जुन आधिकारिक रूपमा कानूनी रूपमा अहिले प्राप्त गरेका विशेष अधिवेशनबाट आएको नेतृत्वले प्राप्त गरेका छ त्यो नेतृत्वको जिम्मेवारी हो। हिजो पार्टी समग्रमा एक भएर नेतृत्व चुन्दा समेत शेरबहादुर देउवा हिजो गिरिजा प्रसाद कोइराला हरेक नेताले सबै पक्षलाई मिलाएर पार्टी सञ्चालन गर्थ्यो भनेदेखि त अहिले त एक पक्षले निर्वाचित गरेको विशेष महाधिवेशनबाट आएको नेतृत्वले अब हामी जे चाहन्छौ त्यही अनुसार चल्छ। विभिन्न जिम्मेवारीमा रहेको साथीहरू योगदान गरेका नेताहरूको केही अर्थ छैन भन्ने किसिमबाट जानु हुँदैन।
1: बैठकले तत्काल पूर्ण महासमितिको बैठक राख्न माग गरेको छ। सरकारले निजापती कर्मचारीहरूलाई कुनै पनि राजनीतिक दल वा दलका भ्रातृ संगठनमा आबद्ध नहुन निर्देशन जारी गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना मार्फत राजनीतिमा संलग्न हुने कर्मचारीलाई सेवाबाट हटाउन सकिने चेतावनी समेत दिएको हो। नेपालको संविधान र प्रचलित कानूनले निजामती सेवालाई राजनीतिक रूपमा तटस्थ निष्पक्ष व्यावसायिक र उत्तरदायी सेवाका रूपमा परिकल्पना गरेको मन्त्रालयले प्रष्ट पारेको मन्त्रालयका प्रवक्ता देव अधिकारीले सीआईएनसँग बताउनुभयो।
3: निजामती सेवाको आधारभूत चरित्र भनेको सेवा प्रवाह हो, निष्पक्षता हो, व्यावसायिकता हो, तटस्थता हो। तटस्थताको अर्थ गैर राजनीतिक राजनीतिक रूपमा तटस्थ हो, नतिजा प्रति तटस्थ भन्ने विषय होइन। सेवा प्रवाहमा सेवाग्राहीको अधिकारको विषयमा उहाँहरूको सेवा सुविधा प्राप्त गर्ने सन्दर्भमा कर्मचारीको प्रभावकारिताको विषयमा तटस्थता होइन कि राजनीतिक रूपमा चाहिँ तटस्थ हुनुपर्छ, नभएदेखि सेवा प्रवाह अन्य विकास निर्माणका कामहरू नीति कार्यान्वयनका विषयहरू नीति तर्जुमाका विषयहरू निष्पक्ष हुन सक्दैनन्, स्वार्थयुक्त हुन्छन्। त्यसैले गर्दाखेरि यो विषयलाई चाहिँ भइरहेकी कानूनी व्यवस्थालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरूलाई स्मरण गराएको हो र त्यो विषयमा कही कतै संलग्नता देखियो भने पनि मन्त्रालयले कार्यवाही गर्छ।
1: साझा खबरमा अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका क्रममा बेजिङ पुग्नु भएको छ। चीनिया राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा ट्रम्पले आजदेखि 3 दिन चीनको भ्रमण गर्नुहुनेछ। करिब 9 वर्षपछि अमेरिकी राष्ट्रपति यो पहिलो चीन भ्रमण अमेरिकी राष्ट्रपतिको यो पहिलो चीन भ्रमण हो। भ्रमणमा दुई नेताबीच द्विपक्षीय सम्बन्ध विश्व शान्ति र विकासका प्रमुख विषयमा गहन छलफल हुने चीनको परराष्ट्र मन्त्रालय जनाएको छ। र खेल खबरमा सुनसरीमा सम्पन्न प्रथम कोशी टप्पु खुला महिला राष्ट्रिय कबड्डीको उपाधि सशस्त्र प्रहरीले जितेको छ।
4: मदन भण्डारी लोकमार्ग सञ्चालनमा आएपछि गुफा बजार सुनसान
5: गाडी बाटो आएर सुविधा भनेको त त्यसले त तपाईँको हामीले त घाटा पार्यो।
4: अन्य पुराना पदमार्ग पनि सुनसान बन्दै रिपोर्टसँगै नेपालको नयाँ नक्सामा समेटिएका क्षेत्रमा नागरिक नेपालको प्रशासनमा जोडिन आतुर। कुराकानी विशेष बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
7: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
8: रामी दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
6: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ। नमस्कार, नमस्कार। कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको कुन
7: तपाईं? ए, जनप्रतिनिधि नानी पनि आउनु भयो छ नि।

0: महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
1: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफपीओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।

सुखी सक्यो घाँसा वनमा आगो लाग्यो भने जीव जन्तुको नासा वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाउ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौं।
1: वन तथा भू संरक्षण विभागद्वारा जनहितमा जारी सन्देश।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। आज राति देशका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्का पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कोशी मधेश बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागमा मेघगर्जन चट्याङसहित मध्यम खालको वर्षा हुने जनाइएको छ। तेह्रथुम शंखुवासभा ताप्लेजुङको संगम स्थलमा पर्ने गुफा बजार आज भोलि असामान्य रूपमा सुनसान बन्दै गएको छ। बसन्तपुर गुफा हुँदै ताप्लेजुङ जोड्ने मदन भण्डारी लोकमार्ग संचालनमा आएपछि त्यहाँको जीवनशैली बदलिएको छ। सड़क संचालनमा आएपछि
4: अठार वर्ष अघि यही ठाउँ यात्रु भरिया चौरी र खचड़को भीड़ले भरिभराउ हुन्थ्यो। दिनभर यात्रु ओहोर दोहोर गर्थे। होटलहरूका बाक्लै चहल पहल हुन्थ्यो र स्थानीयको मुख्य आमदानी यही बाटोमा निर्भर थियो। तर हिजो आज भने सबै घटेको छ। संखुवा सभाका स्थानीय ज्यानकाजी शेर्पा:
5: पर्यटकहरूलाई भित्राउन सकियो भने चाहिँ अनि यो साना होटलहरूको पनि आर्थिक समृद्धि हुने देखिन्छ।
4: 2065 सालमा बसन्तपुर गुफा हुँदै ताप्लेजुङ जोड्ने मदन भण्डारी लोकमार्ग सञ्चालनमा आएपछि यहाँको जीवनशैली नै बदलियो। सड़क आएपछि यात्रा गर्न निकै सहज भयो। तर त्यससँगै पुरानो पदमार्ग सुनसान भने बन्दै गए। पहिले गुफा बजार क्षेत्र भरिया र खचड व्यवसायको मुख्य केन्द्र थियो। अहिले भने पदमार्ग प्रयोग गर्ने यात्रु लगभग शून्यमा झरेका छन्। अधिकांश होटल खाली छन्। भरिया र खचड व्यवसाय लगभग विस्थापित भएको छ। ताप्लेजुङ सुकेका होटल व्यवसायी लाक्पा शेर्पा भन्नुहुन्छ:
6: दिनमा तपाईँको त्यस्तै 12-15 हजार हुन्थ्यो। अब अहिले तपाईँको दिनमा 5 रुपियाँ हुँदैन। गर्दाखेरि यो गाडी बाटो आएर सुविधा भनेको त त्यसले त तपाईँको हामीले त घाटा पार्यो।
4: परम्परागत पेसा धराशायी भएपछि धेरै स्थानीय अहिले वैकल्पिक रोजगारी खोजिरहेका छन्। स्थानीय फुर्वा शेर्पाका अनुसार वैकल्पिक रोजगारी पाउन समेत मुस्किल परेको छ।
7: बसन्तपुरबाट चाहिँ ध्वनि गरेर ल्याउँथ्यौँ। यहाँ ध्वनि गर्ने पेसा थियो। अब त्यो रोड आएपछि त्यसको चाहिँ अब काम भएन। त्यो चुङ्ग्रीको अब दुनिएको छ, दुनिएको छ त अझै पनि छ होइन।
4: यातायात विकासले पुराना पेसा विस्थापित गरेको छ। रूपान्तरणको आवश्यकता बढेको छ। तर सम्भावना अझै बाँकी रहेको स्थानीयको बुझाइ छ। मादी नगरपालिका एकका डम्बर बुढाथोकीले यहाँ प्रकृतिको सुन्दरता र पदमार्गको इतिहासले यहाँ ठूलो सम्भावना रहेको बताउनुभयो।
8: उद्योग धन्दाहरू नयाँ नयाँ खोलेर अब यो विशेष गरी यो तिन्जुरी मिल्के जलजले भनेको चाहिँ पर्यटन प्रबन्धन गरेर यहाँका यो क्षेत्रको जीवन स्तरमाथि यहाँका जनताको उठ्न सक्छ।
4: गुफा बजार आज इतिहासको एउटा अध्याय बनेको छ। तर सही योजना र लगानी भई यही ठाउँ पुनः जीवन्त बन्न सक्ने सम्भावना अझै बाँकी छ। विशेष गरी प्राकृतिक सौन्दर्य, ऐतिहासिक पदमार्ग र तीन जिल्लाको संगम स्थल जस्ता पक्षहरूले गुफा बजारलाई पर्यटन केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना रहेको पर्यटनविदहरू समेत बताउँछन्। विकास गुरुङ, CIN, रेडियो तिन्जुरे, बसन्तपुर, तेह्रथुम।
3: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। नेपालको न्याय नक्सामा समेटिएका क्षेत्रमा नागरिकहरू नेपालको प्रशासनसँग जोडिन आतुर।
9: यो देशको मूलधारमा जोडियुन्। त्यसपछि हामीले अतिक्रमित र भारतले जबरजस्ती अतिक्रमण गरेको प्रशासन नियन्त्रण गरेको भूभागको बारेमा र त्यहाँका जनताहरूको बारेमा आफ्नो पहलकदमी जारी राख्नु।
3: काठमाडौँदेखि लिम्पिया धुरासम्म भइरहेको बहस विशेष कुराकानी बाँकी नै छ। CIN को साझा खबर सुन्दै गर्नुहोला।
10: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
11: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। छ वर्ष अघि सरकारले लिम्पियाधुरा, कालापानी, लिपुलेख समेटिएको नेपालको नयाँ राजनैतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो। यसबीचमा नेपालले नक्सामा समेटिएको भूभागका बारेमा भारतसँग प्रत्यक्ष संवाद भने गरेको छैन। नयाँ नक्सामा समेटिएको क्षेत्रका बासिन्दाले कस्तो भोगाई गरिरहेका छन्, अपेक्षा कस्तो छ, दार्चुलाबाट निर्वाचित सांसद गणेश सिंह ठगुन्नासँग साथी लीलप्रकाश चन्दले कुराकानी गर्नु भएको छ।
9: अहिले लिपु खोला भन्दा पर, खास गरेर त्योभन्दा अझ यो महाकाली नदी कुटियाङदी भन्दा परका बासिन्दाहरू जुन छन् उनीहरू अब लामो समयसम्म भारतीय प्रशासनिक नियन्त्रणमा भए हुनाले अब जेनेरेसनै भनौँ न त त्यो अब 60-65 वर्ष भन्दा अगाडिको जेनेरेसन धेरै कम छ, नयाँ पिढीले त्यो थाहा पनि पाएको छैन। उनीहरू उतैतिर भारतीय उसमा चाहिँ अभ्यस्त भइसकेका छन्,
12: भनेको त्यहाँको बोल्ने भाषादेखि सबै कुरा
9: उनीहरूको लोकल भाषा, त्यहाँ सहका जनजाति बस्छन्, त्यो हाम्रो अहिले ब्यास गाउँपालिका वडा नम्बर 1 र 2 पनि बस्छन्, त्यो भाषा उनको आफ्नो पनि भाषा छ, तर पनि उनीहरू आफ्नो भाषा बाहेक हिन्दी नै बोल्छन्,
12: नेपाली
9: बोल्दैनन्।
12: नेपालतर्फको पनि ब्यासी भाषा बोल्ने समुदाय त्यहाँ छ,
9: नेपालतर्फ भन्दा पनि अब हाम्रो ब्यास गाउँपालिका वडा नम्बर 1 र 2 छाङरू, तिङ्कर, राप्ला, दुम्लिङ मा बस्ने जनसमुदायहरू ब्यासी भाषा पनि बोल्छन्, उनीहरू नेपाली पनि बोल्छन्। उता भारतीय प्रशासनिक नियन्त्रणमा रहेको कुटी, नाभी, गुन्जी का बासिन्दाहरू चाहिँ उनीहरू आफ्नो भाषा त बोल्ने नै भयो, सहकार भाषा, रङ भाषा, अनि त्यसपछि अरू चाहिँ आफ्नो चाहिँ हिन्दी भाषा प्रयोग गर्छन्।
12: त्यही क्षेत्रलाई चाहिँ अहिले हामीले नेपालको नक्सामा समावेश गरेका छौँ कि त्यहाँको कति जनसङ्ख्या पर्छ हाम्रो नक्साभित्र?
9: कुटी, नाभी, गुन्जी 3 गाउँ छ, अब ठ्याक्कै 1 जनसङ्ख्या मलाई थाहा भएन, मलाई लाग्छ 2-3 होला।
12: त्यो क्षेत्रका मानिसहरू अथवा त्यहाँका बासिन्दाहरूले यो नेपालमा भइराखेको बहसको बारेमा त थाहा पाउँछन् होला नि त?
9: थाहा पाउँछन् कि नपाउनु,
12: प्रतिक्रिया कस्तो हुन्छ भन्ने केही तपाईँहरूसम्म केही त्यस्तो जानकारी?
9: सामान्य बुझिया छैन, तर अब सेवा सुविधा सबै चिज उतातिर फेरि विशेष आरक्षण पनि दिएको छ, सरकारी जागिर पनि दिएको छ, सहानुभूति हुनु स्वाभाविक छ।
12: यदि यो विषय समाधान विगतका कैयौं पटक अरू राजनीतिक दलहरू सरकारको नेतृत्वमा पुगे अथवा सरकारमा गए, कसरी अगाडि बढ्ला भन्ने तपाईँलाई एउटा सांसदको रूपमा, राजनीतिक कर्मीको रूपमा चाहिँ कस्तो लागिरहेको छ?
9: मलाई के लाग्छ, त्यहाँका जनताहरूको व्यापक गुनासो हामीलाई चाहिँ एउटा दबाव पनि के छ भने त्यो मुद्दालाई एकदम उठाउनु त ठिक छ, किनभने देशको सीमा, देशको आफ्नो सार्वभौम सत्ता, यो त अब कुनै नियममा यो भएन त्यो भएन सुविधा भएन भन्ने नियममा त्यसमा त कम्प्रोमाइज हुँदैन, जतिसुकै गरिब देश भए पनि आफ्नो सीमा त कसैले छोड्दैन। तर त्यहाँको जनताहरूको जुन अब हाम्रो यतापट्टि साङ्गो तिङ्कर दुम्लिङका जनताहरूको भनाइ चाहिँ नेपाल सरकारले कुरा मात्रै माथि उठाउने, मिडियाहरूले उठाउने, नेताहरूले उठाउने, एउटा खालि एउटा बहसको विषय बनाउने, तर सेवा सुविधा हामीलाई केही नदिने, हामीसँग अहिले न बाटो छ, न बजेट विनियोजन छ, न सुविधा छ, यसकारणले हामी झनमारमा पर्छौं भन्ने किसिमको एकदम गुनासो छ। पहिले त हामीले त्यो मुद्दालाई प्रखर रूपमा उठाउनु र पार लाउनुभन्दा पहिले अहिले जे जुन जुन गाउँहरू हाम्रो उसमा छन्, प्रशासनिक नियन्त्रणमा छन्, हाम्रो नेपालभित्र, नेपालको प्रशासनिक नियन्त्रणभित्र छ नि त हाम्रो, ती ठाउँमा हामीले सेवा सुविधा राज्यले विशेष प्याकेज घोषणा गर्नुपर्छ।
12: भएन भएन भन्छौ, कसले गर्न दिएन?
9: अब एकचोटि हाम्रो सरकार भए बेला त्यो विशेष प्याकेज न बाटो छ, न बजेट विनियोजन छ, न सुविधा छ, यसकारणले हामी झनमारमा पर्छौ भन्ने किसिमको एकदम गुनासो छ। पहिले त हामीले त्यो मुद्दालाई प्रखर रूपमा उठाउनु र पार लाउनुभन्दा पहिले अहिले जे जुन जुन

0: गरेको थियो तर लागू भएन, लागू नहुने रोग हाम्रो देशमा छ अझै पनि। अब यो सदनमा पनि म कुरा राख्छु, त्यो क्षेत्रको लागि पहिले त नेपाल सरकारले आफ्नो प्रशासनभित्र रहेका नागरिकहरूको लागि विशेष कार्यक्रम विशेष योजना लागू गर्नुपर्छ ताकि उनीहरू यो देशको मूलधारमा जोडियुन्। त्यसपछि हामीले अतिक्रमित र भारतले जबरजस्ती अतिक्रमण गरेको प्रशासन नियन्त्रण गरेको भूभागको बारेमा र त्यहाँका जनताहरूको बारेमा आफ्नो पहलकदमी जारी राख्नुपर्छ।
1: अहिले पनि त्यहाँको व्यासी र सौका समुदाय यति बेसी झर्नु पर्यो भने नेपालबाट बाटो छैन भनेर हामीले पटक पटक खबरहरू प्रसार गर्छौँ, अहिले कस्तो छ?
0: अब अहिले यसो छ, उनीहरूको सड़क पुगिसकेको छ, 3-4 घण्टामै त्यहाँ पुग्छन्, यताबाट हिँड्दाखेरि 3 दिन लाग्छ, समस्या त्यो पनि छ नि त। मान्छेहरू अब
1: नेपालबाट जाँदाखेरि 3 दिन
0: लाग्छ, उताबाट 4 घण्टामा पुग्छ भने अब त्यो त छैन भन्ने कुरा छैन, बाटो छ। अब त्यति राम्रो नभए पनि हिँड्न सकिने अवस्था अहिले बनिएको छ, पछिल्लो अवस्थामा पोहोर साल बनिएको छ अप्ठ्यारो ठाउँमा, अब सड़क पनि अगाडि बढिरहेछ, तर पनि अब उता 4 घण्टामा पुग्ने ठाउँमा यहाँ 3 दिन लाग्दाखेरि त मान्छेहरू समय बचत पनि सुविधा पनि हेर्ने नै भयो।
1: सड़क बन्दै गरेको हो कि सुरुवात नै केही
0: होइन, बनिएको छ तर अझै धेरै
1: नेपालतर्फ
0: बनिरहेछ। बजेटको कटौतीको मार हामी खेपिरहेका छौँ। 78-79 मैले आफै संघीय मामला मन्त्री हुँदाखेरि सेनाको लागि 22,50,00,000 रुपियाँ विनियोजन गर्न लागेको थिएँ, आजभन्दा 5 वर्ष अगाडि 22 करोड, आज त 50 करोड पुग्नुपर्नेमा गत वर्ष 6 करोड मात्रै पर्यो। अब यसपालि पनि त्यत्रो कुरा गर्दा गर्दा पनि मैले यसो सुनिरहेको छु, झन् त्योभन्दा पनि कम बजेट प्रस्ताव गरेको छ सड़क विभागले।
2: आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाब दिन प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित नभएपछि विपक्षी दलहरूले असन्तुष्टि जनाएका छन्। विपक्षीले संसद अवरोध जारी राखेपछि बैठक भोलिसम्मका लागि स्थगित भएको छ। सरकारले निजामती कर्मचारीहरूलाई कुनै पनि राजनैतिक दल वा दलका भातृ संगठनमा आबद्ध नहुन पुनः निर्देशन जारी गरेको छ। आज राति देशका केही स्थानमा मेघगर्जनसहित पानी पर्नेछ। नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक डाक्टर चण्डिका प्रसाद भट्टले राजीनामा दिनुभएको छ। सर्लाहीको सदरमुकाम मलङ्गवामा अघि साँझ घरको छतबाट खसेर 2 जना मिस्त्रीको मृत्यु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको राजकीय भ्रमणका क्रममा विश्व शान्तिले प्राथमिकता पाउने बताउनु भएको छ। र सुनसरीमा सम्पन्न प्रथम कोशी टप्पु खुल्ला महिला राष्ट्रिय कबड्डीको उपाधि सशस्त्र प्रहरीले जितेको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धिताललाई धन्यवाद। भोलि वैशाख 31 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: नमस्कार, कार्यक्रम जीवन रक्षामा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। कार्यक्रम जीवन रक्षा सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। विशेषतः शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकता परिपूर्तिका लागि सरकारी तथा गैर सरकारी निकाय क्षेत्रबाट भए गरेका काम कार्यवाही, देखिएको नतिजा र सुधार्नुपर्ने पाटो र पक्षका बारेमा छलफल गर्ने गर्छौ। देशभरमा रहेका विभिन्न सामुदायिक रेडियोहरूले पनि आफू अनुकूल हुने गरी यो कार्यक्रम
1: रेडियो बिहानी समय संकेत यति बेला बेलुकीको 8 बज्यो।

0: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
1: भैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
2: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
1: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
2: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0597-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
0: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0597-437।
3: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
4: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
3: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
4: ऊ र मैले त सोचेकै थिइन, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
3: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
4: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
6: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
8: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
8: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849-2431-11 9849-2431-11।
9: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: 물이 에러다? 라우.
1: 아하, 코티 라면 먹었었다. 까바들 라고.
0: 까바도 오느니? 멀리 디디바니 순사리 거르거나 우드고 바다 라고니?
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ
2: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
3: मेज्यू नमस्कार है
4: नमस्कार नमस्कार मेज्यू नमस्कार
3: ल बधाई छ है बिहे गर्न लाग्नु भएछ
4: ल धन्यवाद धन्यवाद मेज्यू अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू जनता गएर छमी नाच्नु पनि पर्छ क्या
3: है मेज्यू म त बिहेमा आउँदिन होला
4: ल मेज्यू मेरो बिहेमा किन नआउने नि
3: किन हुने नि मेज्यू धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन के बिहेमा आउनु र खै
4: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ त्यहीँ किन्ने त्यहीँ सिलाउने केही चिन्तै छैन नि
3: लौन हो र अनि ठ्याक्कै कहाँ हो नि
4: ल सुन्नुहोस् नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस् फोन नम्बर 9845-55-66-56 अनि 9828-049-215 फोन गरेर जानुहोस् है
5: तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
6: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
7: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
5: किन नि बाबा
7: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
5: हस् बाबा
8: कृष्ण सप्लायर्स धादिङ बिस्तिक पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
9: सम्पर्क मोबाइल 9741-031-429
10: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ
11: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
10: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रङको मेटलको खोल लगाउने दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
11: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा
10: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841-055-754 9841-055-754 ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ
12: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
11: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरूघाट गाउँपालिका 9 आरूघाट बजार बंगैचा गोर्खा
12: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
11: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
12: प्रोपाइटर बिटु विश्वकर्मा। सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-33-54।
9: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
13: राष्ट्रको लागि बक्सिङ,
12: स्वास्थ्यको लागि बक्सिङ,
13: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
12: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटातर्फ, ओम शान्ति भवन नजिकै।
13: समय बिहान र बेलुका।
12: थप जानकारीका लागि रेगन श्रेष्ठ। सम्पर्क नम्बर 9841-65-64-99, 9841-65-64-99।
13: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त।
14: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: खै जन्मदाता दिनुस् त?
2: जन्मदाता गरेको छैन नि म्याडम।
1: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
2: ए, पहिला कसैले भनेनन्?
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनुपर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ओहो, हैन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि?
6: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
5: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ देशीमा।
6: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पाटपुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
5: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
6: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
5: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841977913 र 9813915915।
7: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहाइंड 97.6 मेगाहर्ट्ज
2: कार्यहरू पनि सहभागी छन्। दुवै देशबीचको व्यापार युद्ध केही मत्थर भएको बेला हुन लागेको दुई शक्ति राष्ट्रका प्रमुखको भेटलाई विश्वभरि नै चासोका साथ हेरिएको छ। बेजिङ स्थित बीबीसी संवाददाता लरा बिकर भन्छिन्, स्वाभाविक रूपमा दुई देशबीचको वार्ता इरान युद्धको छायामा परेको छ। सायद अमेरिकाको आशा चीनले उसको मित्र तथा साझेदार इरानलाई वार्ताको टेबलतर्फ अग्रसर गराउँछ कि भन्ने होला। संवाददाता लरा बिकरको भनाई। युकेका प्रधानमन्त्री कियर स्टारमरको नेतृत्वलाई स्वास्थ्य मन्त्री वेस स्ट्रिटिङले भोलिभित्रै चुनौती दिने उनका सहयोगीहरूले बीबीसीसँग बताएका छन्। स्वास्थ्य मन्त्रीले आफ्नो नेतृत्वमा चुनौती दिन लागेको अनुमान बीच स्टारमरले आज स्ट्रिटिङसँग भेट गरेका थिए। प्रधानमन्त्री कार्यालयमा भएको भेट 17 मिनटसम्म चलेको थियो। आजैबाट युकेमा संसदको नयाँ अधिवेशन आरम्भ भएको छ। पहिलो बैठकलाई सम्बोधन गर्दै ब्रिटेनका राजा चार्ल्सले चरम हिंसा र साइबर आक्रमण सहित राज्यलाई हुने चुनौती रोक्न नयाँ कानूनहरू निर्माण गरिने बताएका छन्। अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीको खोजी सूचीमा रहेका एकजना सांसदले शरण लिएको भनिएको फिलिपिन्सको संसदभित्र सैनिकहरू प्रवेश गरेको देखिएको छ। त्यहाँ गोली चलेको आवाज सुनिए पनि गोली कसले चलायो र कसैलाई लाग्यो वा लागेन भन्ने स्पष्ट छैन। प्रहरी प्रमुख हुँदा दर्जनौ मानिसको हत्या गरेको आरोपमा आईसीसीले छानबिन गरिरहेका सांसद रोनाल्ड डेला रोजाले यसअघि नागरिकहरूसँग आफ्नो सम्भावित पक्राउ रोक्न अनुनय गरेका थिए। भारतमा प्रश्नपत्र बाहिरिएको भन्दै रद्द गरिएको चिकित्सा शास्त्र प्रवेश परीक्षाको अर्को मिति आगामी साता तोकिने भएको छ। मे 3 भएको परीक्षा नेशनल टेस्टिङ एजेन्सीले रद्द गरेपछि राजधानी दिल्ली सहितका स्थानमा प्रदर्शन चर्किएको थियो। चिकित्सा शिक्षा पढ्नका लागि अनिवार्य गरिएको यो प्रवेश परीक्षामा देशभरिबाट 22,80,000 विद्यार्थी सहभागी भएका थिए र ह्याकिङ मार्फत अर्बौं डलर चोरी गर्ने समूहको नाइके भएको आरोप लागेका एकजना चिनियाँ नागरिकलाई दक्षिण कोरिया सुपुर्दगी गरिएको छ। उनको समूहले के पप समूह बीटीएसका एकजना सदस्य सहित कैयौं व्यक्ति तथा सरकारी निकायका खाता ह्याक गरेको आरोप लागेको छ। यो बीबीसी नेपाली सेवा हो। साझापखमा यहाँलाई स्वागत छ। संसदमा प्रधानमन्त्रीको उपस्थिति हुनुपर्ने विषयलाई लिएर सत्तापक्ष तथा प्रतिपक्ष विभाजित भएपछि बुधबार सरकारको नीति तथा कार्यक्रममाथि हुने भनिएको छलफल हुन सकेन। छलफलमा उठेका विषयवस्तुबारे प्रधानमन्त्री स्वयं प्रतिनिधि सभामा उपस्थित भई जवाफ दिनुपर्ने विपक्षीहरूले माग राखेका छन्। सत्तापक्षले चाहिँ प्रधानमन्त्रीले तोकेको मन्त्रीले सो कार्य गर्न सक्ने जिकिर गरे। एक रिपोर्ट। सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह बीचैमा उठेर हिँडेको विषयले मंगलबार गर्माएको संसद बुधबार पनि सेलाएन। आज विपक्षी दलका सांसदहरूले लगातार प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउन सभामुखसँग रूलिङको माग गरिरहे। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बे,
3: यो छलफलमा उहाँको उपस्थिति त हुनैपर्छ, त्यसमा उपस्थिति भएर आफ्ना विचार राख्नका लागि उठेका प्रश्नको जवाब दिनको लागि के अप्ठ्यारो पर्यो, त्यति मात्र हो। त्यसकारण मेरो विनम्रतापूर्वक आग्रह छ सभामुख महोदय कि कृपा गरेर रूलिङ गरिदिनुपर्छ। यो छलफलमा उहाँको उपस्थिति हुनुपर्छ, हामीले टेबल गर्न दिएका छौं। यो हाम्रो उहाँका प्रति सम्मान हो, सभामुखज्यूको शालीनताका प्रति हाम्रो सम्मान हो।
2: पटक पटक उभिएर विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको उपस्थितिबारे प्रश्न गरेका थिए। सत्तापक्ष राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रतिनिधि सभा नियमावलीको नियम 38 अनुसार प्रधानमन्त्रीको अनुपस्थितिमा उनले तोकेको मन्त्रीलाई जवाफ दिन सक्ने प्रावधान रहेको जिकिर गरे।
4: नियममा पनि प्रधानमन्त्री स्वयं आउनुपर्ने व्यवस्था छैन र प्रधानमन्त्रीले मन्त्रीलाई तोक्न सक्ने व्यवस्था छ भनेर हामी एउटा सहमति गरेर आयौं र त्यो व्यवस्थामै टेकेर हामी छलफललाई अगाडि बढाउने भनेर आइसकेपछि कि त प्रधानमन्त्रीको अनुहारै हेर्नको लागि हो भन्ने हुनु पर्यो, अन्यथा टेबुल गरिसकेको कुरा छलफलमा जानुपर्छ र टेबुल गर्न दिने छलफलमा नदिने भन्ने यस्तो त भएन।
2: धेरै वाद विवाद भएपछि सभामुख डोलप्रसाद अर्यालले आफूले बैठकपछि प्रधानमन्त्रीसँग संवाद गर्ने भन्दै त्यसअघि नीति तथा कार्यक्रममाथि छलफल चलाउन आग्रह गरेका थिए।
5: आजको सभा सञ्चालन सम्पन्न भइसकेपछि सम्माननीय प्रधानमन्त्रीज्यूसँग संवाद गर्छु, छलफलहरू गरिसके पछाडि त्यसको निष्कर्ष यहाँहरूलाई सुनाउँछु, संवाद गर्छु, छलफल गर्छु भनेकै छु भने हामी यो विषयमा सम्माननीय प्रधानमन्त्रीज्यू अथवा नेपाल सरकारको तर्फबाट कोही एकजना को उपस्थितिलाई नै हामी अन्तिम ठानेर सभा रोक्नु कति जायज होला।
2: तर सभामुखको आग्रह विपक्षीहरूले मानेनन्। उनीहरूले प्रधानमन्त्रीलाई उपस्थित गराउन सभामुखको रूलिङ नै माग गरिरहे। यसअघि बिहान संसद बैठक शुरू भए लगतै विपक्षी सांसदहरू उभिएर केही बेर नाराबाजी मात्रै गरेनन्। बैठकबाट बाहिरिनु अघि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको राजीनामा मागेको समेत सुनिएको थियो। दुईपटक केही समयका निम्ति स्थगित गरिए तापनि संसद बैठक अघि बढ़न सकेन। तेस्रो बैठक पनि चल्न नसकेपछि सभामुखले भोलिसम्मका निम्ति बैठक स्थगन गरे। सरकारको नीति तथा कार्यक्रममा 35 जना सांसदले संशोधनको प्रस्ताव राखेको र तीनमा छलफल गरिने सभामुखले जानकारी दिएका छन्। यसअघि सरकारले आजै नीति तथा कार्यक्रममा छलफल गरी निर्णयार्थ प्रस्तुत गर्न चाहेको थियो। जेठ 15 गते वार्षिक बजेट पेश गर्नुपर्ने संवैधानिक बाध्यता रहेको छ भने त्यसअघि बजेटका सिद्धान्त प्राथमिकता तथा उद्देश्यमा छलफल हुनुपर्नेछ। यसै सन्दर्भमा हामीले संसदीय मामिलाका जानकार पत्रकार हरिबहादुर थापालाई सम्पर्क गरी संसदमा प्रधानमन्त्रीको उपस्थितिको विषयमा विवाद भएर अवरोध भएको यो घटना कतिको स्वाभाविक हो भनेर सोधेका छौं।
6: संसदीय अभ्यासमा यो चाहिँ अलि अस्वाभाविक घटना हो। खास गरिकन आजको घटना भन्दा पनि प्रधानमन्त्रीले यो संसदप्रति जुन खालको व्यवहार गरिरहनु भएको छ त्यसको जम्दै आएर आज चाहिँ पोखिएको हो। चुनाव पछिको निर्वाचित संसदको पहिलो बैठकमै संसदमा प्रधानमन्त्रीले बोल्ने प्रचलन विगतमै थियो, त्यो प्रचलन पूरा भएन। त्यसपछि अर्को घटना देखा पर्यो, प्रस्ताव टेबल गर्दाखेरि त्यतिखेर पनि एक शब्द पनि बोलिएन, जतिखेर 4-5 लाइन बोल्दाखेरि हुने थियो। त्यो घटनाले पनि अलिकति विपक्षीहरू सशंकित हुँदै गएको र नीति तथा कार्यक्रम राष्ट्रपतिले वाचन गरिरहँदा बीचैमा प्रधानमन्त्री उठेपछि त्यो अनौठो व्यवहारबाट चाहिँ विपक्षीहरू झस्किन पुगेका हुन्। त्यसैको परिणति स्वरूप आज आएर चाहिँ विपक्षीहरूले अवरोध पुर्याए र यसमा चाहिँ विपक्षीहरूले समग्र रूपमा हेर्दाखेरि प्रधानमन्त्रीले संसदलाई अपमान गर्ने, यसलाई चाहिँ केही पनि होइन भन्ने ठान्ने जुन खालको रवैया देखियो, त्यसैको परिणति स्वरूप चाहिँ आज दिनभर सदन अवरुद्ध गरेको हुन्।
2: प्रतिनिधि सभाको नियमावलीको नियम 38 चाहिँ प्रधानमन्त्री वा उनी अनुपस्थित भए उनले तोकेको मन्त्रीले जवाफ दिन सकिने भन्नेको रहेछ। यसबाट हेर्दा चाहिँ विपक्षीहरूले यो विषय तन्काइरहनु पर्ने उचित छ र?
6: होइन, यो आजको मात्रै घटनालाई हेर्ने हो भने त त्यो तन्काइरहनु पर्ने उपयुक्त देखिँदैन। तर मैले त्यो पृष्ठभूमि यति लामो भनिरहनुको कारण प्रधानमन्त्रीले आफू जन्मेको तलो संसद हो, त्यो संसदलाई जसरी चाहिँ उहाँले त्यसलाई सम्मान दिन नसकेको परिणतिको चाहिँ आज त्यो उपज देखिएको। प्रधानमन्त्री चाहिँ एउटा अभिभावक हो, संसदको नेता पनि हो। संसदको नेता भइसकेपछि उहाँले चाहिँ त्यो बोल्नु पर्थ्यो र अथवा अझ यस्तो उमङ्ग ऊर्जाले भरिएका युवा प्रधानमन्त्रीले त धेरै कुरा आश्वस्त पारेर मुलुकलाई नै जुरुक जुरुक उचाल्ने खालको माहौल बनाउनु पर्नेमा उहाँको बोली नै नफुट्नु चाहिँ अलिकति अनौठो हो।
2: संसदलाई हालसम्म सम्बोधन नगरेको कुरा तपाईँले उल्लेख पनि गर्नुभयो, तर नयाँ खालको पार्टी, नयाँ शैली, प्रधानमन्त्रीको पनि आफ्नै खालको शैली देखिएको छ। यो कारण अनुभवको कमीले गर्दा यस्तो भएको होला कि साँच्चीकै संसद यो गरिमा घट्ने खालको, यो नियोजित खालको भने मान्नुपर्छ यसलाई?
6: यसमा चाहिँ मलाई लाग्छ अनुभवको कमी होइन, किनभने त्यो पार्टीमा अघिल्लो संसदमा नै रहेका पात्रहरू नेतृत्वमै हुनुहुन्छ। त्यो पार्टीमा छलफल हुन्छ नै, त्यति भएन भने पनि संसदमा धेरै पदाधिकारीहरू छन्, सरकारमा पनि संसद बुझेका थुप्रै सरकारी अधिकारीहरू भएको कारणले गर्दा अनुभव नभएको भन्न मिल्दैन। अनुभव छैन भने सिक्ने ठाउँहरू छँदैछन् र कतिपय बेलामा कानुनी व्यवस्था नहुँदाखेरि विगतका अभ्यासहरू पनि हेर्ने प्रचलन हुन्छन्। अब भावी दिनमा पनि संसद छल्ने खालको शैली देखिएपछि अलिक विपक्षीहरू आक्रोशित भएका हुन् कि भन्ने मलाई लाग्छ। नत्र भने संसद छल्ने चाहिँ फेरि शासकहरूको चाहना हुन्छ, सधैँभरि संसद फेरि यस्तोका लागि घाँडो हुन्छ। निर्वाचित नहुन्जेल संसद संसद भन्छन्, जब निर्वाचित हुन्छन् ती शासकलाई संसद घाँडो भन्छ, यो नयाँ चाहिँ होइन।
2: प्रधानमन्त्रीलाई डाक्न विपक्षीहरूले सभामुखको रूलिङ पनि मागे आज, तर त्यो अब आउने मान्छेले यदि नचाहने हो भने यसले समाधान दिन्छ?
6: सभामुखले जुन आज बोल्नुभयो, म सम्पर्क र संवाद स्थापित गर्छु भनेर उहाँले बोल्नुभयो, तर त्यो चाहिँ उहाँ पार्टीको कार्यकर्ता जसरी बोल्नुभयो। सभामुखले त रूलिङ गरियो प्रधानमन्त्रीलाई भोलि 11 बजे र 10 बजे जाँदा उपस्थित हुनुपर्छ भनेर सभामुखले रूलिङ गरिसकेपछि त्यो रूलिङको अपमान भयो भने संसदीय मान हानिको त अर्को प्रक्रिया सुरु भइहाल्छ नि। व्यवहारिक कारणले हुन सक्ला, बिरामी अन्यथा कारणले भयो भने एउटा कुरा हुन्छ, तर संसदलाई छलेर अरू कार्यक्रममा जाने प्रवृत्ति देखियो भने संसदीय त्यो मान हानिको प्रक्रियामा जान सक्छ।
2: विगतमा यसरी प्रधानमन्त्री नआएको विषयले यस्तो संसद अवरोध भएको चाहिँ कुनै भएको छ त्यस्तो घटना?
6: होइन, विगतमा कतिपय बेलामा मन्त्री प्रधानमन्त्रीले जवाफ नदिन चाहँदाखेरि चाहिँ जवाफ माग गर्दै विपक्षीहरूले संसद अवरोध गर्ने घेराउ गर्ने बहिष्कार गर्ने त्यो प्रचलन थियो, यो नयाँ होइन। धेरै अनगिन्ती पटक चाहिँ समयमा जवाफ नदिँदाखेरि ती जवाफ माग्दै संसद घेराउ गरेका घटनाहरू जिम्मेवारी कारणले हुन सक्ला, बिरानी अन्यथा कारणले भयो भने एउटा कुरा हुन्छ, तर संसदलाई छलेर अरू कार्यक्रममा जाने प्रवृत्ति देखियो भने संसदीय मानहानिको प्रक्रियामा जान सक्छ।
2: विगतमा यसरी प्रधानमन्त्री नआएको विषय

0: सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि वन तथा पर्यावरण मन्त्रालय बनाइएको छ। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। दुई दिने चीन भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज बेजिङ पुगेका छन्। उनलाई चीनिया उपराष्ट्रपति हान जङले विमानस्थलमा स्वागत गरेका थिए। चीनका शीर्ष नेताहरूमध्येका हानलाई स्वागतमा पठाइनुलाई बेजिङले अमेरिकी राष्ट्रपतिलाई दिएको सम्मानका रूपमा हेरिएको छ। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनौ अशोक दाहालबाट।
1: झण्डै एक दशक अघि सन् 2017 बेजिङ पुगेका अमेरिकी राष्ट्रपति ट्रम्पलाई त्यसबेला स्वागत गर्न तल्लो तहका नेतालाई पठाइएको थियो। त्यसबेला उनको स्वागतमा स्टेट काउन्सिलर याङ जेची पुगेका थिए। यो पटक एयरफोर्सबाट ओर्लिँदै गर्दा स्वागतमा पुगेका उपराष्ट्रपति हान गत वर्ष ट्रम्पको पदबहालीमा सहभागी भएका थिए। चीनमा ट्रम्पले राष्ट्रपति शी जिनपिङसँग आयात शुल्क, प्राविधिक प्रतिस्पर्धा, इरान युद्ध र ताइवानसम्मका विषयमा छलफल गर्ने ठानिएको छ। एकअर्काका वस्तुमाथि चरको अतिरिक्त आयात शुल्क लगाउने कदमसँगै दुई देशबीच चुलिएको व्यापार युद्ध अहिले केही मत्थर भएको छ। गएको अक्टोबरमा ट्रम्प र सीबीच दक्षिण कोरियामा भएको भेटपछि आयात शुल्क अर्थात ट्यारिफ स्थगित भएको थियो। सीसँगको भेटमा ट्रम्पले अमेरिकासँग सम्झौताका लागि तयार हुन इरानलाई दबाव दिन चीनलाई आग्रह गर्ने ठानिएको छ। इरान युद्धकै कारण अमेरिका र चीनका शीर्षस्थ नेताहरूको भेट ढिलो भएको हो। ट्रम्पको भ्रमण टोलीमा अमेरिकी व्यापार र प्रविधि उद्योगका शीर्ष व्यक्तित्वहरू पनि सहभागी छन्। ट्रम्पको प्रतिनिधि मण्डलमा विभिन्न कम्पनीका कार्यकारी प्रमुखहरू पनि छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पक्कै यही समाप्त हुन्छ। भोलि बेलुकी पौने 9 बजे हामी फेरि उपस्थित हुनेछौं। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आएर छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछे
2: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 9741031429
5: ओए साथी हेर न यो क्या खतरा समाचार आइसक्यो बाप रे अब चाहिँ के हुने हो
6: खै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यस्तै नाति न यस्तो त जसले लेखिहाल्छ नि
5: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
6: तिमीलाई थाहा थिएन
5: थाहा थिएन
6: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
5: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
6: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
7: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
8: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: होइन आज भोलि मलाई यस्तो के भयो होला घरिघरि टाउको दुख्छ निन्द्रा पनि लाग्दैन खाना त झन् पटक्कै रुच्दैन एक छत्तै डर मात्रै लागिरहन्छ के गर्ने कहाँ जाने के सोच्नै सकिरहेको छैन खै
11: होइन ए दिदी के भयो किन यसरी झोक्राएर बसिराख्नु भएको अनुहार पनि मलिनो देख्छु त
10: के हुनु नि खै नानी यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ घरिको हात जोड्ने घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो होइन है नानी बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने
11: ल दिदी त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि त्यहाँ त प्याथोलोजी ल्याब सेवा आधुनिक प्रविधि सहित छार सूत्र सेवा बिरामी भर्ना सेवा थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा अकुपंचर सेवा पञ्चकर्म सेवाको साथै घरदैलो सेवा पनि उपलब्ध छ नि ए हो र नानी यो अस्पताल चाहिँ कहाँनिर रहेछ हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि ल सुन्नुहोस् दिदी त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या महिला पुरुष दुवैमा यौन चाहनामा कमी उत्तेजना नहुने शीघ्र स्खलन स्वप्न दोष धातु विकार नपुंसकता महिनावारी सम्बन्धी समस्या सेतो पानी बग्ने आङ खस्ने समस्या आदिको उपचार गरिन्छ हाड जोड्ने नसा च्यापिएको खुम्चिएको घुँडा दुख्ने सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चर गुप्ताद्वारा बाथ नसा च्यापिएको हड्डी छिरिएको प्यारालाइसिस युरिक एसिड जोर्नी दुखाई सुन्निने ग्यास्ट्रिक गानोगोला अरुचि अपच कब्जियत मधुमेह रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव डिप्रेसन अनिद्रा अनावश्यक डर माइग्रेन पिनास दम खोकी पथरी चाया पोतो डन्डीफोर मुसा कोठी लुतो खटिरा दाद सोरायसिस डर्माटाइटिस फिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स फिस्टर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेशन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 मा सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
1: कहाँ हुनुहुने सर, हाम्रै धादिङ बिसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
2: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
1: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
2: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
3: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510 97838 र 98032 40723।
4: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मिज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मिज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मिज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मिज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या
0: है मिज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मिज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मिज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मिज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 0 49 215 फोन गरेर जानुहोस् है।
2: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
3: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिलर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा, पाइलुका साथी ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
2: कालिका ब्लक उद्योग, निलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
3: प्रोपाइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 98 66 26 26 73 र 98 43 40 39 11।
4: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
5: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
6: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
4: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
6: ल भाइ हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
5: किन नि बाबा?
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
5: हस् बाबा।
2: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
7: सम्पर्क मोबाइल 97 41 031 429।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
8: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
8: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
8: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्छ। नमस्कार उपप्रमुख।
9: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
9: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
8: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
9: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
8: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
10: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
11: नेपाल सरकार विज्ञापन बोर्ड। पावर वाला चश्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चश्माहरू अब एकै ठाउँमा।
12: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चश्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
11: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चश्मा 5 मिनटमै तयार गरिन्छ।
12: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ।
11: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843062616 र 9810323354।
12: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
13: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
14: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
13: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
14: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843064537 र 0105090093 सम्पर्क गर्नुहोला नि।
13: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843057437।
15: राष्ट्रको लागि बक्सिङ,
16: स्वास्थ्यको लागि बक्सिङ,
15: आत्मरक्षाको लागि बक्सिङ, जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
16: स्थान द पावर फिटनेस सेन्टर शान्त बजार चोकबाट राइटा तर्फ ओम शान्ति भवन नजिकै।
15: समय बिहान र बेलुका।
16: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 9841465649, 9841465649।
15: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरे बन्ने होइन त।
17: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: होइन है भाउजू, कताजना लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दैन डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, शुभलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
0: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने।

आफ्नो पढ्नु र मैथुन इचार जो गर्छ साँझैमा खाए रोग बढ्छ साँझमा सुते धनको विनाश पढे हानि र नक्सानी त्रिभोग गरेमा सन्तान विनाश यस कारणबाट सन्तानको विनाश भयो देखो भनिदिनु भयो त्यस कारणबाट साँझमा पढ्न पनि हुन् साँझमा जब यस किसिमबाट सुत्न पनि हुन् साँझमा खान पनि हुन् यसो साँझ सार्नु कि पहिले खाइसक्नु यस्तो हो नियम यसभित्र केही परिधिहरू छन् यस प्रकारको नीतिगत सिद्धान्त भइसकेपछि आखिरमा सन्ध्या काल महा नगर्ने कुरा निन्दा छ शास्त्री महा खानु सुत्नु पढ्नु रमै थुनै चार जोगर छ साँझै महा खाए रोग बढो सुतो धन विनाश पढे त हानि पनि त्रिभोग गर्दा सन्तान विनाश कहिल्यै नगर्नु भनी यसरी सन्तान विनाश भयो भन्दा मेरो प्रभु कमसे कम असल एउटा पुत्र पैदा गर्न पाम भनेर विन्ती गरेकी थिइन् ठिकै छ त्यसो भनेदेखि तँलाई छोरो जन्मन्छ लोककण्टककारी नाति असल होला है त भनेर वरदान दिनुभयो हस्त प्रभु विदा हुनुभयो अनि यसरी विदावादी भएर गइसकेपछि बडो आनन्दको साथमा भगवान परब्रह्म परमात्मा नारायण जगतका मालिक यस्ता प्रकारबाट गर्भमा धारणा भएको आफ्ना पुत्रलाई साथमा राखेर महारानी जिति घर जानुभयो पृथ्वी लानेवालाले लगेको छ ल्याउनेवालाले ल्याएको छैन लाने र ल्याउनेको विधानमा कुनै प्रकारबाट प्रयोजन हुन आएको छैन यो लानेको र ल्याउनेको कथालाई यहीँ रोकेर अनि त्यसदेखि पछाडिकन गम्भीर वाणीमा भगवत भक्तिमा परमात्माको प्रार्थना गर्दै गर्दै गर्दै अहिले जीवन जगतको अध्ययनको निमित्त यस प्रकारबाट निर्णय भएर प्रस्ताव राख्नुभयो अगाडि बढ्नुभयो हस् उनकादि ऋषि प्रणाली अब बाँकी अंश तपाईँ के सुन्न चाहनुहुन्छ भनेर महाराज परीक्षितलाई सुखदेव स्वामीबाट श्रीमद् भागवतको महत्वपूर्ण कथाको वर्णन यथार्थ जानकारी गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट

अब श्रीमद भागवत महाप्राण अन्तर्गत अहिले कति कथाको वर्णन विस्तार गरिन्छ भने शौनकादिका उपरमा पौराणेश्वरजी नैमिषारण्य क्षेत्रमा श्रीमद भागवतको महत्वपूर्ण कथालाई यस कथाबाट सम्बोधन गर्नुभयो हस्त शौनकादि ऋषि प्रणालीहरू। अब मैले यहाँहरूमाथि जुन कथाले सम्बोधन गरिरहेको छु यो कथाले यहाँहरूलाई मैले जुन कथाले प्रमाण गरिरहेको छु अब यसको वर्णन म बताउँछु सुन्नुहोस् भनेर शौनकादिका हजुरमा अहिले पौराणेश्वर नैमिषारण्य नाम गरेको तीर्थमा श्रीमद भागवतको महत्वपूर्ण कथालाई यस प्रकारबाट प्रकाश पारिबक्स्यो। अब बाँकी तपाई के सुन्न चाहनुहुन्छ भनेर सोद्धाखेरिमा अब त्यहाँदेखि प्रान्तका लागि हस्त मेरो सरकार अब बाँकी अंशको लागि तपाईँको निमित्त मैले जुन कथाले यो सम्बोधन गरे अब विष्णु भगवानको दर्शन भेट गर्नका लागि सनकादि चारवटा कुमारहरू आज वैकुण्ठ धाममा पाल्नु भएको छ। शनक शनन्दन सनातन सनत कुमार भन्ने चारवटा कुमारहरू आज यस प्रकारबाट पाल्नु भएको छ। अब यसरी पाल्नु भएको बेलामा सनकादि चारवटा कुमारहरूको अगाडि अब यसदेखि पछाडि बडो रमाइलो शासनमा गइरहेको बेला सनकादि चारैवटा कुमारहरू अब यसदेखि पछाडि सनक सनन्दन सनातन सनत कुमार चार भाइ कुमार अहिले वैकुण्ठवासी नारायणको दर्शन भेट गर्न वैकुण्ठवासी परमात्माको प्रार्थना गर्न वैकुण्ठवासी नारायणको तुतिबिन्ती गर्नका लागि जानुभएको थियो। तर बाटोमा गइसकेपछि एउटा अचानक प्रभावको एउटा घटना घट्यो माने उहाँको आठवटा दरवाजा थियो सातवटासम्म सर्लक्क प्रवेश गरेका थिए आठौं दरवाजामा पस्ने बेलामा जय र विजयले टक्कर रोके खबरदार भनेर जनाए अनि खबरदारी त जनाइसकेपछि अनि त्यहाँदेखि प्रान्त त्यो खबरदारीताको कारणले अब यहाँ देखिनु प्रान्त त्यो जान मिल्दैन यो कुनै हालतमा पनि मिल्दैन पारेख भनेर भनिदियो गरे किन भन्दाखेरिमा जुस्को र फुस्को भएको शरीर अङ्ग र भङ्ग प्रत्यङ्ग

ज्यादै नराम्रो हो। शरीरमा खरानी घसेको वस्त्रको नाउँमा लगाउटे पनि नलगाएको बोक्राको लगाएको यस्तो जनले भगवान नारायणको दर्शन गर्न जान मिल्छ? मिल्दैन भनेर अपराजन्य भाषा बोले। हेर यो ज्ञानी जनहरूले राम्रो नराम्रो अर्काको टिका टिप्पणी नै गर्दैनन्। जो ज्ञानी जन छ त्यो ज्ञानी जनले अर्काको कुरै गर्दैन, जो अज्ञानी छ त्यो अज्ञानी जनले अर्काको कुरा गर्नुपर्छ। तपाईँहरू अज्ञानी हो, वैकुण्ठमा बसेर पनि अज्ञानी कुरा गर्ने? ज्ञानी जनहरूले अर्काको कुरा गर्नु औचित्य हुँदैन। अज्ञानी जनहरू अर्काको कुरा गर्छन् र आफ्नो बढाइ गर्छन्, अर्काको बथुवाइ गर्छन्, त्यो अज्ञान हो। ज्ञानीका लागि अर्को जोसुकै जहाँसुकै जाओस्, जेसुकै खाओस्, जेसुकै गरोस्, यो ठूलो कुरै होइन। त्यो तपाईँहरूले ठूलो अपमानको भाषा बोल्नुभयो। यो अपमानले गर्दाखेरिमा वैकुण्ठको तपाईँहरूको गरिमालाई ठूलो चोट पुर्याएको छ भन्नुभयो। अब त्यसो हो भनेदेखि त्यस्तो नचाहिँदो कुरा बोल्ने? आज जब वैकुण्ठवासी जनहरूले राम्रो र नराम्रोको पहिचान शरीरमा जेसुकै लुगा लाओस् के चाहियो, तपाईँहरूको अगाडि हिरा हर मोती अत्तर सेन्ट छ, तर भगवानको भक्त रुखका बोक्राको लगौटी लगाएर हिँडेको छ, अत के यसको लागि? भक्तका लागि त भगवानको लागि राम्रो नराम्रो असल कमसल त्यो त हुन सक्दैन, ठूलो गल्ती भयो। आइन्दा यस्तो नगरिदिनुहोस् भन्दा ए हामीलाई अझ चेतावनी दिँदो रहेछ भनेर हातमा लौरू लिएर भगवानका भक्तपट्टि जाइ लागे। यसरी जाइ लागिसकेपछि या पैजब कडा शब्दमा प्रस्तुत गरिदिनु भयो, पर्खेस खबरदार भनेर एकदम श्वाससँग जब जब टेढा नजर दिनुभयो र तुरन्तै तैँले पृथ्वी मण्डलमा गिर्नु परोस् भन्ने श्राप परिहाल्यो। जाहिर विजयहरू पृथ्वी मण्डलमा गिर्न लागे। अब त्यसदेखि पछाडि बडा कष्ट भयो, बडो समस्या भयो। समस्याको समाधान कसरी गर्ने, के गर्ने, बडा कष्ट भयो, त्यो समस्याको समाधान केबाट कसरी गर्न सकिन्छ भन्ने बारेमा चिन्तन और मनन ध्यान गरेर परब्रह्म परमात्माको प्रार्थना गरिकन जयर विजयहरूलाई पृथ्वी मण्डलमा गिर्नुपर्ने श्राप परेपछि जयर विजयको आपतलाई मोचन गर्न स्वयं भगवान नारायण अहिले सवारी हुन आँटो भन्ने सम्मको कथा सद्यबाट श्रीमद् भागवत महापुराणको अहिले दशम स्कन्द माने तृतीय अहिले सोह्र अध्यायको बीच महाराज परीक्षितलाई सुखदेव स्वामीले बताउनुभयो सौनकादृशी प्रणाली। अब यो त मैले यहाँलाई प्रस्तुत गर्दै ल्याएँ, यहाँहरूले सुन्दै सुन्दै सुन्दै आउनुभयो। अब विशेष रूपमा ज्ञानको विषयको लागि, कर्तव्य र बोधको विचारका लागि, भगवत भक्ति र प्रेमको लागि, श्रद्धा र सद्भावको लागि महाराज परीक्षितलाई सुखदेव स्वामीले यस कथाले सम्बोधन गर्नुभयो। हस्त सौनकादृशी प्रणाली जय र विजय दुईटा जब जनहरू भगवान नारायण वासुदेवको चरण सेवामा ध्यान गर्नका लागि बसेका सात दरबारको दरबार आठवटा दरवाजा थियो भगवानको ढोका, सातवटा दरवाजासम्म टक्क बसिरहेका थिए। आठौं दरवाजामा प्रवेश गर्ने बेलामा टक्क रोकिए जय विजयले, खबरदार जान पाउँदैनौ भने। अब किन हो भनेर सोद्धाखेरिमा वैकुण्ठवासी नारायण भगवानको भक्तले राम्रो नराम्रो असल कमसल त्यो त पहिचान त्यो त गर्ने कुरा होइन। ज्ञानीका लागि त को राम्रो मानिस, को नराम्रो मानिस, को असल को कमसल यसको पहिचान हुँदैन र यसै कारणले यो प्रकारको पहिचानको लागि यो तपाईँहरूको काम कर्तव्य होइन, यो ज्ञानी जनको काम हो, यो कर्तव्य माथिको बोधको पहिचान हो भनिसकेपछि ए त्यसो हो अब त्यसो हो भने ठिक छ भनेर बडा खुशीको साथमा भगवान नारायण वासुदेवका चरणरूपी कमलमा ध्यान मन कीर्तन गरिबोक्छु र अनि त्यसदेखि पछाडिबाट अब यही प्रकारको नीतिगत सिद्धान्तले पूर्ण गरेर जब लिएर आज्ञा गरिबोक्छु अब त्यसो भनेदेखि एउटा काम गरिहालौं त ईश्वर भन्नुभयो के कुरा भन्दा जय र विजयले यसरी कडा शब्दमा हामीलाई जब बोलेको कारणले गर्दा तिमीहरू पृथ्वी मण्डलमा अहिले भर्खर गिर्नु परोस् भन्ने श्राप परिहालेछ। अब यो भगवानको भक्तहरूले गरेको श्राप काट्न कसैको तागत छैन, यो काट्न पनि मिल्दैन। अब एउटा काम गरिहालौं र तिमीहरू तीन जन्मसम्म मेरो भाव भक्ति र श्रद्धा प्रेम गरेर मेरो धाममा आइपुग्छौ कि, सात जन्मसम्म तुति बिन्ती प्रार्थना गरेर आइपुग्छौ कि, तीन जन्म मेरो हातबाट मैले मारेर तिमीहरू आइपुग्छौ, लो भन्न भन्नु। सात जन्मसम्मको लागि त टाढा भयो नि प्रभु, यो त ज्यादै लामो भयो। तीन जन्म हजुरको भाव भक्ति र श्रद्धा प्रेम गरेर आइपुग्न पाऊ भएर अनुरोध गरिसकेपछि लौसुबेदेखि तीन जन्मको प्रतापबाट तिमीहरू मेरो धाममा आउन पाउने, तर मेरो विरोध गरेर मेरो हातबाट मारे मैले मारेर भन्ने बक्छु। हस्त मेरो प्रभु
उसमें देखी राम्रो भयो, बड़ा खुशी को कुरा सुनाउनु भयो, बड़ा बेस्ट भयो। अत्यंत प्रसन्न मुद्रा में भगवान को भक्ति चित्त लगाएर त्यहाँबाट विदाई हुनुभयो। जय र विजय नाम गरेका महान वीर दुईटा यस्ता कारणबाट जब पृथ्वी मण्डलमा गिर्ने भए भगवान नारायण वासुदेव को ध्यान सबले विन्ती गरे।

महाराज परीक्षित का हजुरमा सुखदेव स्वामी ने श्रीमद भागवत को महत्व बताउनु भएको छ श्रवणकारी। अब तपाई के सुन्न चाहनुहुन्छ भनेर सोधिएको खण्डमा अब अर्को प्रकारको प्रसंग बताउँछु महाराज। यो पृथ्वीबाट भगवानले सारा सम्पूर्ण प्रकारले जय र विजयलाई पृथ्वीमा गएर जन्म लिऊ, तिमीहरूको उद्धार गर्ने अभिप्राय मेरो भावना हुने नै छ, यस्तो आज्ञा गरिबक्स्यो। सकल मनोरथ पूर्ण भयो, ससम्मान मर्यादाको क्रम रह्यो, अनि जीवन जगत अध्ययन भयो, भगवत भक्तिमा चित्तवृत्ति भयो। यो मैले यहाँलाई बताएँ, जय र विजयको पृथ्वी मण्डलमा जन्म हुन आँटेको छ, स्वयं परमात्माको सवारी हुनेछ अब केही समयपछि, अनि त्यसदेखि पछाडिबाट अहिले जय र विजयको जब सम्पूर्ण प्रकारको कामना पूर्ण गरिसकेपछि स्वयं नारायण परमात्माले सनकादि कुमारहरूको आज्ञा गर्नुभयो, संसारमा सबैभन्दा मर्यादित पुरूष भनेको विद्वान हुन्छ, साहु महाजनहरू एक ठाउँमा पूजा हुन्छन्, राजा स्वदेशमा पूजा हुन्छन्, विद्वान सर्वत्र ठाउँमा पूजा हुन्छ, यसै कारणबाट विद्वानको मर्यादामाथि हनन भयो। यो मेरो जय र विजयले गरिएको गल्तीको लागि क्षमा राख्नुहोला, यो मेरो गल्ती हो भन्ने महसुस गरिदिनुहोस् भनेर भगवान विष्णुले स्वयं त्यत्रा विद्वानहरूलाई मर्यादाको पालक बनिदिनु भयो। अनि जय विजयहरू पृथ्वी मण्डलमा जन्म लिएका छन्। सनकादि चारवटा कुमार ब्रह्मलोकमा प्रस्थान गर्नुभएको छ, त भगवानको अहिले वैकुण्ठ धाममा सवारी भइबक्स्यो र जय र विजयहरू पृथ्वी मण्डलमा जन्म लिन जाने आँटे, यी तीनटा कथा एक ठाउँमा जोडिएको छ महाराज। जसको पृथ्वीमा जन्म लिन गएका जय र विजयको कहाँ जन्म भयो त्यो पनि थाहा छैन, पृथ्वी रूपी महातारी लिएर जानेवाला महावीर योद्धाको हो त्यसको पनि पहिचान खोलेको छैन, तेस्रो नम्बरमा यो पृथ्वी रूपी महातारीलाई यस किसिमबाट सुरक्षित गर्नका लागि खटिएका दुईटा वीरहरूको जन्म कहाँनिर हुन्छ, र द्वितीयको गर्भबाट बालकको पैदा हुने हो त्यो पनि थाहा छैन, यी तिनीलाई समायोजन गर्न राजा परीक्षितलाई सुखदेव स्वामीले बारम्बार अनुरोध गर्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट। अब यहाँलाई जुन कथाले हामीले निर्णय गर्दै ल्यायौं सबवत ध्यानको वर्णन, यसको प्रक्रियागत उपाख्यान, शाश्वत ज्ञानको उपदेशको वर्णन यो मैले प्रस्तुत गरे। जय र विजयको जन्म पृथ्वी मण्डलमा अब कहाँ भयो, जय र विजयको जन्मले कहाँ कहाँ के गर्यो, पृथ्वी लिएर जानेवाला महामहिम व्यक्तिको हो यसको बयान सुन्न पाऊ भनेर सोधी बक्सेको खण्डमा हस्त सरकार यसको वर्णनमा सारा प्रस्तुत गर्दछु यहाँलाई। अब सबभन्दा पहिला यो पृथ्वी कसले लग्यो भन्ने बारेका लागि जय र विजयको जन्म कहाँ भयो। द्वितीय महारानी गर्भावती भएकी थिइन्, आज गर्भ जन्मेला, 10 महिनासम्ममा जन्मिएन, 1 वर्ष भयो राजा इन्द्रको डरले जन्माउन सकिनन्, 2 वर्ष भयो गर्भ जन्माउन सकिनन्, 3 वर्ष 5 वर्ष 10 25 50 100 वर्षसम्मका लागि गर्भधारणा भयो, पूर्णे वर्ष सते साबे पुत्रो प्रसु समे यमो, 100 वर्ष गर्भमा धारणा भयो, 100 वर्ष पेटमा बालक धारणा भइसकेपछि अनि त्यसदेखि पछाडिबाट 100 वर्षको बादमा बल्ल बालक पैदाको लागि तयारी भएको छ, लो प्रभु जन्मिदिनु पर्यो भनेर विन्ती गर्दाखेरिमा 100 वर्षको बादमा परमात्मा पृथ्वी मण्डलमा प्रादुर्भाव भइदिनु पर्यो प्रभु भनेर यस किसिमले विन्ती गर्दाखेरिमा फट बालक पैदा भयो। जब त्यो बालक पैदा गरिसकेपछि जन्मदाखेरिमा जेठो हो को नाम हिरण्य कश्यपु, कान्छाको नाम हिरण्याक्ष भन्ने भए, हिरण्य कश्यपु जेठो चाहिँ तपस्यामा गयो, हिरण्याक्ष चाहिँ यो रसातलमा पृथ्वी बोकेर जानेवाला बहादुर त्यही कान्छो चाहिँ हो। अब त्यो पृथ्वी ल्याउनका लागि अनवरत प्रयास प्राप्त भयो। अब यहाँहरूले सुनिदिनु पर्यो कथा कसरी भने, जय र विजयको जन्म भएछ जब हिरण्य कश्यपु हिरण्याक्षको दितीको घरबाट जन्मिए, यो पृथ्वी लिएर जाने हिरण्याक्ष नै भयो, तीनटै कथालाई समायोजन गरेको छु। अब बाँकी तपाईँ के सुन्न चाहनुहुन्छ भन्दा, यो पृथ्वी सारा सम्पूर्ण लयो लगिसकेपछि कहीँ गएर रोकआउट भएन, कुनै प्रकारको समस्या हुन सकेन, आखिरमा त्यो पृथ्वी ल्याउनका लागि भगवान नारायण वासुदेवको परमात्माको ध्यान गर्नुभयो, ब्रह्माजीले आउने बेला भो, अरे आउने बेला भो, भक्तजनको रक्षा गर्न।